0: सिलाइ गरौं। अर्को चाहिँ हाम्रो डाक्टर सुभाषले भनेका कुराहरू जुन छन्, अब यो यो के अरे परीक्षण चेन अफ कस्टडी जस्ता कुराहरू चाहिँ अलिकति मोर क्लियरिटीका रूपमा राखिदिउँ, जहाँ टेक्निकल इरहरको रूपमा चाहिँ यो के भनेको भन्ने कुरो चाहिँ कुनै अधिकृतलाई दिनेछ भन्ने कुरो, कुनै विज्ञ अधिकृत अथवा त्यहाँ कुनै चाहिँ तोक्नुपर्छ भन्ने त्यो पनि तोकौं।
1: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलतारका कार्यकारी निर्देशक मोनिका झा हुनुहुन्छ, छोटकरीमा यहाँको विचार त्यसपछि पछाडि पठाउँछु।
2: उपस्थित सम्पूर्ण मेरो हार्दिक अभिवादन। अहिले यो ऐन भनेको के हो भने हामी क्लियरली के बुझ्नुपर्छ, यो ऐन भनेको यो ल्याबलाई हाउ टु पर्फर्म बेटर स्थापना र सञ्चालन भनेपछि हामीले त्यतिमा लिमिट हुनुपर्छ। अहिले नै हामीले नेपाललाई पुरा एकदम न्याय भनौँ न रुल अफ ल भनेर कसरी हामीले त्यो गर्ने त्यो हिसाबले ल्याबोरेटरी बनाउनु लागेको होइन, भएको एक्जिस्टिङ ल्याबोरेटरीले बेटर पर्फर्म गर्नु पर्यो, त्यसले आफ्नो क्यापेसिटीमा काम गर्नु पर्यो, त्यसपछि हामी थप्दै जाने हो। थप्नेमा त हामीले धेरै कुरा थप्नुपर्छ, डिजिटल फोरेन्सिकको अहिले कुनै भएको छैन यो लमा, त्यो पनि थप्नुपर्छ, फिजिकल फोरेन्सिक जस्तै भूकम्प गएपछि त्यत्रो इन्फ्रास्ट्रक्चर भत्कियो त्यसलाई पनि त हामीले फोरेन्सिक डेटाबेस हुन्छ त्यसलाई पनि एनडिटी मेथडहरू हुन्छ भनेपछि त्यो थप्ने त थुप्रै छन्। हाम्रो इन्टरनेसनल प्र्याक्टिसले नै कि हाम्रो घाटी हेरेर हार मिल्ने भन्ने कुरा हो कि हाम्रो एक्जिस्टिङ इन्फ्रास्ट्रक्चर भनेको अहिले चाहिँ हामीले क्विक न्याय सम्पादन गर्नलाई सहयोग गर्ने अवस्थामा पनि छैन। जब कि म फोरेन्सिकको मान्छे छैन, उहाँ सरले भने जस्तै आम आउट अफ दिस फिल्ड, तर मलाई त्यो रियलाइज भयो विदिन फाइभ मन्थ्स भनेपछि पहिला हामीले यो ऐन आउन दिनुपर्छ। यसमा चाहिँ बेसिक सरले भने दुईवटा कुरा चाहिँ एकदम मिसिङ छ, त्यो मैले पनि मान्छु। के मान्छु भन्दा जुन पनि ऐनमा दण्ड सजाय हुन्छ, किनभने कुनै पनि ऐनलाई हामीले रेगुलेट गर्दाखेरि त्यहाँ के मिस्टेक भयो त्यसलाई दण्ड सजाय नदिकन त त्यहाँका इम्प्लोयर अराजक हुन्छन्, त्यो पोइन्ट एउटा थप्नै पर्यो। अर्को कोडिङ डिकोडिङ पनि उहाँले इन्ट्रेस्टिङ कुरा ल्याउनु भएको छ, स्याम्पल आएपछि काम गर्छ तर बेटरमेन्टको लागि उहाँले भने जस्तो त्यो चाहिँ मैले पनि फिल गरेको त्यहाँ फाइभ मन्थ्स बस्दा त्यो कोडिङ डिकोडिङ गर्यो भने अलिकति म्यानिपुलेसन हुने चान्सेस
1: हेमन्त मल्लजीको थोरै कुरा सुनौ।
3: नेपाल प्रहरीको पनि पहिला डिपेन्डेन्ट केमा थियो, केन्द्रीय विधि विज्ञान प्रयोगशालामा थियो होइन, तर अहिले के भयो छुटेर नेपाल प्रहरीको आफ्नै ल्याब भयो र काठमाडौँभरि धेरै ल्याबहरू छन् अहिले होइन, त्यसले गर्दा हामीहरूले बाहिर कता कता हेरेका छौँ। अब नेपाल प्रहरीमा के भयो एउटा विधि विज्ञान प्रयोगशाला एउटा भयो, चाहिने भन्दा बढी त्यसले पनि जुन बियरिङ क्यापेसिटी छ बियरिङ क्यापेसिटी क्षतिभन्दा पनि अगाडि पुगिसकेको अवस्था छ त्यसको पनि।
1: कुमलतारमा पनि प्रयोगशाला छ, नेपाल प्रहरीको पनि प्रयोगशाला छ, डाक्टर रुणा तपाईँको नजिक उहाँ पनि अब प्रयोगशालामा। खासमा पुलिसलाई यो प्रयोगशाला किन चाहियो?
3: पुलिसलाई प्रयोगशाला चाहिएको किन भनेपछि बिदाको दिन पनि पुलिसको प्रयोगशाला काम गर्छ र म नार्कोटिक्समा हुँदाखेरि मलाई याद छ राति मैले 9 बजे पनि टेस्ट गराएको छु एउटा एयरपोर्टको एउटा केसमा होइन, केन्द्रीय विधि विज्ञान प्रयोगशाला त राति खुल्दैन नि त, त्यो जहिले पनि खुल्छ त्यो। त्यसले गर्दाखेरि के छ यस्ता प्रब्लमहरूले गर्दा पुलिसले यता ल्याब लिएर आएको, तर मैले भन्न खोजेको के भनेपछि समयको आवश्यकता अनुसार हाम्रो ऊ पनि खोलिसकेको छ, डिजिटल फोरेन्सिक ल्याब पनि पुलिसले आवश्यकता अनुसार खोलिसकेको छ। तर मेरो भनाइ के हो भनेपछि यसलाई कसरी रेगुलेट गर्ने हामीहरूले
1: सञ्चालन
3: हो रेगुलेट, किनकि अहिले हामी केन्द्रीय विधि विज्ञान प्रयोगशाला मात्रै कुरा गरेका छौँ, पुलिसको ल्याब छ हाम्रो पालसाको ल्याब, बियरिङ क्यापेसिटी त्यति छ कि छैन जति काम गरिरहेको छ, हामीले एक्सपेक्टेसन जुन गरेका छौँ ल्याबको कुरा गरिरहेको छौँ, ल्याबको टेस्टिङको कुरा गरिरहेको छौँ, तर त्यो गएर कहाँ ठोकिन्छ भनेपछि तल गएर सिन अफ क्राइम अफिसर्सहरूसँग ठोकिन्छ कि उनीहरू हामीले ट्रेन गर्छौँ, फिल्डमा जान्छन्, फिल्डमा गएपछि उनीहरूको जुन अडिट हामीले गर्नुपर्ने हो कि
1: नजिकै त्यहाँनिर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला निर्देशक डाक्टर रुणा झा हुनुहुन्छ, यहाँको मनमा लागेको अथवा छुटेको केही छ भने त्यो थपाउन सक्छ।
4: यो एउटा मात्र प्रयोगशाला चल्ने हो कि जस्तो एउटैमा त सबै स्पेसलाइजेसनको मान्छेले त बस्न सक्नुहुन्न, यसले चाहिँ आफ्नो वर्कको दायरा अनुसार चाहिँ विभिन्न ठाउँमा प्रयोगशालाहरू राखेर ब्यालिस्टिकको लागि एउटा हुन सक्ला, फिङ्गरप्रिन्टिङको लागि अर्को हुन सक्ला, होइन अरू कामको लागि या भेटनरी सेक्टरको लागि छुट्टै एउटा हुन सक्ला होइन, सो त्यो सबमा फोकस। त्यसपछि यहाँको जनशक्ति, अब अहिलेको डेटमा समस्या हामी फोरेन्सिकको पाटोबाट के गर्छौँ भने हिस्टोपेथोलोजीको स्याम्पल्स जुन बायोप्सी निकालिन्छ मृतकबाट त्यो चाहिँ हामीलाई परीक्षण गरेर यसको कज अफ डेथ आदि इत्यादिको लागि पठाउनुहुन्छ। हिस्टोपेथोलोजी पढाएका छौँ हामी, फोरेन्सिक विज्ञ चाहिँ होइन। आफैलाई बहुत गाह्रो लागिरहेको हुन्छ, त्यो रिपोर्ट गर्न मान्छे तयार हुनुहुन्न, कुनै पनि ल्याबले स्याम्पल लिँदैन, एनपिएचएलले लिइरहेको छ, हाम्रो त्यो स्कोप अफ वर्क नभए पनि हामी त्यसमा न ट्रेन्डसम्म केही छौँ, यस्तो टिस्यु चिन्नेसम्म चाहिँ छौँ, त्यति हेरेर रिपोर्ट दिइदिन्छौँ, डाक्टरले के गर्नुहुन्छ, त्यो हिस्टोपेथोलोजीको स्याम्पल पनि त त्यही टेस्ट हुनु पर्यो नि। त्यहीँको मान्छे जो त्यहाँ करियर बिल्ड गर्नुहुन्छ उहाँको एक्सपर्टिज र हाम्रो एक्सपर्टिज त कहिले पनि सेम हुन सक्दैन। ह्युमन हेल्थ भन्दा यो बढी अझ अप्ठ्यारो र मोर सेन्सिटिभ छ, किनकि यसले त कसैको लाइफ कुनै बेगुनालाई यसले सजाय दिनसम्म दिन सक्ने हुन्छ गलत प्रमाणले। हाम्रो त रिजल्ट एकचोटि गलत भयो भने फेरि त्यसलाई सस्याउने ठाउँ पनि हुन्छ। सो त्यसको चाहिँ के दायरा हुने, के दायरा नहुने, फर इक्जाम्पल डीएनएको कुरा गर्यौँ, परीक्षण हामी त डिजिज आइडेन्टिफिकेसनको लागि पनि गर्छौँ नि, त्यो एनपिएचएलले गरि पनि रहेको छ सर्टेन डिजिजको लागि, अरू ल्याब्सले पनि गर्छ, त्यो चाहिँ यसको दायरामा आउने छैन है, भनेर सम्बन्ध पनि मेन्सन गर्नुपर्ने हुन्छ. ल्याब संस्था चलाउनलाई यो त एउटा टेक्निकल फिल्ड हो नि, इट इज नट जस्ट वान एडमिनिस्ट्रेटिभ लेबोरेटरी होइन. टेक्निकल भएपछि जसरी हामी ह्युमन हेल्थमा रजिस्ट्रेसनको व्यवस्था राखिएको छ, हामी त प्र्याक्टिस गर्नलाई त रजिस्टर हुनुपर्छ. फोरेन्सिक काहीँ पनि त्योभन्दा कम हो र त्यसमा डिफरेन्ट हुन सक्ला, कोही एमडी प्याथोलोजी गरेको आउला, एमडी फोरेन्सिक गरेको आउला, कोही फोरेन्सिक साइन्सै पढेको आउला, बायोलोजीबाट ट्रेन गरेको आउनु होला. सर्टेन यस्तो यस्तो जनशक्ति हुने तिनीहरूको लागि चाहिँ रजिस्ट्रेसन हुनलाई कुनै एउटा काउन्सिलकै व्यवस्था गर्न सकिन्छ कि त ऐनले त त्यो सबै गर्न सक्छ नि. जुन दण्ड सजायको कुरा गर्नुभएको छ त्यसमा चाहिँ मेरो के भनाइ छ भने अग्री दण्ड सजाय कानूनमा व्यवस्था हुन्छ हुनुपर्छ. एट द सेम टाइम आजकै डेटमा हाम्रो ल्याबमा साथीहरू किन अरू ल्याबले लिनुहुन्न स्याम्पल, हामी त एउटा राष्ट्रिय दायित्व भनेर जस्ट आउट अफ स्कोप भए पनि गरिरहेछ. आई यसमा त केही प्रब्लम पऱ्यो भने भोलि त हामीलाई फसाइदिएला नि, हामी त एक्सपर्ट त होइन नि, त्यो कन्फिडेन्सै छैन. नबुझेर पनि केही गल्ती भयो भने त अदालतमा 10 फेरि बयान दिन बोलाउला, हामीलाई फसाइदिएला. डाक्टर साहबले आएर कति काउन्सिलिङ गरेपछि साथीहरू त टिचिङ हस्पिटलले लिँदैन, टिचिङ हस्पिटलको फोरेन्सिक मेडिसिनमा गरेको अटोप्सी एनपिएचएलसम्म नआउने अवस्था थियो. किन यो झमेलामा कसले परिरहने, हाम्रो विज्ञप्ती पुग्दैन पछि हामीलाई नै फसाइदिन्छ यो रिपोर्टमा केही भयो भने. त्यो दण्ड सजाय राखेर भोलि तपाईँको टेक्निकल विज्ञले काम गर्छ, मेडिकल नेग्लिजेन्सको जसरी हुन्छ नि एउटा त्यसको त तरिका हुनु पर्यो नि. अहिले नै त्यो सबै राखिदिएर यो यो कारणले चाहिँ उसलाई चाहिँ सजाय गर्नुपर्ने भन्ने त्यसरी चाहिँ अलिकति नभएर त्यो सब त पछि नेवाले पनि सम्बोधन गर्न सक्छ, त्यसलाई छानबिन गर्ने हुन्छ नि. त्यो ल यसरी कसैले गरेको पाइएमा चाहिँ छानबिन गर्ने, विज्ञ लडाइदिने, त्यो रियलमा जानी जानी नेग्लिजेन्स गरेको हो कि. त्यो काम गर्दाखेरि त नो बडी इज 100% पर्फेक्ट होइन, जस्तो राम्रो ल्याबले पनि मिस्टेक त गरेकै हुन्छ. भनेपछि त्यो सिचुएसनल मात्र भएको हो कि त्यो त नियतवश भएको हो कि भनेर त्यो सबै कुराहरू विचार गर्नुपर्ने होला दण्ड सजाय राख्नलाई. एकदमै त्यो गरिदिएपछि त काम गराउन सक्नुहुन्न है. त्यति चाहिँ मेरो भनाइ रह्यो.
1: संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डाक्टर ओजस्वी शेरचन, यहाँ सुनेको विषयवस्तु हामीले यो खालको छलफल पछिको निष्कर्ष जुन प्रस्तुत गर्छौं त्यसलाई पनि आगामी दिनमा समितिले अगाडि बढाउला विचार राख्नको लागि अनुरोध गर्दछु.
5: आज यस एकदम इम्पोर्टेन्ट विधेयक सम्बन्धी छलफलको कार्यक्रममा मलाई पनि सहभागी बनाउनु भएकोमा कार्यक्रम सञ्चालकज्यूलाई धेरै धेरै धन्यवाद. धन्यवाद तपाईँहरूको अमूल्य सजेसनको लागि. मैले पनि यो विधेयक चाहिँ नि एकचोटि सरस्वती हेरेको छु. विधेयक आफैमा चाहिँ एकदम गुड एक्सलेन्ट भन्ने कन्डिसनमा चाहिँ छैन भनेर मैले पनि देखेँ, मैले पनि बुझेको छु. र तपाईँहरूको पनि सबैको कुराहरू चाहिँ समेटेर चाहिँ यसलाई अझै हाउ टु मेक इट बेटर वेन वी आर टर्निङ दिस इन्टु एन एक्ट, यसलाई चाहिँ कस्तो खाले एक्ट बनाउने ताकि चाहिँ हाम्रो यो जस्टिस सिस्टमले पनि यसबाट फाइदा लियोस् र यसमा सम्बन्धित सबै एक्सपर्टहरूले पनि विदाउट देम गेटिङ द क्रिटिसिजम होइन कसरी यसलाई चाहिँ लिगलाइज र एकदम नियम कानून पूर्वकै कसरी चलाउने भनेर देयर निड्स टु बी सम चेन्जेस द्याट इज नेसेसरी भन्न चाहन्छु.
1: सभापतिज्यू यहाँ मलाई केही साथीहरूले के भन्नुभएको छ भने आज हामी जति जति छलफल गर्यौं जे जे कुराहरू यहाँ आयो के समितिले यसलाई स्वीकारेर हाम्रा विषयवस्तुहरू पनि भोलि विधेयकमा आउँछन् त भन्नुभएको छ, यसमा छोटोमा केही थप्न चाहनुहुन्छ कि?
5: विज्ञकै टेबल थ्रुबाट वृहत छलफल, अझै यो त वान राउन्ड भयो, म त भन्छु यस्तो छलफल त अझै इट्यासुको 2-3 राउन्ड अझै डिटेलमा पढेर अझै हामीले नयाँ कुराहरू कसरी इन्क्लुसिभ गर्न सक्छौँ, हाम्रो राष्ट्रको अर्थतन्त्र, हाम्रो राष्ट्रमा कति रिसोर्सेस छ र यो आर्थिक अवस्था छ त्यसलाई ध्यानमा राखेर हाउ वी क्यान फुल्ली युटिलाइज द्याट एन्ड स्टिल कम विथ पोलिसिज द्याट इज पर्टेनिङ टु दि पपुलेसन भनेर हामी त्यसरी जानुपर्छ. र तपाईँहरूले भनेको धेरै कुराहरू आज मैले टिपिसकेका छु, त्यो कुराहरू चाहिँ मैले समितिमा एड्रेस गर्दै गर्दाखेरि चाहिँ डिस्कसन फोरम चाहिँ इट ह्याज टु कन्टिन्यू. यदि हामीले साँच्चै नै इफेक्टिभ पोलिसी बनाउने हो, हामीले खास गरी यो शिक्षा र स्वास्थ्य जस्तो यस्तो कुराहरूमा चाहिँ रियली डेभलप गर्ने हो भने चाहिँ वी निड एक्सपर्ट्स ओपिनियन. त्यही भएर यो एकदम स्वागत योग्य छ, यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद.
6: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081ले प्रयोगशालाको व्यवस्थापनको बारेमा धेरै कुरा समेट्न खोजेको भए पनि परीक्षणको समयमा कुनै कमजोरी वा गल्ती भएमा सरकारवाला निकायलाई कार्यवाहीको दायरामा ल्याउन कुनै व्यवस्था गरेको छैन. विधेयकमा थप्नुपर्ने विषयका बारेमा समीक्षा गर्दै हुनुहुन्छ नेपाल ल क्याम्पसका सहायक क्याम्पस प्रमुख अधिवक्ता डाक्टर रमेश पराजुली.
7: अब यसको सबल पक्षहरू पनि छ यो एक्टको, यसको ब्रोड ज्युरिस्डिक्सन छ, जस्तै यसले बायोलोजिकल स्याम्पल, नन बायोलोजिकल स्याम्पल, डकुमेन्ट्सहरू होइन कृति ल्याब लगायतको कुराहरू, फिङ्गर प्रिन्ट्सदेखि लिएर सबै कुराहरू, फिजिकल इभिडेन्सेसहरू, इलेक्ट्रोनिक डिजिटल मेटेरियल्सहरूको पनि यसले सबै कभरेज गर्छ भने, अर्को स्ट्रक्चरल अटोनोमीको कुरा पनि गर्छ, एउटा बोर्ड अफ डिरेक्टरको कुरा गर्छ र क्लियर एक्जिक्युटिभ पावर्सहरू कसको के हुने भन्ने कुरा पनि यसले गर्छ, स्पेसलाइज स्टाफिङ एक्सपर्ट्सहरूलाई स्टाफको रूपमा राख्ने कुरा पनि गर्छ भने, फाइनेन्सियल फ्रेमवर्कमा चाहिँ एउटा आफ्नै छुट्टै फन्ड म्यानेजमेन्ट गर्ने, अकाउन्ट गर्ने, अडिटिङलाई चाहिँ म्यान्डेटरी गर्ने भन्ने खालका कुराहरू यसका सबल पक्षहरू छन्. डिएनए एकदमै इम्पोर्टेन्ट कुरा हो, एकदमै सेन्सिटिभ कुरा पनि हो. यो डेटा प्रोटेक्सन सम्बन्धी हामीसँग कुनै सेफ गार्ड एडुकेट छैन यसमा. त्यसपछि गएर डिसेन्ट्रलाइजेसन ग्याप्सहरू विभिन्न प्रोभिन्सेसहरूमा फेडरल ल्याबोरेटोरिजहरू होइन प्रोभिन्सियल ल्याबोरेटोरिजहरूको बिचमा कसरी के रेगुलेट गर्ने भन्ने खालको गाइडलाइन्सले पुग्दैन, लिगल फ्रेमवर्क नै आवश्यक पर्छ, त्यो कुरा म हुन्छ। त्यसपछि चेन अफ कस्टडीका कुराहरू, एउटा रिजिड लोकलाइज प्रोटोकल्सहरू जस्तै क्राइम सिन अफिसर्सदेखि लिएर यो ल्याबोरेटोरी सबमिसनसम्मका कुराहरू चेन अफ कस्टडीलाई पनि राम्रोसँग रेगुलेट गर्ने लिगल फ्रेमवर्क पनि यसमा थप्न आवश्यक छ। त्यसपछि रिसोर्स प्लानिङहरू, कसरी यो आईएसओ र आईआईईसी 17025 फोरेन्सिक एग्रिडेसनमा पुग्ने, हामी हाम्रो डीएनए परीक्षणलाई चाहिँ इन्टरनेसनल अर्गनाइजेसन फर स्ट्यान्डर्डाइजेसन आईएसओ र इन्टरनेसनल इलेक्ट्रो टेक्नोलोजिकल कमिसन आईईसीको स्ट्यान्डर्डमा कसरी पुर्याउने दीर्घकालीन रूपमा भन्ने स्ट्राटेजिक भिजन यसमा देखिँदैन। यो ऐन अन्तर्गतका कसुरहरू पनि त हुन्छन् होला नि त, तर यो किन एक्सेप्सनको रूपमा पर्यो, यसमा किन कसैलाई पनि एउटा रूल अफ लको फ्रेमवर्कभित्र बाँध्ने प्रयास गरिएन। एउटा च्याप्टर थुप्रै छुट्टै थप्न जरुरी छ अफेन्सेस पनिसेबल भनेर, र निम्न कार्यहरूलाई चाहिँ क्रिमिनलाइज गर्न जरुरी छ यो ऐन अन्तर्गत। नेशनल फोरेन्सिक साइन्स ल्याबोरेटोरी इस्टाब्लिसमेन्ट एण्ड अपरेसन एक्ट, त्यो जुन ऐन छ ऐनभित्र एउटा छुट्टै कसुर तथा सजायहरू भन्ने च्याप्टर थप्न आवश्यक छ, जुन अहिलेसम्म कसैले पनि त्यो थप्नुपर्छ भन्ने कुरालाई हाइलाइट गरेन अथवा त्यो कुरालाई महत्व दिएन अथवा त्यो स्किप हुँदै आएर हामी पनि चुप लाएर बस्यौं। अब त्यस्तो तालले चल्दैन। तीनटा कुराहरूलाई क्रिमिनल अफेन्सको रूपमा यो ऐनभित्र ल्याउनुपर्छ। पहिलो साइन्टिफिक इन्टिग्रिटी, एक्सपर्ट्सहरूले वस्तुनिष्ठ हुनुपर्ने कि नपर्ने, इथिक्स भित्र बस्नुपर्ने कि नपर्ने, मोरल हुनुपर्ने कि नपर्ने, कि एक्सपर्ट्सलाई भगवान मानेर छोडदिने, मरेको हो कि मारेको हो भन्ने कुरामा ममा एउटा आकार थप्नलाई मोल मलाई भयो भने के गर्ने, त्यसलाई हेर्नै हामीसँग कुनै ल चाहिन्छ चाहिँदैन, मलाई मा चाहियो कि मालाई म बनाइदिउँ भनेर यदि कोही एक्सपर्टले सेवाग्राहीलाई भन्यो भने त्यसलाई रेगुलेट गराउने खालको ल हामीले ल्याउने कि नल्याउने, वी हेभ टु बी सिरियस, एउटा कुरा। अर्को ब्रिच अफ डाटा प्राइभेसी, त्यहाँभित्र भएको डेटाहरूलाई ब्रिच गर्यो एक्सपर्टले अथवा अरू कसैले, कोर्टमै पनि आएर त्यो डाटा लिक हुन सक्ला, जुडिसियल अफिसरबाट हुन सक्ला, जजबाट हुन सक्ला, त्यसलाई हामीले छोडिदिने कि त्यसलाई पनि अकाउन्टेबल बनाउने, यो डेटा प्राइभेसीको कुराहरू। त्यसपछि गएर अब्स्ट्रक द एडमिनिस्ट्रेसन अफ जस्टिस, न्याय पर्ने कुरामा अब्स्ट्रक्सन जसले गर्छ त्यसलाई पनि कसुरको भागीदार क्राइमको रूपमा चाहिँ हामीले रिकग्नाइज गर्नुपर्छ। त्यो जो पनि हुनसक्छ, फोरेन्सिक एक्सपर्ट हुनसक्छ, ट्रान्सपोर्टर हुन पनि सक्छ, त्यो रिपोर्टलाई एक ठाउँबाट अर्को ठाउँमा लिएर जाने ट्रान्सपोर्ट गर्ने व्यक्ति, लयर हुनसक्छ, प्रोसिक्युटर हुनसक्छ, जुडिसियल स्टाफ हुनसक्छ, जज हुनसक्छ, न्याय पार्ने कुरामा यदि कोही बीचमा अब्स्ट्रक्सन गर्न आउँछ भने द्याट सुड बी क्रिमिनलाइज, यो फोरेन्सिक एक्टमै मेन्सन गर्नुपर्छ भन्ने मलाई लाग्छ। चरम लापरवाही गर्यो, इभिडेन्सेसहरूलाई कन्टामिनेट गर्यो, त्यो त्यताको अर्को एउटा परीक्षणको स्याम्पल अर्कै केसको अर्कोसँग मिसाएर त्यो गरिदियो होइन, त्यो ग्रस नेग्लिजेन्स। मेडिकल नेग्लिजेन्समा डक्टरको मात्रै नेग्लिजेन्स हुँदैन, हस्पिटलको मात्रै हुँदैन, नर्सको मात्रै हुँदैन, फार्मास्युटिकल कम्पनीको मात्रै हुँदैन, अब फोरेन्सिक सेक्टरमा पनि फोरेन्सिक एक्सपर्ट्सको नेग्लिजेन्सलाई पनि रिकग्नाइज गर्नुपर्ने हुन्छ।
8: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 गरिएको व्यवस्था र यसमा सुधारका लागि सरकारवालाको सुझाव, विचार र धारणा प्रस्तुत गर्दा गर्दै कार्यक्रम हेलो सांसदको समय सकिन लागेको छ। कार्यक्रम हेलो सांसद सुनिसकेपछि तपाईँको मनमा उठेका विचार वा प्रश्न भए हामीलाई पठाउनुहोला, हामी सम्बोधनको प्रयास गर्नेछौं।
9: साझा खबर@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हाम्रो आईभीआर नम्बर 01-5268-646 जुनसुकै बेला फोन गरेर आफ्नो विचार वा प्रश्न पनि रेकर्ड गराउन सक्नुहुनेछ।
8: कार्यक्रम हेलो सांसदको अर्को भागमा फेरि भेटौँला, तबसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्।
9: नमस्कार।
10: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
11: अहिले बिहानको ठिक 6 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz
1: तनामा 21% बढ़ी हो। गत आर्थिक वर्षको समीक्षा अवधिमा 93,51,67,00,000 रूपियाँको सोयाबीन तेल निर्यात भएको थियो। नेपाली व्यापारीले तेस्रो मुलुकबाट कच्चा सोयाबीन तेल ल्याउन प्रशोधित गरी भारतमा निर्यात गर्दै आएका छन्। समीक्षा अवधिमा 53,08,29,000 केजी सोयाबीन निर्यात भएको उल्लेख गरिएको छ। यसैबीच नेपालको अर्थतन्त्र इन्धन, कच्चा सोयाबीन तेल, सवारी साधन, मोबाइल फोन र सुन आयातमा ठूलो रकम विदेशिएको अध्ययनले देखाएको छ। यसले नेपालको अर्थतन्त्रमा पार्ने प्रभावका विषयमा सीआईएनसँग कुरा गर्दै अर्थविद डाक्टर चन्द्रमणि अधिकारीले भन्नुभयो,
2: सबै कुरा किनेरै खान थाल्यो। हामी अलि बढी विलासी पनि भयो र फेरि हामीले एउटा ल्यापटप चाहियो अथवा चाहिँ एउटा मोबाइल चाहियो भने हामीले त्यसबाट उपयोग गर्ने कुराहरू ख्याल गर्दैनौ, तर चाहिँ नयाँ वर्षमा आयो, जेनेरेसनको आयो भन्नासाथ किन्छौ। त्यस कारणले गर्दा यो प्रवृत्तिले गर्दा हामीलाई चाहिँ कस्तो देखिया छ भन्दा हामी यो बाह्यमुखी धेरै भएर आन्तरिक उत्पादनलाई चाहिँ नि प्रभावित भए देखिन्छ। यो व्यापार आन्तरिक उत्पादन बढाएको होइन, आन्तरिक उत्पादनलाई घटाएको देखिन्छ।
3: करोड़ौंको संदिग्ध आर्थिक कारोबार र सम्पत्तिको स्रोत नखुलेपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई पक्राउ गरेको छ। विभागको पत्राचारपछि प्रहरीले हिजो सुर्खेतको वीरेन्द्रनगरबाट पौडेललाई पक्राउ गरेको हो। पार्टीको कार्यक्रममा सहभागी हुन सोमबार नै उहाँ सुर्खेत पुग्नु भएको थियो। विवादास्पद व्यवसायी दीपक भट्टलाई व्यावसायिक लाभ पुर्याउन सघाएको आरोप लागेको छ। एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल हिजो पक्राउ परेको खबर हो। सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेललाई सुर्खेतबाट नियन्त्रणमा लिएको बताइएको छ। भट्टको व्यवसायलाई लाभ पुर्याउने गरी काम गरिएको देखिएको छ। त्यो काम गरेको भन्ने विषयमा विभिन्न पक्षको बयानबाट पनि खुल्न आएछ। अनुसन्धानमा संलग्न एकजना अधिकारीले भनेका छन्, पूर्व अर्थमन्त्री पौडेलले एउटा व्यापारीलाई कुनै एक कम्पनीको शेयर भट्टको कम्पनीलाई सस्तोमा बेच्न पनि दबाव दिएको अनुसन्धान अधिकारीहरू बताउँछन्। त्यसबापत मलाई के लाभ हुन्छ भन्ने व्यापारीको प्रश्नमा पूर्व अर्थमन्त्री पौडेलले चारवटा फाइदा हुने काम गरिदिन्छु भनेको पनि उल्लेख गरिएको दावी गरिएको छ। त्यसमध्ये केही काम पौडेल अर्थमन्त्री भएको बेलामा भएको पनि देखिएको छ, केही पूरा नभएको भन्ने बयान पनि आएको छ। त्यसका आधारमा अनुसन्धान गर्न लागिएको हो। अर्थमन्त्री पौडेलले विभिन्न व्यक्तिको नाममा केही सम्पत्ति पार्किङ पनि गरेको हुन सक्ने आशंका अनुसन्धानमा संलग्न अधिकारीहरूले गरेका छन् र हिजो सुर्खेतमा पक्राउ गरिएका पौडेललाई आज नेपालगंज हुँदै काठमाण्डु ल्याउने तयारी भइरहेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्र सिंह बोहराले हिजो पत्रकारसँग भन्नुभयो,
4: सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण ऐन 2064 को दफा 21 समेतका आधारमा अनुरोध छ भन्ने ब्योराको श्री सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग पुलचोक ललितपुरको चनम 549 मिति 2083 3/8 पत्र यस कार्यालयमा प्राप्त भएको हुँदा पूर्व अर्थमन्त्री समेत रहेका रूपन्देही जिल्ला बुटवल उपमहानगरपालिका वडा नम्बर 9 घरमै हाल चाहिँ ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नम्बर 25 सैबु आवास आयोजनामा बसोबास गर्ने विष्णु प्रसाद पौडेललाई सुर्खेत जिल्लामा खतरास गर्दै जाने क्रममा निजलाई चाहिँ मिति 2083 3/8 साँझ अन्दाजी 17:15 समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 3 शुभ होटल स्थितमा फेला पारी सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट जारी भएको पक्राउ बुझी दिए। कानूनको रित पुर्याई पक्राउ गरी आवश्यक कार्यको लागि सक्कलै कागजात सहित यस कार्यालयमा कार्यरत प्रहरी श्याम प्रसाद यादवको जिम्मा लगाई पठाइएको भएर सादर अनुरोध गरेको छ। हामीले आफ्नै गाडीद्वारा चाहिँ उता नेपालगंज पठाएको छु।
3: यसैबीच राहदानी खरिद सम्बन्धी ठेक्कामा अनियमितता गरेको अभियोगमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 18 विरूद्ध भ्रष्टाचारको मुद्दा चलाइएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महानिर्देशक अर्याल सहित 10 कर्मचारी, राहदानी छपाईको ठेक्का पाउने 2 जर्मन कम्पनी, कम्पनीका 4 संचालक र त्यसका नेपाल प्रतिनिधि भई काम गर्ने 2 गरी 18 विरूद्ध हिजो विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले मुद्दाका प्रतिवादी विरूद्ध 10 अर्ब 13 करोड़ 4 4,61,477 रूपियाँ बिगो कायम गरी बिगो बमोजिम जरिवाना कैद सजाय र हिना मिना भएको रकम असुल गर्न माग दावी पनि गरिएको बताउनुभयो। अभियोग पत्र अनुसार विभागका महानिर्देशक अर्याल, निर्देशक सूचना प्रविधि सुनिल कुमार केसी, तत्कालीन निर्देशक शत्रुघन प्रसाद शर्मा पोखरेल, तत्कालीन निर्देशक रविन्द्र राज भण्डारी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य, कम्प्यूटर इन्जिनियर विपिन प्रसाई, तत्कालीन शाखा अधिकृत सोमेश थापा, परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव कानून राजाराम दाहाल, तत्कालीन उपसचिव लेखा भीष प्रसाद भुर्तेल, तत्कालीन उपसचिव कानून पुष्कर राज नेपाललाई एकमुष्ट बिगो बमोजिम जरिवाना र कैद सजाय माग गरिएको छ। उनीहरू ठेक्का प्रक्रियाको शुरूबाटै सामेल भएको समेत भनिएको छ। खरिद समिति, आर्थिक मूल्याङ्कन समिति, प्रविधि समिति र ठेक्का सम्झौताका चरणबद्ध प्रक्रियामा सामेल भएर बदनियतपूर्ण निर्णय प्रक्रियामा सामेल रहेको अदालतमा दायर अभियोग पत्रमा उल्लेख गरिएको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बालबालिकाको पठन पाठनमा ध्यान दिनुपर्ने पक्ष
1: के कुरा उनीहरूलाई रमाइलो लाग्छ भन्ने खालको कुरा पनि सुनिदिनु पर्यो र उनीहरूलाई त्यतिमै पनि इन्जोय गरिदिनु पर्यो होइन. तर हाम्रो यो रेजा लाउने काम र बच्चालाई असेसमेन्ट गर्ने कामले टिचर यस्तो थकित हुन्छ कि उसले बच्चालाई इन्जोय गर्नै सक्दैन. त्यही नै हो हाम्रो अर्को मेजर प्रब्लम के.
2: राष्ट्रपाको पहिलो महाधिवेशन अन्तर्गत आज केन्द्रीय सदस्य र भोलि पदाधिकारीको निर्वाचन, समावेशी नेतृत्व ल्याउन कार्यकर्ताको माग, अध्यादेश प्रतिस्थापन सम्बन्धी चार विधेयक संसदमा, चिया उद्योग र बगान बन्द हुँदा 60,000 श्रमिक प्रभावित, राष्ट्र बैंकको कार्यवाही पनि अब नियुक्तिमा बाधक लगायतका खबर बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध. नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ. सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ. यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ. यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्. धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्.
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा.
5: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा. वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353.
6: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि.
7: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो.
8: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल.
2: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर.
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ. अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर.
0: आजको नयाँ पत्रिकाको भित्री पृष्ठमा नेपाल अझै ग्रे लिस्टमै शीर्षकमा खबर प्रकाशित छ. नेपाल सहित 22 देशलाई थप सुधारका लागि सुझाव दिँदै ग्रे लिस्टमै राख्ने पेरिसमा सम्पन्न एफए टीएफ बैठकको निर्णय शीर्षकमा खबर प्रकाशित भएको हो. त्यस्तै रोकिएन आयल निगमको कमाउ धन्दा, पार्किङ स्थलबाटै ट्याङ्कर गायब पारेर तेल चोरी शीर्षकमा विराटनगरबाट गणेश लम्सालले खबर लेख्नु भएको छ. अग्लो पर्खाल र सेनाको सुरक्षा घेराभित्र रहेको विराटनगर डिपोको पार्किङ स्थलबाटै 20,000 लिटर पेट्रोल बोकेको ट्याङ्कर आइतबार राति हरायो. सोमबार बिहान करिब खाली अवस्थामा प्रहरले सुनसरीको सड़क छेउमा भेट्टाएको खबरमा उल्लेख छ. त्यस्तै प्रतिनिधि टुंग्याउन ढिला हुँदा सोमबार भएन बन्द सत्र, आज केन्द्रीय सदस्य र भोलि पदाधिकारी निर्वाचन शीर्षकमा पहिलो पृष्ठमा खबर छ. राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहान 8:30 बजे शुरू हुने तय भएको बन्द सत्र प्रतिनिधि छनौट कार्य नटुंगिँदा स्थगित भएको छ. दिनभर प्रतीक्षा गरिरहेका र साँझ 6 बजे बन्द सत्र स्थगितको घोषणा गरिएपछि महाधिवेशन प्रतिनिधिले असन्तुष्टि व्यक्त गरेका थिए. त्यस्तै विधान संशोधन सम्बन्धी मसौदा प्रस्तावमा 158 सदस्यीय केन्द्रीय समितिको व्यवस्था गरिएको छ भने जसमध्ये एकजना सभापति र 79 केन्द्रीय सदस्यको पहिलो चरणमा निर्वाचन हुनेछ। 51 सदस्य सभापतिले मनोनयन गर्ने छन् भने 7 प्रदेश सभापति प्रदेन केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ। सभापति पनि स्वत केन्द्रीय सदस्य हुनुहुन्छ। राष्ट्रपतिले केन्द्रीय सदस्य निर्वाचन व्यक्ति मात्र पदाधिकारीका लागि गोप्य हुने व्यवस्था योग्य हुने व्यवस्था गरेको छ। 19 सदस्यीय पदाधिकारी मध्ये एक वरिष्ठ नेता, 2 उपसभापति, 1 महामन्त्री, 3 सहमहामन्त्रीका लागि दोस्रो चरणमा निर्वाचन हुनेछ भने 1 उपसभापति, 1 महामन्त्री र 2 सहमहामन्त्री कोषाध्यक्ष, 2 सहकोषाध्यक्ष प्रवक्ता र 3 सहप्रवक्ता सभापतिले मनोनित गर्ने प्रस्ताव मसौदामा गरिएको छ। सहमहामन्त्री विपिन आचार्य नेतृत्वको विधान संशोधनको मसौदा सचिवालय र केन्द्रीय समिति बैठकले पास गरिसकेको छ भने आज हुने बन्द सत्रले पारित गरेपछि कार्यान्वयनमा लैजाने नेताहरूले बताएका छन्। त्यस्तै प्रवक्ता मनिष झाका अनुसार महाधिवेशनमा 4300 देखि 4400 को हारारीमा प्रतिनिधिहरू सहभागी भएका छन्।
2: राष्ट्रपा नेतृत्व समावेशी बनाउन माग शीर्षकमा कान्तिपुर दैनिकको भित्री पन्नामा जयसिंह महराले चितवनबाट लेख्नु भएको खबर छ। प्रथम महाधिवेशनको बन्द सत्र अघि नै राष्ट्रपाको नेतृत्व तह समावेशी बनाउन देशभरबाट आएका प्रतिनिधिहरूले माग गरेका छन्। उनीहरूले पार्टी पदाधिकारी र केन्द्रीय समितिमा संविधानको व्यवस्था अनुसार महिला सँगै मधेसी, आदिवासी, दलित, जनजाति लगायत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने धारणा राखेका हुन्। कास्कीबाट आउनुभएका प्रतिनिधि पवित्र थापाले संविधानले सुनिश्चित गरेको 33% महिला प्रतिनिधित्व हुनुपर्ने प्रावधान राष्ट्रपाको नेतृत्व तहमा हुनुपर्ने पनि बताउनुभयो। महिलालाई उप वा सहपदमा सीमित गरिने प्रवृत्तिबारे उहाँले भन्नुभयो, यो राजनैतिक दल र एउटा व्यक्तिको मात्र समस्या भन्दा पनि समाजको संरचनागत समस्या हो। महिलालाई नेतृत्वमा राख्न र ल्याउन अझै पनि खुला मानसिकता देखिन्न। हामी बाहिर वकालत गर्छौं तर व्यावहारिक रूपमा अगाडि बढ़ाउन सबैजना हिचकिचाउने गरेको पनि उहाँले टिप्पणी गर्नुभयो। चिया उद्योग र बगान बन्द हुँदा चिसियो 60,000 श्रमिकको चूल्हो शीर्षकमा पर्वत पोर्तेलले झापाबाट लेख्नु भएको खबर छ। यति बेला झापाको गिरीबन्धु चिया बगानमा बिहानैदेखि श्रमिकको चहल पहल हुन्थ्यो। चियाका कलिला मुना टिप्दै श्रमिकका गीत बगानभरि गुन्जिन्थे, तर अहिले दृश्य फेरिएको छ। बगानमा न श्रमिकको चहल पहल छ, न कामको रौनक, बरू चारैतिर सन्नाटा छ। स्थानीय पसलबाट उधारोमा खाद्यान्न किनेर गुजारा चलाउँदै कतिपय परिवार, कतिपय युवा रोजगारीको खोजीमा भारत शहर गएको खबरमा उल्लेख गरिएको छ। राष्ट्र बैंकको कार्यवाही अब नियुक्तिमा पनि बाधक, शीर्षकमा यज्ञ बन्जारले लेख्नुहुन्छ। राष्ट्र बैंकबाट कार्यवाही भोगेका बैंक तथा वित्तीय संस्थाका संचालक र प्रमुख कार्यकारी अधिकृत सीईओ पुनः नियुक्तिका लागि अयोग्य हुने आशयको फैसला सर्वोच्च अदालतले गरेको छ। यससँगै राष्ट्र बैंकबाट सचेत र नसीहत पाएका संचालक र सीईओ तनावमा छन्। फैसला कार्यान्वयनका लागि सर्वोच्चले नेपाल राष्ट्र बैंकलाई निर्देशनात्मक आदेश दिइसकेको छ। विभिन्न बैंकका सीईओ र संचालकलाई राष्ट्र बैंकले समय समयमा गरेको कार्यवाहीका आधारमा उनीहरू अयोग्य हुने भन्दै पदमुक्त गर्नुपर्ने र त्यस्तो कार्यवाही भोगेको संचालक र सीईओ पुनः नियुक्तिका लागि अयोग्य हुने पर्ने गरी दुईवटा माग साहित्य सांसद एवं अधिवक्ता मधुकुमार चौलागाईले रिट दायर गर्नुभएको थियो। बैंकका सीईओ र संचालकलाई राष्ट्र बैंकले विभिन्न समयमा गरेको कानूनी कार्यवाहीलाई अयोग्यताको आधार मान्न सकिने व्याख्या सर्वोच्चको फैसलामा गरिएको छ। अर्को खबर छापिएको छ, 4 अध्यादेश निष्क्रिय गराउँदै सरकार, शीर्षकमा ईश्वरी सुवेदीले लेख्नु भएको हो। यो नागरिक दैनिकको खबर हो। सरकारले ल्याएका 8 अध्यादेश मध्ये 4 निष्क्रिय गराइने भएको छ। बिहिबार 4 अध्यादेश स्वीकृत भएपछि सोमबार प्रतिस्थापन विधेयक दर्ता समेत भएका छन्। निष्क्रिय गराउन लागि बाँकी 4 अध्यादेशलाई 60 दिने अवधि सकिएपछिका नयाँ विधेयकका रूपमा दर्ता गर्ने तयारी भएको छ। 4 विधेयक विवादका कारण राष्ट्रिय सभामा असहयोग हुने भएपछि अघि बढ़ाइएको छैन। यही असार 26 भित्र अध्यादेश प्रतिस्थापन विधेयकका रूपमा पारित नभएमा अध्यादेश स्वत निष्क्रिय हुनेछन्। असार 26 अध्यादेश दुवै सदनमा पेश भएको 60 दिन पुग्दैछ। वैशाख 28 अध्यादेश संघीय संसदका दुवै सदनको बैठकमा पेश भएको थियो। संसदीय प्रक्रिया बमोजिम असार 26 अध्यादेशलाई निरन्तरता दिने हो भने सोही दिनभित्र अध्यादेशको प्रतिस्थापन विधेयक पारित हुनुपर्ने संसद सचिवालयका अधिकारीहरूले बताउने गरेका छन्। अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको खबर रहेको छ, ग्रे लिस्टमा नेपाल यथावत, नेपालले पूरा गर्नुपर्ने मुख्य कामहरू भनेर उल्लेख गरिएको छ। प्रमुख सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्तीय लगानी एमएलडीएफ जोखिम विरूद्ध बुझाई अझ सुदृढ़ बनाउने, वाणिज्य बैंक, उच्च जोखिमयुक्त सहकारी संस्था, क्यासिनो, बहुमूल्य धातु तथा पत्थर व्यवसायी र घर जग्गा क्षेत्रको जोखिममा आधारित सुपरिवेक्षण सुधार गर्ने, वित्तीय समावेशीकरणमा बाधा नपर्ने गरी अवैध हुन्डी तथा एमभीटीएस र प्रदायकहरूको पहिचान र कार्यवाही प्रभावकारी बनाउने, सम्पत्ति शुद्धिकरण अनुसन्धान गर्ने निकायहरूको क्षमता र अन्तरनिकाय समन्वय बढ़ाउने, सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान तथा अभियोजनको संस्था संख्या वृद्धि गर्ने, अपराधबाट आर्जित सम्पत्ति तथा त्यसका साधनहरूको पहिचान, रोका जफत र फिर्ता प्रक्रियालाई जोखिम अनुसार प्रभावकारी बनाउने, आतंकवाद तथा आम विनाशकारी हतियारसँग सम्बन्धित वित्तीय लगानी नियन्त्रणमा प्राविधिक अनुपालन थप सुदृढ़ गर्नुपर्नेछ। त्यसपछि मात्रै ग्रेलिस्टबाट हट्ने नहट्ने भन्ने विषयमा फेरि अर्को निर्णय हुनेछ। आर्थिक कारोबार दैनिकमा पौने 3 खर्ब पुग्यो निर्यात व्यापार शीर्षकमा खबर छापिएको छ भने इजरायल भाषा परीक्षा 2300 माग गरिएकोमा 1200 मात्रै पास भएको बारेमा गोपाल संग्रौलाले यो खबर लेख्नु भएको छ। प्राचीन पाषाण औजार फेला परेको बारेमा गोर्खापत्र दैनिकमा खबर छापिएको छ। सिराज खानले नेपालगंजबाट लेख्नु भएको हो। बाँकेको राप्ती सुनारी गाउँपालिका एक कुसुम क्षेत्रमा पुरातत्व विभागले गरेको खोज तथा अनुसन्धानका क्रममा अत्यन्त प्राचीन पाषाण औजार फेला परेका छन्। प्रारम्भिक अध्ययनले उक्त क्षेत्र प्रागैतिहासिक मानव सभ्यताको महत्वपूर्ण आवास स्थल रहेको संकेत गरेको छ। पुरातत्व विभागका पुरातत्व अधिकृत राजेश परियारका अनुसार अनुसन्धानका क्रममा विशेष प्रकारका पाषाण औजार तथा तिनका अवशेषहरू फेला परेका छन्। ती औजारको प्रकृति र बनावटका आधारमा उक्त क्षेत्र प्रारम्भिक मानव बसोबाससँग सम्बन्धित रहेको अनुमान गरिएको पनि उहाँले बताउनु भएको खबरमा उल्लेख गरिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। कतार एनर्जीको रास लफांग औद्योगिक क्षेत्र स्थित बारजान ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटमा 13 जनाको मृत्यु भएको छ भने जसमा भारतीय र पाकिस्तानी श्रमिक रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। उक्त घटनामा 66 श्रमिक घाइते भएका छन्। केहीको अवस्था चिन्ताजनक रहेको छ। उनीहरूको पहिचान सार्वजनिक गरिएको छैन। कतार एनर्जीले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको थियो। ग्यास आपूर्ति परियोजना सञ्चालन गर्ने क्रममा दुर्घटना भएको बताइएको छ। आइतबार राति करिब 10:30 बजेतिर विस्फोट हुँदा आगलागी भएको थियो। रास लफान क्षेत्रमा नेपाली, भारतीय र बंगलादेशी श्रमिक काम गर्दै आएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले हिजो स्विजरल्याण्डमा भएको पहिलो चरणको अमेरिका इरान वार्ताले अन्तिम सम्झौताका लागि राम्रो आधार तयार पार्ने बताउनु भएको छ। स्विजरल्याण्डको लुइस शहरस्थित बुर्गेनस्टक रिसोर्टमा आइतबार सम्पन्न भएको वार्ता 18 घण्टासम्म चलेको थियो र बेलायतका प्रधानमन्त्री कियर स्मार्टले पदबाट राजीनामा दिनुभएको घोषणा गर्नुभएको छ। आफ्नै पार्टीका सांसद तथा मन्त्री परिषदका सदस्यहरूबाट लगातार दबाव आएपछि उहाँले पद छाड्ने निर्णय गर्नुभएको हो।
2: साझा खबरमा अब खेल खबर। फ्रान्सले फिफा विश्वकप 2026 अन्तर्गत इराक विरूद्धको अग्रतालाई तेब्बर बनाएको छ। फिलोडेल्फिया स्टेडियममा जारी खेलको 66 मिनटमा उस्मान डेम्बेलले गोल गर्दै फ्रान्सलाई 3 गोलको अग्रता दिलाउनु भएको हो। यसअघि कप्तान क्लियन एम्बाप्पेले 14 मिनट र 55 मिनटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाउनु भएको थियो। फिफा विश्वकपमा अर्जेन्टिनाले अस्ट्रियालाई 2-0 पराजित गरेको छ। कप्तान लियोनल मेस्सीको गोलले अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको हो। गैराती सम्पन्न खेलमा अर्जेन्टिना दबावमा थियो। समूह जीमा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दै 6 अंक जोडेर शीर्ष स्थानमा छ। अस्ट्रिया 2 खेलबाट 3 अंक जोड्दै दोस्रो स्थानमा छ। विश्वकपमा अहिले नर्वे र सेनेगल खेल्दैछन्। फिफा वरियतामा नर्वे 27 र सेनेगल 17 स्थानमा छन्। विश्वकपमा बिहान 9:15 समूह जीका जोर्डन र अल्जेरिया खेल्दैछन्। यो खेल अमेरिकाको सान फ्रान्सिस्को बेएरिया रंगशालामा हुनेछ। फिफा वरियतामा जोर्डन 68 र अल्जेरिया 29 स्थानमा रहेको छ। भोलिको खेल तालिकामा इंग्ल्याण्ड र घाना, पानामा र क्रोएसिया अनि कोलम्बिया र कंगो डीआर बीचको खेल हुने उल्लेख गरिएको छ।
0: विद्यार्थीको पठन पाठनमा देखिएका समस्या र समाधानका उपाय, एकजना विज्ञको विचार, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबे अस्त्र को शक्ति बोके को 200 Mbps को इंटरनेट अब 3 महीना का लागी मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागी 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
0: साझा खबरमा अब शिक्षण सुधारको कुरा. पठन पाठनमा परम्परागत भन्दा पनि आधुनिक र वैज्ञानिक शैली अप्नाउनु पर्नेमा हिजो आज बहस भइरहेको छ. पठन पाठनमा सिकाइ विधि र अभिभावकको भूमिका कस्तो हुन्छ, हामीले शिक्षाविद शान्ता दीक्षितसँग सोधेका छौं.
1: यो दुईजना बच्चाहरू खेलिरहेछ कि गफ गरिरहेछ, उनीहरूलाई यसरी बसेर सुन्ने, कस्तो कस्तो उनीहरूले एक्सचेन्ज गरिरहन्, के कुरा सिकाएछन् किताबबाट, त्यही कुराहरू पनि उनीहरूले युज गरिरहेछन् कि घरमा सिकेको कुरा युज गरिरहेछन् कि के कुरा उनीहरूलाई रमाइलो लाग्छ भन्ने खालको कुरा पनि सुनिदिनु पर्यो र उनीहरूलाई त्यतिमै पनि इन्जोय गरिदिनु पर्यो होइन. तर हाम्रो यो रेजा लाउने काम र बच्चालाई असेसमेन्ट गर्ने कामले टिचर त्यो थकित हुन्छ कि उसले बच्चालाई एन्जोय गर्नै सक्दैन. त्यही नै हो हाम्रो अर्को मेजर प्रब्लम के. सो सानो बच्चा फेरि अहिले हामीले काम गर्दाखेरि त पैसाको लागि नम्बर वान जाँच दिने, जाँच दियो भने अनि प्यारेन्ट्सले पैसा तिर्छन् कि जाँच खेल न यो खेल न तिमीले ल कह ग कति जान्यो ल मलाई भन त तिमीले जान्यो कि तिमीले के लेख्न सक्छौ, सक्छ सक्दैन, सक्दैन भने सिकाउने, सक्छ भने च्याबास भन्ने. त्यही त हो नि उसको असेसमेन्ट. डाइसहरू दियो के दियो उसले त्यो खेल्छ होइन. दुई यसरी पल्ट्यो भने दुई उसले चिन्छ कि चिन्दैन होइन. र उसले दुई र एक छ भने दुईटा गेडा र एउटा गेडा राखेर अनि भन्न सक्छ कि सक्दैन. यति सिम्पल र यति इफेक्टिभ कुराहरू छन्, त्यो नै हामीले बुझ्नुपर्छ. त्यसको लागि एकदम ठुलो पेसेन्स चाहिन्छ. युजली अब अहिलेको एउटा नयाँ कुरा भन्छु, एउटा रिसर्च आइरहेछ जहाँ चाहिँ नि अहिलेसम्म चाहिँ संसारभरि नै प्यारेन्टिङमा चाहिँ आमालाई आमाले गर्छ, किनभने आमाले पेट बोक्छ, उसले बच्चा पाउँछ, उसले बुबु खान्छ, सबै कुरा आमाले होइन, बाउले अलिअलि हेल्प गर्छ. प्यारेन्ट भएपछि बाउको त ब्रेन नै चेन्ज हुँदो रहेछ भन्ने रिसर्च आइरहेछ. यति उसले त्यो इन्भल्भ हुन थाल्छ बच्चामा. अब अफकोर्स हाम्रो जस्तो सोसाइटीमा धेरै कम होला, अनि बाहिरतिर पनि अब पहिला अब हाम्रै जेनेरेसनकोहरूले पनि कम गर्थ्यो होला, तर अबको बच्चाहरूले अब मिलेनियलहरू अहिलेकोहरूले चाहिँ एकदम धेरै बच्चाहरूलाई हेर्छन् कि, एकदम मिनिङफुली हेर्छन् बाउहरूले. ब्रेन नै एडजस्ट भइरहेछ अरे बच्चाको लागि भनेर हिजो भर्खर मैले सुनेको एउटा गजबको रिसर्च होइन. त्यो हुँदाखेरि अनि बाउले हेरेको बच्चाहरू एकदमै कन्फिडेन्ट हुने, रमाइलो गर्नुपर्ने, त्यस्तो के त्यो पनि छ है. नेपालमा पनि त कति त अब त बाध्यताले पनि बाउले पनि उत्तिकै हेर्नुपर्छ, किनभने न्युक्लियर फ्यामिली भएपछि त आफू मात्रै नहेरेर त भएन होइन, पुर्याउने के गर्ने. तर त्यसमा पनि अझ मिनिङफुल्ली काम गर्यो भने र यसको सिकाइ चाहिँ नि प्यारेन्टिङ गर्दाखेरि आमालाई मात्रै बोलाउने होइन, बुवालाई पनि बोलाउनु पर्यो. उसले पनि त अनि ऊ पो रमाइलो मान्छ नि, ऊ पनि त एउटा हकदार हो नि. बच्चा ठुलो भएपछि मैले पनि त तँलाई हुर्काएको हो नि भन्ने खालको त्यो उसले भन्नै पर्दैन, किनभने बच्चाले थाहा पाइहाल्छ मेरो बुवाले यस्तो यस्तो गर्यो भनेर होइन. महिलाको लागि सशक्तिकरण सशक्तिकरणहरू गर्दाखेरि खालि महिलाहरू मात्रै राख्ने के, किन हुन त म त्यो फिल्डमा काम गरेको होइन. इफ यु किप बोथ, अनि उसले पनि बुझ्छ नि त उसको पोइन्ट अफ भ्यूबाट रियलाइज गर्छ नि, अनि सजिलो हुन्छ, सहज हुन्छ. घरमा जाँदाखेरि अनि मैले मात्रै पैसा कमाउने, तिमीलाई नदिने भन्ने कुराहरू पनि त हस्बेन्डलाई त पच्दैन नि त. हस्बेन्डले बुझेर ल ए तिम्रै रहेछ, तिमी नै कमाऊ नि त, तिमीलाई मन लाग्यो भने घरको केही खर्च गर, नभए यो तिम्रै हो भन्ने उसले अग्री गरेर गर्न सक्यो भने त्यो त सबभन्दा बेस्ट हो नि त होइन. त्यस्तै गरेर अब अहिले हामीले प्यारेन्टिङमा हुनु त अलिअलि त सुरु भइरहेछ, मेल प्यारेन्ट्सहरूलाई पनि एकदमै अनिवार्य गर्ने बेला आयो जस्तो लाग्यो.
2: शिक्षाविद शान्ता दीक्षितसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
0: नेपालबाट हुने वस्तु निर्यात हालसम्मकै उच्च बिन्दुमा. व्यवसायी दीपक भट्टलाई सघाएको आरोपमा पूर्व अर्थमन्त्री पौडेल सुर्खेतबाट पक्राउ. राहदानी छपाई प्रकरणमा 16 जना विरूद्ध भ्रष्टाचारको मुद्दा.
2: राष्ट्रपाको पहिलो महाधिवेशन अन्तर्गत आज केन्द्रीय सदस्य र भोलि पदाधिकारीको निर्वाचन, समावेशी नेतृत्व ल्याउन कार्यकर्ताको माग, अध्यादेश प्रतिस्थापन सम्बन्धी चार विधेयक संसदमा,
0: चिया उद्योग र बगान बन्द हुँदा 60,000 श्रमिक प्रभावित, राष्ट्र बैंकको कार्यवाही अब नियुक्तिमा पनि बाधक, बालबालिकाको प्रभावकारी सिकाइका लागि अभिभावकको भूमिका महत्वपूर्ण,
2: कतारको ग्यास प्लान्टमा विस्फोट हुँदा 13 श्रमिकको मृत्यु, अमेरिका इरान वार्ताले अन्तिम सम्झौताका आधार तयार गर्ने, बेलायतका प्रधानमन्त्रीद्वारा पदबाट राजीनामाको घोषणा,
0: र अर्जेन्टिनाद्वारा अस्ट्रियालाई 2-0 पराजित, जीतसँगै नकआउट चरणमा प्रवेश, भोलि बिहान इंग्ल्याण्ड र घाना बीच पहिलो खेल हुने, अन्य दुई खेल पनि हुने।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ राष्ट्रपाको महाधिवेशन, जहाँ महाधिवेशन अन्तर्गत बन्द सत्र शुरू हुन नसकेको भनेर विभिन्न खबर पनि सार्वजनिक भइरहेका छन्। उद्घाटन सत्रमा भने विभिन्न राजनैतिक दलका नेताहरू पनि त्यहाँ पुगेका थिए र उनीहरूले शुभकामना पनि दिए, अनि राष्ट्रपाको अहिलेको उपलब्धि र यसले देखाएको चुनौतीको बारेमा पनि विभिन्न टिप्पणीहरू उनीहरूले मंचबाट गरेका थिए। यहाँ महाधिवेशन शुभकामना लेखिएको छ पछाडिपट्टि ब्यानरमा, त्यहाँ अगाडिपट्टि जो मंचमा एकजना नेता जस्ता देखिने व्यक्ति छन् र प्रतिपक्षी दलका नेता जस्ता देखिने व्यक्ति छन् र भन्दैछन् केही, माथि यस्तो लेखिएको छ, र अन्तिम सुझाव, आइन्दा यसरी अकुत बहुमत ल्याएर हाम्रो कन्त बिजोक नपार्नु।
0: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा नेपाल प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार। देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएन को प्रस्तुति कार्यक्रम साझा नेपालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म दीपक आचार्य। कार्यक्रम साझा नेपालमा हामी विविध विषयमा छलफल गर्दै आएका छौं। कार्यक्रम साझा नेपाल देशभरिका विभिन्न सामुदायिक रेडियोका साथै हाम्रो सामाजिक सञ्जालमा पनि तपाईंले हेर्न र सुन्न सक्नुहुन्छ। कार्यक्रम साझा नेपालमा आज हामी गुणस्तरीय शिक्षाको बारेमा कुराकानी गर्न गइरहेका छौं। कुराकानीको लागि हाम्रो स्टुडियोमा हामीसँग हुनुहुन्छ रातो बंगला फाउण्डेशनका अध्यक्ष एवं शिक्षाविद शान्ता दीक्षित। स्वागत छ यहाँलाई।
1: नमस्ते दीपकजी, धन्यवाद।
0: सबैभन्दा पहिले हामी रातो बंगला फाउण्डेशनले शिक्षाको गुणस्तरका लागि लामो समयदेखि काम गर्दै आएको छ। त्यसमध्ये विशेष काम भनेको रातो बंगला फाउण्डेशनले गुणस्तरीय शिक्षाका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरू गर्दै आएको थियो र अब प्रादेशिक सम्मेलनमा गएको छ। सन् 2003 राष्ट्रिय सम्मेलन गरेको थियो र त्यसपछि सन् 2013, 2019 र 2024 अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो र अब नेपालमा प्रादेशिक सम्मेलन गरिसकेपछि फेरि अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ र त्यसैको सन्दर्भमा र गुणस्तरीय शिक्षामा भएका प्रगतिहरू, यसबाट पारेका प्रभाव र आगामी दिनमा गर्नुपर्ने कार्यको बारेमा हामी कुराकानी गर्छौं। शुरूमा चाहिँ यो गुणस्तरीय बाल शिक्षा किन आवश्यक छ, हैन, त्यसको लागि तपाईहरुले कस्तो प्रयत्न गरिरहनु भएको छ?
1: हामी त अब धेरै वर्ष भइसक्यो, लगभग 10 वर्ष नै। पहिला चाहिँ हामी प्राथमिक बाल शिक्षा एकदमै इम्पोर्टेन्ट छ भनेर हामीले प्राइमेरी लेभलको काम गर्थ्यौं, किनभने माथिको सट्टा तल नै काम गर्नुपर्छ भन्ने हाम्रो दृढ विश्वास थियो। तर काम गर्दै आउँदाखेरि के देखियो भने, र रिसर्चले पनि के देखायो भने, बच्चाहरूको मस्तिष्क त सानै उमेरमा एकदम चलायमान हुँदो रहेछ। उनीहरूलाई सानैमा राम्रोसँग सिकाउन सक्यो, उनीहरूलाई राम्रो वातावरण दियो भने त यिनीहरूको जीवनभरको लागि उनीहरूको लागि यो खुराक बन्नेछ र उनीहरू साथी बनाउन सक्ने, मिलेर काम गर्ने, सबै कुरामा क्युरियस हुने, सबै सिपहरू विकास हुने, हुँदा हुँदा स्वास्थ्य पनि राम्रो हुने रहेछ, बाल्यकाल राम्रो भयो भने, होइन। त्यो देखिसकेपछि र धेरै धेरै रिसर्चले त्यो पुष्टि गरिसकेपछि हामीले अब त भएन, हामी त बाल्यकालमै जानु पर्यो भनेर हामीले ईसीडी मा काम गर्न थाल्यौं। तर साँच्चीकै त अहिले त प्रेग्नेन्सीदेखि नै काम गर्नुपर्छ, होइन। तर एटलिस्ट अब ईसीडी, अनि ईसीडीको लागि हामीले धेरै धेरै काम गरेपछि एउटा गजबको प्रोग्राम बनाएको छ, विकास हुने, हुँदा हुँदा स्वास्थ्य पनि राम्रो हुने रहेछ, बाल्यकाल राम्रो भयो भने, होइन। त्यो देखिसकेपछि र धेरै धेरै रिसर्चले त्यो पुष्टि गरिसकेपछि हामीले अब त भएन, हामी त बाल्यकालमै जानु

0: बाल केन्द्रित शिक्षाको विधिहरू भनेर एउटा शिक्षकले कक्षामा गएपछि यो सबै 11 कुरा गर्नुपर्छ भन्ने कुरा हामीले प्रतिपादन नै गरेको भन्नु पर्यो सबै इन्फर्मेसनहरू लिएर त्यो कुरा कसरी हुन्छ भन्ने पनि यो सम्मेलनमा बुझाइन्छ के छ भने सबैले भन्छन् गुणस्तरीय बाल शिक्षा चाहिन्छ गुणस्तरीय बाल शिक्षा चाहिन्छ तर यो कसरी गर्ने भन्ने चाहिँ त्यति कुराहरू मिलिसकेका छैन होइन जतातिरबाट हेर्दाखेरि पनि यो चाहिँ मस्तिष्ककै खेल हो बच्चा एकदम रिल्याक्स हुनुपर्छ ऊ एकदम उसलाई अप्ठ्यारो छ उसलाई संकोचित मानेको छ ऊ डराएको छ ऊ त्रासमा छ भने उसले कहिले पनि सिक्न सक्दैन यो कुरा नै हामीले बुझेको हुँदैनौँ ए त्यसलाई हप्काइदिउँ न हप्काएपछि त टेक्की भइहाल्छ नि भन्ने होइन तर त्यो बच्चा रोइरहेको छ कि रिसाइरहेको छ कि के भइरहेको छ उसले चित्त बुझेको छैन भनेर ऊ बदमास हुनलाई त्यो गरेको होइन कि उसलाई केही भएर त्यो गरिरहेछ सो त्यो कुरा हामीले बुझ्न सक्यौँ र उसलाई त्यही अनुसार अगाडि लग्न सक्यौँ भने त्यो राम्रो हुन्छ र यो चाहिँ नि अब हुन त यत्रो शताब्दीदेखि नै जीवन होइन चलिरहेको छ र मान्छेहरूले
1: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: सुन्दै हुनुहुन्छ मैयाले? अहिले सुन्दै हुनुहुन्छ? ठिक छ, होइन, पूर्व अर्थमन्त्री पक्राउ पर्नुभयो विष्णु पौडेलजी, होइन, अब सरकारले सुशासन केन्द्रित मुद्दामा अगाडि बढ्छौं हामी, आरोपीहरूलाई हिजोका हरेक मुद्दाहरूमा चाहिँ आरोप लागेका व्यक्तिहरूलाई, कतै जोडिएको भेटिएका व्यक्तिहरूलाई चाहिँ कसैलाई पनि छोडिन्न भन्ने जुन सरकारको नारा छ, यसमा तपाईँको भन्नु के छ?
1: अब यस्तो छ, अब तपाईँको चाहिँ आरोपीहरूलाई चाहिँ निष्पक्ष छान्ने चाहिँ अब गर्ने कुरा चाहिँ एउटा कुरा भयो। अब जो चाहिँ पक्राउको चाहिँ शैली जे जसरी चाहिँ त्यहाँ देखियो, वास्तवमा चाहिँ त्यो चाहिँ अलिक बाइस जस्तो चाहिँ देखिन्छ। अब कार्यक्रममा बसिरहेको ठाउँबाट उठाएर लिएर आएको देखिन्छ, होइन, अब मान्छेहरू चाहिँ भाग्ने भए त पहिले भागि नै सक्थे, होइन, अब त्यसले गर्दाखेरि चाहिँ भ्रष्टाचारको बारेमा चाहिँ निष्पक्ष र सबै मानिसहरूको चाहिँ छानबिन हुनुपर्छ भन्ने कुरा हो। तर बाइस ढङ्गले चाहिँ अझै कसैलाई पनि चाहिँ पक्रिनुहुन्न र अब चाहिँ निर्दोष मान्छेहरू चाहिँ फस्नुहुन्न, अब दोषीहरू चाहिँ कारवाहीमा पर्नुपर्छ भन्ने नै हो वास्तवमा चाहिँ। तर अब जो शैली अप्नाइएको छ त्यो त्यति राम्रो चाहिँ देखिरहेको छ।
0: होइन, अर्को समाचार आइरहेको छ अहिले, अहिले भर्खरै मात्र होइन, तत्कालीन बेला अमेरिकाबाट ल्याएको 40 करोड़ रुपियाँ छुटाउन राष्ट्र ब्याङ्कलाई पत्राचार गरेको घटनामाथि अनुसन्धान गर्न पूर्व अर्थमन्त्री जनार्दन शर्मालाई पनि प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ भनिरहेको स्थिति छ भन्दाखेरि, अब ठूला ठूला मुद्दामा प्रहरी सक्रिय भएको होइन, सरकार सक्रिय भएको देख्नु भएको छ होइन?
1: ठुला ठुला मुद्दामा सक्रिय भएको, अब यो यस्तो छ, यसमा अब परिणाम चाहिँ ननिस्किएसम्म चाहिँ अहिले नै चाहिँ भनिहाल्नु चाहिँ अलि हतार हुन्छ होला।
0: नक्कली भुटानी शरणार्थी प्रकरणका फाइलहरू अगाडि बढेका छन् अहिले, राजधानी प्रकरणमा पनि त्यत्तिकै घोटाला भएको रहेछ गोविन्दजी।
1: अब के छ त्यो छानबिनले आउला, होइन, अब यो अहिले त चाहिँ प्रक्रिया मात्रै हो, अदालतसँग गएर सुँगिने बेला सुन त्यो कुराहरू थाहा होला, र चाहिँ अब जे शैली अप्नाइएको छ त्यो त्यति राम्रो चाहिँ देखिरहेको छैन।
0: तर सरकारले एक्सन लिने र भ्रष्टाचार प्रति निर्मम हुने कुरामा त विपक्षीहरू प्रतिपक्षीहरूको पनि त साथ हुनुपर्छ नि त, होइन? सभापति गगन थापाले त यसको खुलेर मुक्त कण्ठले प्रशंसा गर्नुभएको छ नि।
1: भ्रष्टाचार प्रति त निर्मम हुनुपर्छ, अब त्यसमा कुरा केही छैन, हामीले त आफ्नै सरकार हुँदा पनि भ्रष्टाचार

0: दिने अभियान चलाएको हो नेतृसँग हुँदा मै सभापति थिएँ. त्यसमा अब चाहिँ निष्पक्ष र पारदर्शी ढङ्गले चाहिँ सरकारले सबै काम गरोस्, अब निर्दोष मान्छेहरू चाहिँ नफसुन् भन्ने हो र दोषीहरूलाई कारवाही हुनुपर्छ त्यो कुरा हो.
1: तर हिजो चाहिँ यस्ता यी धेरै फाइलहरू लुकाइएका, तामेलीमा राखिएका, दबाव र प्रभावमा परेर चाहिँ एक्सनमा नगएका कुरोको स्वीकार्नुहुन्छ होइन तपाईँ?
0: अब यस्तो छ, हिजो चाहिँ ती कुराहरू पनि चर्चा थिए, तर अहिले चाहिँ के भइरहेछ, अहिले तामेलीमा फाइलहरू चाहिँ गएको छैनन्, मुद्दाहरू फिर्ता लिने कामहरू अहिलेको सरकारले चाहिँ गरेका छैन र त्यही भएर निष्पक्षताको कुरा चाहिँ गम्भीर रूपमा चाहिँ उसले विषय चाहिँ रहन्छ.
1: अहिले पनि गएका छ,
0: अब हिजो पनि त्यो भएको भएदेखि चाहिँ त्यो चाहिँ गलत हो. तर अहिले के भइरहेछ त, अहिले चाहिँ के सही भइरहेछ कि गलत भइरहेछ त्यो कुरा पनि हेर्नुपर्छ.
1: तर यो अस्तिको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन अहिले अस्ति उद्घाटन भयो, जारी छ चितवनमा. त्यहाँ चाहिँ जुन किसिमले नेपाली कंग्रेसका सभापति गगन थापाले आफ्नो स्टेटमेन्ट दिनुभयो होइन, उहाँ बोल्नुभयो, अब हामी कसैका दुश्मन होइनौ, हामी प्रतिस्पर्धी हौ, हामी ठूलो बन्न चाहन्छौ नेपाली कंग्रेसलाई, यो देशको लोकतान्त्रिक पार्टी हो र कंग्रेसको आकार बढाउन चाहन्छौ भन्ने जुन सन्देश दिनुभएको छ, यो सन्देश अनुसार चाहिँ नेपाली कंग्रेस एकजुटका छ अहिले, नेपाली कंग्रेसलाई त्यो रंगले अगाडि बढ्न खोजिरहेको छ?
0: हजुर, अब यस्तो छ, अब नेपाली कंग्रेस चाहिँ कसैलाई पनि कुनै पार्टीलाई पनि दुश्मन घोषणा गरेर चाहिँ राजनीति गर्ने पार्टी होइन. नेपाली कंग्रेस नेपालको डेमोक्रेसीको यो पार्टी हो र हामीले चाहिँ अब अरू कतिपय देशमै पनि हिजो माओवादीले कांग्रेसलाई मुख्य दुश्मन मुख्य शत्रु भनेर घोषणा गरेर पनि राजनीति गरे, अरू दलहरूलाई पनि त्यस्तो छ. अब कांग्रेस पार्टी चाहिँ कुनै अर्को दललाई चाहिँ मुख्य शत्रु, अर्को विचारलाई मुख्य चाहिँ शत्रु विचार, अर्को पार्टीका पार्टी नै मुख्य शत्रु पार्टी भनेर चाहिँ त्यसरी चाहिँ घोषणा गरेर चाहिँ राजनीति गर्ने पार्टी होइन. र नेपाली कांग्रेस चाहिँ हिजो पनि आज पनि चाहिँ डेमोक्रेसीलाई एउटा परिष्कृत ढङ्गले चाहिँ अगाडि बढाउने पार्टी हो र त्यो कारणले पनि गगनजीले चाहिँ त्यो कुरा चाहिँ बोल्नुभएको भन्ने चाहिँ मलाई लाग्छ.
1: तर नेपाली कंग्रेस जुन ढंगले एकदेखिका हुन सक्नुपर्ने थियो विशेष महाधिवेशनपछि, तपाईँहरू त तितरभित्रै हुनुहुन्छ नि होइन अहिलेसम्म पनि?
0: अब अहिले चाहिँ त्यो चाहिँ तितरभित्रकै अवस्था छ, त्यो एकदेखिका हुनुपर्छ र अहिलेको चाहिँ अब देशको चाहिँ चुनौतीलाई, प्रतिपक्षको चाहिँ भूमिकालाई चाहिँ सशक्त रूपमा चाहिँ अगाडि बढाउनका निमित्त यो संविधानको रक्षा, देशको रक्षा, देशको शान्ति सुरक्षामा शान्ति सुरक्षाकै सवाल पनि अब गम्भीर रूपले भोलि अगाडि पनि आउन सक्छन् र जनताको सुरक्षा, देशको सुरक्षा र संविधानको सुरक्षा र लोकतन्त्रको सुरक्षाको लागि पनि चाहिँ नेपाली कांग्रेस चाहिँ एक ढिक्का हुन एकदमै जरुरी छ र अहिले टटकारो आवश्यकता पनि त्यही हो.
1: तर कंग्रेसको विवाद कहाँनिर मिल्न सकिरहेको छैन, धेरैले अध्यापति गरिसक्नु भएको छ क्रियाशील सदस्यता होइन, तर कतिपयले गर्न मान्नु भएको छैन, यो किन हो, यो के को सम्मान चाहियो?
0: यस्तो छ, अब यसमा चाहिँ अध्यापति गर्ने नगर्ने भन्दा पनि चाहिँ तपाईँको चाहिँ पार्टी चाहिँ एक हुनु पर्यो भन्ने कुरा हो. तपाईँ
1: पार्टी एक त कसरी
0: र अब महाधिवेशनमा चाहिँ सबै क्रियाशीलहरूले चाहिँ यो महाधिवेशन चाहिँ 15 महाधिवेशन चाहिँ हाम्रो महाधिवेशन हो, 15 चाहिँ सबै क्रियाशीलले चाहिँ महाधिवेशनमा जाने वातावरण, सहज वातावरणको निर्माण होस् भन्ने नै मूल विषय हो भन्ने लाग्छ मलाई.
1: क्रियाशील सदस्यता अध्यापतिमा त तपाईँको अब्जेक्सन छैन होइन? अब महाधिवेशन
0: अध्यापति चाहिँ यस्तो छ, अब हाम्रो विधानमा चाहिँ अध्यापति गर्ने कुरा चाहिँ मातहतका चाहिँ समितिहरूको हो. हाम्रो कांग्रेसको विधानमा के छ भने वडा समितिको काम चाहिँ क्रियाशीलको चाहिँ नयाँ वितरण र चाहिँ रिन्यु गर्ने काम चाहिँ वडा समितिको हो र त्यो गरिसकेको नयाँ वितरण र रिन्यु गरिसकेको चाहिँ जति पनि चाहिँ मानिसहरूको अब क्रियाशील चाहिँ हरूको जति संख्या हुन्छ त्यसको अध्यावधि गर्ने काम चाहिँ त्यो वडा समितिको हो र त्यो पछाडि चाहिँ त्यस पछाडि वडाले चाहिँ डाटा त्यो नामहरू पठाएपछि त्यो अध्यावधि गर्ने काम नगर समितिको हो, त्यस पछाडि प्रदेशले त्यो गर्छ, त्यस पछाडि चाहिँ अब के अरे यो क्षेत्रले गर्छ, जिल्लाले गर्छ र फेरि चाहिँ यो सात प्रदेशबाट चाहिँ अध्यावधि हुँदै चाहिँ त्यो केन्द्रमा आउने कुरा हो. त्यसले गर्दाखेरि चाहिँ अध्यावधिको विषय चाहिँ भन्दा पनि चाहिँ अहिलेको विषय भनेको चाहिँ कांग्रेसको क्रियाशील सदस्यलाई चाहिँ डिजिटल गराउने कुरा हो भन्ने चाहिँ मलाई लाग्छ. त्यसले गर्दाखेरि यो डिजिटल गराउने कुरा त अब यो त नियमित प्रक्रिया हो, अब यसलाई लगाउन के अरे यसलाई गर्दै जानुपर्छ नियमित. अब अहिलेको आवश्यकता अनुसार चाहिँ डिजिटलाइज गर्ने र सबै कांग्रेसको चाहिँ डाटा केन्द्रीय समितिमा हुने सबै मात अध्यक्ष समितिमा हुने कुरा चाहिँ त्यो राम्रो विषय हो. तर अब अहिलेसम्म चाहिँ काङ्ग्रेसमा चाहिँ जो चाहिँ अहिलेसम्म यत्र अधिवेशनहरू भए अहिलेसम्म अब हामी 15 महाधिवेशनमा छौँ र अध्यावधि गर्ने काम चाहिँ क्रियाशील सदस्यलाई चाहिँ त खालि उसले त आफ्नो निवेदन दिने हो, रिन्यु गर्ने हो, नयाँ भर्ने हो र अध्यावधि काम गर्ने चाहिँ समितिहरूको हो. त्यसले गर्दाखेरि चाहिँ यो अध्यावधिकै चाहिँ नै चाहिँ के अरे केन्द्रीय समिति महाधिवेशनमा भाग लिने मापदण्ड बनाउनु भन्दा पनि चाहिँ जति पनि चाहिँ साथीहरूले चाहिँ क्रियाशील चाहिँ तपाईँको आग्रह के अरे भर्नुभयो, नयाँ भर्नुभयो, रिन्यु गर्नुभयो र ती सबै क्रियाशीलहरूलाई चाहिँ 15 महाधिवेशनमा चाहिँ भाग लिने चाहिँ सहज वातावरण निर्माण हुन्छ.
1: होइन, अब त्यो मापदण्ड त बनिसक्यो नि, क्रियाशील सदस्यता रिन्यु नगर्ने अध्यावधिक नगर्नेलाई त महाधिवेशनमा त नो इन्ट्री भन्ने कुरा आइसकेको छ नि त. होइन,
0: अब त्यस्तो त त्यो विधानमा त त्यस्तो कुनै व्यवस्था देखिँदैन.
1: तर अब नेपाली कंग्रेसको अहिलेको नेतृत्वले जुन किसिमले यी प्रक्रियाहरू अगाडि चाल्यो त्यसले त कंग्रेसलाई सशक्त बनाउनु खोजिया हो नि त. होइन, यसमा चाहिँ आग्रह पूर्वाग्रह छ र
0: नै यस्तो छ. अब तपाईँ डिजिटाइज गर्ने कुरा राम्रो हो, त्यसमा केही कुरा भएन. अब सशक्त हुन्छ कि हुँदैन भन्ने कुरा त अब अहिले नै चाहिँ फोरकास्ट गर्न गाह्रो छ. अब महाधिवेशन चाहिँ कसरी हुन्छ, त्यो पछाडि चाहिँ कांग्रेसले नीतिहरू चाहिँ कसरी लिएर आउँछ र अब हुने चाहिँ दुईटा निर्वाचनहरूमा अब आइरहेछ जो निर्वाचनहरू स्थानीयहरू चाहिँ प्रदेशको निर्वाचनमा चाहिँ अब काङ्ग्रेसले अहिलेको भन्दा कति भोट बढाउँछ अब त्यसको आधारमा नै अब बल्ल चाहिँ हामी कति सशक्त भयौँ भएनौँ भन्ने कुराको चाहिँ टुङ्गो लाग्छ.
1: अब नेपाली कंग्रेसलाई मिलाउने कुनै त्यस्तो आधार देख्नु भएको छ? तपाईँहरू त लागिरहनु भएको छ एकडिका बनाऊ भनेर, होइन, कहाँनिर यो कमजोरी के भइरहेछ?
0: नै खास त्यस्तो नमिल्नु पर्ने त के देखिन्न, अब नमिल्ने आधार पनि खास केही देखिँदैन. होइन, त्यसको लागि त अब वार्ता छलफल कुराकानी भएपछि मलाई लाग्छ त्यो एक दुई सिटिङमै चाहिँ त्यो सकिन्छ भन्ने चाहिँ मलाई लाग्छ.
1: यहाँको महत्वपूर्ण समयका लागि, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद. नमस्कार.
0: ल, यहाँलाई पनि धन्यवाद छ, मेरो कुरा राख्ने अवसर दिनुभयो.
1: थ्याङ्क यू भेरी मच. हामी फेरि पनि कुरा गर्नेछौँ. उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका नेता गोविन्द राज पोखरेल. आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ.
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं. जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं. न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ, काठमाडौँ.
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले. बिस्तारै यो बानी स्वभाव बन्दै गयो. बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो. अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो. समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो. जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा. मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी.
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
6: हरो विषयमा चरो बहस, नेपाली बहस. यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ. ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क. डिसोम फाइबर नेट.
1: यतिखेर हाम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद नेता भरत पराजुली हुनुहुन्छ. पराजुलीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
7: गुड मर्निङ
1: पराजुली सर. तपाईँ अब यतिखेर चितवनमा हुनुहुन्छ, होइन? चितवनमा गर्मी त व्यापक होला, होइन? अहिले
7: ठिकै छ, अब देशमै गर्मी छ, चितवनमा पनि गर्मी नै हो नि. ठिकै छ,
1: राष्ट्रिय स्वतन्त्र पार्टीभित्र पनि त गर्मागर्मी नै छ नि, होइन?
7: गर्मागर्मी सामान्य रूपमा चलिरहेको छ.
1: अब हिजैबाट सुरु हुनुपर्ने बन्द सत्र आजसम्म पनि सुरु हुन सकेका छैन, अब गरमा गर्मी त चल्यो भन्नु पर्यो नि त होइन, त्यहाँको हिटमा थप हिट थप्यो नि त पार्टीभित्र, यो किन चाहिँ लम्बियो?
7: अलिकति प्राविधिक समस्या आएको हो, त्यहाँ मतदाताको नामावली फाइनल गर्ने, उम्मेद्वारहरूको नामावली फाइनल गर्ने क्रममा प्राविधिक त्रुटि भएको हुनाले त्यसलाई सच्याउनको लागि समय लागेको हो, न त त्यस्तो केही समस्या होइन।
1: आकांक्षीहरू धेरै छन् होइन यसपाला केन्द्रीय सदस्यमा पदाधिकारीमा?
7: पहिलो पटक हुन लागेको केन्द्रीय महाधिवेशन, त्यसो भएको हुनाले आकांक्षीहरू निष्ठोवादी हो, ठिकै छन्, धेरै होइन, ठिकै छन्।
1: तपाईँको पनि त उम्मेद्वारी रहला नि त?
7: म पनि अहिले उम्मेद्वारी दिने सोचमा छु।
1: सुरुमा त केन्द्रीय सदस्यमै उम्मेद्वारी हुनु पर्ला होइन, राष्ट्रिय
7: सदस्यमा।
1: अब केन्द्रीय सदस्यको तपाईँ पनि दावेदार हो अहिलेको यो पहिलो महाधिवेशनबाट, ऐतिहासिक महाधिवेशनबाट?
7: अहिले भूगोलबाट चाहिँ केन्द्रीय सदस्यको दावेदार हुँदैछु।
1: अब अहिले त्यहाँ सुन्नमा आइरहेको छ केन्द्रीय सदस्यको उम्मेद्वारी दिनकै निम्ति पनि करिब 21 जना भन्दा बढ़ीको चाहिँ सहमति चाहिन्छ, त्यहाँ नचिन्दाखेरि समस्या परेको छ भन्ने पनि आइरहेको थियो, हो त्यस्तो भइरहेछ चितवनमा?
7: त्यसको समर्थक र प्रस्तावकको लागि चाहिँ कतिजना राख्ने भन्ने एउटा छलफल भइराखेको छ, अहिलेसम्म एक दिन भइसकेको छैन। अब अहिले छलफल हुँदाखेरि कतिपयले अलिक धेरै संख्यामा राख्न सकियो भनेदेखि आकांक्षीहरू कम हुन सक्नुहुन्छ कि भनेर पनि हो, तर त्यो खासै ठुलो समस्या होइन, पर्यो भने पनि साथीहरूले जुटाइहाल्नुहुन्छ।
1: तर नयाँ नयाँ हुँदाखेरि अब धेरै कलेक्ट गर्न पनि त समस्या हुँदो रहेछ नि त होइन?
7: 20-21 जना हुँदाखेरि अलिक समस्या हुन्छ, तर 2-4 जना भइदियो भने सबैले सहज हुन्थ्यो।
1: राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन महाधिवेशनबाट के सन्देश दिन खोजिरहेको छ? 2 दिन अगाडि मात्रै त्यहाँ उद्घाटन भयो, त्यहाँ प्रधानमन्त्री पनि बोल्नुभयो, पार्टी अध्यक्ष सभापति पनि त्यहाँ बोल्नुभयो, अन्य दलका नेताहरूलाई पनि तपाईँहरूको आमन्त्रण थियो, उहाँहरूले पनि तपाईँहरूलाई चाहिँ खबरदारी सहितको सुझाव दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी थप एक डिक्का भएर अगाडि बढ्छ भन्ने सन्देश हो, हिजोका आएका केही मतभेदका विषयहरू बाहिर आएका कुराहरूलाई चिर्न खोजिरहेको हो पार्टीले?
7: पहिलो कुरा त राष्ट्रिय स्वतन्त्र पार्टीभित्रमा कुनै खालको आकांक्षाको लागि, कुनै पदीय आकांक्षाको लागि, नेतृत्वको लागि कुनै पनि मतभेद छँदै छैन, एक ढिक्का छँदैछ, हिजो पनि थियो, आज पनि छ, भोलि पनि रहन्छ, कुनै समस्या छैन यहाँभित्र, जिम्मेवारीको सन्दर्भमा कुनै समस्या होइन। र अर्को यो महाधिवेशनले चाहिँ अहिले अब देश र को लागि देशको जिम्मेवारी लिइराखेको एउटा सत्तासीन पार्टी भएको हुनाले सबैलाई समेटेर अब लोकतान्त्रिक प्रक्रियाबाट यसले चाहिँ अब पार्टी सञ्चालन भएको छ भन्ने एउटा सन्देश दिनको लागि पनि व्यापक छलफल भएर सबैलाई समेटेर लानको लागि चाहिँ यो महाधिवेशनले एउटा सन्देश प्रवाह गर्न खोजेको छ।
1: अब राष्ट्रिय स्वतन्त्र पार्टीका अब धेरै प्रतिनिधिहरू चितवनमा आउनु भएको छ होइन, पार्टीलाई अब एउटा बलियो पार्टी बनाउने अब सरकारको नेतृत्व पनि पार्टीले गरिरहेछ भनिएको छ। सभापतिले अस्ति मात्रै मेरो यदि कहीँ कतै गरी मेरै खुट्टामा चाहिँ बल पास भएछ भने पनि, आएछ भने पनि म प्रधानमन्त्रीकै अर्थात बालेनजीकै खुट्टामा चाहिँ बल पास गर्नेछु होइन। बालेनजीले भन्नुभएको छ अब हामी गन्तव्यमा पुगेर मात्र ब्रेक लाउँछौं, बीचमा कहीँ पनि ब्रेक लाग्दैन, तर बाटो त अप्ठ्यारो छ नि त, कतै एस्कुलेटर कम गर्नु पर्ला, कतै ब्रेक पनि लाउनु पर्ला, कति बिस्तारै हाँक्नु पर्ला, ओकाली ओह्रालीहरू होलान्, यो कन्फिडेन्स, यो ओभर कन्फिडेन्स हो होइन राष्ट्रिय स्वतन्त्र पार्टीको अहिलेको अवस्थामा सरकार सञ्चालनमा?
7: एउटा त नेपालको इतिहासमा पहिलो पटक 2/3 मेजोरिटीको एउटै पार्टीको नेतृत्वलाई चुनाव अगाडि नै नेतृत्वको सार्वजनिक रूपमा जनताहरूलाई पनि प्रस्ताव गरेर आएको यो जनमत हो, 2/3 मेजोरिटीको सरकार छ। त्यसो भएकोले 2/3 मेजोरिटीको सरकारले पनि कतिपय शुरूआत गरिएको कामहरूलाई चाहिँ निर्धक्क ढंगबाट अगाडि नबढाउने हो भने त देशको विकास कसरी हुन्छ? त्यसैले यसमा कुनै पनि समस्याहरू अथवा कुनै एकले अर्कोलाई अब असहयोग गरेर जालान् कि भन्ने कुरामा हामीले आशंका गर्नु नै पर्दैन, सबै लक्ष्य पनि ठिक छ, गन्तव्य पनि ठिक छ, त्यसैले यसमा कुनै त्यस्तो समस्या छैन।
1: तर जुन तरिकाले जनताले जुन भरोसा गरेका छन्, जुन किसिमको मत प्राप्त भएको छ पार्टीलाई, कतै मतको अवमूल्यन हुन्छ, अधिनायक बाततर्फ कतै सरकार अगाडि बढ्छ कि भन्ने खालको आशंकाहरू पनि त सँगसँगै छन् नि त होइन?
7: हामीले नेपालको संविधान 2072 स्वीकार गरेर आइसकेको हुनाले संविधानको परिधिभित्र रहेर, संविधानको दायराभित्र रहेर शासन सत्ता सञ्चालन गर्ने हो, त्यसमा अधिनायक मात्र हुने कुनै सम्भावनै छैन, किनभने हाम्रो संविधानमा जे व्यवस्था गरेको छ संवैधानिक र कानुनी व्यवस्थाहरूले दिएको म्यान्डेटभित्र बसेर शासन सत्ता सञ्चालन गर्दाखेरि कुनै अधिनायकतर्फ जाँदैन। यो संविधान अधिनायकतर्फ इङ्गित हुने खालको त्योतर्फ जाने खालको संविधानै छैन भनेपछि त्यत्र कुनै आशंका गर्न पर्ने जरुरी नै छैन।
1: अब भरत पराजुली जी एउटा कुरा के बताइदिनुहोस् भने नि तपाईँ त अब केन्द्रीय सदस्यको क्यान्डिडेट पनि हुनुहुन्छ, भरत पराजुलीलाई चाहिँ त्यहाँका सबै सदस्यहरूले अब केन्द्रीय सदस्यमा तपाईँलाई चिन्नुपर्ने, तपाईँलाई जान्नुपर्ने होइन, तपाईँसँग चाहिँ त्यो किसिमको चाहिँ भनौँ न त्यो केन्द्रीय सदस्यमा तपाईँलाई अगाडि बढाउनु पर्ने के आधारहरू प्रस्तुत गर्न सक्नुहुन्छ आज?
7: पहिलो कुरा पार्टीभित्र अलिकति सुझबुझ सहित जिम्मेवारीपूर्वक सबैलाई समेटेर लान सक्ने, सबैको भावनालाई कदर गर्न सक्ने नेतृत्व आवश्यकता पर्छ। त्यसो भएको हुनाले अब यो पार्टीमा लाई अहिले भर्खर हामी पार्टीलाई संस्थागत रूपमा अगाडि लैजाने चरणमा छौँ, त्यसैले त्यो चरणमा पार्टीहरूलाई सबैलाई समेटेर सबैको भावनालाई कदर गरेर पार्टीको नेतृत्वलाई चाहिँ अझ सुझबुझतर्फ लैजानको लागि म आफू पनि त्यो केन्द्रीय समितिमा सहभागी भएँ भनेदेखि पार्टी अझै मजबुत हुन सक्छ, मजबुत बनाउनको लागि मैले योगदान गर्न सक्छु भनेर म यो मेरो उम्मेदवारी हो। तसर्थ मलाई यो केन्द्रीय समितिको जिम्मेवारीमा साथीहरूले जिम्मेवारी दिनुभयो भनेदेखि म पार्टीलाई अझै मजबुत बनाउनको लागि, अझ संस्थागत गराउनको लागि, गतिशील बनाउनको लागि म आफ्नो तर्फबाट लाग्ने प्रतिबद्धता व्यक्त गर्छु, त्यसैको लागि मेरो उम्मेदवारी हो।
1: अहिले अब सरकारको एउटा कुरा आइरहेछ नि, हिजो मात्रै पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ पर्नु भएको छ, पक्राउमा अलिकति धरपकड भयो, उनी भाग्न सक्ने व्यक्ति होइनन्, अलिक पक्राउ गर्ने यो प्रवृत्ति प्रकृति चाहिँ मिलेन भनेर भर्खरै मात्र केही समय अगाडि मैले केही राजनैतिक दलका नेताहरूसँग कुरा गरेँ। सरकार धरपकड पकडतर्फ अलिकति त्रसित मानसिकतातर्फ होइन अलिकति डर धम्कीतर्फ चाहिँ अगाडि बढ्न खोजे आउ र
7: कतिपय कुराहरू धेरै पहिलेदेखि छानबिनको दायरामा बसेका हुन्छन्। छानबिनको दायरामा को थियो को थिएन, विधि पुग्यो पुगेन भन्ने कुरो सबै सार्वजनिक गर्ने विषय होइन, त्यसैले हामीले देख्दाखेरि आज ट्याक्क समातेको मात्रै देख्छौ। त्यस विषयमा लामो समयदेखि अध्ययन गरिसकेर अब पक्राउ गर्नुपर्ने अवस्था आइसकेको छ भन्ने कुरा त जो संलग्न अध्ययनमा इन्भेस्टिगेसनमा संलग्न भएको अधिकारीलाई मात्रै थाहा हुन्छ, अरूलाई थाहा हुँदैन।
1: होइन, अब कार्यक्रम चल्दा चल्दै त्यही भएर उठाउनु पर्ने अवस्था के थियो र काठमाडौँ फर्किहाल्नुहुन्थ्यो होइन, मानवीयता व्यावहारिकता पनि त हेर्नुपर्छ नि त कहिले काहीँ भन्ने कुरा आएको थियो क्या अघि।
7: अब यो प्राविधिक कुरा र इन्भेस्टिगेसनसँग सम्बन्धित कुरा त्यतिखेर त्यही अवस्था आएको हुनाले नै सुरक्षा कर्मीहरूले त्यसरी उहाँलाई त्यहाँबाट चाहिँ नियन्त्रणमा लिएको होला। त्यस विषयमा मैले सबै प्रक्रियागत रूपमा मैले अध्ययन गरेका छैन, त्यसैले म कमेन्ट गर्न चाहन्न सक्दिनँ।
1: अब चितौनमा चाहिँ एक किसिमको सौहार्दपूर्ण ढंगले नै महाधिवेशन सम्पन्न हुन्छ, प्रथम ऐतिहासिक महाधिवेशन, तपाईँको पार्टी सभापतिको विकल्प त कोही पनि रहनु भएन नि त होइन, रविजीको विकल्प?
7: अब उहाँको विकल्प अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा उहाँले चाहेसम्म कोही पनि हुन सक्दैन। यो पार्टीलाई स्थापना कालदेखि आजसम्म र भविष्यमा पनि धेरै लामो समयसम्म 20 वर्षसम्म पनि उहाँकै नेतृत्वको आवश्यकता पर्छ जसले पार्टीलाई एक भिक्का बनाएर लैजान्छ। त्यसैले अब यसले एक भिक्का पार्टी बन्छ, हामीसँग कुनै गुट उपगुट कुनै छँदै छैन, पार्टीभित्र सबै छन् भनेदेखि राष्ट्रिय स्वतन्त्र पार्टी कन्टीवाहक कन्टी चिन्ह त्योभन्दा बाँकी कोही पनि छैन। त्यसैले अब यो चाहिँ असाध्य सबैलाई सन्देश यसले पार्टीको महाधिवेशन पछाडि यसरी जान्छ कि पार्टीको कहिले काहीँ छलफल त लोकतान्त्रिक विधि पूरा गर्नको लागि छलफलले समय लियो होला, तर यसले चाहिँ राम्रो सन्देश जान्छ, नेतृत्व चयन भनेको यसरी हुनुपर्छ भनेर अरूहरूलाई पनि एउटा मोडेलको रूपमा अब नमुनाको रूपमा लिन सक्ने गरी चाहिँ यसले सन्देश दिन्छ।
1: हस्, यहाँको महत्वपूर्ण सबैका लागि धेरै धेरै धन्यवाद, आगामी दिनको शुभकामना पनि नमस्कार।
7: धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद भरत पराजुली आदरणीय श्रोता। नेपाली बहसको समय सकिएको छ, खेमबम बिदा चाहन्छु, नमस्कार।

0: Radio N Aryan 99.1 समयको ख्याल राखौं 7 बज्यो
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू:
2: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
2: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
3: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ।
1: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-35-567 र 98-451-20-736।
3: नाम नै पर्याप्त छ।
4: दिदी बहिनी,
3: दिदी बहिनी,
4: दिदी बहिनी,
3: रेडियो दिदी बहिनी,
4: हामी
3: गर्न सक्छौ,
4: हामी
3: गर्न सक्छौ,
4: गर्न सक्छौ।

0: रेडियो दिदी बहिनी 95.2 MHz।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।

0: सुन्दर र समृद्ध गण्डकी प्रदेश,
1: यो हो समुन्नत गण्डकी रेडियो कार्यक्रम।
2: नमस्कार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकी प्रदेश सरकार प्रेस रजिस्ट्रारको कार्यालयद्वारा प्रायोजित प्रदेश सरकारका गतिविधि, नीति, योजना, कार्यक्रम लगायत समसामयिक विषयमा नागरिकलाई जानकारी दिने उद्देश्यले तयार पारिएको समुन्नत गण्डकी रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। तपाईँ यो कार्यक्रम रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र पोखरा र एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुनेछ।
3: आजको कार्यक्रम समुन्नत गण्डकीमा हामी कुराकानी गर्दैछौ गण्डकी प्रदेश सरकार आर्थिक मामिला मन्त्रालय पोखराका प्रशासन बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डिल्लीराम रिजालज्यूसँग। कार्यक्रममा हार्दिक स्वागत छ प्रमुखज्यूलाई।
4: धन्यवाद।
3: अहिले बजेट तयारीका कुराहरू यस वर्ष
4: गण्डकी प्रदेशको बजेट तर्जुमा सम्बन्धमा यहाँले चाहिँ जिज्ञासा राख्नुभयो। खास गरेर प्रत्येक वर्ष असार एक गते प्रदेशले सेड्युल अनुसार बजेट प्रस्तुत गर्ने संवैधानिक प्रावधान छ र त्यस अनुरूप चाहिँ अब यो बजेट चाहिँ ल्याइसकेपछि त्यसको चाहिँ त्यो एउटा चक्रको रूपमा निरन्तर चलिरहन्छ। जस्तै बजेटको चक्र भनेको बजेट निर्माण तर्जुमा अनि त्यसको चाहिँ कार्यान्वयन मूल्याङ्कन प्रतिवेदन यी विषय पर्छन् र हामी अहिले चाहिँ अब नयाँ आर्थिक वर्ष 83-84 बजेटको विभिन्न चाहिँ चरण पार गर्दै अब अहिले बजेट इन्ट्री गर्ने लेभलसम्म पुगेका छौँ। यसमा चाहिँ खास गरेर आय व्ययको चाहिँ प्रक्षेपण गर्छ आर्थिक मामिला मन्त्रालयले र त्यस पछाडि गण्डकी प्रदेश नीति तथा योजना आयोगले बजेटको सिलिङ चाहिँ उपाध्यक्ष बजेट चाहिँ ल्याइसकेपछि त्यसको चाहिँ त्यो एउटा चक्रको रूपमा निरन्तर चलिरहन्छ। जस्तै बजेटको चक्र भनेको बजेट निर्माण तर्जुमा अनि त्यसको चाहिँ कार्यान्वयन मूल्याङ्कन

0: सिलिङ चाहिँ निर्धारण गर्छ र त्यस बजेटको सिलिङ निर्धारण गरेर विषयगत मन्त्रालयहरूलाई उहाँहरूले पत्र सहित चाहिँ मन्त्रालयलाई चाहिँ सिलिङ तोकेर सीमा तोकेर चाहिँ पठाउनुहुन्छ र त्यो जानकारी आर्थिक मामिला मन्त्रालयले भइसकेपछि आर्थिक मामिला मन्त्रालयले त्यो बजेट सिलिङलाई चाहिँ यो सफ्टवेयरमा पीएलएमबीएएस भन्ने सफ्टवेयर हुन्छ त्यसमा चाहिँ इन्ट्री गर्छ र यो चरण चाहिँ हामीले चाहिँ पूरा गरिसकेका छौँ र अब यसका अतिरिक्त चाहिँ खास गरेर यो बजेटको मध्यमकालीन खर्च संरचना तयार गर्ने काम र मामिला मन्त्रालयले सबै चाहिँ विषयगत मन्त्रालयबाट कलेक्सन गरेर नीति योजना आयोगमा चाहिँ त्यो विवरण चाहिँ पठाउनु पर्ने हुन्छ त्यो पनि हाम्रो चाहिँ चलिरहेको छ र अरू बजेटका डकुमेन्टहरू जस्तै आर्थिक ऐन विनियोजन ऐन बजेटका सिद्धान्त र प्राथमिकता नीति तथा कार्यक्रमहरू यी चाहिँ अहिले तयारीको चरणमै छन् हामी काम गरिरहेका छौँ र अहिले विषयगत मन्त्रालयले सिलिङ दिइसकेपछि उहाँहरूले चाहिँ अहिले बजेट इन्ट्री गर्न थाल्नु भएको छ। खास गरेर यो प्रदेश सरकार गठन भइसकेपछि यो आमदानी र खर्च भन्दा अब हाम्रो चाहिँ खर्चको अवस्था हेर्दा लगभग चाहिँ 65-70% हाराहारीमा चाहिँ विगतका वर्षहरूदेखिको चाहिँ खर्चको ट्रेन्ड छ र यो खर्च चाहिँ गत वर्ष चाहिँ लगभग 70% चाहिँ बजेट खर्च भएको छ प्रदेशको। अब यो खर्च 70% भन्दा चाहिँ अगाडि बढ्न किन सकेन भन्दा हामीले चाहिँ प्रक्षेपण गरेको राजस्वका चाहिँ क्षेत्र अनुसारको आमदानी भएन। राजस्वको आमदानी भनेको प्रदेशको आमदानी लगभग जति बजेट ल्याए पनि लगभग 75% हाराहारीमा मात्र आमदानी भएको छ होइन। त्यो हुँदाखेरि चाहिँ अब हामीले खर्चलाई चाहिँ त्यो बढाउन नसकेको होइन, क्षमता नभएर होइन, हाम्रो त्यो कम भएको कारणले गर्दाखेरि चाहिँ त्यसमा चाहिँ अलिकति नियन्त्रण गर्नुपर्ने अवस्था देखिन्छ र यसमा चाहिँ खास गरेर गत वर्षको 31,97,99,000 बजेट थियो यो वर्ष अहिले चालू बजेट र अघिल्लो वर्षको चाहिँ हेर्दाखेरि चाहिँ आर्थिक वर्ष 81-82 33,00,000 बजेट थियो। त्यो 33,00,000 बजेटमा हामीले प्रदेशले उठाउने आन्तरिक राजस्व र संघबाट आउने चाहिँ वित्तीय अनुदानदेखि लिएर अनि राजस्वहरूको चाहिँ गरेर जम्मा 25,00,000 जति आमदानी भएको थियो कि हाम्रो 33,00,000 बजेट थियो 25,00,000 मात्र आमदानी भएको थियो। अब त्यसमा लगभग 8,00,000 चाहिँ डिफिसिट थियो घाटा बजेट र त्यसले गर्दाखेरि चाहिँ हामीले त्यो खर्चलाई चाहिँ
1: नसकेको कारण चाहिँ के होला, टार्गेटमा पुग्न नसकेका कुरा
0: खास गरेर प्रदेशको कराधार र करका दायरा अलिकति सीमित र साँगुरो छ। खास गरेर हाम्रो प्रदेशको चाहिँ करको एकल अधिकारको क्षेत्र भनेको कृषि आयमा कर हो अनि त्यो कृषि आयमा कर चाहिँ उठ्नै सकिएको छैन। यो चाहिँ नेपालभरिमा जम्मा चाहिँ कृषि आयमा कर गत वर्षको चाहिँ तथ्याङ्कमा जम्मा 22,00,000 उठेको थियो नेपालभरको। प्रदेशहरूलाई कृषि आयमा चाहिँ कर चाहिँ एकल अधिकार दिइयो तर त्यो कृषि आयबाट कर लिने कुरा चाहिँ त्यो व्यवस्थित भन्न सकेको छैन। त्यो पहिला संघ सरकारले नै त्यसलाई चाहिँ व्यवस्थित नहुँदै प्रदेशलाई चाहिँ हस्तान्तरण गरेको क्षेत्र थियो। अरू चाहिँ अब खास गरेर घर जग्गा रजिस्ट्रेसन जस्तो अनि यो सवारी साधन कर अनि मनोरञ्जन कर विज्ञापन कर पर्यटन शुल्क यिनै चाहिँ खास चाहिँ यो प्रदेशका आमदानीका स्रोतहरू हुन्। अब यो चाहिँ कस्तो छ भने यी सबै चाहिँ त्यति व्यवस्थित नभएको कारणले र अब कहिले जस्तो यो वर्ष घर जग्गाको चाहिँ रजिस्ट्रेसन कारोबार चाहिँ अलिकति घट्दै गएको हुनाले एकदमै कम छ। सवारी साधन कर पनि जस्तै बागमती प्रदेश लुम्बिनी मधेसतिर अलिक धेरै सवारी चाहिँ दर्ता हुने धेरै करहरू आउने हुन्छ, गण्डकीमा अलिक कमै छ। त्यसले गर्दाखेरि चाहिँ हाम्रो आन्तरिक चाहिँ राजस्व हामीले प्रक्षेपण गरे अनुसार उठ्न सकिएको छैन। र अर्को चाहिँ के छ भने यो अन्त सरकारी वित्त व्यवस्थापन ऐन 2074 स्थानीय तहले चाहिँ उठाउने कर र प्रदेशले उठाउने करमा त्यो केही करका क्षेत्रहरूमा विभाज्य कोषमा राखेर बाँडफाँड गर्नुपर्ने प्रावधान छ। स्थानीय तहले उठाउने जस्तै यो ढुङ्गा गिटी बालुवा 72-72 त्यो बापत चाहिँ उठाउने कर चाहिँ संकलन गर्न सकेका छैन र त्यसमा चाहिँ कानुनी चाहिँ अलिकति चाहिँ अडचन पनि छ। त्यसले गर्दाखेरि चाहिँ त्यो क्षेत्रबाट चाहिँ पर्याप्त कर आउन सकेका छैन। मैले अगाडि नै भने कृषि आयमा चाहिँ कर व्यवस्थित छैन अनि कतिपय स्थानीय तहले मनोरञ्जन करहरू चाहिँ उठाएर बाँडफाँड गर्नुपर्ने बाँडफाँड नगरेको अनि राम्रोसँग नउठाएको स्थानीय तहका पनि आफ्नै समस्या भएको कारण र अर्को सवारी साधन कर चाहिँ त्यसको पनि ठ्याक्कै चाहिँ बक्यौता उठाउन नसकियो त अलिकति त्यो सिस्टमले त्यो केन्द्रबाट चाहिँ आएको सिस्टम अनुसार चाहिँ सवारी साधन कर उठाउनु पर्ने हुन्छ। त्यो चाहिँ सिस्टम व्यवस्थित नहुँदाखेरि चाहिँ ठ्याक्कै त्यो बक्यौता यति नै हो भनेर यकिन गर्न नसकिएको र घर जग्गा रजिस्ट्रेसन चाहिँ शुल्क यसको कारोबार घट्दै गएको कारणले गर्दाखेरि त्यसबाट उठ्ने राजस्व पनि कम हुँदै गएको इत्यादि कारणले गर्दाखेरि अपेक्षा गरे अनुसार राजस्व उठ्न सकेको छैन। हाम्रो आन्तरिक राजस्व चाहिँ गत वर्ष अघिल्लो वर्ष चाहिँ 5,18,00,000,000 चाहिँ उठाउने लक्ष्य थियो, जम्मा 3,52,00,000 चाहिँ उठेको छ।
1: यति धेरै फरक छ होइन, जनताको तर्फबाट हेर्यो भने हरेक कुरामा कर बढेछ भन्ने कुराहरू पनि आएको छ तर प्रदेश सरकारले चाहिँ कर उठ्न नसकेका कुराहरू छन् होइन। व्यवस्थापन गर्नुपर्ने जस्तो कृषिमा अलिकति व्यवस्थापन नभएको कुरा छ, व्यवस्थापन गर्नु त प्रदेश सरकारकै पनि त काम कर्तव्यमा पर्ने होला नि होइन।
0: अब यो चाहिँ के छ भने अब अहिले आर्थिक मामिला मन्त्रालय कर उठाउने चाहिँ

0: मन्त्रालयमा गएर करका नीतिहरू करका दरहरू बनाइदिने र विषयगत मन्त्रालयलाई सहजीकरण गर्ने मन्त्रालय हाम्रो छुट्टै कर कार्यालय छैन जति पनि चाहिँ प्रदेशको चाहिँ राजस्व आमदानी चाहिँ उड्छ त्यो विषयगत मन्त्रालय जस्तै भौतिक मन्त्रालय अन्तर्गत यातायात व्यवस्था कार्यालयहरू पर्छन् उसले उठाउँछ कर कृषि अन्तर्गतका चाहिँ विभिन्न चाहिँ क्षेत्रहरूबाट कृषिले चाहिँ लिन्छ जस्तै कृषिमा अब सेवा शुल्कहरू लगायतका स्वास्थ्यतिरबाट आउने पनि त्यो अरू उद्योगतिरका पनि त्यो उद्योग कार्यालयहरूले चाहिँ लिन्छ त्यो भन्दाखेरि अब हामीले चाहिँ सहजीकरण गर्ने हो अब यो कुरामा हजुरले भने चाहिँ अझै चाहिँ त्यो त्यति तालमेल चाहिँ मिल्न सकेको छैन विषयगत मन्त्रालयले पनि अब अलिक बढी चाहिँ विनियोजनतिर चाहिँ ध्यान दिने खर्चतिर ध्यान दिने आफ्नो चाहिँ क्षेत्रभित्रको राजस्व उठाउनुतिर चाहिँ त्यति चाहिँ लाग्न सक्नु भएको छैन त्यसलाई चाहिँ अब हामीले पनि अझै बढी उत्प्रेरित गर्ने त्यसलाई चाहिँ अलिक सहजीकरण गर्ने कुरामा अलिकति चाहिँ हाम्रो कमजोरी नै रहेको चाहिँ हामी ठानेका छौँ र यसलाई चाहिँ हामीले यो वर्षदेखि स्थानीय तहबाट चाहिँ आउने राजस्व पनि नआएको कारणले हामीले स्थानीय तहसँग पनि अलिकति सम्बन्ध बढाएर उहाँहरूलाई पनि सहजीकरण गरेर जस्तै ढुङ्गाजी बालुवाको विषयमा पनि त्योबाट चाहिँ पर्याप्त कर चाहिँ आउने चाहिँ के छ त भनेर हामीले त्यो छलफल गरेका छौँ र विषयगत मन्त्रालयलाई अब हामीले चाहिँ यो वर्षदेखि चाहिँ करको सिलिङ नै तोकेर दिने उहाँहरूलाई टार्गेट दिने बजेटको सिलिङ सँगसँगै अब यति राजस्व चाहिँ तपाईँहरूले चाहिँ जेनेरेट गर्नुपर्छ उठाउनुपर्छ भनेर त्यो एउटा सिलिङ दिने यो नयाँ चाहिँ हामीले त्यो गर्न लाग्यो
1: सिलिङको कुरा गर्दा सीमाहरू चाहिँ खासै धेरैले चाहिँ बढे आउँदैन अब खर्च चाहिँ बढिरहेको छ भन्ने कुराहरू पनि आउँछ होइन कार्यालयहरूमा अब त्यो अहिले चाहिँ कस्तो पाउनु भएको छ यहाँलाई उस्तै उस्तै छ कि अलिकति बढेको अवस्था छ कार्यालयहरू
0: अब कार्यालय बढ्ने होइन अब घट्ने अवस्था किन भन्दा मैले हजुरलाई भने हामी त्यति धेरै चाहिँ घाटा बजेट बनाउँदाखेरि त्यो बजेट अनुशासन कायम गर्न गाह्रो हुँदो रहेछ होइन एउटा बजेट रियलिजम पनि भएन वास्तविकतामा आधारित चाहिँ बजेट बनाउनु पर्नेमा त्यो देखिएन हाम्रो आमदानी चाहिँ कति हुन्छ गत वर्षको चाहिँ ट्रेन्डहरू कस्ता छन् त्यसलाई आधार मानेर बजेट बनाउनु पर्ने हुनाले यो वर्ष चाहिँ बजेटको सिलिङ चाहिँ घटाइएछ 28-29 अरबको हाराहारीमा हुने अनुमान गरिएछ अब केही चाहिँ तलमाथि होला गत वर्ष चाहिँ 32 अरबको थियो त्योभन्दा अघिल्लो वर्ष 33 अरबको थियो 1 अरब घटाइएको थियो यो वर्ष पनि केही चाहिँ बजेटको आकार घट्छ र हामीले चाहिँ के छ भने आमदानीसँग अलिकति सन्निकट बनाएर बजेट चाहिँ कार्यान्वयन गर्न पनि सहिलो हुने हामी खालि के भन्यो आर्थिक मामिला मन्त्रालय नियन्त्रण मात्रै गर्नुपर्ने अवस्था आयो कि के भन्दा भोलि चाहिँ हाम्रो चाहिँ सञ्चित कोषै क्र्यास हुने हो कि जस्तै लुम्बिनी प्रदेशमा गत वर्ष असारको 5 गतेपछि त्यहाँ चाहिँ भुक्तानी बन्द गर्थ्यो त्यहाँको चाहिँ सञ्चित कोषबाट जुन चाहिँ भुक्तानी गर्दै जाँदाखेरि एकदमै त्यो कोषको आकार घट्दै गयो हामी पनि अलिकति कन्ट्रोल गर्दै गर्दै जस्तै कतिपय विषयगत मन्त्रालयले दायित्व सिर्जना भएका बहुवर्षीय कर्मागत आयोजनाहरूमा रकमान्तर माग्नुहुन्छ होइन बजेट पुग्दैन भनेर अब स्रोत भए दिने हो अनि त्यसलाई हामीले स्रोत हेर्दै गर्दाखेरि नत्र भौतिक मन्त्रालय गत वर्ष 75% अब धेरै अलि चाहिँ बजेट भएको चाहिँ भौतिक पूर्वाधार मन्त्रालय हो 75% उसले खर्च गर्यो यदि उनीहरूले मागे जतिको चाहिँ बजेट हामीले दिएको भए 80% भन्दा बढी चाहिँ खर्च गर्न सक्थ्यो र खालि चाहिँ यो प्रदेशको खर्च गर्ने क्षमता कमजोर छैन हाम्रो स्रोत अभावले गर्दाखेरि चाहिँ हामीले कन्ट्रोल गरेर त्यो अलिकति कमजोर देख्छ
1: खर्च फेरि भएको कुरा चाहिँ छैन होइन खर्च चाहिँ भएको छ अब
0: केही कार्यक्रम त्यस्तो छ फेरि पनि छन्
1: सङ्घले चाहिँ अब कति प्रतिशत खर्च चाहिँ दिएको हुन्छ
0: अब प्रदेशमा हाम्रो चाहिँ अहिले यो वर्षको चाहिँ चालू बजेटमा सङ्घले चाहिँ दिएको 4 प्रकारका अनुदान हुन्छ वित्तीय समानीकरण अनुदान सशक्त अनुदान विशेष अनुदान र समपूरक अनुदान गरेर 4 प्रकारका अनुदानमा 12 अरब 73 करोड चाहिँ सङ्घबाट चाहिँ आउने प्रतिबद्धता थियो र सङ्घले उठाउने भ्याट र अन्तशुल्क त्यो राजस्व उठाउने मध्ये जस्तै सङ्घले चाहिँ उठाउने चाहिँ अलि चाहिँ ठूलो क्षेत्र भएका भ्याट अन्तशुल्क भन्सार कर आयकर यिनीहरू हुन् र त्यो मध्ये भ्याटमा उठेको र अन्तशुल्कमा उठेको पैसा बाँडफाँड गर्छ सङ्घले 70% सङ्घले राख्छ अनि 30% चाहिँ स्थानीय प्रदेशले 15-15% चाहिँ बाँड्ने हो सबै नेपालभरिको हाम्रो गण्डकी प्रदेशमा त्यो भ्याट र अन्तशुल्कबाट 9 अरब 60 करोड चाहिँ त्यो सिलिङमा आएको थियो अहिले चालू वर्ष गत वर्ष हामीलाई दिएको अहिले करेन्ट चाहिँ चलिरहेको अनि त्यो 12 अरब 73 करोड चाहिँ अनुदानको भयो अनि 9 अरब 60 करोड चाहिँ भ्याट र अन्तशुल्कबाट आउने हो अनि अर्को सङ्घबाट आउने भनेको रोयल्टी यो विद्युत पर्वतारोहण क्षेत्रबाट चाहिँ उठेको रोयल्टी पनि बाँडफाँड हुन्छ त्यो रोयल्टी 44 करोड चाहिँ आएको छ यो वर्ष र सङ्घबाट आउने यही नै हो
1: अब अरू प्रदेशलाई
0: गण्डकी प्रदेशले मात्र त्यति आउने हो अरू चाहिँ अब मैले अगाडि नै भने जस्तै अब हाम्रो त 3 अरब 52 करोड गत वर्ष उठेको थियो अब यो वर्ष पनि त्यही हो हाराहारी त्यो 3.5 अरबको हाराहारीमा हाम्रो आन्तरिक चाहिँ आमदानी हुन्छ अरू सबै सङ्घबाटै आउने
1: अहिलेको बजेट यहाँले तर्जुमा गरिरहँदाखेरि अलिकति केले फोकस गर्ने कुराहरू हुन्छ होला नि त्यो चाहिँ कस्तो
0: यहाँले भने चाहिँ भर्खरै चाहिँ अलिकति यो मन्त्रीमण्डल पनि विसफल भयो अनि

0: यहाँ मन्त्रीज्यूहरू आउनुभएको छ। अब अहिले हाम्रो आर्थिक मामिला मन्त्रीज्यू पनि अब माननीय मुख्यमन्त्रीज्यूको पनि केही नयाँ कार्यक्रमहरू राखौं भन्ने चाहिँ छ। आर्थिक मामिला मन्त्रीज्यूको पनि परदेशले अलिक पहिचान हुने खालका र अलिकति नागरिक समक्ष चाहिँ पुग्ने खालका र यो राजस्व जेनेरेट गर्ने अनि यो आर्थिक चलायमान हुने खालका क्रियाकलाप ल्याउने भनेर हामीलाई त्यस्तो खालको चाहिँ खोजी गर्नुहोस् भनेर निर्देशन दिनु। यसमा चाहिँ खास गरेर अहिले यो परदेशले एउटा चाहिँ यो डाटा सेन्टरहरू बनाएर आईटीबाट अलिकति उत्पादन बढाउन सकिन्छ कि अलि आर्थिक क्रियाकलाप बढाउन सकिन्छ कि भनेर हामी त्यसको पनि खोजीमा छौँ।
1: नयाँ योजनामा
0: यो हुन यो पहिला मेथलाङमा आईटी पार्क बनाउने भन्ने कुरा पनि पहिले चाहिँ त्यसको चाहिँ डीपीआर तयारी भएर अगाडि बढाए रहेछ, पछाडि चाहिँ त्यो अगाडि जान सकेन। अब यसलाई चाहिँ ठूलै लगानी चाहिने हुनाले यो सँगसँगको सहकार्य अथवा निजी क्षेत्रको पीपीपी मोडलमा कसरी जान सकिन्छ हामीले त्यसको चाहिँ अहिले अध्ययन गरिरहेका छौँ। र अर्को भनेको जस्तै परदेशभित्र नवयुवाहरूलाई चाहिँ परिचालन गरेर विभिन्न क्षेत्रमा कृषि पर्यटन जस्ता क्षेत्रमा अलिकति चाहिँ त्यसमा चाहिँ केही कार्यक्रम बनाएर अगाडि जाने र एउटा रोजगारी पनि सिर्जना गर्ने र त्यसमा अलिक उत्पादनसँग पनि जोड्ने भन्ने विषय पनि छ। र अर्को चाहिँ यो कृषिमा अनुदानलाई पनि यो राजस्व जेनेरेट गर्ने र त्यसलाई चाहिँ व्यवस्थित गर्ने भन्ने विषयहरू कृषिमा पनि त्यो विषय अलिक प्राथमिकतामा पर्ने गरी चाहिँ हामीले त्यो तय गर्न लाग्छौँ।
1: अब यसमा यहाँले यो बजेट तर्जुमा गर्दाखेरि पहिलाको वर्षहरूको पनि त्यसको पृष्ठपोषण पनि लिने गर्नुहुन्छ नै होइन, त्यसको समीक्षा त्यसमा उपलब्धिहरूका कुराहरू पनि होला, के देख्नु भएको छ?
0: अब यस्तो छ, यो संघीयता आइसकेपछि बाहिर चाहिँ एउटा चाहिँ के छ भने परदेशले केही नै गरेन, केही पनि भएन भन्ने चाहिँ एउटा गुनासो पनि छ। त्यो अब अलिकति बुझाइ कम भएर होला, किनभने परदेशले नगरेको होइन। जस्तै यो परदेश आइसकेपछि परदेश गौरवको आयोजनाहरू मैले यहाँलाई चाहिँ सुनाउन चाहन्छु। लगभग चाहिँ 800-900 किलोमिटर त पक्की सड़क चाहिँ परदेशले बनाइसकेको छ। यो वर्षको पनि जोड्दा त्यो लगभग 1000 बढी चाहिँ नाग्ने सम्भावना छ। र अर्को कुरा चाहिँ एक घर एक धारा कार्यक्रम त्यो परदेशले चाहिँ अब माथिको संघको पनि पोलिसी हो हाम्रो चाहिँ परदेशमा त्यसलाई चाहिँ एकदमै स्ट्रङली चाहिँ अगाडि बढाएर त्यो चाहिँ पूरा हुँदैछ। अनि विद्युत चाहिँ लगभग चाहिँ गण्डकी परदेशमा 98% चाहिँ विद्युत चाहिँ भएको छ। यतिसम्म चाहिँ परदेशले चाहिँ विद्युत प्राधिकरणलाई पुलहरू विद्युत प्रसारण लाइन चाहिँ गराउन पनि अलिकति चाहिँ सियरिङ गरेर अनि गण्डकी परदेशमा घर घरमा बिजुली पुर्याउने काममा चाहिँ परदेशले सहयोग गरेको छ। र कृषिमा चाहिँ धेरै अनुदानहरू भएको छ, धेरै कृषि फर्महरू चाहिँ छन्। स्वास्थ्यमा अब धेरै चाहिँ अस्पतालहरू स्तरोन्नति भएर त्यो एकदमै चाहिँ गाउँ गाउँमा पनि जस्तै पालिका स्तरका अस्पतालहरू अपग्रेड भएका छन्, जिल्ला अस्पतालहरू अपग्रेड भएका छन्। त्यो भएको हुनाले अब परदेशले फेरि यो परदेशको चाहिँ क्षेत्र अधिकार पनि कस्तो छ भने संघीयताको मोडल चाहिँ संघले पोलिसी बनाउने, परदेशले चाहिँ डेभलपमेन्ट गर्ने र स्थानीय तहले डेलिभरी दिने त्यो मोडलको छ कि। त्यसमा चाहिँ परदेशको हिस्सा एकदमै बढी छ हेर्दाखेरि चाहिँ। जस्तै अब अहिलेको चाहिँ पूर्वाधारतिरका काम सबै परदेशमा छ, सड़कहरू बनाउने गरी संघीय चाहिँ केही चाहिँ कार्यालयहरू मात्रै छन्। खानेपानी सिंचाईका है अनि स्वास्थ्यका पनि धेरै चाहिँ परदेशमा हस्तान्तरण भएको छन्, यातायात क्षेत्र परदेशमा आएको छ। त्यो हुँदाखेरि चाहिँ परदेशले अब यो स्थापना कालदेखि वास्तविक मूल्याङ्कन गर्ने भने धेरै कार्यक्रमहरू अगाडि बढाएको छ। त्यो चाहिँ नागरिकसँग चाहिँ अलिक प्रतिफल दिने खालका त्यस्ता खालका कार्यक्रमहरू पनि छन् चलिरहेको छ।
1: मुख्य स्रोत भनेर यहाँले कृषि भन्नुभएको छ, साधारण बुझ्दा चाहिँ करको हिसाबले साधारण बुझ्दा चाहिँ गण्डकी प्रदेश भन्ने बित्तिकै पोखरा, पोखरा भन्ने बित्तिकै पर्यटकसँग जोडिन्छ। त्यो कारणले त्यसलाई प्रबन्धन गर्नको लागि, संरक्षण गर्नको लागि अन्य वन्य जन्तुहरूको संरक्षण होइन, अब त्यतातिर चाहिँ फोकस कतिको छ अहिलेको बजेटमा?
0: अब यस्तो छ हरिले भने चाहिँ यो अब हाम्रो जुनसुकै चाहिँ कार्यक्रममा पनि वातावरण चाहिँ पहिलो प्राथमिकता हो, त्यसलाई जोगाउनु पर्छ होइन। अब गण्डकी प्रदेशमा यो दुईवटा चाहिँ संरक्षण क्षेत्र, एउटा सिकार आरक्ष र अर्को चाहिँ यो पञ्चासै पनि एउटा संरक्षण क्षेत्रकै रूपमा चाहिँ भएको छ। जस्तै ढोरपाटन सिकार आरक्ष भयो, यता पञ्चासै एक खालको त्यो संरक्षण क्षेत्र जस्तै छ, अनि मनासलु संरक्षण क्षेत्र, अन्नपूर्ण संरक्षण क्षेत्र। अब यो क्षेत्रले ओगटेको चाहिँ त्यहाँभित्रको चाहिँ प्राकृतिक सम्पदाहरूलाई जोगाउँदै त्यसलाई चाहिँ उपयोग गर्न सकिएको छैन। तिनीहरूको अब यहाँ चाहिँ यो मनासलु र अन्नपूर्ण संरक्षण क्षेत्रलाई प्रदेश मार्फत ल्याएर त्यसबाट चाहिँ आय आर्जन पनि गर्ने, त्यसलाई चाहिँ संरक्षण पनि गर्ने चाहिँ गर्न परदेशले खोजिरहेछ। यो चाहिँ संघले चाहिँ त्यसलाई चाहिँ हस्तान्तरण गर्न सकेका छैन। त्यसले गर्दाखेरि चाहिँ त्यहाँभित्रका चाहिँ जस्तै ढुङ्गा गिटी बालुवा चाहिँ निकालेर चाहिँ बिक्री गरेर राजस्व जेनेरेट गर्ने, अनि त्यहाँभित्रका चाहिँ जडीबुटीहरू वन्यजन्तुलाई पनि संरक्षण गर्दै उपयोग चाहिँ गर्ने, कति निकाल्न सकिन्छ त्यसलाई परिचालन गर्न सकिएको छैन, एउटा चाहिँ त्यो सम्भावना छ। अर्को यहाँले भने चाहिँ यस्तै कृषि क्षेत्रमा जति पनि चाहिँ राज्यले स्थानीय तहले पनि लगानी गरेका छ, अनुदान दिएको छ, त्यसलाई चाहिँ राजस्वसँग चाहिँ जोड्नु पर्यो कि। त्यो चाहिँ अहिले हेर्दाखेरि चाहिँ कृषिमा पनि अब यो आयकर लाएर अनि राजस्व चाहिँ उठाएर कहाँ हुन्छ भन्ने देखिन्छ, तर राज्य राज्यले त विकास गर्नलाई त अर्थ त संकलन गर्नु पर्यो नि. जहाँ लगानी गर्छ त्यहाँबाट चाहिँ केही न केही चाहिँ आउटपुट आयो भने बल्ल राज्य बलियो हुन्छ. बलियो भएपछि फेरि चाहिँ त्यो फर्केर जाने नागरिकसँग समस्या नै हो. एउटा चाहिँ के चाहिँ मिलेको छैन भने अहिले भने अलिकति पर्यटन क्षेत्रमा पर्यटनको राजधानी पनि पोखरालाई घोषणा गरियो र अलिक ठूला चाहिँ पर्यटनको पूर्वाधारमा तीन तह चाहिँ सरकारसँग चाहिँ सहकारी गरेर त्यो साझेदारीमा चाहिँ कार्यक्रम अथवा चाहिँ प्राइभेट सेक्टरसँग पनि पीपीपी मोडलमा ठूला पर्यटन पूर्वाधारहरू बनाएर अगाडि जान सक्ने हो भने त्योबाट पनि अलिकति राजस्व पनि आउने रोजगारी पनि सिर्जना हुनेछ. मैले यहाँलाई एउटा बताउँछु, जस्तै म इन्डियाको यो तिरुपति मन्दिरमा गएको थिएँ कि त्यो तिरुपति मन्दिरले त्यहाँको चाहिँ राज्य सरकारलाई लगभग चाहिँ म 10 वर्ष अगाडि जाँदाखेरि 26 अरब राजस्व कलेक्सन गरेर दिँदो रहेछ
1: वार्षिक.
0: अब हाम्रा चाहिँ अब पशुपतिनाथलाई त्यसलाई विकास पनि गर्ने व्यवस्थित गर्ने हो भने ठूलो राजस्व उठ्न सक्छ. त्यो कसरी चाहिँ चलेको छ होइन. त्यस्तै अब हाम्रो यो विन्ध्यवासिनी मन्दिर अब यो पर्यटकीय धार्मिक स्थलको चाहिँ धेरै क्षेत्रबाट पनि राजस्व चाहिँ उठाउन सकियो होइन. त्यस्तोमा अलि लगानी चाहिँ बढी फोकस गरेर यो सानातिना चाहिँ अब अहिले चाहिँ प्रदेशलाई अलिकति टुक्रे आयोजनामा चाहिँ अलिक फोकस गर्यो, अलि ठूला पूर्वाधारमा चाहिँ गरेन भन्ने आरोप पनि त्योतिर चाहिँ अलिकति ध्यान दिनुपर्ने चाहिँ देखिन्छ.
1: कुरा गरिरहेका छौं. अब आर्थिक वर्ष 83-84 बजेट हामी सुन्ने बेलामा पनि अब आइसकेका छौं. के कस्तो तयारी छ भनेर कुरा गर्दैछौ. गण्डकी प्रदेश सरकार आर्थिक मामिला मन्त्रालय पोखराका प्रशासन बजेट तथा कार्यक्रम महाशाखा प्रमुख टेली रामले जालजेसँग उहाँसँगको कुराकानीलाई फेरि पनि हामी अगाडि बढ़ाउँदैछौ. अब यहाँले नीति तथा योजनाबाट प्राप्त भएका मन्त्रालयहरूको सिलिङमा रहेर बजेट तयारी गर्नुहुन्छ. त्यो गर्दाखेरि यहाँको अहिलेसम्मको कुराकानीमा के बुझ्न आयो भने जति अब आमदानी गर्न सक्छौ त्यसैमा केन्द्रित रहेर हामीले बजेट बाँडफाँड गर्दा सिलिङ अझै घट्ने कुरा छ नि होइन. यसले कस्तो प्रभाव पार्न सक्छ जनतामा?
0: अब यस्तो छ, हामीले महत्वपूर्ण कार्यक्रमलाई छोड्दैनौ, त्यसलाई फोकसै गरेर जान्छौ. मैले यहाँलाई भने जस्तै अब दायित्व सिर्जना भएको आयोजनामा पर्याप्त बजेट चाहिँ हामीले लोड गर्छौं अनि कृषि क्षेत्र पर्यटन क्षेत्रमा अलिक देखिने गरी चाहिँ त्यसरी चाहिँ अलिकति ठूलो आकारको चाहिँ बजेट चाहिँ निर्माण गरेर हामी त्यसमा चाहिँ विनियोजन गर्छौं. र खालि चाहिँ हामीले चाहिँ यो कटौती कस्तोमा भने अलि चाहिँ नचाहिने चाहिँ क्रियाकलापहरू होइन, जस्तै यो नभए पनि हुने भन्ने खालको क्रियाकलाप काटेर
1: वैकल्पिक
0: अनि त्यस्ता खालका चाहिँ लाई निरुत्साहित गर्दै अनि त्यो हाम्रो चाहिँ प्रशासनिक खर्चलाई पनि कटौती गर्दै बजेट चाहिँ बचत गरेर अरू चाहिँ विकासतिरको अलि देखिने खालका चाहिँ पूर्वाधारतिर अनि अरू चाहिँ कार्यक्रमहरू जस्तै कृषि पर्यटन क्षेत्रमा चाहिँ लगानी गर्ने हाम्रो एउटा योजना छ. यसमा चाहिँ के छ भने गण्डकी प्रदेशले अलिकति चाहिँ प्रशासनिक पुनर्संरचना पनि गरेको छ. विगतमा धेरै कार्यालयहरू चाहिँ मर्ज भएर केही खारेज भएर चाहिँ आएको छ. त्यसले गर्दाखेरि चाहिँ अलिकति अनिवार्य दायित्वमा चाहिँ पर्ने चाप पनि अलिकति कम भएर केही बजेट चाहिँ बचत हुने सम्भावना छ. यो वर्ष पनि हाम्रो यो जिन्दी आन्दोलनपछि चाहिँ अलिकति पुनर्निर्माण गर्नुपर्ने मर्मत गर्नुपर्ने कारणले गर्दा कति धेरै सवारी साधनहरू पनि जलेका छन्, भवनहरू चाहिँ मर्मत गर्नुपर्ने कारणले गर्दा खर्च कटौती पनि गर्यौं हामीले. जस्तै चालुतिरका जस्तै अब इन्धन लगायतका भ्रमण खर्च बैठक जस्ता यस्ता चाहिँ क्षेत्रमा चाहिँ हामीले कटौती गरेर लगभग 1 अरबभन्दा बढी चाहिँ बचत गर्यौं. यो वर्ष पनि हामीले त्यसलाई निरन्तरता दिएर सानातिना चाहिँ यस्ता टुक्रे आयोजन पनि अलिक कम गर्ने, प्रशासनमा चाहिँ हुने चाहिँ त्यो चाहिँ अनिवार्य दायित्वका विषयलाई पनि कम गर्ने अनि यस्ता चाहिँ यो गोष्ठी सेमिनार बैठक जस्ता कुराहरूलाई पनि अलिक कम गरेर नयाँ कार्यक्रममा र अलिकति देखिने कार्यक्रममा फोकस गर्ने योजना छ. त्यसरी चाहिँ म्यानेज गर्छौं. त्यसले गर्दाखेरि यहाँले भने चाहिँ त्यो चाहिँ कार्यालय र नागरिकलाई त्यस्तो चाहिँ असर पर्दैन. भइरहेका चाहिँ एकदम महत्वपूर्ण कार्यक्रमहरू यो चालु नै रहन्छन्. खालि चाहिँ के भने अलिकति मितव्ययी चाहिँ भएर हामीले 2-3 अरब चाहिँ त्यो सिलिङ चाहिँ घटे पनि त्यसलाई त्यो प्रशासनिक तर्फका चाहिँ खर्च कम गर्ने र विकासतर्फलाई यथावत राखेर अगाडि जान सकिन्छ.
1: अब संघीय प्रणालीमा देश आइसकेपछि अब प्रदेश स्थानीय तहलाई चाहिँ संघको धेरै कुराहरू नै नीति निर्माणदेखि लिएर कार्यान्वयनका पक्षहरूमा संघकै कुराहरू रहने भयो, आदेशहरू रहने भयो भन्ने कुरा रह्यो. हामीले संविधानमै हेर्दा पनि कति कुराहरू एकल अधिकारभित्र पर्ने गर्छ प्रदेशको, तर सामान्यतया सबै त्यो चाहिँ हस्तान्तरण नभइसकेका कुरा यहाँको कुराकानीमा पनि अघि रह्यो. कानूनी रूपमा पनि यसको केही त्यस्तो अलिकति स्पष्ट हुन नसकेका कुराहरू कहिलेकाहीँ हामी सुन्छौ नि, यसमा चाहिँ के छ?
0: अब खास गरेर यहाँले भने चाहिँ अहिले चाहिँ यो नयाँ सरकार आइसकेपछि कानून विषयमा अलिकति तत्परता चाहिँ बढेको देखिन्छ. पहिला अब लामो समयसम्म संविधानले चाहिँ बनाउने भनेका जस्तै संविधानले ठ्याक्कै कार्यान्वयनमा जाने त होइन, त्यसले त कानुन बनाउनु पर्यो, उसले चाहिँ खोजेका कानुनहरू समयमा बनेन कि। मैले उदाहरणको लागि निजामती ऐन, शिक्षा ऐन, स्वास्थ्य ऐन जस्तै महत्वपूर्ण चाहिँ कानुन नबन्दाखेरि परदेशहरू अल्मलमा परेको अवस्था छ। जस्तै अब निजामती ऐन चाहिँ नबन्दाखेरि अब यत्रो समयसम्म कर्मचारी चाहिँ व्यवस्थापन हुन सकेका है, संघबाट चाहिँ परदेशमा स्थानीय तहमा समायन भएर कर्मचारीहरू आए र उनीहरूको वृत्ति विकासको चाहिँ के हो त्यो प्रष्ट छैन, संघले कानून नबनाएको। जस्तै अब कर्मचारी यो बजेट सञ्चालन गर्ने, बजेट एउटा चाहिँ पोलिसी हो र त्यसलाई चाहिँ कार्यान्वयनमा लैजाने चाहिँ ब्युरोक्रेसी हो र त्यो ब्युरोक्रेसीलाई नै उत्प्रेरित बनाइएन भने त्यो त्यसले चाहिँ हामीले अपेक्षा गरे अनुसारको नतिजा हासिल गर्न चाहिँ अलिकति गाह्रो हुन्छ। त्यो भन्दाखेरि कस्तो भने यो धुलमुल खालको र अहिले पनि वित्तीय संघीयता र यो प्रशासनिक संघीयता अझै चाहिँ राजनैतिक संघीयता त एउटा उसमा आइसकेको छ भनौँ न, एउटा प्रणाली चाहिँ एउटा सिस्टममा आइसकेको छ। अब यो वित्तीय संघीयता र प्रशासनिक संघीयतामा अझै धेरै काम गर्न बाँकी छ। जस्तै संविधानमा अनुसूचीहरूलाई चाहिँ त्यो एकल साझा अधिकारलाई कार्यान्वयन गर्न चाहिँ कार्य विस्तृतिकरण प्रतिवेदन आयो, त्यो कार्य स्थितिकरण प्रतिवेदनले पहिलोचोटि आयो त्यो अलिकति चाहिँ हचुवाको घरमा त्यसले सबै कुरा समेट्न सकेका होइन, त्यो अर्को चाहिँ कार्य विस्तृतिकरण प्रतिवेदन चाहिँ आउँदैछ भने चाहिँ त्यो आउन सकेका होइन। अनि संघले चाहिँ महत्वपूर्ण कानून चाहिँ नबनाउँदा प्रदेशले बनाउने कानून संघसँग बाजियो भने त्यो चाहिँ अमान्य हुने भनेर संविधानमा लेखेको छ होइन, संघसँग नबाजिने गरी चाहिँ कानून बनाउँदा धेरै समय कुद्नुपर्ने कि प्रदेशले। जस्तै मैले यहाँलाई उदाहरण, जस्तै हाम्रो प्रदेशले अलिकति जमर्कुर गरेको छ, जस्तै घरेलु मन्दिर ऐनलाई व्यवस्थापन गर्ने भनेर त्यो चाहिँ एउटा ऐन चाहिँ ल्यायो, त्यसको नियमावली चाहिँ बन्दैछ। अब संघले चाहिँ के भन्छ भने त्यो मदिरातिरको जुन चाहिँ अन्तशुल्क हुन्छ त्यो अन्तशुल्क केन्द्रको चाहिँ अधिकार क्षेत्रभित्र पर्ने हो, अब त्यो घरेलु मन्दिरलाई चाहिँ संघले ठ्याक्कै आएर चाहिँ व्यवस्थित गर्न पनि गाह्रो छ, नजिकको सरकार प्रदेश र स्थानीय तहले त्यसलाई व्यवस्थापन गर्न सक्छ। अहिले इलिगल्ली चाहिँ चलेकै छ, त्यसलाई लिगल्ली ल्याउने र अनि त्यसको क्वालिटी पनि कन्ट्रोल गर्ने र त्यसबाट राजस्व पनि जेनेरेट गर्ने भनेर चाहिँ प्रदेशले यो कानून ल्याएको। अब त्यसमा चाहिँ संघले सहजीकरण गर्नुपर्नेमा अब यो अधिकार क्षेत्र मिचेर ल्याइयो भनेर त्यसलाई चाहिँ त्यो कार्यान्वयनमा जान सकिरहेको छैन।
1: हामी कार्यक्रमको अन्तिममा छौ, अब यहाँले हाम्रा श्रोता जसले सुनिरहनु भएको छ अब श्रोतालाई नै के भन्नुहुन्छ अहिलेको बजेटको बारेमा?
0: सर्वप्रथम त म यो समन गण्डकी कार्यक्रममा मलाई आमन्त्रण गरेर विषय राख्न दिनुभएकोमा यहाँलाई यो रेडियो नेपाल यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु। अब म गण्डकी प्रदेशको बजेटको सन्दर्भमा आदरणीय चाहिँ श्रोता नागरिकजीहरूलाई मेरो अनुरोध के छ भने अबको बजेट चाहिँ हामीले निड बेसमा बनाउनुपर्छ, त्यो निड बेसमा चाहिँ बजेट बनाउन नागरिकको पनि सहयोग चाहिन्छ होइन, सानातिना चाहिँ खुत्रे आयोजनाहरू एउटा चाहिँ व्यक्तिगत स्वार्थका लागि चाहिँ आयोजना माग गर्ने प्रचलन छ, प्रभावमा पारेर चाहिँ योजना चाहिँ लाने चाहिँ जुन प्रचलन यसको अन्त गरेर एउटा सिस्टम विकास गर्नुपर्छ, यसमा नागरिकले पनि त्यहीँबाट नागरिक स्तरबाटै छलफल गरेर उपयुक्त योजना के हो भनेर विवाद रहित हुने गरी कार्यान्वयन गर्न सकिने गरी त्यस्ता खालका आयोजना चाहिँ सिफारिस गर्नुभयो भने बजेट बनाउन हामीलाई चाहिँ सहज हुन्छ।
1: हस् यहाँलाई एकदम धेरै धेरै धन्यवाद छ। आदरणीय श्रोता, आजको कार्यक्रम समुन्नत गण्डकीमा हामीले गण्डकी प्रदेश सरकार आर्थिक मामिला मन्त्रालय पोखरा प्रशासन बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डिडी राम रिजालजीसँग कुराकानी यहाँहरू समक्ष अहिले प्रस्तुत गरे। अब सुन्दै हुनुहुन्छ गण्डकी प्रदेश सरकारका गतिविधिहरू।
2: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तथ्य र तथ्याङ्कमा आधारित पत्रकारिताले लोकतन्त्रलाई बलियो बनाउने बताउनु भएको छ। प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशको आयोजनामा संचालित डेटा ड्रिभन जर्नालिजम तथ्याङ्क पत्रकारिता तालिमको हालै आयोजित समापन समारोहमा उहाँले तथ्यपरक पत्रकारिता यथार्थपरक हुने बताउनुभयो। तालिमबाट दीक्षित भएका 18 जना पत्रकारहरू अब गण्डकी प्रदेशका लागि डेटा फोकल पर्सन भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, अब न्यूज रूममा गएर कसले के भन्यो भन्दा पनि अंकले के देखायो भन्ने तथ्यमा आधारित पत्रकारिता गर्नेछन्। प्रेस रजिस्ट्रारको कार्यालय केवल संचार माध्यमलाई अनुगमन गर्ने वा नियमन गर्ने निकाय मात्र नभई समग्र संचार क्षेत्र र संचार कर्मीहरूको क्षमता विकास गर्ने एउटा अभिभावक संस्था भएको उहाँले बताउनुभयो। गण्डकी प्रदेशका निमित्त प्रमुख सचिव कृष्णप्रसाद लम्सालले नतिजामुखी क्षमता अभिवृद्धिका तालिम प्राथमिकतामा राख्ने बताउनुभयो। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले सरकारले पत्रकारिता
3: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
4: अहिले बिहानको ठिक 8 बज्यो।

0: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsable.
2: को भूमिका के हुन सक्छ तथा डिजिटल युगले सिर्जना गरेका नयाँ अवसरहरूलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने प्रश्नहरू अहिले निकै सान्दर्भिक बनेका छन्। आजको देश परदेशमा हामी पढ्दै कमाउँदै संस्कृतिको आवश्यकता, विद्यार्थीका लागि उपलब्ध अवसर, उच्च शिक्षा र रोजगारी बीचको सम्बन्ध, विदेश पलायनका चुनौती तथा अबको नीतिगत सुधारका विषयमा शिक्षा तथा श्रम विज्ञ चिरञ्जीवी बरालसँग कुराकानी गर्छौं। तपाईँलाई कार्यक्रममा स्वागत छ।
3: हजुर, धन्यवाद, नमस्कार।
2: आरामै हुनुहुन्छ?
3: हजुर, आरामै छु। हजुर,
2: तपाईँले यो भर्खरै आफ्नो टेबल अगाडि, आफूले काम गरिरहेको टेबल अगाडि भर्खर यो 12 कक्षाको नतिजा 4 दिन अगाडि जुन प्रकाशित भयो त्यसको अलिकति मूल्याङ्कन विश्लेषण गरिरहनु भएको छ, हेरिरहनु भएको छ। यो 3,32,33,000 विद्यार्थी यसपालि ग्रेडेड हुनुभयो। अब यो 3,32,000 जति पनि संख्यामा विद्यार्थीहरू ग्रेडेड हुनुभएको छ, अब ती विद्यार्थीहरू चाहिँ कति नेपालमै उच्च शिक्षा पढ्न बस्नुहोला, कति विदेशमा गएर उच्च शिक्षा हासिल गर्ने तयारीमा हुनुहोला, अथवा त्यो संख्या चाहिँ कति जाला, यो अनुमानबाटै कुराकानी शुरू गरौं।
3: अहिलेको यो प्लस टूको परीक्षाको नतिजाले के देखायो भने 3,32,241 जना यति सहभागी छन् र आंशिकतर्फ 85,929 जना विद्यार्थीहरू सहभागी थिए। टोटल 4,18,170 जना विद्यार्थीहरू आंशिक र नियमित गरेर सहभागी थिए। त्यसमध्ये नियमिततर्फ 2,31,770 जना ग्रेडेड भएका छन्। अब हामीले साधारण बुझ्ने भाषामा पास भएका छन्, यसको अर्थ लगभग 70% हुन्छ। अरू 1,00,000+ विद्यार्थीहरू नन ग्रेडेड छन् अथवा अब यसलाई हामीले बुझ्ने भाषा फेल भनेर बुझिन्छ। त्यस्तै नियमिततर्फको यो भयो। आंशिकतर्फको 85,929 जना मध्ये 36,420 जना चाहिँ ग्रेडेड छन्। अब यी टोटल गर्दा आंशिक र नियमित गर्दा 2,68,190 जना विद्यार्थीहरू ग्रेडेड भएका छन् अर्थात पास भएका छन्। अब यहाँको प्रश्न, त्यसमध्ये कति विद्यार्थीहरू बाहिर जालान्, कति विद्यार्थीहरू यहीँ काम गर्लान् अथवा नियमित फर्दर यस अगाडि पढ्लान् भन्ने जुन प्रश्न हो, यसभन्दा अघिल्लो वर्षहरूको आँकडा हेर्ने हो भने जस्तो 1,12,000-14,000 विद्यार्थी गत वर्ष, त्यसभन्दा अगाडि पनि 1,17,000 जति विद्यार्थी, त्यहाँभन्दा अगाडि 1,10,000 विद्यार्थीले एनओसी नो अब्जेक्सन लेटर लिएको हुनाले त्यसै अनुभवका आधारमा, त्यही तथ्याङ्कका आधारमा अहिले के भन्न सकिन्छ भने यी मध्ये लगभग 1,00,000 विद्यार्थीहरू चाहिँ बाहिर जान्छन् र बाँकी रहेका विद्यार्थीहरू यहाँ रहन्छन् बाँकी विद्यार्थीहरू भन्ने चाहिँ त्यो तथ्याङ्कका आधारमा अनुमान गर्न सकिन्छ।
2: भनेपछि 2,32,000 विद्यार्थी जो नेपालमै बसेर, हामीले अनुमान गर्यौं जुन नेपालमै बसेर उच्च शिक्षा गर्नुहोला अथवा नगर्नुहोला, उहाँहरू सबैले नेपालमै रोजगारी पाउनुहुन्छ कि पाउनुहुँदैन?
3: पाउनुहुन्न। सबै विद्यार्थीहरूले रोजगारी पाउने भएको कारण बस्ने होइनन्, उहाँहरूका विभिन्न कारणले चाहिँ यहीँ बस्नुपर्ने। कतिपयलाई म बाहिर पढ्दिनँ, म त यहीँ पढ्छु, जे छ यहीँ देशमै पढ्छु भन्ने हुन्छ कतिपयको। कतिपयको बाहिर जाने त्यो आर्थिक हैसियत हुँदैन, नेटवर्क हुँदैन, सम्पर्क हुँदैन, कहाँ खोज्ने, कहाँ स्कलरसिप खोज्ने, कहाँ युनिभर्सिटी खोज्ने, के गर्ने त्यो जानकारी हुँदैन। अनि अलि विगत ठाउँहरूमा त्यस खालको कम्प्युटरबाट खोजेर, ल्यापटपबाट खोजेर अथवा मोबाइलबाट खोजेर त्यो खालको त्यो झन्झटतिर छिर्ने त्यो खालको जानकारी नहुन सक्छ, अनि अब आर्थिक अवस्था नहुन सक्छ, अथवा घरमा बस्नुपर्ने स्थिति, घर हेर्नुपर्ने, परिवार हेर्नुपर्ने स्थिति हुनसक्छ, अथवा घरमा बुवा आमाले कहीँ नजा यहीँ बसेर पढ भनेर उहाँहरूले भनेको हुन सक्नुहुन्छ। यी विविध कारणले अब कतिपयले काम पनि गर्छु म पढ्छु पनि भन्ने हुन्छ, तर त्यो साह्रै नगन्ने मात्रामा छ, यति नै भनेर तथ्याङ्क त छैन। तर के भने त्यो भनेको काम गर्दै पढ्दै गर्नको लागि म यहाँ बसेको भन्ने चाहिँ साह्रै नगर्ने मात्रामा हो।
2: त्यसमा पनि अब विद्यार्थीको त अपलिफ्ट भयो, एउटा खुड्कीलाई उहाँहरूले पार गरिसक्नुभयो, जुन उहाँहरू चाहिँ आश्रित हुनुहुन्थ्यो अथवा परिवारमा भर पर्नु पर्ने अवस्था थियो, त्योबाट एक चरण माथि उठेर अब आत्मनिर्भर बन्ने चरणमा प्रवेश गर्दै हुनुहुन्छ। बाह्र कक्षा पास गरिसकेपछि भइसकेपछि अब यो अवस्थाका विद्यार्थीहरूलाई विशेष गरी पढ्दै पढाइ सँगसँगै कमाइ गर्ने वातावरण चाहिँ कतिको आवश्यक अथवा महत्वपूर्ण हो?
3: एकदमै महत्वपूर्ण छ। विद्यार्थीहरू बाहिर विदेशतिर जान किन चाहन्छन् भनेर हामीले अध्ययनहरू गरिरहँदा, हामीले खोजिरहँदा के पाएका छौँ भने विदेशतिर का युनिभर्सिटीहरूमा हप्तामा तीन दिन चार दिन काम गर्न पाउने, तीन दिन पढ्न जानुपर्ने, यसरी काम गर्ने वातावरण बनाइदिएका छन् त्यहाँ। त्यसकारण त्यहाँ कमाइ पनि हुने, पढ्न पनि पाउने, दुइटै काम हुने, आमदानी पनि हुने भएपछि उनीहरूको एकदमै त्यसले पढ्ने एउटा सबल वातावरण तयार गरेको छ। त्यसकारण पनि उहाँहरू विदेश जान बढी लालायित हुनुहुन्छ। अब हाम्रो देशको हकमा भन्ने हो भने त्यसरी पढ्दै काम गर्दै गर्ने खालको हामीसँग त्यति अब यो कल्चर पनि नबसिसकेको होला। अर्को कुरा, पढ्ने र काम गर्ने अब त्यो टाइम टेबल पनि नमिल्ने हुन्छ। कतिपयमा अब दिउँसोको क्लासहरू भयो भने अब हाम्रो कामहरू प्रायः दिउँसो हुन्छन्, दिउँसोकै क्लास हुँदा त्यो काम गर्ने वातावरण हुँदैन। अर्कोतर्फ हाम्रो परीक्षाहरू, हाम्रो पढाइ, हाम्रो शिक्षा एकदमै बढी परीक्षा केन्द्रित भएको कारण पढ्न दिउँसो पढ्न गएर मात्रै नहुने, त्यो परीक्षाको लागि तयारी पनि गर्नुपर्ने, घोक्नै पर्ने, रट्नै पर्ने, यस्तो खालको हुँदा उहाँहरूले बिहानमा पढाइ भएर दिउँसो काम गर्न पाउने समय छ भने पनि अनुभवका आधारमा परीक्षामा सामेल हुने खालको वातावरण हामीसँग छैन। शैक्षिक पद्धति त्यो खालको छैन। अनुभवका आधारमा परीक्षामा लेख्न मिल्ने, आफ्नो कामका आधारमा परीक्षामा लेख्न मिल्ने खालको हामीसँग छैन। कामको हामीसँग त्यो मार्किङ हुँदैन। त्यसकारण परीक्षाकै लागि भनेर पढ्नुपर्ने हुँदा उहाँहरूले दिउँसो फुर्सदै भए पनि फेरि काम गर्न जानुभन्दा त्यही बिहान क्लासमा कलेजमा पढेका कुराहरू फेरि त्यही घोकेर बस्नुपर्ने, होमवर्क गर्नुपर्ने, यस्तो खालको छ। जो जोले पढ्दै काम गर्दै गर्नुभएको छ एकदमै नगन्ने छ, त्यो थोरै छन्, अब कति भन्ने तथ्याङ्क छैन, तर हामीले सामान्य देखिराखेको के हो भने धेरै छैनन्। ती धेरै नभएकाहरूको हकमा उहाँहरू कि पढ्न आउनु भएको छ भने के भन्छ, काम गर्न दिउँसो काम गर्नु भएको छ भने उहाँको पढाइ डिस्टर्ब भएको छ, किनभने कामले पढाइलाई सपोर्ट गरेका छैन है। अनि पढाइ डिस्टर्ब हुन्छ भनेर पनि उहाँहरू काम गर्नुतिर लाग्नुहुन्न है। कामले पढाइलाई सपोर्ट गर्ने हो भने काम गर्ने विद्यार्थीहरू मजाले विद्यार्थी पढ्ने विद्यार्थीहरू काम पनि गर्नुहुन्थ्यो कि। अहिले हामी काम गर्नबाट, हाम्रो शिक्षा पद्धतिले नै विद्यार्थीलाई काम गर्नबाट रोकेको छ। खास भन्दा
2: यो तालमेलकै कुराकानी गर्दाखेरि विद्यार्थीले पढ्ने विषय, विद्यार्थीले आफ्नो रुचि अनुसारको विषय छान्नुहुन्छ एउटा कुरा, तर कामको क्षेत्र हेर्दाखेरि उहाँहरूले आफूले जे पढ्नु भएको छ नि, अहिलेको समयमा चाहिँ काम चलाउनुको लागि भनौँ अथवा केही समयको लागि अलिकति यो ब्याक सपोर्टको लागि चाहिँ जे भेटिन्छ, जस्तो काम भेटिन्छ त्यो काम गर्ने र सँगसँगै आफ्नो पढाइलाई पनि अघि बढाउने गरिरहनु भएको छ। एउटा विद्यार्थीको लागि पढेको विषय जे हो र त्यहीसँग मेल खाने चाहिँ काम कतिको महत्वपूर्ण हुन्छ?
3: पढेकै विषय अनुसारको कामको त धेरै महत्व हुन्छ, अथवा काम अनुसारको पढाइ अथवा पढाइ अनुसारको काम, यी दुईटाको तादात्म्यता मिल्नु अति जरुरी छ। होइन भने कामले पढाइलाई डिस्टर्ब गर्छ, यदि त्यो मिलेन भने कामले पढाइलाई डिस्टर्ब गर्छ, पढाइले कामलाई डिस्टर्ब गर्छ, न त्यो काम राम्रो हुन्छ न त्यो पढाइ राम्रो हुन्छ। त्यसकारण पढाइ र कामका विषयवस्तुहरू त्यो लाइन एउटै खालको भयो भनेदेखि विद्यार्थीलाई एकदमै सहज रूपले जीवन जिउनलाई एकदम सहज हुन्छ। यद्यपि यस्तो सम्भावना पनि एकदमै कम छ, होइन, अब व्यावहारिक रूपमा चाहिँ असाध्यै कम छ। सुरुमा जे पाइन्छ एउटा अलिअलि आमदानी हुने खालको काम पाएदेखि म गरिहाल्छु भन्नेबाट जिन्दगी सुरु गर्नुपर्छ, काम सुरु गर्नुपर्छ। अनि जे पाइन्छ भनेर भन्दा कमर्स पढेको विद्यार्थी छ, म्यानेजमेन्ट पढेको विद्यार्थी छ भने ऊ चाहिँ अब अर्कै यसो रिसेप्सनमा बसेर काम गरिराखेका हुन्छन्। होटल म्यानेजमेन्ट पढिराखेका विद्यार्थीहरू छन्, उनीहरूले होटलमै काम गर्न पाए भने पो, अथवा होटलको म्यानेजमेन्टसँग सम्बन्धित कामहरू गर्न पाए भने पो हुन्छ। अब उनीहरू गएर मार्केट सेल्स पर्सनको रूपमा काम गरिरहेका है, मलहरूतिर काम गरिरहेका छन् भने त्यो त्यो तालमेल नै मिल्दैन, अथवा पढाउनतिर लागिरहेका हुन्छन्, बिहान कलेज गयो भने दिउँसो पढाउने, स्कुल पढाउने, अनि त्यो तालमेल मिल्दैन। होटल म्यानेजमेन्ट पढिरहेको छ, आएर स्कुलमा आएर सामाजिक विषय अथवा अङ्ग्रेजी विषय पढाएर बसिरहेका हुन्छन्, अनि त्यो तालमेल नमिलेपछि अङ्ग्रेजी विषयलाई पनि उनको पढाइले काम गरेन, होटल म्यानेजमेन्टको पढाइलाई पनि उनको कामले सपोर्ट गरेन। कि यो काम र शिक्षाको तारतम्य मिल्नु भनेको एकदम ठुलो कुरा हो, सकेसम्म मिलाउनुपर्छ, मिलायो भने जीवन सहज हुन्छ। विद्यार्थीहरूले यदि त्यस्तो पाए भनेदेखि धेरै हदसम्म विद्यार्थीहरू, मैले मेरो पढाइ अनुसारको काम यहीँ पाएको छु त्यसकारण म विदेश जान्न भन्नेहरूको संख्या पनि उति नै बढ्थ्यो होला, सन्तुष्टि मिल्थ्यो होला।
2: हजुर, यो अलिक पहिले के भनिन्थ्यो भने समाजमा अब 24 वर्षसम्म स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेर अनि बल्ल जागिर खाउँला भन्ने एउटा हाम्रो त्यो स्टेरियोटाइपको सोच मान्यता थियो। अहिलेको समयमा त्यो पाइन्छ कि त्यो अलिकति फेरिया छ?
3: होइन, अहिले अलिकति अलि फेरिएको जस्तो लाग्छ मलाई। अब सामान्यतया 25 वर्षसम्ममा अध्ययनहरू पूरा गरिसक्ने, त्यस पछाडि घर गृहस्थी गर्ने, त्यस पछाडि के गर्ने, अनि त्यस पछाडि बुढौलीतिर लाग्ने भन्ने खालको एउटा हाम्रो त्यो हाम्रो त्यो मान्यता हो, हाम्रो संस्कृतिमा त्यो थियो। तर अब त्यो कुनै बेला प्रतिपादन गरेको संस्कृति हो, त्यो सबै युगमा त्यही संस्कृति त्यही मान्यता काम नलाग्न सक्छ। अहिले त्यस्तो छैन। अब 25 वर्षसम्म पढेर बस्नुभन्दा विद्यार्थीहरू 16 वर्षमा बरु छिटो छिटो पासपोर्ट निकाल्यो, नागरिकता बनायो, पासपोर्ट निकाल्यो, काम गर्नुतिर कसिहाल्नुपर्ने आफ्नो अहिलेको स्थिति यो छ नि। 25 वर्ष पूर्ण गाह्रो छ, अनि काम खोज्नतिर लागिहाल्ने, बल्ल बल्ल बल्ल बल्ल पढ्छु भन्यो भने म विदेश जान्छु र पढ्छु किनभने त्यहाँ काम गर्न पाइन्छ भनेर फेरि कामलाई नै प्राथमिकता दिएर पढ्नतिर लाग्नुपर्ने, अनि यहाँ बस्नेहरूले पनि सकेसम्म काम पाए हुन्थ्यो भनेर खोजिरहने, भनेपछि त्यो 25 वर्षको जुन मान्यता हो त्यो मान्यताले व्यावहारिक रूपमा काम गर्दैन अहिले। है, पाएसम्म छिटो काम गर्ने भन्ने हुन्छ, काम गर्ने, आफ्नो जिन्दगी पाल्ने, परिवार हुन्छ, परिवार पाल्ने, सहयोग सपोर्ट गर्ने परिवारलाई, यी कुराहरू हुन्छन्। त्यो सिद्धान्त त 25 वर्ष भनेर त्यो सामान्य राखेको भए पनि व्यावहारिक रूपमा त्यति जेलसम्म काम नगरी बस्ने भन्ने कुरा एकदमै अप्ठ्यारो। 25 वर्षसम्म कोही विद्यार्थीले केही पनि गरेको छैन, कामै सुरु गरेको छैन भने त्यो मान्छे कस्तो मति सकिएको मान्छे, हुती नभएको मान्छे, खुबी नभएको मान्छे भन्ने आरोप लाग्छ। आफैलाई पनि मैले केही काम पाइनँ, अरू साथीहरूले काम गरिसके भन्ने त्यो हीनताबोध हुन्छ विद्यार्थीलाई, त्यसकारण त्यो मान्यताले अहिले अब काम गर्दैन।
2: यो पछिल्लो समय केही शैक्षिक संस्थाहरूले चाहिँ विद्यार्थीलाई हामीले गरेकै कुराकानीमा जोड दिँदाखेरि जे विषय उहाँहरूले पढिरहनु भएको छ त्यो विषयमा नै विभिन्न प्रकारका अवसरहरू दिने, इन्टर्नसिपका अवसर दिने, अथवा रिसर्च पेपरमा विद्यार्थीहरूले लगाउने लगायतका, एक हिसाबले भन्दाखेरि अर्न वाइल यु लर्न भन्छ, त्यो पढ्दै कमाउँदै भन्ने एउटा भाषा चाहिँ त्यसको लागि निर्माण गरिएको छ। यो अवधारणा चाहिँ अहिलेको समयमा कतिको आवश्यक र सान्दर्भिक छ?
3: यो एकदमै सान्दर्भिक छ, पढ्दै कमाउँदै भन्ने अवधारणा, र यो कार्यक्रमलाई पनि अगाडि बढाउनु पर्ने किनभने समयको माग हो। यो पढ्दै कमाउँदै गर्नुपर्छ अबको जमानामा भन्ने चाहिँ यो समयको माग हो। पढिसकेर कमाउने भन्नतिर लाग्दा समय ढिलो भइसकेको हुँदो रहेछ, त्यही पढ्नलाई पनि सपोर्ट नहुँदो रहेछ, आर्थिक सहायता नहुने एउटा विद्यार्थी 24 वर्ष 25 वर्षसम्म पढिरहने विद्यार्थी ऊ नितान्त ऊ आफू व्यक्ति मात्रै हुँदैन, उसले परिवार ऊ परिवारसँग पनि हुन्छ, ऊ समाजसँग पनि हुन्छ, उसका आफ्नै जिम्मेवारीहरू पनि हुन्छन्, उसका आफ्नो व्यक्तिगत खर्चहरू पनि हुन्छन्, अनि यी सबैको लागि उसले कमाउनु पर्ने बाध्यता हुन्छ, अनि कमाउँदै पढ्दै गर्दा उसलाई पढ्न पनि आर्थिक सहायता हुने, अरू घर व्यवहार हेर्न पनि सजिलो हुने, आफ्नो व्यक्तिगत खर्चहरू निकाल्न पनि सजिलो हुने हुनाले पढ्दै कमाउँदै गर्ने यो काम एकदमै राम्रो हो। र कतिपय कलेजहरूले इन्स्टिच्युटहरूले पढ्दै कमाउँदै गर्ने वातावरण तयार गर्नुभएको छ। जस्तै के देखिन्छ भने उहाँहरूले आफ्नै कलेजमा कामहरू सिर्जना गरिदिने, कामहरू खोजिदिने, आफ्नै कलेजमा कुनै कृषितिर लगाइदिने अथवा कलेजमा कुनै कृषिका क्रियाकलापहरू सञ्चालन गर्ने, अनि त्यसैमा विद्यार्थीलाई संलग्न गराउने, अलिअलि पैसा पनि दिने, अनि कतिपय कलेजहरूले उद्योग प्रतिष्ठानहरूसँग एमओयु गरेर अनि त्यहाँ चाहिने विद्यार्थीहरूलाई रिकमेन्डेसन गरिदिने, सिफारिस गरिदिने, त्यहाँ एमओयु मार्फत राम्रो विद्यार्थीहरू छन् भनेर पठाइदिने, यस्ता यस्ता कामहरू गरिरहनु भएको छ। नगर्ने मात्रामा, एकदम थोरै मात्रामा कलेजहरूले त्यो सुरु गर्नुभएको छ। त्यो गरेको प्रयास एकदमै सराहनीय प्रयास हो है यो, किनभने अहिले विद्यार्थीहरू अब सबै पढेर सकिसकेपछि काम गर्ने भन्ने मानसिकतामा एकदम गाह्रो छ। उहाँहरू छिटो छिटो गरेर कामको दुनियाँ, पढाइको दुनियाँमा प्रवेश गर्नुभन्दा कामको दुनियाँमा प्रवेश गर्ने, श्रम बजारमा प्रवेश गर्न चाहनुहुन्छ छिटो। पढाइ त के को लागि चाहिएको छ भने काम गर्नको लागि पढाइको सर्टिफिकेट चाहिने, त्यो नभए कामै नपाइने भएपछि सर्टिफिकेट पाउनलाई पनि पढ्न जानुपर्ने बाध्यता छ है। पढाइ छोड्न पनि सक्नुहुन्न, छोड्दिन मिल्ने भए उहाँहरूले पढाइ छोडेर कामैतिर लाग्नुहुन्थ्यो। थोरै मात्र विद्यार्थीहरू नितान्त पढ्न भनेर लाग्नुहुन्थ्यो होला होइन। त्यसकारण काम महत्वपूर्ण हुँदै आएको छ अहिले पढाइभन्दा। यो यस अर्थमा यसरी प्रयास गरिरहनु भएका, पढ्दै कमाउँदै गर्ने वातावरण सिर्जना गर्ने जुन प्रयास गरिरहनु भएका कलेजहरू, शैक्षिक संस्थाहरू हुनुहुन्छ, उहाँहरूको पहल एकदमै सराहनीय र यो पहल अरूले पनि सिक्नु जरुरी छ। यद्यपि यो पहल उहाँहरूले एउटा शैक्षिक संस्था भएको हिसाबले, शैक्षिक संस्था भनेको तालिम प्रदायक संस्था होइन, शैक्षिक संस्था भनेको शैक्षिक संस्था, यो ज्ञान उत्पादन गर्ने संस्था हो, काम लगाउँछ भने पनि कामबाट ज्ञान सिर्जना गर्ने संस्था हो है। त्यसर्थ शैक्षिक संस्थाहरूले आफ्नै संस्थाभित्र, आफ्नै इन्स्टिच्युटभित्र कामहरू सिर्जना गरेर त्यति धेरै काम सिर्जना त्यहाँ हुँदैनन्। त्यहाँभित्र काम सिर्जना गरेर त्यो साध्य पनि हुँदैन, तर उहाँहरूले रिफरलको पद्धति अप्नाउन सक्नुहुन्छ, रिफरल सिफारिस गर्ने पद्धति अप्नाउन सक्नुहुन्छ। यसमा थप अहिले उहाँहरूले गरिराखेकोमा थप कुराहरू, उहाँहरूले आफ्नो कलेजको पढाउने समय परिवर्तन गर्न सक्नुहुन्छ ताकि काम गर्न पाउन्, आफैले काम दिनुभन्दा पनि काम गर्ने वातावरण सिर्जना गरिदियो भने बाहिर कतै न कतै काम गरिरहन्छन् र कलेजमा आएर पढ्छन्, त्यो गर्न सक्नुहुन्छ। काम खोजिदिन सक्नुहुन्छ, अन्त कतै सम्पर्क गराइदिन सक्नुहुन्छ, नेटवर्किङ गराइदिन सक्नुहुन्छ है। इन्टर्नको लागि कुनै उद्योग प्रतिष्ठानहरूसँग समझदारी गर्न सक्नुहुन्छ ताकि उहाँहरूले, विद्यार्थीले आफ्नो पढ्दै गर्दा उता इन्टर्नसिप पनि सकिसक्ने र त्यतिन्जेलसम्म पढेर सक्दा काम पनि सिकेर निस्कने गर्न सक्नुहुन्छ। त्यसकारण शैक्षिक संस्थाहरूले आफैले काम सिर्जना गर्ने त पहल त एकदमै राम्रो हो होइन, अलिअलि काम आफूले पनि सिर्जना गर्न सक्नुहुन्छ, थोरै थोरै काम। युनिभर्सिटीहरूमा यो सम्भव छ, युनिभर्सिटी भनेको नितान्त रिसर्च इन्स्टिच्युट हुन्, त्यहाँ रिसर्चका प्रोजेक्टहरू ल्याउने र रिसर्चमा आएका फन्डिङहरू त्यहीँका विद्यार्थीहरूलाई त्यही रिसर्चमा इन्गेज गराएर अनि उहाँहरूलाई रिसर्चको पैसा पनि दिने, रिसर्चको स्किल पनि त्यही रिसर्चमा को फन्डिङबाट स्किल सिकाउने, त्यही रिसर्चमा इन्गेज गराउने अनि त्यसैसँग सम्बन्धित सैद्धान्तिक कुराहरू सिकाउने गर्यो भने युनिभर्सिटीहरूमा एकदमै राम्रो हुन्छ, कलेजहरूलाई चाहिँ अलि सकस हुन्छ, तर प्रयास चाहिँ प्रयास गर्नुपर्छ। किनभने अब अहिलेको समयमा विद्यार्थीहरू, हरेक विद्यार्थीहरूले मागेको पढाइभन्दा पनि बढी काम छ, अनि त्यसैलाई सम्बोधन गर्न सक्नुभयो भने आफ्नो आफ्नो हैसियत अनुसार, आफ्नो आफ्नो रणनीति अनुसार सम्बोधन गर्न सक्दा राम्रै हुन्छ।
2: अहिले 3,32,000 विद्यार्थी ग्रेडेड हुनुभयो, पास हुनुभयो, अब त्यसमा आधा त सरकारी विद्यालयबाट उत्तीर्ण हुनुभएको छ होला होइन। अब जति पनि हामीले यो कामसँगै पढाइको कुरालाई जोडिरहेका छौँ, त्यो भनेको सीमित ठाउँमा, उपत्यका काठमाडौँ उपत्यकामा भनौँ, अथवा ठूला शहर बुटवल, काठमाडौँ, विराटनगर लगायतका ठूला शहरमा मात्रै सीमित छन् होला। यो एउटा अनुमान गर्दाखेरि यो पहलले चाहिँ कति विद्यार्थीलाई समेट्छ होला, 1,000, 2,000, 3,000 कतिलाई?
3: ठ्याक्कै यति संख्या भनेर त नभनौँ होइन, त्यो कति हुन्छ हुन्छ, तर यो यसरी काम गर्दै सिक्दै गर्ने शैक्षिक संस्थाहरूले आफैले काम दिएर गर्दा एकदमै थोरै हुन्छ, थोरै विद्यार्थीलाई मात्रै सम्बोधन हुन्छ, तर यसले ट्रेन्ड सेट गराउँछ, उदाहरण सिर्जना गर्छ क्या अरूका लागि, ए काम गर्दै पढ्दै पनि गर्न गराउन मिल्दो रहेछ भन्ने उदाहरण सेट हुन्छ। त्यो मुख्य कुरा हो। सयजनालाई मात्रै भनौँ न, देशभरिका शैक्षिक संस्थाहरू कलेजहरूमध्ये जम्मा 200 विद्यार्थीहरूले मात्रै यो सुविधा पाएको रहेछन् भने पनि त्यो 200 विद्यार्थीले पाएको जुन काम गर्दै सिक्दै गर्ने जुन सुविधा छ, कलेजले आफैले सिर्जना गरेको काम रोजगारी छ, त्यसले उदाहरण एउटा नमुना प्रस्तुत गर्छ, अनि त्यो नमुनालाई हेरेर अरू कलेजहरूले पनि त्यसरी नै सिक्छन्। त्यो चाहिँ महत्वपूर्ण हुन्छ, 200 भन्ने महत्वपूर्ण होइन,
2: पर्याप्त नभए पनि
3: त्यसले देखाउने जुन बाटो हो, मार्गनिर्देशन हो, त्यसले देखाउने एउटा ट्रेन्ड हो, त्यो चाहिँ महत्वपूर्ण हुने भएको हुनाले थोरै भए पनि यो एकदम गहकिलो हुन्छ। अब अर्को कुरा, कलेजले आफैले रोजगारी सिर्जना गर्ने एउटा कुरा भयो, तर रोजगारी खोजिदिने, नेटवर्किङ गरिदिने, एमओयू गराइदिने, इन्टर्नसिपका लागि अरूसँग सम्झौता गर्ने, अनि त्यस पछाडि काम खोज्ने तरिकाहरू सिकाइदिने, भनौँ न कलेजले आफैले जब सेल अथवा इम्प्लोइमेन्ट सेल, जब प्लेसमेन्ट सेल जस्ता युनिटहरू खडा गरेर त्यही एउटा युनिट, एउटा शाखाले, कलेजको एउटा शाखाले नेटवर्किङ गराइदिनेतिर काम गर्न सक्यो, इन्टर्नसिप गराइदिनेतिर काम गर्न सक्यो, होइन, जबको लागि सिभी लेख्ने तरिका सिकाइदिन सक्यो, जबको लागि इन्टरभ्यू दिने तरिकाहरू सिकाइदिन सक्यो, कहाँ कहाँ जबहरू खुलेका छन् देखाइदिन सक्यो। उदाहरणका लागि श्रम संसार भन्ने पोर्टल छ, श्रमसँग सम्बन्धित रोजगारीको पोर्टल हो त्यो, श्रम मन्त्रालयले बनाएको त्यो श्रम संसार पोर्टल, यस्तो छ, यो पोर्टलमा यसरी जब खोलेको छ, तिम्रो लागि उपयुक्त जब यो हुनसक्छ, ल यसमा अप्लाई गरिहाल भनेर भनिदिन सक्छ। मेरो जब्स .com लगायतका जब्स नेपाल .com विभिन्न खालका यो जब्स पोर्टलहरू छन्, तिनमा जब खोज्न लगाउने, अप्लाई गर्न लगाउने, नमिलेको कुराहरू सिकाइदिन लगाउने गर्यो भने विद्यार्थीहरूले काम पाउँछन्। त्यो भयो भने मलाई लाग्छ आधा आधी विद्यार्थी, जति विद्यार्थीहरू यहाँ पढ्नुहुन्छ तीमध्ये आधा आधी विद्यार्थीहरू त काम पनि गर्न पाउनुहुन्छ, पढ्न पनि पाउनुहुन्छ, बाँकी विद्यार्थीहरू सबैलाई फेरि काम पनि गर्छु पढ्छु पनि भन्ने नहुन सक्छ, कोही चाहिँ म पढ्छु मात्रै सकेर अनि बल्ल काम गर्छु भन्न थाल्नुहुन्छ। त्यसकारण यसले ठूलो माग, विद्यार्थीहरूको आजको ठूलो मागलाई सम्बोधन गर्छ।
2: अब यसमा भर्खरै तपाईँले भनेको कुरा अनुसार विश्वविद्यालय अथवा कलेजले चाहिँ विद्यार्थीलाई रोजगारीसँग जोड दिनको लागि, त्यो लिङ्क गर्नको लागि चाहिँ, अब तपाईँले यही क्षेत्रमा रिसर्च पनि गरिरहनु भएको छ, कतिको भूमिका खेलिरहनु भएको छ जस्तो लाग्छ अहिलेको समयमा?
3: धेरै कलेज, धेरै युनिभर्सिटीले यस्तो गर्नुभएको छैन, किनभने उहाँहरूको एउटा निश्चित पाठ्यक्रम छ, पाठ्यक्रम सक्नुपर्ने बेलामा त्यो त्यो समयावधि छ, त्यो समयभित्र पाठ्यक्रम सक्नुपर्छ। अनि उहाँहरूलाई पनि के ठुलो चिन्ता के छ भने निश्चित प्रतिशत ल्याउनुपर्छ, विद्यार्थीले प्रतिशत राम्रो ल्याएनन्, ग्रेड राम्रो ल्याएनन् भने त्यो विद्यार्थीको जीवन पनि जोखिममा पर्छ, पछि करियर नै जोखिममा पर्छ, है, प्रतिशत राम्रो आएन भने त करियर जोखिममा पर्छ, कतिपय कलेजहरूमा युनिभर्सिटीहरूमा भर्ना नै पाउँदैन, प्रतिशत राम्रो नआएको, मार्क्स राम्रो नआएको विद्यार्थी भर्ना नै पाउँदैन। अनि मार्क्स राम्रो ल्याएन रे भन्यो भने त्यो कलेजको युनिभर्सिटीको पनि इमेज बिग्रन्छ, पछि फेरि अरू विद्यार्थी भर्ना गर्नु भर्ना हुन नआउलान् भन्ने डर, यसै पनि विद्यार्थीको सङ्ख्या घट्दै गएको, होइन, सङ्ख्या प्रत्येक वर्ष घट्दै गएको स्थितिमा कलेजहरूमा, स्कुल कलेजहरूमा, युनिभर्सिटीहरूमा विद्यार्थीको सङ्ख्या कम हुँदै हुँदै हुँदै गएकोमा उहाँहरूलाई विद्यार्थी पुर्याउनु पर्ने चाप छ। अब विद्यार्थीलाई कामतिर पनि लगाइदिने अनि यता यो पढाउने पनि गर्दाखेरि काममा जाँदा यता पढाइ बिग्रन्छ, किनभने हाम्रो परिवेशमा कामले पढाइलाई सपोर्ट गर्ने परिवेश हाम्रो छैन, नभएपछि काममा जान थालेपछि पढाइ बिग्रन्छ, पढाइमा राम्रो मार्क्स ल्याएन भने त्यो आफ्नो युनिभर्सिटीको, आफ्नो कलेजको पनि इमेज जाने भयो, विद्यार्थीको पनि करियर ध्वस्त हुने भयो, है, कतिपय अवस्थामा भर्नै हुन नपाउने स्थिति हुन्छ, कलेजहरूमा युनिभर्सिटीहरूमा भर्ना हुनै पाउँदैन, जागिरमा पनि त्यही कति कुन पर्सेन्ट आएको, कति पर्सेन्ट आएको छ पर्सेन्टका आधारमा धेरै पर्सेन्ट आउनेहरूलाई जागिरमा छिटो लिने सम्भावना हुन्छ, काममा छिटो लिने सम्भावना हुन्छ, भनेपछि त्यो पर्सेन्टलाई अथवा मार्क्स जुन प्राप्ताङ्क छ त्यो प्राप्ताङ्कलाई रिस्कमा राखिराखिकन, आफ्नो इमेजलाई रिस्कमा राखिराखिकन, अनि विद्यार्थीको करियरलाई रिस्कमा राखिराखिकन कलेज युनिभर्सिटीहरूले त्यो जागिर खोज्ने, खोजाइदिने, लगाइदिनेतिर त्यत्रो रिस्क लिन चाहिँ चाहनुहुन्न, है। यद्यपि अब जति कलेजहरूले, जति शैक्षिक संस्थाहरूले यो यो काम गर्नुभएको छ, केही शैक्षिक संस्थाहरूले गर्नुभएको छ, जब प्लेसमेन्ट राखेर अनि उहाँहरूलाई काम खोजिदिने, एमओयू गराइदिने, यस्ता यस्ताहरू गर्नुभएको छ, अलिअलि आफ्नै कलेजमा पनि कामको सिर्जना गरिदिने गर्नुभएको छ, त्यो त्यो त्यो प्रयास चाहिँ राम्रो हो, तर त्यसको पछाडि रिस्कहरू उत्तिकै छन्, धेरै कलेजले यो रिस्क लिन चाहनुहुन्न।
2: कार्यक्रम देश परदेशमा हामी पढ्दै कमाउँदै संस्कृतिको आवश्यकता, विद्यार्थीका लागि उपलब्ध अवसर, उच्च शिक्षा र रोजगारी बीचको सम्बन्ध, विदेश पलायनका चुनौती तथा अबको नीतिगत सुधारका विषयमा शिक्षा तथा श्रम विज्ञ चिरञ्जीवी बरालसँग कुराकानी गरिरहेका छौ। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
4: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
5: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस द पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
4: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
5: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
4: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
6: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
5: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690।
7: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी पढ्दै कमाउँदै संस्कृतिको आवश्यकता, विद्यार्थीका लागि उपलब्ध अवसर, उच्च शिक्षा र रोजगारी बीचको सम्बन्ध, विदेश यनका चुनौती तथा अबको नीतिगत सुधारका विषयमा शिक्षा तथा श्रम विज्ञ चिरञ्जीवी बरालसँग कुराकानी गरिरहेका छौं। अब उहाँसँगको थप कुराकानी सुनौं।
2: नेपालको रोजगारी क्षेत्रको बढ़ी हिस्सा ओगटेको भनेको निजी क्षेत्र भनेर हामीले पटक पटक भन्दै आएका छौँ। कुनै विद्यालय अथवा शैक्षिक संस्थाले निजी क्षेत्रसँग समन्वय गर्यो अथवा लिंक गर्न सक्यो भने चाहिँ त्यसबाट चाहिँ कतिको लाभ लिन सकिन्छ?
3: अत्यधिक लाभ लिन सकिन्छ। यो चाहिँ यही नै हो रिफरल भनेको, यही नै हो यमयु भनेको, होइन समझदारी गर्ने, सहकार्य गर्ने भनेको यही नै हो। अहिलेको हाम्रो शिक्षा पद्धतिमा, अघि नै मैले भने नि, शिक्षा पद्धति हाम्रो कस्तो छ भने कामले पढाइलाई सपोर्ट गर्दैन। काम नितान्त एकातिरको, पढाइ नितान्त अर्कोतिरको हुन्छ। अनि पढाइ बिग्रन्छ भनेर काममा लाग्न पनि गाह्रो, विद्यार्थीलाई कसैले सिफारिस गर्न पनि गाह्रो, त्यसकारण यस्तो स्थिति छ। तर कलेज युनिभर्सिटीहरूले दुई वर्ष, कम्तीमा दुई वर्ष त आफूसँग बसेको हुन्छ विद्यार्थी, होइन, युनिभर्सिटी पनि त्यहीँ छ भनेदेखि त पाँच छ वर्ष, छ सात वर्ष, सात आठ वर्षसम्म आफूसँग भइराखेको हुन्छ विद्यार्थी। ऊ विद्यार्थीको स्किल के हो त्यो युनिभर्सिटी कलेजलाई थाहा हुन्छ, विद्यार्थीको इन्ट्रेस्ट के छ थाहा हुन्छ, उसको झुकाव कतातिर छ, उसले भविष्यमा के राम्रो गर्न सक्छ भन्ने कुरा कलेज युनिभर्सिटी पत्ता लाउनुको थाहा हुन्छ, छैन भने पत्ता पनि लाउनुपर्छ, होइन, विद्यार्थीको आफ्नो झुकाव के छ, उसले केमा राम्रो गर्न सक्छ, अनि उसको स्किल, उसको इन्ट्रेस्ट अनुसारका कार्यक्षेत्रहरू कहाँ छन् होला भनेर खोजिदिन पनि सक्छ क्या युनिभर्सिटीले, त्यो खोजिदिन पनि सक्छ कलेजले, त्यो खोजिदिन सक्छ, है। मार्केटिङ भनेर पढेको छ विद्यार्थी छ भने मार्केटिङको क्षेत्र कहाँ कहाँ हो, उसले कहाँ खोज्ने हो, त जतापात त्यतै खोज्दै, अन्धाधुन्ध खोज्दै हिँड्दाखेरि विद्यार्थी रणभुल्लो पर्छ, अनि त्यो एकदमै मेसो मेलो नपाएर उसले त्यो खोज्ने प्रक्रिया नै छोडेर अनि त्यस पछाडि विदेश हिँड्छ, होइन, भनेपछि उसलाई सहज बनाइदिने काम। कोही विद्यार्थीको होटल म्यानेजमेन्टको छ भने होटल म्यानेजमेन्ट पढेको विद्यार्थीले तिमीले होटल म्यानेजमेन्टको यहाँबाट सुरु गर्नुपर्छ, तिमीले होटल म्यानेजमेन्टको लागि तिम्रो जबको लागि अब यहाँ सम्पर्क गर्नु भनेर देखाइदिन सकिन्छ, है। अनि सोसल वर्क पढिराखेको विद्यार्थी हुनुहुन्छ भनेदेखि सोसल वर्कको लागि तिम्रो लागि उपयुक्त रोजगारी दिने संस्थाहरू यी हुन् भनेर सम्पर्क गराइदिन त सक्छ नि त युनिभर्सिटीले। तिम्रो लागि इन्टर्न गर्ने, तिम्रो इन्ट्रेस्ट सोसल वर्कमा रहेछ, तिमीले पढिरहेको विषय यो छ, तिमीले इन्टर्न गर्न सक्ने संस्थाहरू यी हुन् भनेर देखाइदिन सक्छ, इन्टर्नमा पठाइदिन सक्छ, होइन, उहाँहरूसँग कुनै रोजगारी छ भनेदेखि हामीसँग यो यो खालका, यो यो सिट भएका यस्तो यस्तो विद्यार्थीहरू छन् भनेर त्यो एउटा सामान्य भनौँ न रोस्टर मात्रै पनि पठाइदिन सक्छ सोसल वर्कका एनजिओ आइएनजिओहरूतिर रोस्टर पठाइदिन सक्छ, हाम्रा यति यति विद्यार्थीहरू यस्तो यस्तो स्थितिका छन् तपाईँहरूलाई काम लाग्न सक्छ भनेर पठाइदिन सक्छ, होइन, उहाँहरूकोमा खुलेको छ भने त्यहाँ खुलेको छ अप्लाई गर भनेर भनिदिन सक्छ। त्यसकारण कलेज युनिभर्सिटीहरूले यो खालको कोर्डिनेसन गरिदिन सक्छन्, लिङ्क गराइदिन सक्छन् क्या, रोजगारीसँग लिङ्क गराउन भने मजाले सक्छन्। आफैले सिर्जना गर्न पो, त्यो सिर्जना गर्ने नै उद्देश्यले खोलिएको संस्था होइन, रोजगारीको उद्देश्यले खोलिएको संस्था होइन, तर रोजगारीसँग लिङ्क गराइदिने विद्यार्थीको हितको लागि, करियरको लागि, होइन, यमयु गराइदिने, इन्टर्नसिप गराइदिने, त्यसको लागि आवश्यक तालिम चाहिएको छ भने तिमीले यो तालिम यहाँ गएर गर है भनेर देखाइदिन सक्ने, यहाँनिर रोजगारी खुलेको छ ल हेर त अप्लाई गर त भनिदिन सक्ने, यो त पढेर परीक्षा दिएर सकेपछि पनि गर्न सक्छ नि त, कलेजभित्र रहन्जेल मात्र गर्नुपर्छ भन्ने छैन, कलेज निस्केर गइसकेपछि पनि आफ्ना विद्यार्थीहरूलाई आफ्नै सम्पर्कमा राखेर, आफ्नै राडारभित्र राखेर यी कामहरू गरिराखे हुन्छ क्या। यो चाहिँ कलेज युनिभर्सिटीले गर्यो भने युवाहरूलाई रोजगारी प्राप्त गर्न, आफ्नो कलेज युनिभर्सिटीले गर्न सक्ने सबैभन्दा उत्तम काम यो हुन सक्छ।
2: विदेशमा चाहिँ विद्यालय हप्तामा तीन चार दिन सञ्चालन हुने, त्यो दिनमा चाहिँ विद्यार्थीहरू अनिवार्य पढ्न जानुपर्छ र त्यो बाहेकका अरू दिनमा दुई दिन चार दिन चाहिँ उहाँहरूले आफ्नो पढाइ अनुसारकै रोजगारीमा काम गर्ने अवसर चाहिँ मिलाइएको हुन्छ भन्ने कुरा तपाईँले बताइरहनु भएको थियो कि नेताहरूले पनि अब विद्यालय दुई तीन दिन खोले पुग्छ, अरू चाहिँ सिप सिकाएर उहाँहरूलाई चाहिँ पैसा कमाउने बाटोतिर लगाउनुपर्छ भन्ने कुराहरू पनि उठिया छन् पछिल्लो समय। हामीले त्यो अलिकति यो जुन पढ्दै कमाउँदै कल्चरले गर्दाखेरि संस्कृतिले गर्दाखेरि त्यो सिक्न त सिक्यौँ तर तरिका चाहिँ अलिकति जानेनौ भनेर चाहिँ बुझ्नु पर्यो।
3: हो नि, हामीले सिक्यौँ, सैद्धान्तिक ज्ञानहरू सिक्यौँ, सैद्धान्तिक ज्ञानहरू छ विद्यार्थीमा, तर काम गर्ने क्षेत्रमा अब शिक्षाको दुनियाँ, ज्ञान आर्जन गर्ने शिक्षाको दुनियाँ एउटा भयो, त्यस पछाडि कामको दुनियाँमा छिर्नुपर्छ, लेबर मार्केटमा छिर्नुपर्छ, श्रम बजारमा जानुपर्छ। श्रम बजारमा जाँदा उसँग पढेको ज्ञानले कामै नगर्ने होइन, अनि जिरोबाट सुरु गर्नुपर्ने, त्यत्रो वर्ष 14 वर्षसम्म क्लास वानमा पढ्यो, टूमा पढ्यो गरेर होइन मास्टर्ससम्म पढिसक्दा त उसले 17 वर्ष पढिसके हुन्छ नि। 17 वर्ष लगानी गरिसकेपछि त 18 वर्षमा कामको दुनियाँमा प्रवेश गर्दा त केही त सपोर्ट हुनु पर्थ्यो नि, त्यस्तो सपोर्ट हुने चाहिँ एकदमै कम सपोर्ट हुन्छ क्या, भनौँ न न्युमेरेसी गणितीय सिप सपोर्ट गर्छ, लिटरेसी साक्षरताको सपोर्ट हुन्छ, अनि अरू त कोही कतातिर दौडाउनु पर्ने, कोही कतातिर कमर्स पढेको छ भने अर्को विषयतिर लाग्नुपर्ने, लिटरेचर पढेको विद्यार्थी छ भने यतातिर मार्केटिङतिर लाग्नुपर्ने, कता हो कता के, अब जे पाउँछ त्यही गर्ने होइन, यस्तो स्थिति छ। सैद्धान्तिक रूपमा त कलेजहरूले दिएका ज्ञानहरू एकदमै राम्रा छन् होइन, अहिले पनि गरिरहेका ज्ञानहरू, कलेज युनिभर्सिटीले दिने ज्ञानहरू राम्रा छन्, यति हो। त्यो ज्ञानले मात्रै कुनै बेला विगतमा कुनै बेला हाम्रो परम्परागत रूपमा कुनै बेला काम गर्थे, पढेर जानेपछि त्यसले जीवन जिउन मजाले सजिलो हुन्थ्यो। अब अहिलेको त्यो परिवेश नै परिवर्तन भएको हुनाले कामको दुनियाँमा चाहिँ त्यो सैद्धान्तिक ज्ञानले मात्रै काम गर्दैन, सैद्धान्तिक ज्ञान प्लस सिप प्लस नेटवर्किङ खोज्ने के, खोज्ने ठाउँ पत्ता लगाउने, यो सिप है, अनि यो 21st सेन्चुरीका सिपहरू, यस्ता सिपहरूले पनि आफू सुसज्जित भइसकेपछि अनि ज्ञान पनि हुन्छ, त्यो सिप पनि हुन्छ, खोज्ने तरिका नि हुन्छ, सम्पर्क पनि हुन्छ, अनि उनीहरू काम खोज्न नि सक्छन्। आफै उद्यमशील हुन्छु भने पनि आफै उद्यमशील भएर सानसानो कामबाट सुरु, उद्यमबाट सुरु गर्न पनि सक्छन् है, त्यस्तो छ। अब पढ्दै कमाउँदै गर्ने हकमा भर्खर यो अवधारणा आएको हुनाले पढ्दै पनि काम गर्दै पनि गर्न सकिँदो रहेछ, यो गर्नुपर्छ अब भन्ने त बन्यो होइन, तर त्यसको लागि धेरै संरचनाहरूमा परिवर्तन हुनु जरुरी छ। उदाहरणका लागि हाम्रो पढाइको समयमा परिवर्तन हुन्छ, पढाइको समय र कामको समय एकैचोटि हुनु भएन। अर्को कुरा, हाम्रो परीक्षा प्रणालीमा पनि सुधार हुनुपर्ने हुन्छ, हाम्रो परीक्षा प्रणालीले कामलाई सपोर्ट गर्दैन, कामले सपोर्ट गर्ने खालको परीक्षा छैन, बोक्नुपर्ने, रट्नुपर्ने, लेख्नुपर्ने, किताबमा लेखेको कुरा लेख्नुपर्ने होइन, कामको दुनियाँमा वा काम गरेर अनुभव गरेको कुरा लेख्न नसकिँदो रहेछ, यो गर्नुपर्छ अब भन्ने त बन्यो होइन, तर त्यसको लागि धेरै संरचनाहरूमा परिवर्तन हुनु जरुरी छ। उदाहरणका लागि हाम्रो पढाइको समयमा परिवर्तन हुन्छ, पढाइको समय र कामको समय एकैचोटि हुनु भयो।

0: परीक्षा प्रणालीमा पनि केही सुधार गर्नुपर्छ, ताकि म पढे पनि मैले लेख्ने कुरा त्यही हो, काम गर्नु गए पनि मेरो काम गरेको आधारमा चाहिँ म लेख्न सक्छु भन्ने भयो भने त मान्छे काम गर्दा मलाई पढाइमा डिस्टर्ब हुँदैन भन्ने हुन्छ नि। यसरी विभिन्न सिद्धान्त त हामी अब त्यसभित्र पढ्दै कमाउँदै गर्ने क्षेत्रतिर प्रवेश गऱ्यौँ होइन, तर त्यसका लागि चाहिने संरचनाहरू, यी बेसिक संरचनाहरू चाहिँ पुरा गर्न बाँकी नै छ।
1: म अस्ति भर्खर एउटा रोचक प्रसङ्ग मेरो यो सामाजिक सञ्जाल हेर्दै गर्दाखेरि के आयो भन्दाखेरि, त्यो यति जीपी आयो उति जीपी आयो भनेर अभिभावकहरूले राखिरहनु भएको थियो, बधाई पनि दिइरहनु भएको थियो, होइन जीपीए चाहिँ धेरै आयो, तर उहाँ एउटाले गुनासो पनि गर्नुभएको थियो त्यहाँ, अब यति धेरै जीपीए ल्यायो तर के गर्नु ग्यास बाल्न जानेन भनेर गुनासो गर्नुभएको थियो, व्यावहारिक शिक्षाको चाहिँ कमी देखियो, त्यो समस्या चाहिँ अहिलेका विद्यार्थीहरूमा धेरै छ भन्ने गुनासो पनि अर्कोतर्फबाट सुनिन्छ।
0: अहिलेका विद्यार्थीमा व्यावहारिक शिक्षाको कमी भन्ने मात्रै पनि होइन, पहिलाको शिक्षामा पनि व्यावहारिक शिक्षाको कमी नै हुन्थ्यो होला होइन, किनभने शिक्षा काम एकातिर आफ्नो घरायसी कामहरू एक थरी हुन्छ, पढ्नुपर्ने विषयवस्तुहरू अर्को थरी हुन्छ, सबै कुरा त्यो शिक्षाले सम्बोधन गर्ने भन्ने पनि हुँदैन होइन। तर के हो भने त्यहाँ आएको जुन तपाईँले सामाजिक सञ्जालमा हेरेको कमेन्ट त्यो गलत पनि होइन है, त्यो सही कुरा हो, किन भन्दा पढाइ सकेर पनि सामान्यभन्दा सामान्य कुरा पनि नजान्ने भनेको, पढ्ने भनेपछि पढ्नेमा मात्रै लागिरहने, उसले अरू कुराहरू सिक्ने खालको त्यो वातावरण पनि पाएन होइन, अरू कुराहरू सिक्नलाई त्यो पढाइले सपोर्ट पनि गरेन, अरू कुरा सिक्नलाई त्यो पढाइले रोक्छ क्या भनेको। उदाहरणको लागि ल हेर्नुहोस् न, एउटा स्कुलको एउटा उदाहरण लिउँ, नौ कक्षाको अथवा दस कक्षाको विद्यार्थी, उसले बिहान एउटा स्कुलमा जानको लागि बिहान नौ बजे स्कुल खुल्छ, नौ बजे स्कुल खुल्नलाई आठ बजे खाना खाएर निस्कनु पर्यो, आठ बजेदेखि चार बजे स्कुल सकिन्छ, साढे चारमा घर आइपुग्छ भने दिनको आठ बजेदेखि साढे चार बजेसम्मको लागि त त्यो सैद्धान्तिक ज्ञानहरू स्कुल कलेज स्कुलको ज्ञान किताबी ज्ञान लिनको लागि समय खर्च गर्यो नि, भनेको तीन भागको एक भाग, एक तिहाई जिन्दगीको एक तिहाई अथवा आफ्नो समयको एक तिहाई समय त्यहाँ दिइसकेको छ क्या। अब फेरि होमवर्क पनि हुन्छ घरमा आएर, त्यहीँको लागि सपोर्ट त्यही एक तिहाईमा फेरि थप्ने है, अनि गर्दै गर्दै जाँदाखेरि घरको कुरा त सिक्नै पाउँदैन, अनि घरको कुरा सिक्न लगायो भनेदेखि त्यो होमवर्क गर्न पाउँदैन, अनि उसैलाई डिस्टर्ब हुन्छ। भनेको हाम्रो पढाइ कस्तो भयो भने, ऊ त एउटा समय दिइसकेपछि त बाँकी समय उसको आफ्नो हुनुपर्थ्यो नि, विद्यार्थीले आफ्नो समय घरको लागि आफ्नो लागि विभिन्न खालको हुन्थ्यो, त्यस्तो छैन क्या, बाँकी समय पनि होमवर्क नै भनेर लगाएछ है, होमवर्क दिन्छौँ, होमवर्क गर्नु पर्यो, त्यो सक्नु पर्यो, परीक्षा भने परीक्षाको तयारी गर्ने भन्यो, फेरि त्यही पढ्नु पर्यो, भनेको एक तिहाई समय त स्कुलमै जान्छ, बाँकी एक तिहाई पनि फेरि त्यसैको लागि तयारी गर्दा त्यही पढ्दाखेरि यहीँ जान्छ होइन, अनि अरू कुरामा इन्गेज हुनै नपाउने, विवाह वर्तन छ भने पनि जान नपाउने होइन, कहीँ केही फङ्सन घरमा श्राद्ध होला, श्राद्धमा बस्न नपाउने, अनि कहाँबाट सिक्छ त, श्राद्धमा के गर्नुपर्ने हो, विवाहमा के कुरो के सामान जुटाउनु पर्ने हो भन्ने कुरै सिक्न पाउँदैन, त्यो सिक्नलाई पनि त्यसमा पढाइले डिस्टर्ब गरेको है, पढेर यताको कुरा सिक्नुभन्दा यताको कुरा सिक्नै नपाउने खालको पढाइ हाम्रो त्यो खालको शैक्षिक पद्धति छ क्या। विदेशतिर स्कुल लेभलमा दिउँसो क्लासमा गएर पढिसकेपछि त्यो त्यो त्यो झोला नै त्यहीँ थन्किएर आउने हो, घरमा आइसक्यो, घरको उसको आफ्नो जिन्दगीलाई डिस्टर्ब गर्दैन पढाइले, त्यसको लागि त एउटा निश्चित समय दिइसक्यो त, आठ घन्टा दिइसक्यो है, चौबिस घन्टामा आठ घन्टा दिनु पर्यो, आठ घन्टा सुत्नु पर्यो, अनि आफ्नो लागि खोइ त हो त्यस्तो हुन्छ। त्यसकारण यो तपाईँले जुन सामाजिक सञ्जालमा देखेको भन्ने कुरा चाहिँ गलत होइन, यद्यपि अब त्यति धेरै कमेन्ट गरेर नेगेटिभ नै भइहाल्नु पर्दैन।
1: अर्को अभिभावकको पाटो पनि म जोडिहाल्छु, आफ्ना केटाकेटीहरूले चाहिँ अभिभावकले धेरै पुलपुल ल्याए त्यही भएर उनीहरूले सिक्नुपर्ने जति ज्ञान सिक्न नसकेका हुन् पनि भन्छन्,
0: बढी पुलपुल ल्याएर नसिकेको भने पुलपुल ल्याउँदै सिकाउँदै गरेको नि त हुन्छ नि, पुलपुल ल्याउँदै सिक्दै गरेको नि त हुन्छ नि होइन, त्यसो भए त्यो चाहिँ त हो जस्तो मलाई कति पनि लाग्दैन। तर एउटा चाहिँ मैले आफूले देखेको के भने, अभिभावकहरूले पनि आफ्ना छोराछोरीलाई काममा लगाइरहनुपर्छ क्या, अब ऊ पढ्दैछ, यो त सानै छ, यसले त जान्दैन अथवा यसले बिगार्ला भनेर काम गर्न नदिएर हुँदैन, जस्तो बच्चालाई, सानो बच्चाको कुरा गरौँ, खाना भर्खर खाना सिकेको बच्चाले स्वतः पोख्छ, त्यो प्लेटमा लिएर पोख्दै भात खाँदै गर्छु भन्ने बच्चालाई तपाईँले आफै खुवाउनु भयो र उसले पोख्छ भनेर खाना दिनुभयो, उसले खाने अवसर पाएन, कहीँ विवाह वर्तनमा

0: सामेल गराइदिनु भयो भने त्यो बच्चाले सामेल भएर सिक्ने अवसर पाएन, होइन? जाहिर खोज्ने क्रममा पनि तपाईँ आफै भन्दै हिँड्नुभयो, मान्छेहरूलाई भन्दै हिँड्नुभयो भने उसले आफैले खोज्ने अवसर पाएन, त्यस कारण त्यो अवसर त दिनुपर्छ, रोक्नु हुँदैन।
1: अबको समयमा चाहिँ नेपालमै अलिकति विद्यार्थीहरूलाई पनि सहज तरिकाले सोचे जस्तो आमदानीमा जोड्न र सँगसँगै काम लगाउन चाहिँ कुन कुन क्षेत्रमा अलिकति भनौँ न तुलनात्मक हिसाबले राम्रो अवसरहरू हुन सक्छन्?
0: एक त आईटीको क्षेत्र छ, अहिले आईटीको क्षेत्र एकदमै अब यो बढ्दै गएको क्षेत्र छ, यसका सम्भावनाहरू एकदमै धेरै छन्। अनि हाम्रो जस्तो परिवेशमा जहाँ हामी एकदमै पहाडी भेगमा छौं, नितान्त पहाड़हरू नै बढी भएको, उत्पादन अलिक कम हुने, अथवा हाम्रो पहाड़मा हिमालमा उत्पादनै के हुने भन्ने कुरा पनि हामीलाई थाहा नभइसक्यो। उत्पादन हुने चिजहरू त होला नि त, होइन? पहाड़मा धान र गहुँ मकै खेत पो हुन छोड्यो, कम भयो, है? तोरी हुन छोड्यो, कम भयो, तर पहाड़मै हुने यही खालको वातावरण हुने अरू उत्पादन छन् होला, त्यो हामीले खोज्न त्यो पहिचानै गर्न सकिया छैन। यस्तो अवस्थामा हाम्रो अर्को अवसर के हुँदै आयो भने यहीँ बसेर यहीँको अब आईटीकै सेवामूलक कामहरूमा चाहिँ यहीँ संलग्न पनि हुन सक्ने, किनभने सबैको घरमा सबै व्यक्तिको जीवनमा आईटीको हरेकसँग इक्विपमेन्ट चाहियो, होइन? हरेकसँग मोबाइल चाहियो, हरेकसँग यो अरू टेलिभिजनहरू पनि हुनुपर्ने भयो, हरेकसँग यो भएको हुनाले अनि प्रोग्रामिङहरू चाहियो, कम्प्युटरमा हरेक खालका प्रोग्रामिङहरू हुन्छन्, सफ्टवेयरहरू हुन्छन्, यसको लागि ह्युमन रिसोर्स चाहिन्छ। त्यो ह्युमन रिसोर्स हामीले धेरै अब बाहिरकोले बनाइदिएको छन् र त्यही हामीले प्रयोग गरिरहेका छौँ। त्यस्ता सफ्टवेयरहरू बनाउने र आइटीमा प्रोडक्सन गर्ने काम त हाम्रो विद्यार्थीहरूले नि यहीँ गर्न सक्छन्, हाम्रो युवाहरूले गर्न सक्छन्। त्यसकारण हाम्रो लागि यो उपयुक्त वातावरण छ। त्यति मात्र होइन, हाम्रा विद्यार्थीहरूले हाम्रा ह्युमन रिसोर्सले आफैले आईटीका विभिन्न उत्पादनहरू बनाएर, सफ्टवेयर बनाएर, प्रोग्रामिङहरू बनाएर बाहिर बेच्न सक्छन्, है? अनि हाम्रो जस्तो टेरेन भएको, हाम्रो जस्तो भौगोलिक अवस्था भएको ठाउँमा इन्टरनेटको सुविधा राम्रो बनाइदिने कामको जुन इन्फ्रास्ट्रक्चर पूर्वाधार बनाइदिने काम सरकारले गर्ने र ह्युमन रिसोर्सलाई अलिक बढी प्रमोट गर्ने, मोटिभेट गर्ने हो भने डाँडा डाँडा थुम्का थुम्कामा बसेर राम्रो इन्टरनेट छ भने त्यहीँ बसेर विदेशको कामहरू यहीँ बसेर गर्न सक्छन्, डलर कमाउन सक्छन्, यहीँ बसेर कमाइरहेको छन्। त्यो एकदम अनुमान र एकदम कल्पना होइन, यहीँ बसेर हजारौं डलर, लाखौं डलर कमाउने साथीहरू हुनुहुन्छ भनेदेखि त्यतैतिर प्रमोट गर्यो भने हाम्रो पहाडी इलाका, हाम्रोमा धेरै उत्पादन हुँदैन, यस्तो छ उस्तो छ भन्ने पर्दैन, हामी यहीँ बसेर बाहिरतिर सब के भन्छ निर्यात गर्न सक्छौँ, त्यो सेवा निर्यात गर्न सक्छौँ, गरिराखेका छन्। त्यो क्रम बढ्दै पनि छ। सरकारले जुन ल्याएको आइटीको क्षेत्रलाई अलिक बढी प्रमोट गर्ने भनेर ल्याएको कार्यक्रम छ, त्यो चाहिँ राम्रो राम्रो छ, है? यसलाई अगाडि बढाउने क्षेत्र छ। अब अर्को टुरिज्ममा त्यस्तै हुन्छ, टुरिज्ममा पनि उस्तै छ, है? किनभने हाम्रो देश टुरिज्मको लागि एकदमै उपयुक्त ठाउँ छ। अब हाम्रो प्रकृतिले उपयुक्त ठाउँ दिएको छ, तर व्यवस्थापकीय दृष्टिबाट हामीले चाहिँ पर्यटकका लागि उपयुक्त बनाउन सकेको छैनौँ। त्यो व्यवस्थापकीय पाटो सिकाउने अनि टुरिज्मका सिपहरू सिकाउने, होइन, यस्ता कामहरू गर्न सक्यो भने युवाहरूलाई यहीँ रोजगारी हुन्छ। हिमालमा हिउँ रहँदा पनि हिउँ हेर्न आउनेहरू हुन्छन्, हिमालमा हिउँ पग्लँदै गएर सकिएर कालो हिउँ भयो, पहाड भयो भने पनि यहाँ हिउँ थियो अहिले यस्तो भयो भनेर फेरि त्यही हेर्न पनि टुरिस्टहरू आउँछन्, होइन? हाम्रो प्रकृतिले त्यो देन छ हामीसँग। यसको लागि चाहिँ आइटी अनि त्यस पछाडि टुरिज्म एकदमै राम्रा क्षेत्रहरू हुन्। र अर्को कुरा, अहिले कृषिमा लाग्ने जनसङ्ख्या एकदमै कम हुँदै गएको छ, तर के हो भन्दा कृषिलाई व्यवसायीकरण, आधुनिकीकरण र मेकनाइजेसन यान्त्रिकरण गर्न नसकेको कारण कृषिमा संलग्न हुने जुन भोल्युम हो त्यो कम भएको हो। हाम्रो यत्तिको जग्गा जमिन भएको, किनभने हाम्रोमा एउटा थोरै भए पनि, दुई आना मात्रै भए पनि जग्गा नभएका व्यक्तिहरू चाहिँ असाध्यै कम छन्, धेरै छैन, विदेशमा धेरै हुन्छन्। हामीसँग त्यो सुविधा छ, हरेकको अलिअलि अलिअलि अलिअलि जग्गा छ कि, त्यही जग्गाको सदुपयोग कसरी गर्ने हो भन्ने कुरा चाहिँ हामीलाई थाहा नभएको हो, र थोरै श्रमबाट धेरै आमदानी कसरी लिन सकिन्छ भन्ने ज्ञान नभएको, त्यो सिकाउने पनि कोही छैनन्, होइन? त्यसकारण तेस्रो भनेको त कृषि नै हो. फेरि कृषिलाई आधुनिकीकरण गर्यो भने त यहीँबाट उत्पादन त्यसैमा संलग्न हुन सकिन्छ नि त, आमदानी त्यहीँबाट गर्न सकिन्छ. कृषिलाई आधुनिकीकरण गर्ने, कृषिलाई व्यवसायीकरण गर्ने, त्यसलाई मेकनाइजेसन यान्त्रिकीकरण अहिले त हामीले आफ्नै हातले खन्दै हातले बनाउँदै जोत्दै यस्तो काम गरिरहेछौँ. यन्त्रले मेसिनले गर्छन् धेरै काम. कृषिमा मेसिनको प्रयोग गर्न थालियो भनेदेखि त्यहाँबाट धेरै मुनाफा हुन्छ. थोरै श्रमबाट मेसिनको सहयोगमा थोरै श्रमबाट धेरै उत्पादन हुन्छ र त्यसलाई मार्केटिङ गर्न सक्यो भनेदेखि अनि यहाँ मुनाफा हुन्छ भनेपछि त मुनाफा देखेपछि त आउँछ त मान्छे यसै पनि संलग्न हुन्छ, त्यहाँ काम गर भन्नै पर्दैन है. कृषि पनि अर्को हो.
1: सरकारको कुराकानी पनि गरौँ. सरकारले चाहिँ विशेष गरी विद्यार्थी मैत्री रोजगारीका कुराहरू भनौँ अरू भनौँ न यो इन्टर्नसिपदेखि लिएर स्टार्टअपका कार्यक्रमहरूलाई चाहिँ अब कसरी प्राथमिकता दिनुपर्छ.
0: सरकारले के गर्ने हो भने एउटा त विद्यार्थीहरूले यहीँ गर्न खोजे, एउटा त उनीहरूलाई इन्टर्नसिपमा राम्रोसँग इन्गेज गराउने, यो इन्टर्नसिप चाहिँ कम्पलसरी गराए पनि हुन्छ कि सबै विषयमा इन्टर्नसिप कम्पलसरी गराउने. अब इन्टर्नसिपको कम्पलसरी गराइसकेपछि उनीहरूले 5-6 महिना कम्पलसरी गरिसकेपछि उनीहरूले केही न केही त सिक्छन् त्यहाँभित्र, इन्टर्नसिपबाट केही न केही सिक्छन्. भोलन्टियरी कामलाई गराउने, जस्तो यो मेडिकल लाइनतिर पढेर सकेपछि 2 वर्ष काम गर्नै पर्ने, त्यो पनि दुर्गममा गएर भन्ने छ नि सेवा गर्नुपर्ने है, त्यो भनेको काम पनि सिक्यो, पढेर मात्रै सकेन काम पनि सिक्यो. त्यस्तै खालको इन्टर्नसिप चाहिँ एउटा हुन्छ. अर्को इन्टर्नसिप मात्रै होइन, सरकारले प्रतिष्ठानहरू उद्योग प्रतिष्ठानहरूलाई पनि इन्टर्नसिपमा आएका विद्यार्थीहरूलाई सिकाउनुपर्छ भन्ने खालको त्यो खालको एउटा बाध्यात्मक व्यवस्था के सिकाउनुपर्छ. अहिले के छ भने अहिले विद्यार्थीले इन्टर्नसिपमा गइसके पनि अब त्यो उद्योग प्रतिष्ठानहरूले के काम लगाउने हो भन्दा कतै सामान पुर्याएर ल्याइदेऊ भन्ने होइन, सामान लिन पठाउने, बजारबाट किन्न पठाउने, त्यो खास सिक्ने वातावरणको लागि भन्दा पनि उसको लेभलले सिक्ने भन्दा पनि साना साना साना साना आफूलाई सहयोग हुने खालका कहीँ व्यक्तिगत कामहरू लगाइदिने त्यस्तो गरेको छन् होइन, उनीहरूलाई सिकाउनुपर्छ भन्ने खालको छैन क्या. त्यसलाई पनि कम्पलसरी बनाउनुपर्छ, त्यो सरकारले को नियन्त्रणभित्र राखेर, त्यो सरकारले नै निर्देशन गरेर होइन इन्टर्नसिप. अर्को प्रावधान के हुन्छ भने विद्यार्थीहरूलाई अथवा उद्योग प्रतिष्ठानहरूलाई निश्चित प्रतिशत, आफ्नो ह्युमन रिसोर्सको निश्चित प्रतिशत चाहिँ विद्यार्थीहरूबाट इन्टर्न अथवा भोलिन्टियरको रूपमै राख्नै पर्ने निश्चित प्रतिशत. त्यसरी नियम बनाएर त्यसरी गरायो भने ती विद्यार्थीहरू त कामबाट सकिसकेपछि काम सिकेर निस्कन्छन् नि, अनि उनीहरू रोजगारीमा जान सक्छन् होइन. सरकारले गर्न सक्ने कामहरू भनेका यी हुन्. सरकारले गर्न सक्ने काम भनेको काम गर्दै पढ्दै गर्ने वातावरणको लागि कलेजका पाठ्यक्रमहरू पनि त्यही अनुसार परिवर्तन गर्नुपर्ने, समय त्यही अनुसार परिवर्तन गर्नुपर्ने, परीक्षा प्रणाली त्यही अनुसार परिवर्तन गर्ने, अरू धेरै गर्नु पर्दैन, कामको अनुभवले पढाइलाई सपोर्ट गर्ने खालको परीक्षा प्रणाली के दुवैतिर फाइदा हुने. पढेर आएपछि कामलाई पनि सपोर्ट गर्ने, काममा इन्गेज छ भने त्यसले उता पढाइलाई पनि सपोर्ट गर्ने, अनि मार्किङ गर्दा पनि काम गरेको छ भने त्यसको लागि छुट्टै मार्किङ गर्ने, परीक्षाको मार्क त दिन सकियो नि त, स्कोर दिन सकिन्छ. यस्ता कामहरू सरकारले नियम बनाएर गरे मात्रै हुन्छ, नत्र भने त कसैले म गर्छु भन्यो भने आफू एउटा कलेजले मात्रै गर्छ, एउटा युनिभर्सिटीले मात्रै गर्छ, अरूले
1: तान्न
0: मात्रै हुन्छ. त्यसकारण सरकारले नै एउटा एउटा सिस्टम बनाइदियो भने त्यही सिस्टमभित्र रहेर सबैले गर्छन् अनि विद्यार्थीहरू लाभान्वित हुन्छन्.
1: स्थानीय तहले चाहिँ के गर्न सक्छ यसमा?
0: स्थानीय तहमा रोजगार सेवा केन्द्र छ, प्रत्येक स्थानीय तहमा छ, 753 पालिकाहरूमा रोजगार सेवा केन्द्र र रोजगार संयोजक हुनुहुन्छ त्यहाँ एकजना, अनि उहाँको मातहतमा 2-3 जना अरू कर्मचारी साथीहरू हुनुहुन्छ है. त्यो त्यो त्यो युनिट रोजगार सेवा केन्द्रको टिओआर जिम्मेवारी नै रोजगारी सिर्जना, रोजगारी खोज्ने होइन, तथ्याङ्क संकलन गर्ने बेरोजगारहरूको, यस्ता यस्ता उसको टिओआर हुन् भने स्थानीय पालिकाले यी सबै कामहरू, अहिले हामीले जे जति कुराहरू गर्यौं, एउटा वृहत नीति बनाइदिने काम त अब सरकारले गर्ने भयो, बाँकी ती सबै कुराहरू इम्प्लिमेन्ट गर्ने, आफ्नो स्थानीय तहका नीति निर्माण गर्ने र त्यो कामै गर्ने, सेवा नै उपलब्ध गराइदिने काम रोजगार सेवा केन्द्रले गर्छ, स्थानीय पालिकाले गर्छ. जस्तै आफ्नो पालिकाभित्र रहेका सिपयुक्त व्यक्तिहरू, श्रमिकहरू कति छन् अथवा विद्यार्थीहरू भनौँ न है, स्टाटा जानेका एसपीएसएस जानेका व्यक्तिहरू कति छन् को को छन् भनेर त त्यो त सूची तयार गर्न त सक्छ नि. अनि त्यो एसपीएसएस स्टाटा जानेको त्यो सफ्टवेयर जानेको व्यक्ति काम लाग्ने अथवा उसले रोजगारी पाउने अरू उद्यमहरू के भन्छ उद्योगहरू प्रतिष्ठानहरू रोजगारी दिने ठाउँहरू भनौँ न होइन रिसर्च अर्गनाइजेसन होला अथवा केही होला यी कहाँ कहाँ छन् यसको सूचीकरण गरिदियो भने कसै अनि त्यस पछाडि उसले एउटा सफ्टवेयर पनि त बनाउन सक्छ नि होइन. बुढा नीलकण्ठ नगरपालिकाले श्रमिकहरूको सिफ्ट सहितको सूची तयार गरेको छ होइन. त्यहाँ घरेलु श्रमिकको पनि एउटा सूची बनाउने अनि उनीहरूले कहाँ कहाँ के छन् भनेर सूची बनाएको रहेछ है. यस्ता कामहरू सबै पालिकाले गर्न सक्छन् क्या. अनि सिफ्ट सहितको एउटा खण्डीकृत तथ्याङ्क राख्न सक्यो भने अनि त्यो इम्प्लोयरहरूसँग श्रमिकलाई होइन अहिले हामी विद्यार्थीलाई श्रमिकै भनौँ कि है सफ्टवेयर बनाउन जानेको पनि उस सफ्टवेयरको श्रमिक प्रोफेसनल भनौँ न अब श्रमिकभन्दा अलि होला प्रोफेसनलहरू उनीहरूलाई इम्प्लोयरसँग लिङ्क गराइदिन सक्छ त्यो पालिकाले गर्न सक्छ. कहाँ रोजगारी खोजेको छ त्यो पालिकाले गर्न सक्छ. अहिले जुन हाम्रो कलेजहरूले केही कलेजहरू केही युनिभर्सिटीहरूले गर्नुभएको छ नि रोजगारसँग जोड्ने यस्तो यस्तो प्रक्रिया गर्नुभएको छ नि यी सबै काम गर्ने जिम्मेवारी वास्तवमा त्यो पालिकाको रोजगार सेवा केन्द्रको हो. विद्यार्थीहरूको लागि कुन विद्यार्थीको के सिप छ त्यो सिप पनि बनाउने कुन विद्यार्थी कहाँ उसको अनुभव के छ त्यो पनि सङ्कलन गर्ने उसका बायोडाटा सिभीहरू बनाउने अनि उसलाई तालिम दिने काम पनि कामसँग सम्बन्धित तालिम पनि उसैले दिन सक्छ त्यो उसको जिम्मेवारी नै हुन्छ. अनि रोजगार दिन सक्ने ठाउँहरू खोजिदिने एनजिओ आइएनजिओ निजी क्षेत्रका होइन उद्योगहरू कल कारखानाहरू सरकारी ठाउँहरूमा कहाँ कहाँ छन् त्यो खोजिदिने हेरिदिने काम त्यो सबै त्यो लिङ्क गराइदिने कामै रोजगार सेवा केन्द्रले गर्न सक्छ क्या. विदेश जानेहरूको हकमा पनि त्यही गर्न सक्छ. त्यसकारण पालिकाको यसमा ठुलो भूमिका हुन्छ.
1: हजुर अन्तिममा चिरञ्जीवी सर अब कक्षा 12 उत्तीर्ण गरेकादेखि लिएर अरू ती तहका भनौँ विद्यार्थीदेखि लिएर अरू युवा जति पनि हुनुहुन्छ जसले चाहिँ मैले पढ्दै कमाउँदै गर्न पाए हुन्थ्यो भन्ने उहाँहरूको सोच छ उहाँ त्यो वर्गका युवाहरूलाई चाहिँ समग्रमा के सन्देश दिनुहुन्छ.
0: कक्षा 12 पास हुनुभएका सबै भाइ बहिनीहरूलाई हार्दिक बधाई छ. तपाईँहरूले जीवनको एउटा खुड्किलो पार गरिसक्नुभयो. यो खुड्किलो पार गर्नु भनेको तपाईँहरूले धेरै आधारभूत ज्ञानहरू लिइसक्नुभयो आधारभूत सिपहरू लिइसक्नु भएको छ. अब तपाईँहरू कामको क्षेत्रमा प्रवेश गर्ने बेला भएको छ. पढाइ पनि फेरि गर्नुपर्छ ब्याचलर सक्नुपर्ने डिग्री सक्नुपर्ने पाटो पनि छ सँगसँगै काम गर्नुपर्ने बाध्यता पनि छ. यहाँहरूलाई मेरो सुझाव पढ्न पनि पढ्नुहोस् सँगसँगै जहाँ पाइन्छ जहाँ उपलब्ध छ तपाईँको घर नजिक छ भने ठिकै छ अलि टाढा छ भने ठिकै छ युनिभर्सिटीले कलेजले आफ्नो कलेजले दिन्छ भने ठिकै छ जहाँ पाइन्छ सिप सिक्नुहोस् कसैसँग सिक व्यक्तिसँग दिनभरि काम गर्नसँग हिँडेर सिक्न सक्नुहुन्छ भने पनि सिप सिक्नुहोस्. पढेर मात्रै रोजगारी पाउने सम्भावना कम छ कहीँ पनि. तपाईँ सिप सिक्नुभयो भने तपाईँ जहाँ जानुभयो भने पनि रोजगारी पाउनुहुन्छ. कामको दुनियाँ र पढाइको दुनियाँ नितान्त फरक छ हाम्रो. यहाँहरू कामको दुनियाँमा प्रवेश गर्नको लागि इन्टर्न गर्छु अथवा भलुन्टियर म स्वयंसेवीको रूपमा केही महिना म काम गर्छु भन्ने तयार हुनुहोस्. त्यो काम भनेको यहाँले यत्तिकै गर्ने भनेको होइन. त्यस बापत के पाउने त भन्दा त्यस बापत तपाईँले कामको बारेमा धेरै ज्ञानहरू सिक्नुहुन्छ त्यो पछिल्लो काम लाग्छ.
1: हुन्छ सर तपाईँको महत्वपूर्ण समय र जानकारीका लागि धेरै धेरै धन्यवाद.
0: धन्यवाद.
1: उहाँ हुनुहुन्थ्यो शिक्षा तथा श्रम विज्ञ चिरञ्जीवी बराल. आजको देश परदेश तपाईलाई कस्तो लाग्यो कार्यक्रम सुन्दा तपाईको मनमा लागेको कुरा जान्न हामी सधैँ उत्सुक छौं. उज्यालोको फेसबुक पेज facebook.com/ujyalo र इमेल ठेगाना desh@unn.com.np मार्फत आफ्नो समस्या प्रश्न र भनाईका साथै हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा पनि छाड्न सक्नुहुन्छ. हामी तपाईका गुनासा सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्छौ र तपाईलाई परेका समस्या समाधान गर्न कोशिश गर्छौं. तपाईको परदेशको भोगाई उज्यालो अनलाइनमा पनि प्रकाशित गर्छौं. देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्यालो .com र उज्यालोको मोबाइल एप्लिकेशनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाली पनि बिदा माग्छु। नमस्कार।

0: फुटबल सिजन आयो अब एक्साइटमेंट टीवी में मात्र होइन घर भित्र महसूस हुन्छ
1: यो फुटबल सिजन हेर्नुहोस् चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung Mini LED TV Samsung Vision AI TVs मा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 मा र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन साथै 25% सम्मको डिस्काउन्ट र 24 महिनासम्मको EMI
2: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
2: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
3: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
4: सुविसु छिटो पनि सुरक्षित पनि
5: थप जानकारी तथा बुकिङका लागि
6: 01-42-88-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98- सूचना। यस नेहरूडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रासोपा महाधिवेशनको बन्द सत्र अझै शुरू हुन सकेन, आज बिहान परिचय पत्र वितरण गरी शुरू गर्ने तयारी। विष्णु पौडेल पक्राउको विषयमा एमाले राजनैतिक प्रतिवाद गर्ने, सरकारले न्यायको प्रक्रिया विपरीत काम गरेको दावी। चिया निर्यातमा देखिएको समस्या समाधानका लागि कार्यदल गठन, कार्यदललाई 2 हप्ताको समय। कतारमा ग्यास प्लान्ट विस्फोट हुँदा 13 जनाको ज्यान गयो, 66 जना घाइतेको उपचार चल्दै। र साबिक विजेता अर्जेन्टिना, उपविजेता फ्रान्स र नर्वे विश्वकप फुटबलको नकआउट चरणमा जोर्डन र अल्जेरिया बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा चलिरहेको पहिलो राष्ट्रिय महाधिवेशनको बन्द सत्र अझै शुरू हुन सकेको छैन। पार्टीका प्रवक्ता मनिष झाका अनुसार आज बिहान परिचय पत्र वितरणसँगै बन्द सत्र शुरू गर्ने तयारी भइरहेको छ। उहाँले महाधिवेशन प्रतिनिधिको प्रदेशबाट प्राप्त नामावली रुजू गर्ने र महाधिवेशन प्रतिनिधि कार्ड छपाई गर्ने कार्य नसकिएकोले महाधिवेशनको बन्द सत्र हिजो शुरू हुन नसकेको बताउनुभयो। बन्द सत्र प्राविधिक कारणले ढिलाइ भएको उहाँको भनाई छ। 7 वटा प्रदेश र समायोजन एवं प्रवासको कार्ड फरक फरक ठाउँबाट सहज रूपमा वितरण गरिने पार्टीले जनाएको छ। रासोपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्द सत्रको शुरूमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ, त्यसमा छलफल हुनेछ। त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुनेछ। कोषाध्यक्षको प्रतिवेदनपछि महामन्त्री बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुति र त्यसमाथि छलफल हुनेछ। त्यसपछि विधानमाथिको छलफल र त्यसलाई अनुमोदन, विधान अनुमोदनपछि पार्टी सभापति रवि लामिछानेले राजनैतिक प्रतिवेदन पेश तथा छलफल र अनुमोदन गरिनेछ। अस्ति आइतबार दिउँसो पार्टीको महाधिवेशन उद्घाटन गरिएको थियो। नेकपा एमाले पार्टीका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ परेको विषयमा राजनैतिक प्रतिवाद गर्ने भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेललाई हिजो बेलुका सुर्खेतबाट पक्राउ गरिएको हो। पौडेल पक्राउ परे लगत्तै एमाले विज्ञप्ति निकालेर विरोधसहित यसको राजनैतिक प्रतिवाद गर्ने जनाएको छ। एमाले पौडेलको पक्राउ सरकारको सस्तो लोकप्रियता र स्टन्ट भनेको छ। पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा हस्ताक्षरित विज्ञप्तीमा पौडेलको गिरफ्तारीलाई गैर कानूनी, बदनियतपूर्ण र राजनैतिक प्रतिशोधबाट प्रेरित कदम का रूपमा उल्लेख गरिएको छ। साथै एमाले वर्तमान सरकार सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख भएको दावी गर्दै विपक्षी दलका नेतामाथि लक्षित प्रतिशोधपूर्ण गतिविधि तत्काल बन्द गर्न चेतावनी दिएको छ। त्यस्तै एमालेका महासचिव शंकर पोखरेलले पौडेलको पक्राउलाई न्यायको प्रक्रिया विपरीत भएको दावी गर्नुभएको छ। सरकारले नेपालबाट भारतमा हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्नको लागि कार्यदल गठन गरेको छ। चिया निर्यातमा देखिएको समस्याको अध्ययन गरी 2 हप्ताभित्र तत्कालीन, मध्यमकालीन र दीर्घकालीन सुझावसहितको प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गरिएको प्रधानमन्त्री बालेन्द्र शाह बालेनका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। यसअघि हिजो भारतको नयाँ नियमका कारण नेपाली चिया निर्यात ठप्प भएको बारे उद्योगीहरूले सरकारको ध्यान आकर्षण गराएका थिए। सूर्योदय अर्थोडक्स चिया उत्पादक संघको नेतृत्वमा उद्योगी र किसानले प्रधानमन्त्री कार्यालय, कृषि र उद्योग मन्त्रालयमा पुगेर ज्ञापन पत्र बुझाएका हुन्। दाहालका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको हो। कार्यदलको सदस्यहरूमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका उपसचिव, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयका उपसचिव, परराष्ट्र मन्त्रालयका उपसचिव, कृषि, वन तथा पर्यावरण मन्त्रालयका उपसचिव, भन्सार विभागका उपमहानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निर्देशक, नेपाल गुणस्तर तथा नाप्तल विभागका निर्देशक, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक तथा द्विपक्षीय व्यापार पारवहन भारत शाखाका उपसचिव सदस्य तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव सदस्य सचिव हुनुहुन्छ। भारतको टी बोर्ड अफ इण्डियाबाट केही समय अघि भारतमा आयात हुने चियाका सबै कन्साइनमेन्टको अनिवार्य गुणस्तर परीक्षण गर्ने प्रावधान, प्रयोगशाला शुल्क र प्रयोगशाला परीक्षण प्रतिवेदन नआएसम्म सामान गोदाममा अनिवार्य भण्डारण गर्नुपर्ने लगायत प्रावधान उल्लेख छन्। यो प्रावधानले साना तथा मझौला स्तरको नेपाली चिया किसान र निर्यातकर्तालाई भारततर्फ चिया निकासीमा कठिनाई भएको र भन्सार बिन्दुहरूमा लामो समयसम्म मालवाहक गाड़ी रोकिनुपर्ने हुँदा चियाको ताजापन र गुणस्तरमा ह्रास आउने र व्यापारको लागत पनि बढ़दै गएको अवस्था छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज कोशी प्रदेशको पहाड़ी तथा तराई भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भागका थोरै ठाउँमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा पनि आज मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अहिले मनसूनी वायुसँगै पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। मनसून प्रवेश भएका केही क्षेत्रमा गैराती पनि पानी परेको थियो। गैराती सबैभन्दा धेरै गण्डकी प्रदेशको लमजुङ, स्याङ्जा, कास्कीमा पानी पर्यो। मनसून कोशीसहित मधेस र बागमती प्रदेशको सबै तथा गण्डकी प्रदेशको धेरै जसो र लुम्बिनी प्रदेशको केही क्षेत्रमा फैलिएको छ। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशको तराई भागका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना छ। भक्तपुरको भक्तपुर नगरपालिका एक नगरकोटमा गैराती सामान्य विवादको क्रममा झैझगड़ा हुँदा धारिलो हतियार प्रहारबाट एक युवकको ज्यान गएको छ। महोत्तरीको मिथिला नगरपालिका नौ घर भई अहिले नगरकोट मोड़ बस्ने 28 वर्षीय आकाश रसाईलीको हत्या भएको हो। घटनामा गम्भीर घाइते भएका रसाईलीलाई उपचारका लागि केएमसी अस्पताल लगिएकोमा उपचारकै क्रममा आज बिहान ज्यान गएको भक्तपुर प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा उदयपुर घर भई अहिले भक्तपुर सल्लाहगारी बस्ने आयुष कार्की, झापा घर भई अहिले सल्लाहगारी नै बस्ने दोर्जे शेर्पा र गुल्मीको तमगास घर भई अहिले सल्लाहगारी बस्ने रमेश कुँवरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अब विदेशको खबर। कतारको रास लफान औद्योगिक क्षेत्र बारजान ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटमा 13 जनाको ज्यान गएको छ, 66 जना घाइते भएका छन्। दुर्घटनामा भारतीय 12 जनाले ज्यान गुमाएका बीबीसीले जनाएको छ। एकजना पाकिस्तानका नागरिक रहेका छन्। केन्द्रमा आइतबार राति विस्फोट हुँदा आगलागी भएको थियो। रास लफान क्षेत्रमा नेपाली, भारतीय, बंगलादेशी, केन्या, घाना लगायत देशका श्रमिकले काम गर्दै आइरहेका छन्। केही नेपाली पनि घाइते भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घाइतेको स्थानीय अस्पताल उपचार भइरहेको छ। थप विवरण खुल्न सकेको छैन। कतारका ऊर्जा मन्त्री साद सेरिदा अल काबीले विस्फोटले देशको निर्यातमा कुनै असर नगर्ने बताउनु भएको छ। दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान शुरू गरिएको छ। अब खेल खबर। साबिक उपविजेता फ्रान्स फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। फिया दे फिलिया स्टेडियममा आज बिहान भएको खेलमा फ्रान्सले इराकलाई 3 गोलले हरायो। यो खेलमा कप्तान किलियन एम्बाप्पेले 2 गोल गरे। उनले खेलको 14 र 54 मिनटमा गोल गरेका हुन्। पहिलो आप लगत्तै ठूलो पानी परेपछि खेल झण्डै 2 घण्टा रोकिएको थियो। दोस्रो आपको 66 मिनटमा उस्मान डेम्बेले गोल थपेसँगै फ्रान्स 3 गोलले अग्रता बनाउँदै विजयी भएको हो। त्यसपछि खेलमा थप गोल हुन सकेन। यो फ्रान्सको दोस्रो जीत हो। यसअघि पहिलो खेलमा फ्रान्सले सेनेगललाई 3-1 गोलले पराजित गरेको थियो। फ्रान्स 2 खेलमा 6 अंक बनाएर नकआउट चरणमा पुगेको हो। यस्तै नर्वे फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। नर्वेले आज बिहान भएको खेलमा सेनेगललाई 3-2 गोलले हराउँदै 28 वर्षपछि नकआउट चरणमा पुगेको हो। अमेरिकाको न्यूजर्सी स्टेडियममा भएको खेलमा नर्वेका एर्लिङ हालान्डले 2 तथा मार्कस पेडरसनले 1 गोल गरे। मार्कसले 43 मिनटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। हालान्डले खेलको 48 र 98 मिनटमा गोल गरे। सेनेगलका इस्माइल असारले 53 र खेलको अन्तिम समयमा गरी 2 गोल फर्काए। यो जितपछि नर्वे 6 अंकसहित समूह आएको दोस्रो स्थानमा छ। समान 6 अंक रहेको फ्रान्स गोल अन्तरको आधारमा शीर्ष स्थानमा रहेको छ। नर्वे र फ्रान्स नकआउट चरणमा पुगिसकेका छन्। दुवै खेलमा पराजित सेनेगल र इराक यो समूहमा अंकविहीन अवस्थामा छन्। त्यस्तै गैराती भएको खेलमा साविक विजेता अर्जेन्टिनाले अस्ट्रियालाई 2 गोलले पराजित गर्दै नकआउट चरणमा पुगिसकेको छ। यो खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले 2 गोल गरे। यो सँगै विश्वकप इतिहासमा उनले सर्वाधिक गोल गर्ने खेलाड़ीको कीर्तिमान बनाएका छन्। मेस्सीले विश्वकप फुटबलमा आफ्नो गोल संख्या 18 पुर्याएका छन्। विश्वकप फुटबलमा अहिले जोर्डन र अल्जेरिया बीचको खेल भइरहेको छ। जोर्डन र अल्जेरिया बीचको खेल अहिले 24 मिनटमा चलिरहेको छ र दुवै तर्फबाट गोल हुन सकेको छैन। चारभन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपा राष्ट्रिय महाधिवेशनको बन्द सत्र अझै शुरू हुन सकेन, आज बिहान परिचय पत्र वितरण गरी शुरू गर्ने तयारी। विष्णु पौडेल पक्राउको विषयमा एमाले राजनैतिक प्रतिवाद गर्ने, सरकारले न्यायको प्रक्रिया विपरीत काम गरेको दावी। चिया निर्यातमा देखिएको समस्या समाधानका लागि कार्यदल गठन, कार्यदललाई 2 हप्ताको समय। कतारमा ग्यास प्लान्ट विस्फोट हुँदा 13 जनाको ज्यान गयो, 66 जना घाइते, घाइतेको उपचार चल्दै। र साविक विजेता अर्जेन्टिना, उपविजेता फ्रान्स र नर्वे विश्वकप फुटबलको नकआउट चरणमा जोर्डन र अल्जेरिया बीचको खेल चल्दै।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
6: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
7: 9841-5481. वेबसाइट झुले.com.np।
8: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 0556943334955।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको आज ललितपुर बुङ्गमतीमा पिण्ड भिक्षा पूजा भइरहेको छ। मच्छिन्द्रनाथलाई पाटनबाट बुङ्गमती लगिएको चौथो दिनमा काठमाडौँ उपत्यका भक्तजनहरू बुङ्गमती भेट्न जाने चलनलाई भिक्षा पूजा भनिन्छ। मच्छिन्द्रनाथलाई राखिएको मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड़ लागेको छ। मच्छिन्द्रनाथलाई बुङ्गमती लगेपछि कुनै विघ्न बाधा वा दुर्घटना भएन भनी जाँच्न र दर्शन गर्न भक्तजन पुग्ने गरेका छन्। यो जात्रा विधिवत रूपमा यस वर्ष सकिएको संकेतका रूपमा यो धार्मिक प्रक्रिया गरिने पुजारीहरू बताउँछन्। पानेजू संघका पुजारीहरूले नै मच्छिन्द्रनाथको नियमित हेरचाह र पूजा गर्छन्। अब मच्छिन्द्रनाथलाई अर्को वर्ष 12 वर्षे मेला अन्तर्गत बुङ्गमतीमै रथ बनाएर त्यहीँबाट रथयात्रा गरेर ल्याइनेछ। काठमाडौँ किर्तिपुरमा लागू पदार्थ दुर्व्यसनमा फँसेका युवाहरूको अवस्था रोकथाम उपचार तथा पुनर्स्थापना सम्बन्धी छलफल भएको छ। किर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले लागू पदार्थ दुर्व्यसनमा फँसेका युवाहरूको अवस्था रोकथाम उपचार तथा पुनर्स्थापना सम्बन्धी सरोकारवाला पक्षसँग हिजो छलफल गर्नुभएको हो। छलफल बैठकमा किर्तिपुरमा फैलिरहेको लागू पदार्थ दुर्व्यसनलाई न्यूनीकरण गर्न विशेष अभियान सञ्चालन गर्ने त्यसका लागि सरोकारवालाको सहभागितामा आवश्यक समिति गठन गरी योजनाबद्ध रूपमा काम अघि बढ़ाउने प्रतिबद्धता व्यक्त गरिएको छ। काठमाडौँ महानगरपालिकाको वडा नम्बर 30 ले झण्डै 200 जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। ज्येष्ठ नागरिकको योगदानको सम्मान प्रदान गर्दै काठमाडौँको वडा 30 ले हिजो 198 जनालाई सम्मान गरेको हो। कार्यक्रमको अध्यक्षता वरिष्ठ ज्येष्ठ नागरिक मध्येबाट त्रिभुवन विश्वविद्यालयका पूर्व रजिस्ट्रार प्राध्यापक डाक्टर पार्थिवेश्वर तिमिल सिन्हालाई गराइएको थियो। वडा सचिव देवराज जोशीका अनुसार 106 जना महिला र 92 जना पुरूष गरी 198 जनालाई सम्मान गरिएको हो। सम्मानित हुने मध्ये सबैभन्दा पाको उमेरको 94 वर्षीय लक्ष्मी कपाली रहनु भएको थियो। र काठमाडौँ महानगरपालिकाले पहिलो पटक विद्यालय स्तरीय प्रथम उपमेयर कप खो खो प्रतियोगिता सञ्चालन गर्ने भएको छ। महानगरपालिकाको आर्थिक सहयोगमा भोलिदेखि शनिबारसम्म नेपाल खो खो संघले सामुदायिक विद्यालय स्तरीय प्रतियोगिता आयोजना गर्न लागेको हो। महानगरपालिकाको शिक्षा अधिकृत केशव गेवालीले शिक्षा र खेलकुदका कार्यक्रमलाई समानान्तर तथा समान प्राथमिकताको साथ सञ्चालन गर्ने योजना अनुसार खो खो प्रतियोगिता गर्न लागि बताउनुभयो। महानगरपालिकाले 30 लाख प्रदान गर्ने र संघको 6 लाख लागतमा प्रतियोगिता हुँदैछ। संघका अध्यक्ष दीपक महर्जनले प्रतियोगितामा सामुदायिक विद्यालय तह कक्षा 10 सम्म अध्ययनरत छात्र छात्रा दुवै समूहका खेलाड़ीले भाग लिनेछन्। खेल लिग कम नकआउटका आधारमा खेलाइनेछ। प्रतियोगिताको निर्णयका लागि 30 निर्णायक मण्डल रहनेछन्। किर्तिपुरमा सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टोलीले 50,000 सहित मेडल र प्रमाणपत्र तथा दोस्रो हुनेले 25,000 र तेस्रो हुनेले 10,000 रूपियाँ प्राप्त गर्नेछन्। बिहान 9 बजेको राष्ट्रिय र चारभन्जेङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राजसपा महाधिवेशनको बन्द सत्र अझै शुरू हुन सकेन, अहिले बिहान परिचय पत्र वितरण गरी शुरू गर्ने तयारी। भक्तपुरमा एक युवकको हत्या, 3 जना पक्राउ। ललितपुरको बुङ्गमतीमा रातो मच्छिन्द्रनाथको आज पिङको बिचा पूजा। बिहान 9 बजेको नेपाल खबर सकियो। 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर आउनेछौ। नमस्कार।
11: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz।

0: दलित हो रे, मलाई धारामा पानी थाप्न नै दिँदैनन्, मलाई समाजले घृणा गर्छ, के म मान्छे होइन र?
1: दलित र गैर दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
2: सार्वजनिक हितका लागि
3: फलेवास नगर कार्यपालिकाको कार्यालय पर्वत।
4: ल ल बर्बादै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर बच्यो, तर तपाईँको त केही भएको छैन।
5: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
6: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
5: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
6: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
5: फोन 068-26-144 98-55-16-094 98-476-39691।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: मसँग नै सन्देह मर्ने अठोटै थियो, तर तिम्रो नाटकीय मायाले आज पागल बनेको छु। भन न, यही मिस्टोरी कुन जन्मको बदला लियो?
1: नेपाली लोक तथा दोहोरी गीत र अनुरागहरूका लागि फेरि अर्को उत्कृष्ट स्वाद, भोजराज गदालको लोक दोहोरी गीत हिजो माया। भोजराज गदालको मनछुने लय तथा शब्द सृजना भित्र फुलेन्द्र विश्वकर्मा र अक्षरा खरेलको सुमधुर आवाज। डिजिटल म्युजिक प्राली मार्फत अब बजारमा। सल्लाह र सुझावका लागि भोजराज गदाल, मोबाइल नम्बर 98 40 54 26 96। विशेष सहयोगी कपिलराज गिरी।

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।

0: बाबै
1: मरिन्छ क्या बाबै अति भयो यो लौरो पनि कहाँ गएछ यति राखे जस्तो लाग्थ्यो
2: होइन बा तपाईँ त बिरामी हुनुभयो जस्तो छ नि अस्पताल जानु पर्यो ल अब तयार हुनुहोस् त
1: अब केलाई अस्पताल जानु पर्यो बाबु टाढा माथिको घाम आज हो कि भोलि हो कति नै बाँचिएला र छोड्दे बाबु भो चिन्ता नगर
2: ल बा पनि कहाँ त्यस्तो भनेर हुन्छ हजुर हुनुहुन्छ र पो घर पनि उज्यालो छ म तपाईँलाई जसरी पनि उपचार गराउँछु नि बा यो त मेरो कर्तव्य हो नि
3: हजुर ज्येष्ठ नागरिक हाम्रा अमूल्य सम्पत्ति हुन् उनीहरूलाई पारिवारिक माया र सम्मान गरौं
4: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्म नगरपालिका पर्वत

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
2: किन आँखा मिचेको मिचेको गरेको
3: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
2: धेरै समय मोबाइल चलाइसी क्या
3: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
2: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
3: ए, त्यसो भए जोगिनु के गर्ने त?
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
3: बुझे।
2: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
4: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
5: कुष्मा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुष्मा पर्वत।
6: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
7: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
6: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
7: अध्यापन हुने विषयहरू
6: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमेनिटिज,
7: विशेषताहरू
6: विषय विज्ञद्वारा अध्यापन गराइने,
7: अत्याधुनिक प्रयोगशाला,
6: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।

0: भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आज बनाऊ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउ
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, टिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठीघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878, 582-7979, 582-7880।

0: extreme energy drink.
1: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
2: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
3: ओइ केटा, त्यो पल्ला घरको विनयको भाइ छ नि, त्यो त न केटा न केटी हो रे नि त, हेर्नु कस्तो छ, बोल्नु पनि कस्तो गरी बोल्छ यार।
4: त्यसो गरी कसैलाई बिल्ला गर्नु हुन्न कि यार, त्यसमा त्यो विनोदको भाइको के दोष भन् त, ऊ पनि यही समाजको एउटा व्यक्ति हो, उसका पनि मौलिक अधिकार त हाम्रो जस्तै त हुन् नि यार।
3: ठिक भनिस् यार हरि, यस्ता व्यक्तिहरूलाई त हाम्रो सहयोग र सद्भावको खाँचो पो छ। लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूलाई हेलाको दृष्टिकोणले नहेरौ, उनीहरू प्रति पनि समान भाव कायम गरौं।
5: जनहितका लागि रेडियो दिदी बहिनीको सहकारीमा

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले मध्याह्नको ठिक 12 बज्यो।

0: आवाज बिहेनको आवाज परिवर्तनको संवाद रेडियो दिदी बहिनी 95.2 MHz।
1: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रतिनिधि विवादले रोकिएको रासोपाको बन्द सत्र आज 2 बजे शुरू हुँदै नेतृत्व चयनको प्रक्रिया पनि आजबाटै।
0: सुर्खेतबाट पक्राउ परेका पूर्व अर्थमन्त्री पौडेललाई आज काठमाडौँ ल्याइँदै एमाले बोलायो संसदीय दल र सचिवालय बैठक।
1: अध्यक्ष रासपामा प्रवेश गरेपछि जुम्लाको गुठीचौर गाउँपालिकाको अध्यक्ष पद रिक्त। पश्चिम नवलपरासीको पल्ही नन्दन गाउँपालिकाका उपाध्यक्ष र एक वडाध्यक्ष पनि रासपामा।
0: इरानी राष्ट्रपति पेजेस्कियानले पाकिस्तानको भ्रमण गर्दै लेबनान र इजरायल बीच जारी समस्याको समाधान निकालिने अमेरिकी राष्ट्रपतिको दावी।
1: र फिफा विश्वकपमा सेनेगल विरूद्ध नर्वेको जीत। फ्रान्सले इराकलाई हराउँदा अर्जेन्टिनासँग अस्ट्रिया पराजित।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोगार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्द सत्र दिउँसो 2 बजेदेखि शुरू हुने भएको छ। अहिले प्रतिनिधिहरूको दर्ता र परिचय पत्र वितरणको काम भइरहेको छ। दिउँसो 2 बजे पार्टी सभापति रवि लामिछानेले बन्द सत्रको औपचारिक आरम्भ गर्ने कार्यक्रम तय भएको छ। बन्द सत्र शुरू भए लगत्तै विभिन्न निकायका प्रतिवेदनमाथि छलफल हुने गरी कार्यतालिका सार्वजनिक गरिएको छ, जस अन्तर्गत शुरूमा अनुशासन आयोगको प्रतिवेदन र रकमान तरिमालले र त्यसपछि पार्टीको वित्तीय प्रतिवेदनको साध्यक्ष लिमा अधिकारीले प्रस्तुत गर्नुहुनेछ। त्यसै गरी पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। आजै दिउँसो पौने चार बजेदेखि पौने 5 बजेसम्म केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्तावलाई सहमहामन्त्री विपिन कुमार आचार्यले प्रस्तुत गर्ने र सोको अनुमोदन गरिने कार्यक्रम छ। यस्तै उपसभापति डाक्टर स्वर्णिम वाग्लेले अर्थ राजनैतिक प्रस्तावना र अन्तिममा सभापति रवि लामिछानेले अन्तिम व्यवस्थापन समितिको गठन घोषणा गरिसँगै आयोजक समितिले निर्वाचनको सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने कार्यसूची छ। यस्तै पार्टीले महाधिवेशनमा उम्मेद्वारका प्रस्तावक र समर्थक बसेकाहरू कुनै पनि पदमा उम्मेद्वार हुन नपाउने व्यवस्था गरेको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले सूचना जारी गरेर उम्मेद्वारका प्रस्तावक र समर्थक बसेकाहरू आफै उम्मेद्वार बन्न नपाउने उल्लेख गर्नुभएको छ। केन्द्रीय सभापति पदका लागि 1 जना प्रस्तावक र 51 जना समर्थक जुटाउनु पर्ने हुन्छ। पदाधिकारी र केन्द्रीय सदस्यको हकमा उम्मेद्वारी दिनका लागि 21 जना समर्थक र 1 जना प्रस्तावक आवश्यक पर्छ। यस्तै कुनै पनि दलका उम्मेद्वारका 1 समर्थकले 1 भन्दा बढ़ी उम्मेद्वारको उम्मेद्वारी फारममा हस्ताक्षर भने गर्न पाइने नियम छ।
1: सुर्खेतबाट पक्राउ परेका पूर्व अर्थमन्त्री विष्णु पौडेललाई आज काठमाडौँ ल्याइँदैछ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्र अनुसार पक्राउ परेका उनलाई आज स्थल मार्ग मार्फत काठमाडौँ ल्याउन लागि हो। बाटोमा विश्राम र अन्य कारणले काठमाडौँ आइपुग्न समय केही लागेको छ। हिजै सुर्खेतबाट काठमाडौँको लागि गाड़ी हिँडेको थियो। काठमाडौँ ल्याउन साथ अनुसन्धानको लागि विशेष अदालतमा म्याद थपका लागि पेश गरिने र हिरासतमा राखिने बताइएको छ। उनलाई नेपालगंज स्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा राखेर आज बिहानको जहाजबाट काठमाडौँ ल्याउने तयारी भए पनि नेपालगंज नपुग्दै स्थल मार्गबाटै काठमाडौँ ल्याउन निर्देशन भएको थियो। पूर्व अर्थमन्त्री पौडेलको सम्पत्ति अस्वाभाविक देखिएकोले अनुसन्धानको लागि उनलाई पक्राउ गरिएको हो। पौडेललाई काठमाडौँ ल्याएर जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राख्ने तयारी छ। यसैबीच नेकपा एमाले पौडेललाई राजनैतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै सरकारको विरोध गरेको छ। यसबीचमा एमाले संसद दल केन्द्रीय सचिवलाई बैठक पनि बोलाएको छ। संसदीय दलको बैठक दिउँसो 2 बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ। सचिवलाई बैठक भने साँझ 6 बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने तय भएको छ। बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका साथै उपाध्यक्ष विष्णु पौडेलको पक्राउपछि उत्पन्न परिस्थिति र पार्टीको आगामी रणनीति बारे छलफल हुने बताइएको छ।
0: जुम्लाको गुटीचौर गाउँपालिका अध्यक्षको पद रिक्त भएको छ। नेपाली कंग्रेसबाट निर्वाचित अध्यक्ष दानबहादुर बुढा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा प्रवेश गरेपछि उक्त पद रिक्त भएको हो। निर्वाचन आयोगले आज सूचना जारी गर्दै पद रिक्त भएको जानकारी दिएको छ। निर्वाचन आयोगले दल त्याग गरी पद रिक्त भएको सम्बन्धी जारी गरेको सूचनामा पश्चिम नवलपरासीको पालिन नन्दन गाउँपालिकाका उपाध्यक्ष फतिमा खातुन अन्सारी र रूपन्देहीको बुटवल उपमहानगरको वडा नम्बर 3 का अध्यक्ष विष्णु ढकाल पनि पदमुक्त हुनुभएको छ। अन्सारी र ढकाल पनि कंग्रेसबाट निर्वाचित भएका थिए। उनीहरू पनि हालै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। राजनैतिक दल सम्बन्धी ऐन 2073 को दफा 32 को उपदफा 1 र राजनैतिक दल सम्बन्धी नियमावली 2074 को नियम 22 बमोजिम उनीहरू पदमुक्त भएको आयोगले जनाएको छ। नेपाली कंग्रेसको केन्द्रीय कार्य सम्पादन समितिले उनीहरूलाई अन्य दलमा प्रवेश गरेको भनी पदमुक्त गर्न आयोगमा जानकारी गराएको थियो।
1: भक्तपुरको भक्तपुर नगरपालिका 1 स्थित नगरकोटमा गैराती चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ। सामान्य विवादको क्रममा भएको झैझगडामा चक्कु प्रहार गरी महोत्तरी मिथिला नगरपालिका 9 घर भई हाल नगरकोट मोड बस्ने 28 वर्षीय आकाश रसाइलीको हत्या भएको भक्तपुर प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गम्भीर घाइते भएका रसाइलीको उपचारको क्रममा आज बिहान केएमसी अस्पतालमा मृत्यु भएको हो। चक्कु प्रहार गर्ने उदयपुर त्रियुगा नगरपालिका 13 घर भई हाल भक्तपुर सल्लाहघारी बस्ने 31 वर्षीय आयुष कार्की, झापा दमक नगरपालिका घर भई सल्लाहघारी बस्ने 27 वर्षीय दोर्जे शेर्पा र गुल्मी तमघास घर भई हाल सल्लाहघारीमै बस्ने 35 वर्षीय रमेश कुमारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: झापाको गौरीगंजमा आज बिहान चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरीगंज 3 सयपत्री टोलका 30 वर्षीय बलबहादुर श्रेष्ठ रहेका छन्। भोजपुरको आमचोक 9 घर भई वहाँ स्थानीय चन्द्रमाया श्रेष्ठको घरमा डेरा गरी बस्दै आउनुभएको थियो र आज बिहान आली खन्ने क्रममा चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रंजन अवालले जानकारी दिनुभयो। चट्याङ लागेर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।
1: 7,000 बढ़ी विद्युतीय चोरोट भेपसहित सिन्धुपाल्चोकबाट एकजना पक्राउ परेका छन्। बाह्रविसे नगरपालिका 3 खग दलमा चेक जाँचको क्रममा प्रहरीले 2,69,50,000 रूपियाँ बराबरको अवैध भेप बरामद गरेको हो। हिजो इलाका प्रहरी कार्यालय बाह्रविसेबाट खटिएको टोलीले तातो पानीबाट बाह्रविसेतर्फ आउँदै गरेको प्रदेश 301-04-6-92-19 नम्बरको बोलेरो जाँच गरेको थियो। त्यस क्रममा 7,700 थान भेप फेला परेको हो। बरामद भेप बोलेरो र चालक जुगल गाउँपालिका 4 का 36 वर्षीय राम कुमार श्रेष्ठलाई नियन्त्रणमा लिई आवश्यक कार्यवाहीको लागि भटेकोस स्थित ड्राइपोर्ट भन्सार कार्यालयमा बुझाइएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ।
6: सामाजिक सञ्जालजी छ्यानली जाँचीमरी बुझीमरी ब्याङ्गैमा आधिकारिक प्रोफाइल मात्र फलोलन खैबै बिनी लिङ्क खुल्दै भन्दा उहिसो सु खन क्या खलो सुजी पिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दी वेबसाइट न URL चेक लना आक्षेप घटना तल आपीबै लागि समय समय आफै न पासपोर्ट फेरदिल परे मै तो आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। आज अन्तर्राष्ट्रिय एकल महिला दिवस नेपालमा पनि मनाइँदैछ। हरेक वर्ष जून 23 तारीकलाई अन्तर्राष्ट्रिय एकल महिला दिवसका रूपमा मनाउने गरिन्छ। संयुक्त राष्ट्रसंघले सन् 2011 प्रत्येक वर्ष जून 23 तारीकलाई अन्तर्राष्ट्रिय एकल महिला दिवसका रूपमा मनाउने घोषणा गरेदेखि यो दिवस मनाउन थालिएको हो। एकल महिलाहरूले भोग्न परेका समस्याहरूको समाधानको लागि पैरवी गर्नुका साथै एकल महिलाका पीड़ामा ऐक्यबद्धता जनाउन यो दिवस मनाइन्छ। यो वर्षको दिवसमा एकल महिलाहरूले भोगिरहेका सामाजिक आर्थिक र कानूनी चुनौतीहरूलाई उजागर गर्दै उनीहरूको अधिकार सम्मान र आत्मनिर्भरताको सुनिश्चिततामा जोड़ दिएको छ। नेपाली एकल महिलाले सामाजिक अपहेलनाका सामना गर्दै समाजमा संघर्षपूर्ण जीवन बाँच्न परिरहेको छ। एकल महिलाहरूको मानव अधिकार समाजमा सम्मान र सुरक्षाको सुनिश्चितता हुन नसकेको गुनासो रहेको छ। पछिल्लो राष्ट्रिय जनगणना अनुसार नेपालमा 9,97,663 एकल महिला रहेका छन् जसमा 7,79,744 घर परिवारमा कम्तीमा एक विधवा महिला रहेको तथ्याङ्क छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। इरानका राष्ट्रपति मसूद पेजेस्कियनले आज पाकिस्तानको औपचारिक भ्रमण गर्नुहुने भएको छ। बीबीसी उर्दूका अनुसार मसूद पेजेस्कियनले आफ्नो भ्रमणका क्रममा पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शहबाज शरीफसँग भेटवार्ता गर्नुहुनेछ। यसका साथै वहाँले सिनेटका अध्यक्ष, राष्ट्रिय सभाका सभामुख र विदेश मन्त्री स्टार्क डारसँग पनि भेट गर्नुहुनेछ। राष्ट्रपतिको हैसियतमा मसूद पेजेस्कियनको यो पाकिस्तानको दोस्रो भ्रमण हुनेछ। यस भ्रमणका क्रममा पाकिस्तान र इरानले द्विपक्षीय सम्बन्धको समग्र समीक्षा गर्ने बताइएको छ। हालै अमेरिका र इरान बीच सम्झौतामा हस्ताक्षर भएको तथा स्विजरल्याण्डमा दुवै पक्षबीच बैठक सम्पन्न भएको सन्दर्भमा यो भ्रमण विशेष महत्वपूर्ण मानिएको छ। उक्त प्रक्रियामा पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको थियो। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनान बीचको समस्यामा समाधान निकाल्ने बताउनु भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सार्वजनिक रूपमा आफ्नो सेना लेबनानबाट फिर्ता नहुने बताएको केही समयमा ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो। यसअघि जेरूसलेममा आयोजित जेएनएस शिखर सम्मेलनलाई सम्बोधन गर्दै नेतन्याहुले आफूले ट्रम्पले चाहेका सबै काम नगर्ने बताउनु भएको थियो। उहाँले मानिसहरू आफू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एकअर्काको निर्देशन अनुसार काम गर्छन् भन्ने ठान्ने गरे पनि वास्तविकता त्यसो नभएको बताउनु भएको थियो।
1: र अब खेल समाचार। फिफा विश्वकप 2026 समूह जे अन्तर्गत भएको रोमाञ्चक खेलमा अल्जेरियाले जोर्डनमाथि 2-1

0: Extreme energy drink.
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर बच्यो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुष्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-5-10-16-094, 98-4-76-39691।
3: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
4: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
3: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
3: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
4: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
3: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
4: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
3: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आज बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउ
1: निकट मा दिदी बहिनी, विकट मा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी।

0: सँगै सँगै मर्ने अठोट थिए। तर तिम्रो नाटकीय मायाले आज पागल बनेको छु। भन न, यही निष्ठुरी कुन जन्मको बदला लियो?
1: नेपाली लोक तथा दोहोरी गीत अनुरागीहरूका लागि त्यही अर्को उत्कृष्ट स्वाद भोजराज गदालको लोक दोहोरी गीत हिजो माया। भोजराज गदालको मनछुने लय तथा शब्द सृजना भित्र फुलेन्द्र विश्वकर्मा र अप्सरा खरेलको सुमधुर आवाज। डिजिटल म्युजिक प्रणाली मार्फत अब बजारमा सल्लाह र सुझावका लागि भोजराज गदाल। मोबाइल नम्बर 98 40 54 26 96। विशेष सहयोगी कपिलराज गिरी।

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
3: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 MHz।
4: नेका निम्ति हामी एउटा मिठो सिकमा आवाज राख्छौ, स्वीकार्नुहोस्।

पनि गर्यो, तर विडम्बना, सूर्यले अर्को बिहे गर्छ अनि रोजिनाले त्यो गाउँ नै छोडेर, त्यो घर नै छोडेर त्यहाँबाट टाढा

0: जस्तै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिणमाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिणमाकाली क्लस्टर उद्योग लस्सी पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिणमा काली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39-691।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनाऊ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ

0: जस्तै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिणमाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिणमाकाली क्लस्टर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिणमा काली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39-691।

0: California. Extreme energy drink.
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा.
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला.
1: उपचार सेवाहरू:
2: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
2: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठीघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि.
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778582779582778.

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बीमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ
1: दलित अरे मलाई धारामा पानी थाप्न नि दिँदैनन् मलाई समाजले घृणा गर्छ के म मान्छे होइन र
2: दलित र गैर दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ
3: अध्यक्ष परबिन गुरुङ उपाध्यक्ष मीना शर्मा तिवारी एवं बिहादी गाउँ कार्यपालिकाको कार्यालय पर्वत
4: निकटमा दिदी बहिनी यो

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: तपाईँ आफ्नो अधिकार प्रति सजग र सचेत हुनुहुन्छ? यदि हुनुहुन्छ भने आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकार प्रति सजग रहनु पनि तपाईँको कर्तव्य हो।
3: महाशिला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बालाकोट पर्वत।
4: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
4: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
4: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, यसरी प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
4: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
4: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान, बानापाचार, द्वारेगौड़ा, बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
5: निकट मा दिदी बहिनी, निकट मा दिदी बहिनी।

रासपा महाधिवेशनमा प्रतिनिधि घटे 3849 कायम। सुर्खेतबाट पक्राउ परेका विष्णु पौडेललाई काठमाडौँ ल्याइयो। सम्पत्ति शुद्धिकरण विभागमा हाजिर। पौडेल पक्राउपछि चियासलमा बस्यो एमाले संसदीय दलको बैठक। कक्षा 12 नतिजा प्रकाशनमा कुनै त्रुटि नभएको सरकारको प्रष्टीकरण। मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढ़ाउने सरकारको तयारी। सरकारी धरपकड विरूद्ध माइतीघरमा दृष्टिविहीनको धरना। 11 महिनामा 2.73 अर्बको पेट्रोलियम पदार्थ भित्रियो। ग्यास आयात 9% घट्यो। 13.5 लाख भन्दा बढ़ी प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना सम्पन्न। करिब 38,000 प्रतिष्ठान र व्यवसाय बन्द। इरानले सम्झौताका शर्त पालना नगरी फेरि कार्यवाही गर्ने ट्रम्पको चेतावनी। नयाँ दिल्लीमा ब्रिक्स देशका उच्च सुरक्षा अधिकारीको बैठक हुँदै रूसले अन्तर्राष्ट्रिय सुरक्षा एजेण्डा निर्माणबारे छलफल गर्ने। र विश्वकपमा आज राति पर्तुगल र उज्बेकिस्तान भेट्दै रोनाल्डो दबावमा जोर्डन विश्वकपबाट बाहिरियो। 3 नम्बरको जर्सी सहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबर सम्बन्धी खबरबाट, राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनका निम्ति 3849 प्रतिनिधि कायम भएका छन्। केन्द्रीय निर्वाचन आयोगका प्रमुख पवन केसीले सार्वजनिक भएको प्रतिनिधिको नामावलीमाथिको उजुरी छानबिनपछि 3849 प्रतिनिधि निर्धारण गरिएको जानकारी दिनुभयो। चितवनमा जारी महाधिवेशनको बन्द सत्र, राष्ट्रपाको दिउँसो 2 बजेबाट शुरू हुने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए पनि अहिलेसम्म शुरू हुन सकेको छैन। बुर्लाकोटीले प्रथम महाधिवेशनको बन्द सत्र प्रयोजनका लागि प्रतिनिधि परिचय पत्र वितरणको काम भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार महाधिवेशनको प्रतिनिधि व्यवस्थापन उपसमिति र निर्वाचन आयोगबाट प्रतिनिधि परिचय पत्र व्यक्तिगत डिजिटल प्रिन्ट भएर आउन समय लाग्ने भन्ने जानकारी गराएकाले प्रतिनिधि दर्ताका लागि अस्थायी परिचय पत्र कूपनको वैकल्पिक व्यवस्था गरेर प्रतिनिधि दर्ता खुल्ला गरिएको छ। महामन्त्री बुर्लाकोटीले बन्द सत्रका शुरूमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन पेश गर्ने र छलफल गर्ने, त्यसै गरी कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन पेश हुने र छलफल हुने सम्भावित कार्यसूची छ। यस्तै गरी महामन्त्री बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन पेश गर्ने र छलफल हुने र त्यसै गरी पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्यले केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव पेश गर्ने र अनुमोदन गरिनेछ। यस्तै महामन्त्री बुर्लाकोटीले आज उपसभापति सोनी मुवाग्ले आर्थिक राजनैतिक प्रस्तावना, पार्टी सभापति रवि लामिछानेले राजनैतिक प्रतिवेदन पेश गर्ने र पार्टी सभापति लामी छानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका पनि रहेको छ। सरकारले मेडिकल शिक्षामा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढ़ाउने तयारी गरेको छ। मंगलबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला र सुशासन समिति बैठकमा बोल्दै शिक्षा सचिव चुडामणि पौडेलले उक्त जानकारी गराउनु भएको हो। उहाँले मेडिकल शिक्षा अध्ययनका लागि नेपालमा आउन चाहने विदेशी विद्यार्थीको सबभन्दा बढ़ी आकर्षण भएकाले उनीहरूका लागि कोटा थप गर्ने नीतिगत निर्णय लिने तयारीमा सरकार रहेको स्पष्ट पार्नु भएको छ। उहाँले नेपालका विश्वविद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीका लागि स्टुडेन्ट भिसामा सहजीकरण गर्ने विषयमा पनि गृह मन्त्रालयसँग कुरा भइरहेको बताउनुभयो। सचिव पौडेलका अनुसार करिब 1400 जति विभिन्न मुलुकका विद्यार्थीले नेपालको विश्वविद्यालयमा अध्ययन गरिरहेका छन्। सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाण्डु ल्याइएको छ। आज प्रहरीले सम्पत्ति शुद्धिकरण विभाग उनलाई पुर्याएको हो। पूर्व उप प्रधान एवं अर्थमन्त्री समेत रहेका पौडेललाई हिजो प्रहरीले पक्राउ गरेको थियो। उनलाई आजै म्याथपका लागि अदालत लैजाने तयारी छ। उनले गरेको शेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग सम्बद्ध उच्च स्रोतले बताएको छ। पौडेल पार्टी कार्यक्रमका लागि हिजो सुर्खेत पुगेका थिए। यता नेकपा एमाले संसद दलको बैठक पार्टी केन्द्रीय कार्यालय चियासलमा बसिरहेको छ। पार्टी उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि आकस्मिक रूपमा एमाले संसदीय दलको बैठक बसेको हो। अध्यक्ष केपी शर्मा ओली समेत सहभागी बैठकमा आगामी दिनमा एमाले लिने रणनीतिका बारेमा छलफल हुने नेताहरूले बताएका छन्। पार्टीको चुनावी समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव संकलनका क्रममा उपाध्यक्ष पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको छ। शिक्षा मन्त्रालयले कक्षा 12 को नतिजा प्रकाशनमा कुनै त्रुटि नभएको स्पष्ट पारेको छ। सिंहदरबारमा आज बसेको विकास आर्थिक मामिला र सुशासन समिति बैठकमा शिक्षा सचिव चोडामणि पौडेलले कक्षा 12 को नतिजामा त्रुटि र लापरवाही भएको भन्ने आरोप पूर्व गाण्डा मात्रै भएको बताउनु भएको छ। उहाँले शिक्षकहरूलाई जिम्मेवार बनाएका कारण ग्रेडको प्रतिशत बढ़ेको र छिटो नतिजा प्रकाशन गर्न सफल भएको उल्लेख गर्नुभयो। उहाँले नतिजा प्रकाशनका विषयमा मन्त्रालयले अध्ययन गर्दा समेत कुनै त्रुटि फेला नपरेको र इमानदारी पूर्वक कपी परीक्षण भएको जानकारी पनि दिनु भएको छ। सरकारले संसद अधिवेशन नरहेका बेला ल्याएका 8 मध्ये 4 अध्यादेश अलपत्र परेका छन्। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी व्यवस्था विशेष व्यवस्था अध्यादेशले 110 कानूनमा भएका विषयवस्तु संशोधन गरेको थियो, जसले राजनैतिक प्रकृतिका नियुक्तिलाई पदमुक्त गरेको थियो। राजनैतिक नियुक्ति लिएका सार्वजनिक पदाधिकारीको पदमुक्त हुने अध्यादेशको अवस्था अनुसार 15 राजनैतिक नियुक्ति खारेज भइसकेका छन्। सार्वजनिक संस्थान, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिभिजन, प्रेस काउन्सिल लगायतका संस्था र विभिन्न नियामक निकाय हरूमा नियुक्त भएका पदाधिकारी पदमुक्त भएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

इजी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइट्स गुड

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। दृष्टिबीनहरूले काठमाडौँको माइती घरमा धरना दिएका छन्। सरकारका विभिन्न निकायहरूले सड़क पेटीमा कार्यक्षेत्र बनाउँदा धर पकड गरेर गरिखान नदिएको भन्दै उनीहरूले आज धरना दिएका हुन्। सड़क पेटी केन्द्रीय स्वरोजगारमूलक दृष्टिबीन व्यवसायीहरूको समूह विकल्पको माग गर्दै आन्दोलनमा उत्रिएको हो। उनीहरूले राज्यका निकायले जबरजस्ती उठाउन खोजेको आरोप लगाइरहेका छन्। चालू आर्थिक वर्षको 11 महिना साउनदेखि जेठसम्म नेपालले 2,73,51,00,000 रूपियाँ बराबरको पेट्रोलियम पदार्थ, डिजल पेट्रोल र एलपीजी आयात गरेको छ। विश्वव्यापी रूपमा भइरहेको युद्ध र तनावका कारण इन्धनको मूल्य वृद्धि हुँदा आयातको परिमाण घटे पनि नेपालबाट बाहिरिने रकम भने उल्लेख्य रूपमा बढ़ेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ। कुल आयात मध्ये सबैभन्दा ठूलो हिस्सा डिजलको रहेको छ। चालू आर्थिक वर्षको 11 महिनामा 1,52,67,98,00,000 रूपियाँ बराबरको 12,64,878 किलो लिटर डिजल आयात भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले हालसम्म 13,50,000 भन्दा बढ़ी प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना सम्पन्न भइसकेको जनाएको छ। पत्रकार सम्मेलन गर्दै कार्यालयले कागजी प्रश्नावली मार्फत 13,44,500 र इन्सन्स वेब पेज मार्फत 7,000 बढ़ी गरी 13,51,331 प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना सम्पन्न गरिसकेको जनाएको हो। दोस्रो राष्ट्रिय आर्थिक गणनामा 14,00,000 प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना गर्ने लक्ष्य रहेकामा हाल लक्ष्यको 91.6% गणना सम्पन्न भएको कार्यालयका प्रवक्ता एवं उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो। मधेस प्रदेशलाई अन्नको भण्डारसँगै आँपको राजधानी भन्ने गरिन्छ। देशभर उत्पादन हुने आँप मध्ये 3/4 भन्दा बढ़ी आँप मधेसमै उत्पादन हुने भएकाले यो उपाधि दिइएको हो। बम्बई, मालदा, दशहरी, कृष्णभोग, आम्रपाली, कलकतिया, जारदालु लगायतका 40 भन्दा बढ़ी जातका आँप तराईमा उत्पादन हुने गरेका छन्। उर्वर भूमि, अनुकूल हावापानी र किसानको परिश्रमका कारण मधेस नेपालको सबैभन्दा ठूलो आँप उत्पादन केन्द्र बनेको छ। त्यहाँका किसान व्यावसायिक तथा परम्परागत दुवै तरिकाले आँप खेती गरिरहेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: जसको
1: नाम नै पर्याप्त छ।
2: दिदी बहिनी,
1: दिदी बहिनी,
2: दिदी बहिनी,
1: रेडियो दिदी बहिनी,
0: हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

Give me hidden me, kiss the sun.

छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजका सरकार छ मारा मार छ तेरो लागि त्यो तिरोको पुलिस पछि तेरो पछि पछि पछि कुनै कता डुलिस बेबी डोन्ट बी फुलिस परि परि नजरकोमा हेर्

0: तिमी माया तिमलाई कति पाइसानो तिमी हिँड्ने पिक्कर तिमी हिँड्ने पिक्कर
1: म राजा हुन्छु तिमी पनि त्यो रानी हुनेछ एक हाम्रो छुट्टै कहानी बनाउला प्रिन्सेस हामी खरी खरी विषय दिने कस्तो तिम्रो पानी
0: अब नचाउन पर पर जानी जानी मन नजिक आउँदा किन हुन्छ पानी पानी पैसा ठङ्कि त जान्छ अब सोच्ने पो हो कि मन मिल्ने साथी मलाई रोज्ने पो हो कि
2: जसको नाम नै पर्याप्त छ
3: दिदी बहिनी
2: दिदी बहिनी
3: दिदी बहिनी
2: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
3: हामी
2: गर्न सक्छौ
3: गर्न सक्छौ।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठिक छ बज्यो।

0: नेपाली यात्री उषा किरणसँगै सुनिल कोइरालाको नमस्कार।
1: सपा महाधिवेशनमा बन्द सत्र जारी, गुट उपगुटले सही परिणाम नदिने सभापति लामिछानेको दावी, निर्वाचन प्रक्रिया सम्भवतः आजै शुरू हुने, सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गराउने तयारी,
0: पाँच दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुम्बासीलाई सरकारको निर्देशन, कक्षा बाह्रको नतिजा प्रकाशनमा कुनै त्रुटि नभएको सरकारको प्रष्टीकरण, मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढ़ाउने तयारी,
1: विष्णु पौडेल पक्राउ गरी न्यायिक भएको एमालेको निष्कर्ष, तत्काल रिहाई गर्न माग, पौडेललाई विशेष अदालतमा पेश, म्याद थपको बहस जारी,
0: नाइजेरियामा भएको आक्रमणमा 20 जनाको मृत्यु, चीनमा भारी वर्षाले 9,000 भन्दा बढ़ी विस्थापित, विद्यालय बन्द, होर्मुज जलमार्ग खुला भए आपूर्ति अवरोध घट्ने भारतको अपेक्षा,
1: र विश्वकपमा आज राति पर्चुगल र उज्बेकिस्तान तथा इंग्ल्याण्ड र घाना आम्ने सामने हुँदै अघिल्लो खेलमा गोल गर्न नसकेका रोनाल्डो दबावमा, 3 नम्बरको जर्सी सहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री।
2: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो, बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो, जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा, मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: कप 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। रासोपा महाधिवेशन बन्द सत्र शुरू सम्बन्धी खबरबाट, चितवनको भरतपुरमा जारी रासोपाको बन्द सत्र आजदेखि शुरू भएको छ। बन्द सत्र हिजो नै शुरू गर्ने भने पनि प्राविधिक कारण देखाउँदै बन्द सत्र आजसम्म लम्बिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीभित्र गुट उपगुट बन्न लागेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। बन्द सत्रलाई सम्बोधन गर्दै लामिछानेले गुट उपगुटले सही परिणाम नदिने बताउनु भएको हो। लामिछानेले पार्टीभित्र देखिने मतभेद र जिज्ञासाहरूलाई सार्वजनिक विवादको विषय नबनाउन निर्देशन दिनुभएको छ। अधिवेशनको निर्वाचन प्रक्रियाबारे बोल्दै उहाँले आफू कुनै उम्मेद्वारको पक्ष वा विपक्षमा नउभिने स्पष्ट पार्नुभयो। प्रतिस्पर्धा पदका लागि हुने भए पनि अन्तत जित्ने व्यक्ति घण्टी चिन्हको प्रतिनिधि र निलो क्रान्तिको योद्धा नै हुने उहाँको भनाइ छ।
3: चितवनमा जारी राज्यसभा महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया आजैबाट शुरू हुने भएको छ। हिजोका लागि शुरू हुने भनिएको बन्द सत्र आज मात्रै ढिलो गरी शुरू भएको छ। बन्द सत्र शुरू भए लगत्तै निर्वाचन प्रक्रिया पनि आजैबाटै शुरू गर्ने तयारी रहेको केन्द्रीय निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ। केही ढिलो होला तर आजैबाटै निर्वाचन प्रक्रिया शुरू हुन्छ स्रोतले दावी गरेको छ। ले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गराउने तयारी गरिरहेको छ। यद्यपि 79 जना केन्द्रीय सदस्यका लागि भने निर्वाचन हुन लागेको हो। निर्वाचित हुने 79 मध्ये 7 प्रदेशबाट 5-5 जना अनिवार्य हुनेछन्। प्रदेशमा 5 जना चयन हुँदा 2 महिला हुने व्यवस्था पार्टीको संशोधित विधानमा छ। अन्य 64 पदमा खुला प्रतिस्पर्धा हुन लागेको छ। निर्वाचन आयोगले उम्मेद्वारी दर्ता मतदानको समय भने सार्वजनिक गरिसकेको छैन। सभापति र 79 केन्द्रीय सदस्य चयन भएपछि दोस्रो चरणमा अन्य पदाधिकारीका लागि निर्वाचन हुनेछ र राष्ट्रपतिले भोलि बुधबारसम्म महाधिवेशन सक्ने लक्ष्य राखे पनि सकिने भने देखिएको छैन।
2: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सदस्यता लिनेको संख्या 5,23,465 पुगेको छ। चितवनमा जारी प्रथम महाधिवेशनमा पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेश गर्नुभएको छ, जस अनुसार पुरूष सदस्यको संख्या 3,96,799 रहेको छ भने महिलाको संख्या 89,896 रहेको छ। अन्य 588 जना रहेका छन्। लैंगिकता थाहा नभएको वा नखुलाउनेको संख्या 36,192 रहेको छ। प्रतिशतका हिसाबले यो सदस्य संख्यामा पुरूष 75.8%, महिलाको प्रतिशत 17.2 र अन्य 0.1 र नखुलाइएकोमा 6.9% देखिन्छ।
3: नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतमा पेश गरिएको छ। पूर्व उप प्रधानमन्त्री समेत रहनुभएका पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको हो। अहिले उनी विरूद्ध म्याद थपका लागि वकिलले इजलासमा बहस गरिरहेका छन्। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रको आधारमा सोमबार पौडेललाई सुर्खेतबाट प्रहरीले पक्राउ गरेको थियो। उनलाई आजै बिहान काठमाडौँ ल्याइ पुर्याइएको हो। अदालतमा अहिले म्याद थपका लागि सरकारी वकिलले र पक्राउ गर्नु नै गलत भन्दै पौडेल पक्षका वकिलले बहस गरिरहेका छन्। उनले गरेको शेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग सम्बद्ध उच्च स्रोतले बताएको छ। उनलाई नियन्त्रणमा लिनु अघि विभागको टोलीले उनको निवासमा छापा मारेको थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पूर्व मन्त्री विष्णु पौडेलले विशेष अदालतमा उपस्थित गराएको छ। त्यसक्रममा विभागका अनुसन्धान अधिकारी र विशेष सरकारी वकिलको कार्यालयका सरकारी वकिलले मुद्दाको अनुसन्धान अघि बढ़ाउन उनलाई थुनामा राख्ने अनुमति हुनुपर्ने माग गरेका छन्। त्यसपछि पूर्व मन्त्री पौडेलका कानून व्यवसायीले पक्राउको प्रतिवाद गर्दै उनलाई कसैको जिम्मा जमानीमा छाड्नुपर्ने माग गरेका छन्। दीपक भट्ट विरूद्ध सम्पत्ति शुद्धिकरणको आरोपमा मुद्दा दायर गर्दा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हिमालय एजेन्ट म्यानेजमेन्ट प्रणालीको बारेमा उल्लेख गरेको थियो।
2: यता नेकपा एमाले पार्टी उपाध्यक्ष विष्णु प्रसाद पौडेलको पक्राउ गैर न्यायिक भएको बताएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले उक्त निष्कर्ष निकालेको हो। साथै उहाँलाई तत्काल रिहाईको माग गर्न पार्टी बैठकले निर्णय गरेको छ। पार्टी उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी गैर न्यायिक भएको पार्टीको निष्कर्ष छ र तत्काल रिहाईको माग गर्ने निर्णय भएको छ। एमाले स्रोतले भन्यो उपाध्यक्ष पौडेललाई हिजो सुर्खेतबाट पक्राउ गरिएको थियो।
3: सरकारले सबै होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई सरकारले दिने भनेको सेवा सुविधा लिएर पाँच दिनभित्र बसेको स्थान खाली गर्न निर्देशन दिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले पाँच दिनभित्र सरकारले दिने भनेको 25,000 रूपियाँ लिएर होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको हो। सरकारले शुरूमा एकमुष्ट 25,000 दरले पैसा दिने, त्यसपछि मासिक 15,000 दिने भनिसकेको छ। सूचना अधिकारी टोपबहादुर बानियाले भन्नुभएको छ, अब खाता खोलेर पाँच दिनभित्र उक्त रकम लिएर जान भन्ने निर्देशन भएको छ। यो मन्त्री स्तरमा निर्णय भएर हामीले यसको व्यवस्थापन हेर्नेछौ, यस्तै त्यो विषयको सूचना सबै होल्डिङ सेन्टरमा समेत टाँसिएको छ। यदि 25,000 रूपियाँ लिएर पनि जाने विकल्प नभएकाको हकमा अर्को निर्णय हुने उहाँले बताउनु भएको छ। शुरूमा अब यो प्रक्रियाबाट कतिजना जानुहुन्छ हेरौं, त्यसपछि जाने उपाय नभएकाका लागि के गर्ने भन्ने बारे फेरि छलफल र अर्को निर्णय हुनेछ उहाँले भन्नुभएको छ। हालसम्म सबै होल्डिङ सेन्टरमा 388 घर परिवार छन्। उनीहरूको स्क्रीनिङको काम सकिएको बानियाले बताउनु भएको छ। होल्डिङ सेन्टरमा नबसेका सुकुम्बासीको हकमा पनि रंगशालामा स्क्रीनिङको काम जारी रहेको छ। सुकुम्बासी बस्ती भत्काएपछि सुकुम्बासीको रूपमा आफ्नो नाम दर्ता गराउन आउनेको संख्या 2,608 जना रहेको थियो। त्यसमध्ये 388 जना होल्डिङ सेन्टरमा रहेका छन् भने बाँकी बाहिर आफै व्यवस्थापन गरेर बसेका छन्।
2: शिक्षा मन्त्रालयले कक्षा 12 नतिजा प्रकाशनमा कुनै त्रुटि नभएको स्पष्ट पारेको छ। सिंहदरबारमा मंगलबार बसेको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चुडामणि पौडेलले कक्षा 12 नतिजामा त्रुटि र लापरवाही भएको भन्ने आरोप प्रोपगाण्डा मात्रै भएको बताउनु भएको छ। उहाँले शिक्षकहरूलाई जिम्मेवार बनाएका कारण ग्रेडको प्रतिशत बढ़ेको र छिटो नतिजा प्रकाशन गर्न सफल भएको उल्लेख गर्नुभयो। उहाँले नतिजा प्रकाशनका विषयमा मन्त्रालयले अध्ययन गर्दा समेत कुनै त्रुटि फेला नपरेको र इमान्दारितापूर्वक कपी परीक्षण भएको जानकारी दिनुभयो। यस्तै सचिव पौडेलले विश्वविद्यालयको नियुक्ति प्रक्रिया सम्बन्धी विश्वविद्यालयको ऐनका एनमा भएको व्यवस्था अनुसार नै रहेको बताउनुभयो। खुल्ला विश्वविद्यालयको स्थायी शिक्षकको सन्दर्भमा मन्त्रालयको ध्यान आकर्षण भएको उहाँले बताउनुभयो।
3: गृहमन्त्री सुदन गुरूङको खानामा माछाको काँडा भेटिएपछि दुई कोक भान्सेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर पौडेलले दुईजनालाई सोधपूछका लागि ल्याइएको पुष्टि गर्नुभएको छ। प्रहरीका अनुसार गृहमन्त्री गुरूङले अम्लेट खानुभएको थियो। अम्लेटमा माछाको काँडा भेटिएपछि कसरी यस्तो भयो भनेर प्रहरीले अनुसन्धान अगाडि बढ़ाएको छ। गृहमन्त्री गुरूङ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको महाधिवेशनका लागि चितवनमा हुनुहुन्छ। उहाँले एयरपोर्ट अगाडिको एक होटलमा अम्लेट खानुभएको थियो। अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: एलजी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्यास ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबर। सरकारले मेडिकल शिक्षामा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढ़ाउने तयारी गरेको छ। मंगलबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै शिक्षा सचिव चुडामणि पौडेलले उक्त जानकारी गराउनु भएको हो। उहाँले मेडिकल शिक्षा अध्ययनका लागि नेपालमा आउन चाहने विदेशी विद्यार्थीको सबैभन्दा बढ़ी आकर्षण भएकाले उनीहरूका लागि कोटा थप गर्ने नीतिगत निर्णय लिने तयारीमा सरकार रहेको स्पष्ट पार्नुभयो। उहाँले नेपालका विश्वविद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीका लागि स्टुडेन्ट भिसामा सहजीकरण गर्ने विषयमा पनि गृह मन्त्रालयसँग कुरा भइरहेको बताउनुभयो। सचिव पौडेलका अनुसार करिब 1400 जति विभिन्न मुलुकका विद्यार्थीले नेपालको विश्वविद्यालयमा अध्ययन गरिरहेका छन्।
3: लुम्बिनी सरकारको बजेटप्रति सत्तापक्षकै सांसद र प्रतिपक्षी दलले विरोध जनाउँदै पुनर्लेखन नभएसम्म बैठक चल्न नदिने चेतावनी दिइरहेका छन्। आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथि आजदेखि छलफल शुरू भएको थियो। निर्धारित प्रदेशसभाको बैठक सांसदहरूको असन्तुष्टिपछि आजका लागि सारिएको थियो। बजेटमाथिको छलफलमा सत्तापक्ष नेपाली कांग्रेस, जनमत पार्टी र जसपा नेपाल तथा प्रतिपक्षी दलहरू नेपाली कम्युनिष्ट पार्टी, राप्रपा र राष्ट्रिय जनमोर्चाका सांसदले बजेट असन्तुलित, नीति तथा कार्यक्रम र बजेटका प्राथमिकता र सिद्धान्तसँग मेल नखाने गरी आएको भन्दै विरोध जनाएका छन्। बजेट विनियोजनप्रति असन्तुष्ट सांसदले बजेट पुस्तिका रातो किताब पुनर्लेखन हुनुपर्ने माग गर्दै यो नभएसम्म प्रदेशसभा बैठक चल्न नदिने चेतावनी दिँदै लगातार विरोध जनाएपछि सभामुख तुलाराम खर्तीले बैठक आधा घण्टाका लागि स्थगित गर्नुभएको थियो।
2: अशोक कुमार राईले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको छ। राई नेतृत्वको समूहले निर्वाचन आयोगमा समाजवादी पार्टी दल दर्ताका लागि निवेदन दिएको हो। अशोक राई अध्यक्ष रहेको पार्टीको उपाध्यक्षहरूमा सुशीला श्रेष्ठ, राधा देवी तिमिल सिन्हा र दान बहादुर विश्वकर्मा रहेका छन्। त्यस्तै शरण कुमार राई उपमहासचिव तथा सचिव पदमा हेमन्त राज माण्डव्य, मणिकर कार्की र भीमबहादुर तामाङ रहेका छन्। अध्यक्ष राईले 8 जना पदाधिकारी सहित 28 जनाको केन्द्रीय समिति सदस्यको नामावली लिएर दल दर्ताका लागि निवेदन दिनुभएको हो। यसअघि अशोक राईको समूहले उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी नेपाल फुटाएर जनता समाजवादी पार्टी गठन गरेको थियो। सो पार्टी फुट विरूद्ध उपेन्द्र यादवले सर्वोच्च अदालतमा मुद्दा दिनुभएको थियो। यो मुद्दामा सर्वोच्चले राई नेतृत्वको जसपालाई कानूनी मान्यता नदिएपछि उनीहरू पार्टी विहीन बन्न पुगेका थिए। त्यसपछि राई पक्षले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको हो।
3: दृष्टिविहीनहरूले काठमाडौँको माइतीघरमा धरना दिएका छन्। सरकारका विभिन्न निकायले सड़क पेटीमा कार्यक्षेत्र बनाउँदा धरपकड गरेर गरिखान नदिएको भन्दै उनीहरूले आज धरना दिएका हुन्। सड़क पेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायको समूह विकल्पको माग गर्दै आन्दोलनमा उत्रिएको छ। उनीहरूले राज्यका निकायले जबरजस्ती उठाउन खोजेको आरोप लगाइरहेका छन्। काम पानी धुलोधुवा सहेर सड़कलाई कार्यक्षेत्र बनाउन आफूहरूको रहर नभए बाध्यता भएको बताउँदै उनीहरूले विकल्पको माग गरिरहेका छन्।
2: दोलखाको कालिन्चोक माताको दर्शन गरी फर्कदै गरेको कार दुर्घटना हुँदा 6 जना घाइते भएका छन्। प्रहरीका अनुसार भीमेश्वर नगरपालिका 6 भूत पोखरी नजिकै 15C1492 नम्बरको कार आज दिउँसो 2:30 बजेतिर आफै नियन्त्रित भई सड़कबाट अन्दाजी 13 मिटर तल खसेर दुर्घटना भएको थियो। दुर्घटनामा परि काठमाडौँको शंकरापुर नगरपालिका 2 का 65 वर्षीय सन्त नासुर, उनकी श्रीमती 55 वर्षीय राम्री नासुर, छोरी 22 वर्षीय अनिता नासुर, 12 वर्षीय सुजन नासुर, 8 वर्षीय सुजित नासुर र 22 वर्षीय सुनिता तामाङ घाइते भएको प्रहरीले जनाएको छ। घाइते मध्ये सन्त, अनिता, सुजन र सुजितको अवस्था मध्यम रहेको र उनीहरूको चरीकोट स्थित चोरवल्पा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
4: चार वर्षको

कप 2026 को अवसरमा 3G TV ले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% EMI को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप 3G TV, खेल सँगै भरोसा सँगै।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब बाँकी खबर। चालू आर्थिक वर्षको 11 महिना साउनदेखि जेठसम्म नेपालले कुल 2,73,51,00,000 रूपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ। विश्वव्यापी रूपमा भइरहेको युद्ध र तनावका कारण इन्धनको मूल्य वृद्धि हुँदा आयातको परिमाण घटे पनि नेपालबाट बाहिरिने रकम भने उल्लेख्य रूपमा बढ़ेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ। कुल आयातमध्ये सबैभन्दा ठूलो हिस्सा डिजेलको रहेको छ। चालू आर्थिक वर्षको 11 महिनामा 1,52,67,98,00,000 रूपियाँ बराबरको 12,64,878 किलो लिटर डिजेल आयात भएको छ। युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ़नु र अमेरिकी डलरको मूल्य घट्दा आयात लागत महँगिएको हो। गत आर्थिक वर्षको यसै अवधिमा यो वर्षभन्दा धेरै परिमाणमा डिजेल आयात भएको थियो।
2: राष्ट्रिय तथ्याङ्क कार्यालयले हालसम्म 13.5 लाख बढ़ी प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना सम्पन्न भइसकेको जनाएको छ। पत्रकार सम्मेलन गर्दै कार्यालयले कागजी प्रश्नावली मार्फत 13,44,500 र इन्सेन्स वेब पेज मार्फत 7,000 बढ़ी गरी 13,51,331 प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना सम्पन्न गरिसकेको जनाएको हो। दोस्रो राष्ट्रिय आर्थिक गणनामा 14 लाख प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना गर्ने लक्ष्य रहेकोमा हाल लक्ष्यको 91.6% गणना सम्पन्न भएको कार्यालयका प्रवक्ता एवं उपप्रमुख तथ्याङ्क अधिकारी ढण्डीराज लामिछानेले बताउनु भएको छ।
1: नेपालमा श्रृंगार सामान आयात वृद्धि भएको छ। चालू आर्थिक वर्ष 11 महिना साउनदेखि जेठसम्म नेपालमा सौन्दर्य प्रशोधन कस्मेटिक सामान आयात गत वर्षको तुलनामा उल्लेख बढ़ेको हो। भन्सार विभागको तथ्याङ्क अनुसार लिप मेकअपदेखि कपालमा प्रयोग हुने विभिन्न स्याहार सामग्री आयातमा मात्र यस अवधिमा करिब 12,68,74,00,000 रूपियाँ बाहिरिएको छ। गत आर्थिक वर्ष 2081-82 11 महिना अवधिमा यी सामग्रीको कुल आयात करिब 11,28,27,00,000 बराबर थियो। गत वर्षको तुलनामा यस वर्ष यी कस्मेटिक सामग्री आयात समग्रमा करिब 1,40,00,000,000 रूपियाँ भन्दा बढ़ीको वृद्धि भएको देखिन्छ। तथ्याङ्क केलाउँदा ओठको सुन्दरता बढ़ाउन प्रयोग हुने लिप मेकअप लिपस्टिक लगायत सामग्री आयातमा भारी वृद्धि भएको छ। त्यसै गरी अनुहारमा लगाउने फेस क्रीम आयात पनि भत्तै बढ़ेको छ।
2: आज शेयर बजार करिब 4 महिनाकै न्यूनतम बिन्दुमा झरेको छ। आजका दिन नेप्सेपरि सूचक 26.1 अंकले घटेको हो। हिजो 1.46 अंक घटेको थियो। आजको कारोबारपछि नेप्सेपरि सूचक 2674 अंकमा कायम भएको छ। यो अंक फागुन 17 यताकै न्यून हो। फागुन 17 गते नेप्से 2773 अंकमा थियो। आज बजार परिसूचक दिनभर जसो रात रह्यो। अघिल्ला दिनमा प्राय एकल अंकमा घटबट भइरहेको बजारमा मंगलबारको गिरावट दर केही ठूलो हो।
1: अब विदेशका खबर। नाइजेरियाको मध्य पठार राज्यमा अज्ञात सशस्त्र समूहले गरेको आक्रमणमा कम्तीमा 20 जनाको मृत्यु भएको छ। प्रहरीले घटनाबारे मंगलबार जानकारी दिएका अनुसार बोकोस स्थानीय सरकारी क्षेत्रमा पर्ने कावेल समुदायलाई लक्षित गरी आक्रमणकारीहरूले पहिलो चरणमा गोली प्रहार गरेका थिए। त्यसपछि घटनास्थलबाट भाग्नु अघि उनीहरूले धारिला हतियार प्रयोग गरी थप आक्रमण गरेका थिए। पठार राज्यका प्रहरी प्रवक्ता अल्फ्रेड अलाबोका अनुसार 18 जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको थियो। घाइते 3 जनालाई उपचारका लागि अस्पताल लगिएकोमा 2 जनाको पछि मृत्यु भएको छ। प्रहरीले आक्रमणको उद्देश्य अझै स्पष्ट नभएको बताउँदै घटनाको अनुसन्धान शुरू गरिएको जनाएको छ।
2: दक्षिण पश्चिम चीनको गोउझोउ प्रान्तमा विभिन्न भागमा भएको भारी वर्षाका कारण प्रान्तका 9,100 भन्दा बढ़ी बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको अधिकारीले बताएका छन्। प्रभावित क्षेत्रमध्ये कियानको बोउ मायाबु स्वायत्त प्राप्तको डियोन शहरले बिहान बाढ़ी नियन्त्रणका लागि आपतकालीन अवस्थाको घोषणा गर्दै विद्यालय बन्द गर्न आदेश दिएको थियो।
1: इरान र संयुक्त राज्य अमेरिका बीचको तनाव बीच रणनीतिक रूपमा महत्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुजबाट ढुवानी पुनः सहज भए ऊर्जा तथा मल आपूर्तिमा देखिएको अवरोध कम हुने भारतले अपेक्षा गरेको छ। नयाँ दिल्लीमा सम्पन्न ब्रिक्स सुरक्षा बैठकमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले होर्मुज जलमार्ग पुनः सञ्चालन हुनु स्वागत योग्य कदम भएको बताए। उनका अनुसार यसले वैश्विक आपूर्ति श्रृंखलामा देखिएको दबाव घटाउन र विशेष गरी ऊर्जा तथा रासायनिक मलको आपूर्तिमा सुधार ल्याउन सहयोग गर्नेछ। तेल र ग्यास ढुवानीका लागि विश्वकै प्रमुख समुद्री मार्ग मानिने होर्मुजको अवस्था पछिल्लो समय तनावपूर्ण बनेको थियो। इरान र अमेरिका बीचको सहमतिपछि गत साता जलमार्ग पुनः खोलिएको भए पनि लेबनानमा इजरायली आक्रमणपछि तेहरानले पुनः बन्दको घोषणा गरेको थियो, जसले आपूर्ति अनिश्चितता बढ़ाएको थियो।
2: अब खेलकुद क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगलले जारी फिफा विश्वकप अन्तर्गत समूह के को दोस्रो खेलमा आज राति उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। अमेरिकाको अस्ट्रन स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति 10:45 बजे शुरू हुँदैछ। रोबर्टो मार्टिनेजको स्टार खेलाड़ीले भरिएको पोर्चुगललाई यस प्रतियोगितामा उपाधि दावेदार मध्ये एक मानिएको छ। तर पोर्चुगलले शुरूआत भने अपेक्षा अनुसार गर्न सकेन। पहिलो खेलमा उसले डीआर कंगोसँग 1-1 बराबरी मात्रै खेल्यो। 41 वर्षका रोनाल्डो पछिल्ला 10 ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताका खेलमा गोल गर्न सकेका छैनन्। पेनाल्टी बाहेकको तथ्याङ्क हेर्दा उनी पछिल्ला 13 खेलमा गोलविहीन बनेका छन्। जारी विश्वकपमा लियोनेल मेसी, किलियन एम्बापे जस्ता स्टार खेलाड़ीले शानदार प्रदर्शन गरिरहेको अवस्थामा रोनाल्डोमाथि गोल गरेर पोर्चुगललाई जिताउने आज ठूलो दबाव बढ़िरहेको छ।
1: जारी फिफा विश्वकप अन्तर्गत इंग्ल्याण्ड र घाना आज राति आमने सामने हुँदैछन्। बोस्टन स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति 1:45 बजेदेखि शुरू हुँदैछ। इंग्ल्याण्डले जित निकालेमा र समूह एलको अर्को खेलमा क्रोएसियाले पनामा विरूद्ध जित हासिल गरेमा इंग्ल्याण्ड समूह विजेता बन्नेछ। त्यस्तै घानाले इंग्ल्याण्डलाई हराए र पनामाले क्रोएसियालाई पराजित गरेमा घाना समूहको शीर्ष स्थानमा पुग्नेछ। यस्तै फिफा विश्वकप 2026 अन्तर्गत समूह जेको खेलमा अल्जेरियासँग 2-1 पराजित भएपछि नवप्रवेशी जोर्डन समूह चरणबाटै बाहिरिएको छ।
2: र 15 वर्षीय युवा ब्याटर वैभव सूर्यवंशी आयरल्याण्ड र इंग्ल्याण्ड भ्रमणका लागि भारतीय T20 क्रिकेट टोलीमा परेका छन्। उनलाई सिनियर टोलीमा 3 नम्बरको जर्सी दिइएको छ। भारतको यो भ्रमण आगामी जून 26 शुरू हुँदैछ, जसका लागि भारतीय क्रिकेट नियन्त्रण बोर्डले सामाजिक सञ्जालमा वैभवको एउटा भिडियो समेत शेयर गरेको छ। भारतीय टोलीको पहिलो समूह आजै आयरल्याण्डका लागि प्रस्थान पनि गरिसकेको छ।
1: रासोपा महाधिवेशनमा बन्द सत्र जारी, गुट उपगुटले सही परिणाम नदिने सभापति लामिछानेको दावी। निर्वाचन प्रक्रिया सम्भवत आजै शुरू हुने, सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गराउने तयारी।
2: 5 दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुम्बासीलाई सरकारको निर्देशन। कक्षा 12 को नतिजा प्रकाशनमा कुनै त्रुटि नभएको सरकारको प्रष्टीकरण। मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढ़ाउने तयारी।
1: विष्णु पौडेल पक्राउ गैर न्यायिक भएको एमालेको निष्कर्ष, तत्काल रिहाई गर्न माग। पौडेललाई विशेष अदालतमा पेश, म्याद थपको बहस जारी।
2: नाइजेरियामा भएको आक्रमणमा 20 जनाको मृत्यु। चीनमा भारी वर्षाले 9,000 भन्दा बढ़ी विस्थापित। विद्यालय बन्द, होर्मुज जलमार्ग खुला भए आपूर्ति अवरोध घट्ने भारतको अपेक्षा।
1: र विश्वकपमा आज राति पोर्चुगल र उज्बेकिस्तान तथा इंग्ल्याण्ड र घाना आमने सामने हुँदै अघिल्लो खेलमा गोल गर्न नसकेका रोनाल्डो दबावमा 3 नम्बरको जर्सी सहित भारतीय क्रिकेट टोलीमा वैभवको एन्ट्री।
2: हवस् त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। राति 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्, नमस्कार।

0: त्यस्तै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ? म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौं।

0: बोकेटा झिक्नेहरू हुन्छ नि, एक थरी जान नखोज्ने, अनि एक थरीको नत्र धेरै जस्तो सेन्टरहरूमा हाम्रो दर्ता गरेर उहाँहरूले निवेदन दिइसक्नु भएको छ र हुन्छ त्यो अनुसारले हामी गर्छौँ भनिसकेको अवस्था छ।
1: हाल विभिन्न होल्डिङ सेन्टरमा 388 परिवार रहेका छन् भने उनीहरूको पहिचान गर्ने प्रक्रिया पूरा भइसकेको उहाँले बताउनुभयो। सुकुम्बासी बस्ती हटाइएपछि कुल 2,608 जनाले आफूलाई सुकुम्बासीका रूपमा दर्ता गराएका थिए। नेपाल कम्युनिष्ट पार्टी एमाले पार्टी उपाध्यक्ष विष्णु प्रसाद पौडेलको पक्राउलाई गैर न्यायिक भन्दै तत्काल रिहाईको माग गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले पौडेलको गिरफ्तारी कानूनी र न्यायिक प्रक्रिया अनुकूल नभएको निष्कर्ष निकाल्दै रिहाईको माग गर्ने निर्णय गरेको एमाले प्रमुख सचेतक ऐन महरले बताउनुभयो।
2: र यो पक्राउ यो प्रतिशोधपूर्ण छ, यो गैर न्यायिक छ, गैर कानूनी छ र यसले कानूनी राज्य र विधिको शासनको बर्खिलापा छ र यसको यो खालको गिरफ्तारीको यो खालको चाहिँ पक्राउको नेकपा एमालेको यस संसदीय दलले घोर भत्सना गरेको छ, विरोध गरेको छ र अविलम्ब बिना शर्त रिहाईको हामीले जोरदार नेपाल सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको छ।
1: पौडेललाई हिजो सुर्खेतबाट पक्राउ गरिएको थियो। आज म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको थियो। बहस सकिए पनि आदेश जारी भने भएको छैन। यसैबीच नेपाली कम्युनिष्ट पार्टी एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले आफू सहभागी रहेको सरकारद्वारा प्रस्तुत बजेटप्रति असन्तुष्टि जनाउँदै संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ। संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा बसेको बैठकले आगामी आर्थिक वर्ष 2083-84 बजेटमा संशोधन माग गर्ने निर्णय गरेको हो। एमाले सांसद धर्मराज पाठकले सरकारले अपूरो बजेट प्रस्तुत गरेको, विनियोजनका सिद्धान्त उल्लंघन गरेको, मन्त्रालयगत बजेट स्पष्ट नराखेको र योजना छनौटका मापदण्ड पालना नगरेको आरोप लगाउनुभयो। हाल कमल बहादुर शाह नेतृत्वको संयुक्त सरकारमा कांग्रेस र एमाले दुवै सहभागी छन्। चालू आर्थिक वर्षको 11 महिनामा नेपालले डिजेल, पेट्रोल र एलपी ग्यास आयात गर्न 2,73,07,00,00,000 रूपियाँ भन्दा बढ़ी खर्च गरेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि र अमेरिकी डलर बलियो हुँदा आयातको परिमाण घटे पनि खर्च भने उल्लेख्य रूपमा बढ़ेको हो। कुल आयात मध्ये डिजेलको सबैभन्दा ठूलो हिस्सा रहेको छ। 12,64,000 किलो लिटर भन्दा बढ़ी डिजेल आयात गर्दा 1,52,00,00,000 रूपियाँ खर्च भएको छ। गत वर्षको तुलनामा डिजेलको परिमाण घटे पनि खर्च करिब 37 अर्ब रूपियाँले बढ़ेको छ। त्यस्तै पेट्रोल आयातमा 68 अर्ब रूपियाँ खर्च भएको छ भने एलपी ग्यास आयातमा 52 अर्ब रूपियाँ बाहिरिएको छ। ग्यास आयात खर्च भने गत वर्षको तुलनामा केही घटेको छ। नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारले उच्च स्तरीय कार्यदल गठन गरेको छ। कार्यदललाई समस्या अध्ययन गरी 2 हप्ताभित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुझाव सहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। साझा खबरमा अब विदेशको खबर। भारत उत्तर प्रदेशको लखनऊमा एक कोचिङ सेन्टरमा बिहान आग लागि हुँदा कम्तीमा 15 जनाको मृत्यु भएको छ। घटनामा धेरै जसोको मृत्यु धुवाले निसासिएर भएको चिकित्सकहरूले बताएका छन्। अर्धचेत अवस्थामा 21 जना बालबालिका अस्पताल पुर्याइएको थियो। तीमध्ये 2 जनालाई सामान्य चोट लागेको थियो। मुख्यमन्त्री योगी आदित्यनाथले उक्त घटनामा मृत्यु भएका बालबालिकाका परिवारलाई 5 लाख भारतीय रूपैयाँ तथा गम्भीर घाइते भएकाहरूलाई 50,000 भारतीय रूपियाँ राहत स्वरूप उपलब्ध गराउने घोषणा गर्नुभएको छ। र खेल खबरमा, फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दैछन्। समूह के को यो खेल राति 10:45 अमेरिकाको हस्टन रंगशालामा हुनेछ। पोर्चुगलले पहिलो खेलमा डीआर कंगोसँग 1-1 बराबरी खेलेको थियो। उज्बेकिस्तान कोलम्बियासँग 3-1 पराजित भएको थियो। विश्वकपमा आज राति नै 14:45 समूह एलका इंग्ल्याण्ड र घाना खेल्दैछन्। यो खेल अमेरिकाको वोस्टन रंगशालामा हुनेछ। आफ्नो पहिलो खेलमा इंग्ल्याण्डले क्रोएसियालाई 4-2 र घानाले पानामालाई 1-0 हराएको थियो। त्यस्तै भोलि बिहान 4:45 समूह एलका पनामा र क्रोएसिया खेल्दैछन्। यो खेल क्यानाडामा हुनेछ। फिफा वरियतामा क्रोएसिया 15 र पानामा 40 स्थानमा रहेको छ। विश्वकपमा बिहान 7:45 के का लागि के समूहको कोलम्बिया र डीआर कंगो खेल्दैछन्। यो खेल मेक्सिकोमा हुनेछ।
3: गएको 2 महिनामा 11 जिल्लामा 74

0: स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि।
1: काठमाडौँ भ्यालीका विभिन्न स्थानहरूमा कागहरू मरेको हामीले पाएका छौं र उनीहरूमा रोग पनि पुष्टि भइसकेको छ।
0: संक्रमण फैलन नदिन किसानको भूमिका महत्वपूर्ण। रिपोर्टसँगै वर्षायाममा नदी किनारका बासिन्दाले गर्नुपर्ने कार्य, विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5121-708, 01-5131-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल, बिर्तामोड, वीरगंज र काठमाडौँ।

0: पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। काभ्रेका दुई स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि संक्रमित कुखुरा र हाँस नष्ट गर्ने काम भइरहेको छ। जिल्ला पशु सेवा कार्यालयका प्रमुख बज्रकिशोर ठाकुरका अनुसार बनेपा नगरपालिका 13 साँगा स्थित एक लयर्स कुखुरा फार्ममा 1650 कुखुरामा र पनौती नगरपालिकामा हाँस तथा स्थानीय कुखुरामा संक्रमण भेटिएको हो। साँगा स्थित फार्ममा कुखुरा नष्ट गरिसकिएको छ भने पनौतीमा संक्रमित पंक्षी नष्ट गर्ने कार्य जारी रहेको उहाँले सीआईएनलाई जानकारी दिनुभयो।
3: काभ्रे जिल्लामा के रहेछ भन्दाखेरि बर्ड फ्लू चाहिँ दुई ठाउँमा देखा पर्यो होइन। पहिलो नम्बर चाहिँ तपाईँको बनपा नगरपालिका वार्ड नम्बर 13 को साङ्गा भन्ने ठाउँमा बद्री खत्रीजीको लेयर्स फार्ममा त्यहाँ देखा पर्यो। कहिले भन्दाखेरि 2083/3/3 देखा पर्यो। हामीले 4 गते चाहिँ त्यसलाई नष्ट चाहिँ हामीले गऱ्यौं भन्दाखेरि डिस्पोजल स्टम्पिङ आउट गर्यौं पहिलो। दोस्रो चाहिँ आज हामीले स्टम्पिङ आउट पनौती नगरपालिका वार्ड नम्बर 7 सुकुमासी टोलमा हाँस र लोकल कुखुरामा चाहिँ बर्ड फ्लू देखा परेर त्यहाँ चाहिँ हामीले आज चाहिँ नष्ट गर्यौं।
2: खुल्ला रूपमा कुखुरा र हाँस पालिने तथा जैविक सुरक्षा कमजोर भएको क्षेत्रमा संक्रमणको जोखिम बढ़ी देखिएको कार्यालयले जनाएको छ। बर्ड फ्लू संक्रमण बढ़नुको कारण र नियन्त्रणको बारेमा हामीले पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक नवराज श्रेष्ठसँग कुराकानी गरेका छौं।
4: हामीले चाहिँ अब विभिन्न माध्यमबाट सूचनाहरू दिइरहेको छौँ, खास गरी जैविक सुरक्षाहरू पालना गर्नुहोस् भन्छौँ। हामीले जोखिम विश्लेषण गर्नको लागि फिल्डमा जाँदाखेरि के देख्यौं भन्दाखेरि अधिकांश फार्महरूमा चाहिँ जैविक सुरक्षाका उपायहरू एकदमै न्यूनतम अवलम्बन गरेको पायौं। खास गरी उहाँहरूले तारबार लगाएर चाहिँ कुखुरा पालन गर्नुपर्ने हुन्छ, खुरको एउटा सर्टेन स्ट्रक्चर मापदण्ड हुन्छ, कति टाढा हुनुपर्ने, प्रवेश गर्ने ठाउँमा चाहिँ स्प्रे गर्ने अथवा खुट्टा डुबाउने फुटबाथको व्यवस्थापन गरेको हुनुपर्ने, अथवा मरेका पंक्षीहरूलाई उपयुक्त स्थानमा उहाँहरूले गाड्नुपर्ने, त्यस्तो कुराहरू चाहिँ हामीले देखेनौं। एकदमै भनौं न, खोर पुरानो भए पनि केही फरक नपर्ने, तर खोरको संरचनाहरू पनि एकदम जीर्ण अवस्थामा देखिएको र फार्मको वरिपरि पनि फोहोरहरूको पनि राम्रो व्यवस्थापन नगरेको हुँदाखेरि त्यसले गर्दाखेरि कागहरूले आकर्षण गर्छ र कागहरू मरेका कुखुरा जथाभावी फाल्यौं भनेदेखि कागले खान्छ अथवा कागले बोकेर अन्यत्र स्थानमा लिएर जान सक्छ, जसले गर्दाखेरि चाहिँ संक्रमणहरू अझै फैलिन सक्छ। त्यहाँ भएको संक्रमण अन्यत्र पशु पंक्षीमा पनि नलागोस् र उपभोक्ताले पनि त्यो रोगी पंक्षीको मासु अथवा अण्डा उपभोग गर्न नपरोस् भन्नको लागि नै हामीले यो नष्ट गर्ने प्रावधान राखेको हो। तसर्थ यो पहिलो काम भनेको चाहिँ यो नष्ट गर्ने जुन काम छ नि, यो चाहिँ सबैभन्दा पहिलो हामीले उपभोक्तालाई संक्रमित मासु र अण्डा खानाबाट रोक लगाएको एउटा यो चाहिँ पहिलो बिन्दु नै त्यही हो।
2: बर्ड फ्लू पछि अब तेह्रथुमको बसन्तपुरको प्रसंग। तेह्रथुमको बसन्तपुरमा 11,45,00,000 लागतमा निर्माण गरिएको मिनी बजार सञ्चालनमा आएको छ। यसले स्थानीय किसानमा आर्गेनिक कृषि उपजको संकलन, भण्डारण र बजारीकरण सहज बनाउँदै बिचौलियामाथिको निर्भरता घटाउने अपेक्षा पनि गरिएको छ।
5: तेह्रथुमको लालीग्रास नगरपालिका स्थित बसन्तपुर बजारमा स्थानीय कृषि उत्पादनको संकलन, भण्डारण तथा बजारीकरणलाई व्यवस्थित गर्ने उद्देश्यले निर्माण गरिएको मिनी मार्केट आजदेखि सञ्चालनमा आएको छ। नगर क्षेत्रका किसानले उत्पादन गरेका अर्ग्यानिक तरकारी, फलफूल तथा अन्य कृषि उपजलाई सहज रूपमा बजारसम्म पुर्याउने लक्ष्यका साथ निर्माण गरिएको मिनी मार्केट भवनको उद्घाटन लालीग्रास नगरपालिकाका नगर प्रमुख अर्जुन माबुहाङले गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख माबुहाङले कृषि उत्पादनलाई बजारसँग जोड्दै किसानको आमदानी वृद्धि गर्ने उद्देश्यले भवन सञ्चालनमा ल्याइएको बताउनुभयो। उहाँका अनुसार उत्पादनपछि सुरक्षित भण्डारण र बजारको अभावका कारण किसानले भोग्दै आएको समस्या समाधानमा मिनी मार्केट महत्वपूर्ण बन्नेछ। मिनी मार्केट सञ्चालनमा आएपछि स्थानीय कृषि उत्पादनको बिक्री वितरण सहज हुने, किसानले आफ्ना उत्पादनको उचित मूल्य प्राप्त गर्ने तथा कृषि व्यवसायलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ। स्थानीय किसानहरूले पनि भवन सञ्चालनसँगै कृषि उपजको बजारीकरणमा सहजता आउने विश्वास व्यक्त गरेका छन्। उक्त भवन सघन शहरी विकास कार्यालय धनकुटाले 11,45,00,000 रूपियाँको लागत

0: निर्माण गरी लालीग्रास नगरपालिकालाई हस्तान्तरण गरेको हो। नगरपालिकाले मिनी मार्केटलाई स्थानीय कृषि उत्पादनको प्रमुख व्यापारिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ। विकास गुरुङ, तेह्रथुम।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। वर्षायामका बेलामा नदी किनारका बासिन्दा सबैभन्दा बढ़ी जोखिममा।
2: विगतमा कतरा कतरा बाढ़ी आए, कुन कुन क्षेत्र डुबानमा पर्यो, कति समय डुबानमा पर्यो, नजिकैको कुन स्थान कहिले डुबान भएन, त्यसलाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्ने,
1: बाढ़ी र डुबानबाट जोगिन के गर्ने, विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो, संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
4: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
5: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
6: हाम्रा दुःखमै त सरकारी खेती गरिसौ र पानी पुगला, अखन चाहिँ हाम्रो खेती हो।
3: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
5: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
3: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशै भरे कार्यक्रम हेलो संसद।
7: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरी तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
9: बर्खायाममा नदी किनारका बासिन्दाले के ख्याल गर्ने, बाढ़ीबाट जोगिन सही सूचना कहाँबाट लिने होला? नमस्कार, हेलो मौसममा तपाईलाई स्वागत छ, म सन्तोष गन्धर्व। आजको हेलो मौसममा बर्खामा नेपालका अधिकांश भूभाग बाढ़ीको चपेटामा पर्ने गरेका छन्। यस्तो अवस्थामा समयमै सूचना प्राप्त भए जनधनको क्षति कम गर्न सकिने विज्ञहरू बताउँछन्। आज हामी यही विषयमा बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख तथा वरिष्ठ जलविज्ञ विनोद पराजुलीसँग कुराकानी गरेका छौं।
2: हाम्रा नीति नियम कार्यविधि जति पनि छन् ती उत्कृष्ट छन्, तर त्यसको कार्यान्वयनमा हामी चुकिरहेका छौं भन्ने मुख्य आशयमा आधारित भएर ती सबै सूचनाहरूलाई, ती सबै तथ्याङ्कहरूलाई, चाहे त्यो पूर्व सूचना सम्बन्धित तथ्याङ्क होस्, चाहे त्यो पछि उद्धार विपद पछाडिको चरण भन्छौ, उद्धार र तिनीहरूको व्यवस्थापन होइन, उद्धारमा रहेका व्यक्तिहरूको व्यवस्थापन अथवा विपद पछाडिको अवस्थाको व्यवस्थापन, ती समग्र प्रक्रियाहरूमा, प्रतिकारका प्रक्रियाहरूमा सहजीकरणको लागि चाहिँ एउटा अनलाइन प्लेटफर्म, त्यो चाहिँ मोबाइल एप पनि हुन सक्छ, त्यो विकास गर्नुहोस्, मोबाइल एप अथवा ड्याशबोर्डको रूपमा, जसमा सबै किसिमका सूचनाहरू एउटै एप्लिकेशनमा आओस्, ताकि सबैले त्यसलाई त्यो चाहिँ सबै नागरिकको पहुँचमा पनि हुन सक्छ, र जो कोहीले जुनसुकै ठाउँमा जुनसुकै विपद पर्दाखेरि पनि आफूलाई परेको आवश्यकता के हो त्यो चाहिँ जानकारी गराउन सक्नुहुन्छ, र हामी डिजिटली नै त्यसलाई एप्रुभ पनि गर्न सक्छौँ, र त्यसले चाहिँ हाम्रो जुन परम्परागत विपद व्यवस्थापनका प्रयासहरू छन् त्यसलाई चाहिँ आधुनिक बनाउँछ, छिटो छरितो बनाउँछ, प्रभावकारी बनाउँछ, र जनधनको क्षति न्यूनीकरणको पनि सहयोग गर्छ। त्यो निर्देश
10: मोबाइल फोन प्रयोगकर्ताले त सजिलैसँग मौसमबारे जानकारी लिन सक्ने भयो यदि त्यो आयो भने,
2: र स्पष्ट रूपमा गृहमन्त्रीज्यूको निर्देशन छ कि अबको एक महिनाभित्र हामी त्यस्तो डिजिटल प्लेटफर्म विकास गर्नुहोस् र त्यो प्लेटफर्मको प्रयोग चाहिँ एक महिनाभित्र हुनुपर्छ भनेर
10: निर्देश।
2: राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणदेखि जुटेको मैले बुझेको छु र सम्भवतः एक महिना अगाडि नै यो प्लेटफर्म चाहिँ प्रयोगमा आउनेछ।
10: बाढी पूर्वानुमान प्रणालीमा स्थानीय समुदायको भूमिका चाहिँ कतिको महत्वपूर्ण हुन्छ, के हुन सक्ला भूमिका?
2: सबैभन्दा महत्वपूर्ण भूमिका नै स्थानीय समुदायको। कुनै पनि विपद हुने भनेकै स्थानीय स्तरमा हो। हामीले ठूला विपदको कुरा गर्दाखेरि त्यो ठूलो क्षेत्र ओगट्न सक्छ, तर त्यो कहीँ न कहीँ कुनै न कुनै स्थानीय पालिका स्थानीय समुदायमा त्यो विपद हुने हो। त्यसकारणले सबैभन्दा ठूलो भूमिका स्थानीय समुदायको छ। हामी पूर्व सूचना प्रणालीको कुरा गर्दाखेरि पहिलो पिल्लरको रूपमा चाहिँ जोखिमको ज्ञानको कुरा गर्छौं। त्यसकारण स्थानीय समुदायलाई जोखिमको ज्ञान, आफू रहेको स्थानमा के को जोखिम हो, बाढ़ीको हो, डुबानको हो, अथवा हिमताल विस्फोटको, अन्य के हो, त्यो ज्ञान चाहिँ हुनु जरूरी छ। विगतमा कत्रा कत्रा बाढ़ी आए, कुन कुन क्षेत्र डुबानमा पर्यो, कति समय डुबानमा पर्यो, नजिकैको कुन स्थान कहिले डुबान भएन त्यसलाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्ने, र त्यो डुबान नहुने क्षेत्रमा रहेको बाटो कुन हो, हामी त्यो सुरक्षित बाटो भएर सुरक्षित स्थानमा पुग्नुपर्छ। यी समग्र ज्ञान चाहिँ स्थानीय समुदायलाई जति हामी कसैलाई हुँदैन। त्यसकारणले स्थानीय समुदायको एकदमै ठूलो भूमिका छ। खास गरी हामीले दिने भनेको बाढ़ी आउँदैछ, ठूलो बाढ़ी आउँदैछ भन्ने सूचना नै हो, तर नजिकको सुरक्षित स्थान, त्यो सुरक्षित स्थानमा सुरक्षित बाटो भएर पुग्ने जो त्यो बाटो, ती समग्र ज्ञान चाहिँ स्थानीय समुदायलाई हुनु जरूरी छ, त्यो हुन्छ पनि। त्यसकारणले त्यसको पहिचान चाहिँ यो मनसुन अगाडि नै हामीले गर्नुपर्छ, र त्यसमा स्थानीय समुदायलाई हामी अनुरोध पनि गर्दछौं कि नजिकको सुरक्षित स्थान, त्यसलाई हामी सुरक्षित आश्रय स्थल पनि भन्ने गर्दछौं, र सुरक्षित बाटो, त्यो उचो भूभाग कुन हो, त्यो चाहिँ पहिचान गरिराख्नुपर्छ। र सँगै डुबान भइराख्ने क्षेत्र, विगतमा डुबान भएका घरहरू ती कुन कुन हुन्, त्यो पनि ज्ञान चाहिँ उहाँहरूलाई हुनुपर्छ, ताकि हाम्रो सूचनाको सही उहाँहरूले चाहिँ प्रयोग गर्न सक्नुहोस्।
10: अर्को प्रश्न चाहिँ, यो भारतबाट आउने नदीहरूको बाढ़ीबारे नेपालले कति समय अघि सूचना पाउँछ?
2: अब भारतबाट नेपालमा आउने नदी महाकाली नदी मात्रै नै हो। महाकाली नदीको केही शाखा नदीहरू भारततर्फबाट महाकालीमा आउँछन्। यद्यपि महाकाली त हाम्रो दुवैको साझा नदी हो, र भारतले चाहिँ सामान्यतया दार्चुला जुन छ, दार्चुलाको माथिल्लो क्षेत्रमा धौलीगंगा भन्ने एउटा ठूलो नदी छ जुन भारततर्फबाट आउँछ, त्यसको सूचना चाहिँ हामीलाई केही घण्टा अगाडि दिने गर्दछ। जहाँसम्म धौलीगंगा ब्यारेज खोल्दाखेरि आउने बाढ़ी छ, त्यसको सूचना चाहिँ हामीले 24 घण्टा अगाडि नै पाउँछौ, र त्यो ब्यारेज खोलेर आउने अतिरिक्त बाढ़ीको सूचनाको आधारमा हामीले आम सर्वसाधारणलाई सूचना पनि पठाइरहेका छौं। र भर्खरै मात्रै भारत सरकारसँग नेपाल सरकारको द्विपक्षीय वार्ता काठमाडौँमै सम्पन्न भएको पनि छ, एक महिना जति मात्रै भयो। त्यसमा नेपालको तथ्याङ्क पनि हामीले भारतलाई दिने गरी, किनकि भारतका बासिन्दाहरू पनि नेपालबाट बढ्ने नदीहरूबाट प्रताड़ित छन्, र कतिपय भारततर्फको तथ्याङ्क पनि हामीलाई आवश्यक पर्छ बाढ़ी र डुबानको कुरा गर्दाखेरि, त्यो चाहिँ दिने गरी सहमति भएको छ। र हामी गत हप्ता मात्रै भारततर्फबाट पनि 5 विभिन्न क्षेत्रको मापन गर्ने तथ्याङ्कहरूको सूचना चाहिँ हामीलाई नियमित प्राप्त गरी गरी प्राप्त भएको छ, हामीले पनि भारतलाई उपलब्ध गराइसकेका छौं। र हाम्रो सम्झौताको मर्म के हो भने, दुवै देशका बाढ़ीबाट प्रभावित हुन सक्ने आम बासिन्दालाई चाहिँ मनसुनको अवधिमा जोगाउँ।
9: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ। नमस्कार।
1: राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया शुरू भएको छ। होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी परिवारलाई सरकारले उपलब्ध गराउने राहत रकम लिएर 5 दिनभित्र बसोबास स्थल खाली गर्न निर्देशन दिएको छ। एमाले पार्टी उपाध्यक्ष विष्णु पौडेलको पक्राउलाई गैर न्यायिक भन्दै तत्काल रिहाईको माग गरेको छ भने विशेष अदालतले पौडेललाई 7 दिन हिरासतमा राख्न अनुमति दिएको छ। नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारले उच्चस्तरीय कार्यदल गठन गरेको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले आफू सहभागी रहेको सरकारद्वारा प्रस्तुत बजेटप्रति असन्तुष्टि जनाउँदै संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ। र भारतको उत्तर प्रदेशको लखनऊमा एक कोचिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा 15 जनाको मृत्यु भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 10 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: पाँच बजे बिहान उठेर भरे दस बजे रात कुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
1: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
2: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
1: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
3: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
4: कार्यक्रम साझा आवाज,
1: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
5: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
6: प्रोप्राइटर मधुमाया जीजी, पढे होइन प्रोप्राइटर बनेको छु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
1: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
2: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
3: पसिनाको सम्मान, समानताको अभियान,
4: कार्यक्रम साझा आवाज। उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको, अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाई हाम्रो सबैको साथ।
1: नमस्कार, कार्यक्रम साझा आवाजमा तपाईलाई स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व।

0: कार्यक्रम साझा आवाजको आज तेस्रो भाग। यस कार्यक्रमको मुख्य उद्देश्य समाजमा महिला किसानको सहभागिता र नेतृत्व सुदृढ गर्दै लैंगिक समानता प्रवर्धन गर्नु हो।
1: महिला पुनर्स्थापना केन्द्र ओरेक संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोर्याबद्वारा संचालित सीआईएनको प्रस्तुति कार्यक्रम साझा आवाजमा हामी महिला किसानहरूको पहिचान, अधिकार, सेवामा पहुँच विस्तार, कृषि, जीविकोपार्जन र निर्णय प्रक्रियामा महिलाको सहभागिता बढ़ाउने, समुदायमा लैंगिक विभेद घटाउने, महिला श्रमको सम्मान र मान्यता बढ़ाउने विषयमा सामग्री प्रस्तुत गर्छौं।

0: रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सभापतिमा उम्मेद्वारी दिनुभएको छ। वहाँको प्रस्तावकमा वरिष्ठ नेता बालिन्द्र शाह बालिन बस्नु भएको छ। नयाँ संशोधित कार्यतालिका अनुसार अहिले केन्द्रीय सदस्यको मनोनयन फारम वितरण शुरू भएको छ। महाधिवेशन अन्तर्गत भोलि पहिलो चरणको मतदान हुने भएको छ। आज केन्द्रीय निर्वाचन आयोगले संशोधित कार्यतालिका प्रकाशन गर्दै भोलि बिहानदेखि मतदान हुने जनाएको हो। पहिलो चरणमा पार्टी सभापति र केन्द्रीय सदस्यहरूका लागि निर्वाचन हुनेछ। मतदानको समय भने खुलाइएको छैन। मतदान सम्पन्न भएको दुई घण्टापछि पहिलो चरणको मतगणना र मत परिणाम घोषणा गर्ने आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। वहाँका अनुसार दोस्रो चरणको उम्मेद्वारी र अन्य थप निर्वाचन कार्यतालिका पछि प्रकाशन गरिनेछ। आज उम्मेद्वारीहरूका प्रारम्भिक नामावली, दावी विरोध, उम्मेद्वारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशन लगायतका काम गरिनेछ। साथै मौन अवधि आजै राति पौने 12 बजेदेखि लागू हुनेछ।
1: राष्ट्रपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा व्यवस्थापन पक्ष भद्रगोल देखिएपछि प्रतिनिधि नै आक्रोशित भएका छन्। बन्द सत्र पटक पटक निर्धारित समयभन्दा ढिलो शुरू भएपछि देशभरबाट आएका प्रतिनिधिहरूले व्यवस्थापन प्रति तीव्र असन्तुष्टि जनाएका हुन्। हिजो दिनभर बन्द सत्र शुरू नगरी साँझ स्थगित भएपछि प्रतिनिधि आक्रोश भएका थिए। आज पनि दिउँसो 2 बजे शुरू हुने भनिएको बन्द सत्र 3:30 बजेपछि मात्रै शुरू गरिएको थियो। समयमै कार्यक्रम सञ्चालन हुन नसक्दा प्रतिनिधिहरूले अनावश्यक समय र खर्च बढ़ेको गुनासो गरेका छन्। साथै स्पष्ट चेन अफ कमाण्ड नदेखिएको भन्दै उनीहरूले हाम्रो पार्टी र पुराना पार्टीमा के फरक भयो भन्दै नेतृत्वलाई प्रश्न गरे।
2: यो गुण्डागर्दी शैली भएन, यो
3: गुण्डागर्दी भने यो राष्ट्रिय स्वतन्त्र पार्टीको सुशासन
2: हुनुपर्छ।
1: राष्ट्रपाले पनि व्यवस्थापनमा कमजोरी भएको स्वीकार गरेको छ। पार्टी प्रवक्ता मनिष झाले अपेक्षा भन्दा करिब 500 बढ़ी प्रतिनिधि सहभागी भएपछि नामावली व्यवस्थापन र अन्य तयारीमा चुनौती थपिएको बताउनुभयो। व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिहरूमा असन्तुष्टि देखिनु स्वाभाविक भएको उहाँको धारणा छ।
4: व्यवस्थाको के कमजोरी भएको छ, त्यो कारण असन्तुष्टि त स्वाभाविक हो नि। हामी आफ्नो तर्फको कमजोरी हुन्छ, तर त्यसमा अरूको रियाक्सन हुन पाउँदैन भन्ने कुरा त हुँदैन। हामी कमजोर भयो भने अरूले असन्तुष्टि त व्यक्त गरिहाल्नुहुन्छ नि।
1: पार्टी स्थापनाको 4 वर्षमै जनताबाट अविश्वसनीय विश्वास जितेको पार्टीले प्रतिनिधि छान्नै भद्रगोल देखिएपछि विश्लेषकहरूले पनि प्रश्न उठाएका छन्। राजनैतिक विश्लेषक पुरञ्जन आचार्यले थाहा संचार नेटवर्क संघको संक्षिप्त कुराकानीमा पार्टीमा अनुभवको कमी र व्यवस्थापकीय अदूरदर्शिता प्रष्ट देखिएको बताउनुभयो।
5: गरेको अनुभव यिनीहरूसँग छैन, पहिलो अधिवेशन हो होइन। यत्रो ठूलो पार्टी सम्हाल्ने त्यो त्यहाँको त्यो व्यवस्थापकीय कुशलता भएको मानिसहरू पनि देखिँदैनन् होइन। त्यसले गर्दाखेरि अब यस्तो यो गर्मीको मौसममा चितवनमा गरिएको छ, पक्कै अनुभवको कमी छ, व्यवस्थापकीय क्षमताको कमी छ।
0: राष्ट्रिय सभाका सांसदहरूले सरकारले शिक्षा क्षेत्रलाई पनि अस्त व्यस्त बनाएको टिप्पणी गरेका छन्। आज संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सभामा रहेका विपक्षी दलका सांसदहरूले शिक्षा क्षेत्रलाई समेत अस्त व्यस्त बनाउने गरी सरकारले अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएका हुन्। नेपाली कांग्रेसका सांसद जगत तिमल सिन्हाले सरकारका हरेक गतिविधिले मुलुकलाई नै ध्वस्त बनाउने अवस्था आएको आरोप लगाउनुभयो। उहाँले सरकारले नीति तथा कार्यक्रम ल्याउने बेलामा विश्वविद्यालयहरूको पदाधिकारी हटाउने काम गरेर गम्भीर गल्ती गरेको सांसद तिमल सिन्हाको भनाइ छ।
6: विश्वविद्यालयले आफ्नो वर्षभरिको बजेट बनाउने बेलामा, त्यसपछि यो बेला भनेको अब नयाँ प्रोग्रामहरू के लन्च गर्ने, नयाँ प्रोग्राम के गर्ने भनेर प्राकृत परिषदको मिटिङ गराउने बेलामा, यो बेलामा यो इन्टेन्सनली नै यो देशलाई चाहिँ कहाँबाट हो ध्वस्त बनाउने नै गरिएको
0: हो। नेकपा एमालेकी सांसद सम्झना देवकोटाले नेपाल जस्तो उपयुक्त वातावरण भएको मुलुकमा बाह्य मुलुकका विद्यार्थीले पनि सरकारले उच्च शिक्षा अध्ययनका लागि आकर्षित गर्ने खालको कार्यक्रम ल्याउनुपर्ने आवश्यकता उल्याउनुभयो।
7: हाम्रो जस्तो पर्यटकीय, हाम्रो जस्तो वातावरण, हाम्रो जस्तो हावापानी, हाम्रो जस्तो आतिथ्यता, हाम्रो जस्तो विदेशीलाई माया गर्ने संस्कारमा हामीले बाहिरका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई नेपालमा ल्याएर पढाउने व्यवस्था कसरी बनाउन सकिन्छ, के गर्न सकिन्छ र यसका लागि शिक्षा मन्त्रालयको कार्यक्रमहरू के छ।
0: नेपाली कम्युनिष्ट पार्टीका सांसद घनश्याम रिजालले सरकारले ल्याएको विश्वविद्यालय सम्बन्धी अध्यादेशले मुलुकका शिक्षा क्षेत्रमा ठूलो समस्या खड़ा गरेको बताउनुभयो।
8: अब बजेट बनाउने बेलामा र नीति कार्यक्रमै बनाउने बेलामै त्यो आएको हुनाले त्यसलाई पनि बजेट र त्यहाँको नीति कार्यक्रम बनाउने कुरालाई पनि यसले नै समस्या पारेको छ।
1: सरकारले मेडिकल शिक्षामा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढ़ाउने तयारी गरेको छ। समितिको बैठकमा शिक्षा सचिव चुडामणि पौडेलले मेडिकल शिक्षा अध्ययनका लागि नेपालमा आउन चाहने विदेशी विद्यार्थीको सबैभन्दा बढ़ी आकर्षण भएकाले उनीहरूका लागि कोटा थप गर्ने नीतिगत निर्णय लिने तयारीमा सरकार रहेको स्पष्ट पार्नुभयो। उहाँले नेपालका विश्वविद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीका लागि स्टुडेन्ट भिजामा सहजीकरण गर्ने विषयमा पनि गृह मन्त्रालयसँग कुरा भइरहेको बताउनुभयो।
8: जति विभिन्न देशका विद्यार्थीहरू नेपालका विभिन्न विश्वविद्यालयहरूमा अहिले पनि पढ़िरहेको छ, यसलाई स्टुडेन्ट भिसामा कसरी सहजीकरण गर्न सकिन्छ भनेर गृह मन्त्रालयसँग हामीले छलफल पनि अगाडि बढ़ाएका छौं र विशेष गरी विदेशी विद्यार्थीहरूको सबभन्दा बढ़ी आकर्षण हाम्रो चाहिँ मेडिकल शिक्षामा देखिएको हुँदाखेरि मेडिकल शिक्षामा विदेशी विद्यार्थीको कोटा बढ़ाउन सकिन्छ भन्ने हिसाबले नीतिगत रूपमा निर्णय गर्ने हिसाबले सरकार चाहिँ अगाडि बढ़िरहेको पनि म यहाँहरूलाई निवेदन गर्न चाहन्छु।
1: त्यस्तै उहाँले आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको पनि जानकारी दिनुभयो।
8: आउने आर्थिक वर्षभित्रमा चाहिँ नेपाल सरकारले शिक्षा ऐन चाहिँ पारित गर्ने भन्ने हिसाबले मन्त्रालयले कार्ययोजना बनाएर अगाडि बढ़िसकेको हुँदाखेरि त्यो आइसकेपछि यसका चाहिँ विद्यालय शिक्षासँग रहेका शासकीय सम्बन्धमा गुणस्तरका सन्दर्भमा धेरै विकृतिहरू र शिक्षक म्यानेजमेन्टका सन्दर्भमा देखिएका समस्याहरू चाहिँ त्यसले चाहिँ समाधान गर्छ नि।
0: परिवेशमा थप समाचार बाँकी नै छन् सुन्दै गर्नुहोला।
9: आरटीजीएस व्यवस्था बारे जानकारी। रियल टाइम ग्रस सेटलमेन्ट आरटीजीएस एक रकम स्थानान्तरण प्रणाली हो। यस प्रणाली मार्फत एक ब्याङ्कबाट अर्को ब्याङ्कमा रकम तत्कालै र प्रत्येक कारोबारलाई छुट्टा छुट्टै कुनै पनि कारोबारलाई एकै ठाउँमा जोड्ने वा हिसाब मिलाउने प्रक्रिया नगरी स्थानान्तरण गरिन्छ। आरटीजीएस प्रणालीबाट रू 2 लाख वा सोभन्दा बढ़ी जति पनि रकम भुक्तानी गर्न सकिन्छ। आरटीजीएस मार्फत कारोबार गर्न आफ्नो खाता रहेको ब्याङ्क वा वित्तीय संस्थामा गई तोकिएको ढाँचामा रकम भुक्तानी सम्बन्धी आदेश सहित आवश्यक विवरण बुझाउनुपर्छ। त्यसरी प्राप्त भएको भुक्तानी आदेश बैंक तथा वित्तीय संस्थाले आरटीजीएस प्रणालीमा प्रविष्ट गरेपछि कारोबार तुरन्त सम्पन्न हुन्छ। यस प्रणालीमा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाका कुनै पनि शाखाबाट आरटीजीएस कारोबार गर्न सकिन्छ। ठूलो रकमको कारोबार अन्य भुक्तानी प्रणाली जस्तै ईसीसी वा आईपीएस मार्फत गर्दा रकम सम्बन्धित ग्राहकको खातामा जम्मा हुन केही समय लाग्न सक्छ, तर आरटीजीएस मार्फत गरिएको कारोबारको रकम भने तत्काल सम्बन्धित ग्राहकको खातामा जम्मा हुन्छ। ठूलो रकमको भुक्तानीका लागि आरटीजीएस रोजौं, तत्काल भुक्तानी, सुरक्षित कारोबार। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
10: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
11: मार्बलका सीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीवीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
12: सुरक्षा घरको साथ जीवन भरको।
13: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाण्डुबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: काठमाण्डु उपत्यका सहित देशका 11 जिल्लाका 82 स्थानमा बर्ड फ्लू देखिएको छ। आज पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले प्रेस विज्ञप्ति जारी गरी देशका विभिन्न स्थानमा बर्ड फ्लू देखिएकाले सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। विभागका अनुसार गत चैत 4 गते मोरङमा बर्ड फ्लू देखिएको थियो। त्यसैता देशका 11 जिल्लामा संक्रमण देखिएको छ। हाल झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाण्डु, ललितपुर, भक्तपुर र काभ्रेप्लाञ्चोकका 82 स्थानमा बर्ड फ्लू देखिएको विभागका महानिर्देशक डाक्टर दाहालले जानकारी दिनुभयो। कोशी प्रदेशमा नियन्त्रणमा आएको भए पनि काठमाण्डु बर्ड फ्लूको हटस्पट बनेको छ। काठमाण्डुका विभिन्न स्थानमा बर्ड फ्लू देखा पर्ने क्रम बढ़ेको विभागले जनाएको छ। विभागले फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्बन गर्न अण्डा राख्ने कागजको पुरानो क्रेट प्रयोगमा नल्याउन ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण निसंक्रमण गरेर मात्रै भित्र्याउन भनेको छ। त्यस्तै काग लगायतका जंगली पंक्षीसँग घरपालुवा पंक्षी तथा पंक्षीको दाना लसपस हुन नदिने गरी थुनेर पंक्षी पालन गर्न पनि आग्रह गरेको छ। यससँगै पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न विभागले सचेत गराएको छ। विभागका अनुसार पछिल्लो चार महिनामा बर्ड फ्लू प्रभावित 5,69,858 पंक्षी नष्ट गरिएको छ। त्यसैसँगै 9,89,313 अण्डा र 1,95,485 केजी दाना पनि नष्ट गरिएको जनाइएको छ।
0: सरकारले आफैले लगेर राखेका सबै सुकुम्बासीहरूलाई होल्डिङ सेन्टर खाली गर्न 5 दिनको समय दिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आज 5 दिनभित्र सरकारले दिने भनेको 25,000 रूपियाँ लिएर होल्डिङ सेन्टर छाड्न अल्टिमेटम दिएको हो। समितिले यसबारेको सूचना सबै होल्डिङ सेन्टरहरूमा टाँस गरेको छ। सरकारले शुरूमा एकमुष्ट 25,000 का दरले दिने त्यसपछि मासिक 15,000 दिने भनिसकेको सन्दर्भमा खाता खोलेर 5 दिनभित्र ठाउँ खाली गर्न भनिएको हो। हालसम्म सबै होल्डिङ सेन्टरमा 388 घर परिवार रहेका छन्। सुकुम्बासी बस्ती भत्काएपछि सुकुम्बासीहरूको रूपमा आफ्नो नाम दर्ता गराउन आउनेको संख्या 2,608 जना रहेको थियो। त्यसमध्ये 388 जना होल्डिङ सेन्टरमा रहेका छन् भने बाँकी बाहिर आफै व्यवस्थापन गरेर बसेका छन्। होल्डिङ सेन्टरमा अस्थायी रूपमा बस्दै आएका नागरिकलाई सधैँ त्यहाँ राखिराख्न सम्भव नहुने हुनाले आफ्नै हिसाबले सुरक्षित बासको व्यवस्था गर्नका लागि 5 दिने सूचना जारी गरेको समितिका आयोजना निर्देशक मचा काजी महर्जनले जानकारी दिनुभयो। उहाँले सरकारले केही समय अघि काठमाडौँ नदी किनारका छेउमा बस्दै आएका सुकुम्बासीको बस्ती भत्काएर उनीहरूलाई होल्डिङ सेन्टरमा राखेको थियो।
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले अदालतमा दायर हुने प्रत्येक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति ध्यान आकर्षण गराएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय अन्तर्गत कानून तथा मानवाधिकार सचिव पुष्कर सापकोटाले असम्बद्ध विषयमा पनि प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाउँदा राज्यको स्रोत र साधनको अनावश्यक खर्च भइरहेको बताउनु भएको हो। सचिव सापकोटाका अनुसार हाल प्रधानमन्त्री कार्यालयसँग सम्बन्धित 38 निवेदनहरू कार्यान्वयनको प्रक्रियामा रहेका छन्। ती फैसलाहरू प्रधानमन्त्री कार्यालय आफैले कार्यान्वयन गर्ने प्रकृतिका नभई विभिन्न विषयगत निकायहरूसँग सम्बन्धित हुने उहाँले स्पष्ट पार्नुभयो। त्यस्तै उहाँले अदालत समक्ष रिट दर्ताकै समयमा सम्बन्धित निकायको पहिचान गरी आवश्यक पक्षलाई मात्र विपक्षी बनाउन अनुरोध गर्नुभएको छ। कतिपय रिटमा प्रधानमन्त्री कार्यालयको संलग्नता आवश्यक नहुँदा पनि विपक्षी बनाइने र त्यसका लागि अनिवार्य रूपमा लिखित जवाब पेश गर्नुपर्दा राज्यको जनशक्ति र समय खर्च भइरहेको सचिव सापकोटाको तर्क छ।
0: मनसूनजन्य विपदका कारण देशभर विगत एक दशक अर्थात 10 वर्षमा 3,000 बढ़ीले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसारको तथ्यांक विश्लेषण गर्दा मनसूनजन्य विपदका कारण 3,074 जनाको मृत्यु भएको छ। यो अवधिमा 502 जना विपत्ता भए भने 4,769 जना घाइते भएका छन्। 3,398 घर परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ। यो वर्षको मनसून पनि नेपालमा प्रवेश गरिसकेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसून सरदरमिति भन्दा 6 दिन ढिलो गरी जून 19 कोशी प्रदेशबाट आगमन भएको मनसून मध्यहेस र बागमती प्रदेशको सम्पूर्ण भूभाग गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै ठाउँमा प्रवेश गरेको छ। यस वर्ष मनसून अवधिमा देशभर सरदरभन्दा कम वर्षा रहने सम्भावना विगतको तुलनामा कम रहेको भए पनि सरदर तापक्रम वृद्धि हुन सक्ने आकलनले केही उच्च हिमाली स्थानमा हिमताल विस्फोटन भई तल्लो तटीय क्षेत्रमा बाढ़ी पहिरो डुबान जमीन कटान तथा आकस्मिक बाढ़ी जस्ता मनसूनजन्य विपदको जोखिम अधिक हुने सम्भावना छ। यो वर्ष मनसूनजन्य विपदबाट देशभर करिब 51,868 घरधुरीका 2,26,661 जनसंख्या प्रभावित हुने आकलन गरिएको छ। 1,000 देखि 4,000 घर परिवार प्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने अनुमान गरिएको छ, जुन सबैभन्दा खराब अवस्थाको परिदृश्यको करिब 10% बराबर हो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: होइन, ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले विगतका राजनीतिक निर्णय, सत्ता केन्द्रित प्रवृत्ति र अस्थिर गठबन्धनका कारण पार्टीप्रति जनतामा असन्तुष्टि बढ़ेको स्वीकार्दै अब कंग्रेस जनमुखी राजनीतिमा फर्कनुपर्ने बताउनु भएको छ। झापाको वृतामोड़मा आज आयोजित कंग्रेसको जिल्ला स्तरीय कार्यकर्ता भेटघाटमा उहाँले अब सरकार उनी अंक गणित भन्दा जनताको मन जित्ने राजनीतिलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभयो। सभापति थापाले स्पष्ट राजनीतिक आधार बिना अन्य दलसँग गठबन्धन गर्ने, पुनः त्यही गठबन्धन तोड्ने प्रवृत्ति सीमित नेताहरूको प्रधानमन्त्री बन्ने आकांक्षा तथा सत्ता भागभण्डाको राजनीतिले कंग्रेसको छवि कमजोर बनाएको बताउनुभयो।
3: सुनसरीको बर्जु गाउँपालिका छ नरह चोकमा आज सवारी दुर्घटना हुँदा नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक सहीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बारम्बार कार्यरत सप्तरी विष्णुपुर गाउँपालिका 51 वर्षीय लालकुमार यादवको मृत्यु भएको हो। चिमडी तर्फ आउँदै गरेको ईबी कारले विपरीत दिशातर्फबाट जाँदै गरेको मोटरसाइकल ठक्कर दिँदा यादव गम्भीर घाइते भएका थिए। घाइते यादवको उपचारका क्रममा विराटनगर स्थित विराट नर्सिङ होममा मृत्यु भएको हो। मोटरसाइकलको पछाडि सवार यादवकी श्रीमती 47 वर्षीय रामपरी यादव घाइते भएको छन्। ठक्कर दिने कारका चालक मोरङ कटहरी गाउँपालिका 3 का 50 वर्षीय डाक्टर राजेन्द्र चौधरी प्रहरीको नियन्त्रणमा रहेका छन्।
4: हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक शान्ति मिश्रको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ। सूचना तथा संचार मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले आज काठमाडौँमा आयोजित एक कार्यक्रममा उक्त टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्नुभयो। विक्रमसम्म 2019 स्थापना भएको नेपालको पहिलो आधुनिक पुस्तकालयको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी शान्ति मिश्रको योगदानको स्मरण स्वरूप हुलाक टिकट प्रकाशन गरिएको हो। कार्यक्रममा सचिव बस्नेतले 2016 स्थापना भएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयलाई आधुनिक स्वरूप दिन शान्ति मिश्रको लगन र मेहनत निर्णायक रहेको बताउनुभयो। उहाँले महिलाको योगदानलाई सम्मान गर्दै हुलाक सेवा विभागले टिकट प्रकाशन गरेकामा त्यसको सराहना गर्नुभयो।
3: हिमाली जिल्ला हुम्लामा असारे झरी नहुँदा बाली सुक्दै गएपछि जिल्लाका किसान चिन्तित हुन थालेका छन्। लामो समयदेखि पानी नपर्दा कोदो, चिनो, कागुनो, भट्ट, काउनी लगायत तरकारी बाली समेत सुक्न थालेपछि किसान चिन्तित भएका हुन्। जिल्लाको सिमकोट गाउँपालिका 1 का किसान जानकी भण्डारीले असारमा पानी नपरेकाले बाली सुक्दै जान थालेको बताउनुभयो। सिमकोट गाउँपालिका 2 का किसान रूपसी बोहराले असारको पहिलो हप्तासम्म पानी नपर्दा उत्पादन घट्ने र खाद्यान्न संकट पर्न सक्ने बताउनुभयो। जिल्लाको सबैभन्दा बढ़ी अन्न उत्पादन हुने सर्केगाड गाउँपालिका 2 रिप गाउँका किसान समेत लामो समय पानी नपर्दा बाली सुक्दै जान थालेको भन्दै चिन्तामा परेका छन्।
4: काठमाडौँ महानगरपालिकाले प्रदान गर्ने शैक्षिक सत्र 2083-84 कक्षा 11 र 12 का लागि अन्तिम मनोनयनका लागि 3,297 जनाको आवेदन प्राप्त भएको छ। प्राप्त आवेदन मध्येबाट 586 जनालाई मनोनयन गरिएको काठमाडौँ महानगरपालिका शिक्षा विभागले जानकारी दिएको छ। जसमा शिक्षा विषयका लागि 2 जना, मानविकीमा 6 जना, कानूनमा 23 जना, व्यवस्थापनमा 273 जना, विज्ञानमा 282 जना विद्यार्थी मनोनयन हुने भएको शिक्षा विभागका प्रमुख नमराज ढकालले जानकारी दिनुभयो।
3: शेयर बजारमा नेप्सी परिसूचक आज ओह्रालो लागेको छ। नेप्सी परिसूचक 26.16 अंकले ओह्रालो लागेर 2674.48 बिन्दुमा कायम भएको छ। आज कुल 353 कम्पनीको शेयर 4,36,21,94,000 रूपियाँमा खरिद बिक्री भएको छ। कारोबार भएका मध्ये आज 22 कम्पनीको मात्र शेयर मूल्य वृद्धि भएको छ। आज 239 कम्पनीको शेयर मूल्य ओह्रालो लाग्दा 11 कम्पनीको मूल्य भने स्थिर रहेको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरान र ओमानले महत्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुज सम्बन्धी विषयमा छलफल गर्न संयुक्त समिति गठन गरेका छन्। इरानका प्रमुख वार्ताकार मोहम्मद बाघिर घालिवाफले आज यसको जानकारी दिनुभएको हो। इरानी प्रतिनिधिमण्डलको मस्कट भ्रमणपछि इरान र ओमानले होर्मुज जलडम्बु मध्ये सम्बन्धी विषयमा छलफल गर्न संयुक्त समिति गठन गरेका हुन्। यसबारे थप विवरण दुवै देशको संयुक्त वक्तव्यमा सार्वजनिक गरिने घालिवाफले उल्लेख गर्नुभएको छ। यसअघि ओमानका विदेश मन्त्री सैयद बद्र अल बुसैदीले आफू र घालिवाफ बीच अमेरिका इरान समझदारी पत्र र विशेष गरी स्ट्रेट अफ होर्मुज सम्बन्धी व्यवस्थाबारे सकारात्मक छलफल भएको बताउनु भएको थियो। अमेरिका र इरान बीच हालै भएको अन्तरिम समझदारीपछि तनाव केही कम भएको संकेत देखिए पनि अन्तर्राष्ट्रिय जल यातायात कम्पनीहरूले होर्मुजमा अझै सावधानी अपनाइरहेका छन्। इरानका राष्ट्रपति मसूद पेजेस्कियानले अमेरिका र इरानबीच हालै भएको रूपरेखा सम्झौताको सफलता दुवै पक्षले गरेका प्रतिबद्धताहरूको सही र पूर्ण कार्यान्वयनमा निर्भर रहेको बताउनु भएको छ। सामाजिक सञ्जाल एक्स मार्फत पेजेस्कियानले वार्ताको प्रभावकारिता दुवै पक्षले सहमति गरेका दायित्वहरूको पूर्ण पालना र व्यावहारिक कार्यान्वयनबाट मात्र मापन गर्न सकिने बताउनु भएको हो। सहमति पत्र बाहिरका व्यक्तिहरूले वार्तालाई अगाडि बढ़ाउन मद्दत नगर्ने उहाँको भनाइ छ। इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तानको राजकीय भ्रमणको क्रममा आज इस्लामाबाद पुग्नु भएको छ।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आफ्ना परमाणु ठेगानाहरूको अन्तर्राष्ट्रिय जाँच गराउन तयार भएको दावी गर्नुभएको छ। ट्रम्पका अनुसार यो कदमबाट इरानको परमाणु कार्यक्रम हतियार निर्माणका लागि होइन भन्ने कुरामा विश्व समुदायलाई लामो समयसम्म विश्वास दिलाउन मदत पुग्नेछ। सहमति अन्तर्गत संयुक्त राष्ट्रसंघको परमाणु एजेन्सीका अधिकारीहरूलाई पुनः इरानमा परिचालन गर्न सकिने सम्भावना बढ़ेको छ। अमेरिकाका लागि इरानको परमाणु मुद्दा नै सबैभन्दा मुख्य र संवेदनशील विषय रहँदै आएको छ। यही कारणले गर्दा वार्ताको पहिलो चरणका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स आफै स्विजरल्याण्ड पुग्नु भएको थियो। स्विजरल्याण्डको वार्ता सकेर फर्किने क्रममा जेडी भान्सले इरानले केही महत्वपूर्ण विषयहरूमा लचिलो बन्दै सहुलियत दिएको विश्वास व्यक्त गर्नुभएको छ। भान्सका अनुसार इरानले लामो समयपछि पहिलो पटक आफ्नो देशमा परमाणु हतियार निरीक्षकहरूलाई अनुमति दिन लागेको हो। स्विजरल्याण्डमा अमेरिका र इरानबीच भएको हालैको वार्ता सकारात्मक दिशातर्फ बढ़ेपछि अमेरिकाले इरानी तेलमाथि लगाउँदै आएको केही प्रतिबन्धहरूमा 60 दिनका लागि खुकुलो बनाएको छ। यद्यपि इरानको परमाणु कार्यक्रम र समृद्ध युरेनियमको भण्डारणसँग जोड़िएका सबैभन्दा जटिल र कठिन मुद्दाहरूमा ठोस सहमति हुन अझै बाँकी नै छ।
4: नेपाल परिवेशमा अब खेल समाचार।
2: विश्वकप फुटबल विशेष।
5: विश्वकप फुटबलमा पोर्चुगल आज उज्बेकिस्तान विरूद्ध भिड्दैछ। यी दुई टोली बीचको खेल आज राति पाउने 11 बजे शुरू हुनेछ। समूह केको दोस्रो खेलमा क्रिस्टियानो रोनाल्डोको टोली पोर्चुगल पहिलो खेलको निराशाजनक नतिजा बिर्सेर विजयको खोजीमा हुनेछ। पोर्चुगल र उज्बेकिस्तान पहिलो पटक भिड्न लागेका हुन्। समूह चरणको पहिलो खेलमा कंगोसँग 1-1 बराबरीमा रोकेपछि पोर्चुगल टोलीको व्यापक आलोचना भइरहेको छ। धेरै स्टार खेलाड़ीले भरिएको पोर्चुगललाई प्रतियोगिताको बलियो दावेदारका रूपमा मानिए पनि पहिलो खेलको नतिजाले टोली र कप्तान रोनाल्डोमाथि दबाव बढ़ेको छ। यदि उज्बेकिस्तान विरूद्ध आज जीत निकाल्न नसके पोर्चुगल सन् 2014 पछि पहिलो पटक विश्वकपको शुरूआती दुई खेल जित्न असफल हुनेछ। उक्त विश्वकपमा पोर्चुगल समूह चरणबाटै बाहिरिएको थियो। आजको खेलमा रोनाल्डो सहित ब्रोनो फर्नाण्डिज, बर्नाण्डो सिल्भा, भिटिन्हा, जो आओ नेभेस जस्ता खेलाड़ीले उज्बेकिस्तानका लागि समस्या पैदा गर्न सक्नेछन्। विश्वकपमा पहिलो पटक सहभागी उज्बेकिस्तानले कोलम्बियासँग 3-1 हार बेहोरेको थियो। यसअघि क्यानाडा र नेदरल्याण्डसँग पनि पराजित भए काले उज्बेकिस्तान लगातार 3 हारको दबावमा छ। स्वाभाविक रूपमा पोर्चुगल उज्बेकिस्तान विरूद्ध बलियो देखिन्छ। पोर्चुगल फिफा वरियतामा 5 औं, उज्बेकिस्तान 50 औं स्थानमा रहेको छ। विश्वकपमा समूह चरणको अन्तिम खेल नखेल्दै 6 वटा टोली नकआउट चरणमा प्रवेश गरिसकेका छन्। दुई दुई खेलपछि 100% जीत निकाल्दै 6 देश नकआउट चरणमा प्रवेश गरेका हुन्। डिफेण्डिङ च्याम्पियन अर्जेन्टिना, पूर्व विजेता जर्मनी, फ्रान्स नकआउट चरणमा पुगेका हुन्। त्यस्तै मेक्सिको, अमेरिका र नर्वे पनि समूह चरणको एक खेल अगावै नकआउट चरणमा प्रवेश गरेका छन्। पहिलो चरणका खेलहरूपछि समूह केमा कोलम्बिया 3 अंकसहित शीर्ष स्थानमा रहँदा डीआर कंगो दोस्रो स्थानमा छ भने पोर्चुगल 1 अंकसहित तेस्रो स्थानमा रहेको छ। उज्बेकिस्तान भने अंकविहीन रहँदै पुछारमा छ।
3: महिला टी ट्वेन्टी विश्वकपमा न्यूजील्याण्डले स्कटल्याण्डलाई 6 विकेटले पराजित गरेको छ। स्कटल्याण्डले दिएको 132 रनको लक्ष्य न्यूजील्याण्डले 18 ओभर 2 बलमा मात्र 4 विकेट गुमाएर पूरा गर्यो। उसका लागि इज्जी सार्प 62 र ब्रुक हलिडेले 41 रन जोड़िन्। यससँगै न्यूजील्याण्डले सेमी फाइनलमा पुग्ने आफ्नो आशा जीवित राखेको छ। 4 खेलमा 2 जित र 2 हारसँगै 4 अंक जोड़ेको न्यूजील्याण्ड तेस्रो स्थानमा उक्लिएको छ। अर्को खेलमा अहिले श्रीलंका र आयरल्याण्ड बीच प्रतिस्पर्धा भइरहेको छ। खेलमा श्रीलंकाले टस जितेर ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा श्रीलंकाले 17 ओभरको खेल सकिँदा 4 विकेटको क्षतिमा 105 रन बनाएर खेलिरहेको छ। दिनको अन्तिम खेलमा अस्ट्रेलियाले आज राति सभा 11 बजे लिड्समा पाकिस्तानको सामना गर्नेछ। अस्ट्रेलिया 3 खेल जित्दै समूहको शीर्ष स्थानमा रहेको छ। तीनै खेलमा हार बेहोरेको पाकिस्तान प्रतियोगिताबाट बाहिरिसकेको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: पूर्व अर्थमन्त्री पौडेललाई 7 दिन थुनामा राख्न अदालतको अनुमति। पार्टी उपाध्यक्षको पक्राउ गैर कानूनी रहेको एमालेको निष्कर्ष। बिना शर्त रिहा गर्न माग।
3: रासोपाको सभापतिमा रवि लामिछानेको उम्मेद्वारी। बालेन प्रस्तावक भोलि बिहानदेखि मतदान हुने।
4: 11 जिल्लाका 82 स्थानमा बर्ड फ्लू संक्रमण। काठमाडौँ बर्ड फ्लूको हटस्पट। 5 लाख पंक्षी र 9 लाख बढ़ी अण्डा नष्ट।
3: स्टेट अफ होर्मोज बारे छलफल गर्न इरान र ओमानद्वारा संयुक्त समिति गठन। परमाणु ठेगानाहरूको अन्तर्राष्ट्रिय जाँचका लागि तयार भएको ट्रम्पको दावी।
4: र विश्वकप फुटबलमा पोर्चुगल र उज्बेकिस्तान भिड्दै महिला टी20 विश्वकपमा न्यूजील्याण्डले स्कटल्याण्डलाई 6 विकेटले हरायो।
3: थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने सुरेश पौडेललाई धन्यवाद। माधव र अप्सरा विदा हुन्छौ। नमस्कार।
6: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। Texas International College announces registration open for +2 science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
7: Iswana, sunna, hamro mummy le bhannu bhayeko, u tyo pallo gharko hajurama ta boksiyo re ni.
8: Ho ra? होइन होला त्यस्तो त।
9: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
8: के भएन मिस,
9: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ।
10: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सेवाको साझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा पूर्व मन्त्री पौडेललाई 7 दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतको अनुमति।
1: शरीरी पक्षपाती सूचित भए आज पहिलो पटक 7 दिन चाहिँ म्याद थप हुने गरी आदेश भएको छ। अहिले चाहिँ पौडेललाई नै हिरासतमा राख्न पठाइएको छ।
0: रेबिजको खोपको अभावका सम्बन्धमा के भन्छन् स्वास्थ्य मन्त्रालयका अधिकारी?
2: भण्डारणमा थोरै थोरै मात्रामा छन्। अबको टेन्डर प्रक्रिया टुङ्गिएर आउँदाखेरिसम्म पुग्ने गरी व्यवस्थापन गरेका छौँ। हामीले शून्य नै बनाएको छैन।
0: र बाल बालिकालाई निशाना बनाएर इजरायलले गाजामा नरसंहार गरेको राष्ट्रसंघको एउटा आयोगको निष्कर्ष। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिङ र दाहालबाट सुन्नुहोस्। लेबनानको सरकारी संचार माध्यमले देशको दक्षिणी नगर नबटियामा सड़क सफा गरिरहेको बुलडोजर नजिकै उभिएका मानिसहरूको समूहमाथि इजरायली सैनिकले गोली चलाउँदा दुईजना मारिएको बताएको छ। यसअघि 3 दिनसम्म युद्ध विराम कायम थियो र अप्रेल यता पहिलो पटक मानिसहरूले ज्यान गुमाएका विवरण आएका थिएनन्। इजरायली सेनाले आफूले तत्कालै खतरा निम्त्याउन सक्ने सशस्त्र आतंकवादीलाई निशाना बनाएको बताएको छ, तर त्यही घटनालाई इंगित गर्दै उसले त्यस्तो बताएको हो वा होइन प्रष्ट छैन। हिजबुल्लाले इजरायलले युद्ध विरामको ठाडो उल्लंघन गरेको आरोप लगाएको छ। संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्ताहरूले इजरायलले नियोजित रूपमा प्यालेस्टिनी बालबालिकालाई निशाना बनाएर आम नरसंहार, मानवता विरूद्धको अपराध र युद्ध अपराध गरेको बताएका छन्। राष्ट्रसंघको आयोगको एउटा प्रतिवेदनमा इजरायली सुरक्षाकर्मीहरूले जानाजान बालबालिकाको हत्या गरेको, उनीहरूलाई घाइते बनाएको र लाखौं प्यालेस्टिनी बालबालिकामाथि मानसिक चोट पुर्याएको आरोप लगाइएको छ। गाजामा प्यालेस्टिनीहरूको भविष्य समाप्त पार्ने रणनीति अनुरूप त्यस्तो गरिएको निष्कर्ष निकाल्ने भरपर्दो आधार आफूहरूसँग रहेको अनुसन्धानकर्ताहरूले बताएका छन्। इजरायलले पूर्ण रूपमा प्रतिवेदन अस्वीकार गर्ने भन्दै उक्त झुटा रिपोर्टले आफ्नो मानहानि गरेको प्रतिक्रिया दिएको छ। पश्चिम युरोपमा घातक उष्ण लहरको प्रभाव देखिरहँदा संयुक्त राष्ट्रसंघका प्रमुखले तापमान वृद्धिलाई सीमित तुल्याउन अझ तीव्र आपतकालीन कदम विश्वले चाल्नुपर्ने बताएका छन्। लन्डनमा बोल्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने, जलवायु भद्रगोल हाम्रै आँखा अगाडि तीव्र भइरहेको छ। हामीले अहिलेसम्म अभिलेख गरिएका सबैभन्दा गर्मी 11 वर्षहरू भर्खरै झेलेका छौं। संयुक्त राष्ट्रसंघका महासचिव फ्रान्सले करिब 80 वर्ष अघि तथ्याङ्क राख्न थालिए यताकै सर्वाधिक तातो रात अभिलेखीकृत गरेको छ। इटलीले 15 शहरहरूमा उच्च सतर्कता घोषणा गरेको छ। केन्याले अमेरिकी नागरिकहरूलाई लक्षित एउटा इबोला उपचार केन्द्रको निर्माण तत्कालै बन्द गर्न आदेश दिएको छ। मंगलबार अदालतमा उपस्थित भएका स्वास्थ्य मन्त्री एडेन डुवालेले अदालतको आदेश स्वीकार गर्नका लागि एयरफोर्सको बेस नजिकै निर्माणको काम रोकिएको बताए। अफगानिस्तानको तालिबान सरकारले आफ्नो एउटा प्रतिनिधि मण्डलले ब्रसल्समा आप्रवासनबारे छलफल गर्न युरोपेली संघका अधिकारीहरूलाई भेटेको बताएको छ। यूले औपचारिक रूपमा तालिबानलाई मान्यता दिएको छैन र अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरे यता 5 वर्षमा पहिलो पटक

0: एक युले तालिबान सदस्यहरूलाई छलफलमा डाकेको हो। बेल्जियमका एक प्रवक्ताले प्रतिनिधि मण्डललाई बेल्जियममा एक दिन मात्रै यात्रा गर्ने गरी भिजा दिइएको बताए र भारतमा आइफोनका पार्ट पूर्जाहरूको प्रमुख उत्पादक टाटा इलेक्ट्रोनिक्सले आफू साइबर सुरक्षा हमलामा परेको बताएको छ। तर टाटाले उक्त घटनाले आफ्नो काम कारवाहीमा कुनै प्रभाव नपर्ने जनाएको छ। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ।
1: साझापखमा पुनः स्वागत छ। विशेष अदालतले पूर्व उप प्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई 7 दिन थुनामा राख्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ। विभागले जारी गरेको पूर्जीका आधारमा उनी हिजो सुर्खेतबाट पक्राउ परेका थिए। यद्यपि विभागका अधिकारीहरूले उनीमाथि कुन प्रसंगमा अनुसन्धान भइरहेको हो भन्ने प्रश्न पारेका छैनन्। एक रिपोर्ट। पार्टीको कार्यक्रममा गएका बेला सुर्खेतबाट पक्राउ परेका पौडेललाई अनुसन्धानका लागि म्याद माग्दै आज अदालतमा पेश गरिएको थियो। अदालतले उनलाई 7 दिन थुनामा राख्ने अनुमति दिएको सूचना अधिकारी पार्वती हितानले बीबीसीलाई बताइन्।
2: मणिबाङ्ली मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका आरोपी विष्णु पौडेललाई विभागबाट जरूरी पक्राउ स्वीकृति र अनुसन्धान प्रयोजनको लागि म्याद खट गर्नुपर्छ भनेर अनुरोध गर्नुभएको थियो। जरूरी पक्राउ पुगी सूचित भई आज पहिलो पटक 7 दिन चाहिँ म्याद खट हुने गरी आदेश भएको छ। सदस्य मान्य न्यायाधीश साइन प्रसाद पौडेल, सदस्य मान्य न्यायाधीश हेमन्त रावल र सदस्य मान्य न्यायाधीश उमेश कोइरालाको इजलासबाट म्याद खट भएको हो। आदेश भन्छौं अहिले चाहिँ विष्णु प्रसाद पौडेललाई अनेक हिरासतमा राख्न पठाइएको छ।
1: उनका अनुसार विभागले 20 दिन हिरासतमा लिएर अनुसन्धान गर्न माग गरेको थियो। विशेष अदालतमा बहस गर्दै पौडेल पक्षका वकिलहरूले उनी भागेर जाने अवस्था नभएको भन्दै परिवार वा कानून व्यवसायीको जिम्मामा रिहा गर्न माग गरेका थिए। यसैबीच एमाले संसदीय दलको बैठकले पार्टी उपाध्यक्ष पक्राउ परेको घटनाको निन्दा गरेको छ। उक्त बैठकका निर्णयबारे एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले बीबीसीसँग भनिन्,
3: छानबिनसित जोडिएका कुरामा हाम्रो केही हुँदैन। कोही व्यक्तिमाथि छानबिन गर्न पर्यो भने तथ्यमा उभिएर प्रमाणमा उभिएर छानबिन गर्ने, छानबिन गर्दाखेरि दोषी देखियो भने कारवाही गर्ने हो। अहिले छानबिन गर्न पूर्व नै कारवाही गर्ने हिसाबले जसरी आयो यो सरकारको गलत रवैया हो। अब गिरफ्तारी भइसकेको सन्दर्भमा बिना पूर्वाधार सत्य तथ्यमा बसेर प्रतिशोध नसान्ने गरी छानबिन हो, राजनीतिक प्रतिशोध तान्ने गरी दुःख दिने काम नहोस् भन्ने कुरामा सरकारको ध्यान आकर्षित गर्छ।
1: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेका व्यवसायी दीपक भट्टसँग शंकास्पद कारोबार देखिएको भन्दै अनुसन्धानका लागि पौडेललाई पक्राउ गरेको विवरण आएका छन्। तर बीबीसीको जिज्ञासामा विभागका महानिर्देशक निर्मल ढकाल र निर्देशक उत्तम कुमार घिमिरेले अनुसन्धानको विषय भन्दै उनलाई पक्राउ गरिएको कसूरबारे बताउन अस्वीकार गरे। हिजो सुर्खेतमा पक्राउ गरिएका 66 वर्षीय पौडेललाई आज मध्याह काठमाडौँ ल्याइएको थियो। स्थापनाको 4 वर्ष नै सहज बहुमत सहित सरकारको नेतृत्व गर्ने जनमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा जारी पहिलो महाधिवेशन अन्तर्गत बन्द सत्र सम्पन्न भएसँगै निर्वाचन प्रक्रिया शुरू भएको छ। महाधिवेशनमा 2 चरणमा निर्वाचन सम्पन्न हुने बताइएको छ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरूको निर्वाचन गरिनेछ भने त्यसपछि बाँकी पदाधिकारी चयनका लागि मतदान हुनेछ। यस सन्दर्भमा थप जानकारी दिन हाम्रा चितवन संवाददाता ईश्वर जोशी देखेर हाम्रो टेलिफोन सम्पर्कमा छन्। ईश्वरजी, आज दिनभर के भयो र अहिले त्यहाँ के भइरहेको छ?
4: आइतबार उद्घाटन भएको राष्ट्रिय स्वतन्त्रवादीको महाधिवेशन सोमबार दिनभरि पनि बन्द सत्र हुन नसकेपछि आज दिनभरि पनि अब अन्यल बीच प्रतिनिधिहरूको नाउँले निर्भर गरिसकेपछि बन्द सत्र शुरू भयो। सभापति रवि लामिछाने र स्वर्णिम वर्गले लगायतले चाहिँ प्रस्तुत गरेका प्रतिवेदनहरू चाहिँ पारित भएको छ। अब अहिले चाहिँ निर्वाचनको प्रक्रिया अगाडि बढेको छ।
1: अब कसरी कहिलेसम्म सत्तारूढ दलले नयाँ नेतृत्व पाउने देखिन्छ?
4: मैले केही बेर अगाडि रासोपाका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीसँग कुरा गरेको थिएँ। अब हामी निर्वाचनको प्रक्रिया अगाडि बढ्छ भनेर उनले बताएका थिए। मनोनयन पत्र दर्ताको काम चाहिँ भइरहेको छ र भोलि बिहानमा चाहिँ मतदान गर्ने भन्ने कुनै कार्यक्रम रहेको छ। सभापतिको हकमा चाहिँ अन्य कसैले पनि अब उम्मेदवारी नदिने भन्ने किसिमको चाहिँ सहमति भइसकेको छ। रवि लामिछानेको विरूद्धमा चाहिँ कुनै उम्मेदवारी पर्ने चाहिँ अहिलेसम्म देखिएको छैन।
1: यो अब देशको ठूलो दल त्यसमा पनि पहिलो महाधिवेशन भएकोले धेरैको चासो देखिन्छ। यो महाधिवेशनको सबैभन्दा रोचक पक्ष चाहिँ अहिलेसम्म के देख्नुहुन्छ तपाईँ?
4: जुन उत्साहले चाहिँ प्रतिनिधिहरू आएको देखिन्थ्यो सिदनको यो गर्मीमा, उनीहरूले सबै चिज समयमा नै हुन्छ होला भन्ने जुन आकलन गरेको थियो त्यो हुन सकेन। 15-17 को क्रममा कतिपयको खर्च वर्ष पनि सकिएको भन्ने कुरा आएपछि सम्बोधनको क्रममा चाहिँ सभापति रवि लामिछानेले आर्थिक अभावका कारण चाहिँ कोही पनि रोकिन नपरोस्, त्यस्तो छ भने तपाईँले बुझाउनुभएको 5,000 रुपियाँ चाहिँ फिर्ता लिन सक्नुहुन्छ प्रक्रिया पुऱ्याएर भनेर पनि उनले बताए।
1: हस्, धेरै धन्यवाद। बीबीसीका चितवन संवाददाता ईश्वर जोशी। अब अर्को विषय, पछिल्ला केही दिनदेखि सरकारी स्वास्थ्य केन्द्रहरूमा रेबिज विरूद्धको खोप अभाव भएको विवरण सार्वजनिक भइरहेका बेला स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले भने उपलब्ध स्रोत र विकल्पहरूको प्रयोग गर्दै बिरामीलाई खोप उपलब्ध गराइरहेको दावी गरेका छन्। खरिद प्रक्रियामा भएको ढिलाइका कारण देशका विभिन्न अस्पतालमा खोपको आपूर्ति प्रभावित हुँदै आएको बताइन्छ। यसै सन्दर्भमा हामीले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर मणि अधिकारीलाई टेलिफोन सम्पर्क गरी शुरूमा खोपको उपलब्धताको स्थिति अहिले कस्तो छ भनेर सोधेका छौं।
5: अहिले रेबिज भ्याक्सिन पुरै अनुपलब्ध भएको अथवा अभाव रहेको भन्ने अवस्था छैन। हामीसँग अस्पतालहरूमा र भण्डारणहरूमा केही मात्रा भ्याक्सिनहरू छन्, अस्पतालहरू प्रयोग पनि भइरहेको छ। हाम्रो नियमित रूपमा खरिद गर्ने प्रक्रिया र जुन मूल्य लागत मूल्यहरूको कारणले गर्दा हामीले पटक पटक टेन्डर गरिराख्नुपर्ने, व्यवसायहरूले आवेदन नगर्ने कारणले हामी तेस्रो चोटि टेन्डर गरेको अवस्थामा छौं। यो पनि अन्तिम चरणमा पुगेका छ।
1: तर तपाईँले त्यसो भनिराख्दाखेरि चाहिँ कतिपय संचार माध्यममा भ्याक्सिन नपाइएका कारण सर्वसाधारणको ज्यान गएको सम्मका विवरणहरू आएका छन्, त्यो चाहिँ के त फेरि?
5: यसमा बुझ्नुपर्ने प्राविधिक पक्ष भनेको के हो भने त्यो भ्याक्सिन नहुँदैमा रेबिज भइहालेको भन्दा पनि रेबिजको रोकथामका लागि भ्याक्सिन हो, रेबिजको उपचारका लागि भ्याक्सिन होइन। रेबिजको उपचार व्यवस्थापन त संसारमा केही पनि छैन, तर रोकथामका लागि हामीसँग खोप सँगसँगै अरू धेरै उपायहरू छन्। हामीले सबै उपायहरू सँगसँगै अवलम्बन गर्दै जानुपर्ने हुन्छ। हामीले अस्पतालहरूमा अभाव हुने स्थिति सिर्जना नहुनका लागि वैकल्पिक उपायहरू गरेर सोझै खरिद गरेर अस्पतालले खोपको व्यवस्थापन गर्न सक्ने गरी बजेट विनियोजनको कुरा, त्यसका लागि सहजीकरण गर्ने कुराहरू हामीले गरेका छौँ। ठूलो मात्रामा धेरै मूल्यमा खरिद गर्ने कुरा चाहिँ सार्वजनिक खरिद ऐन अनुसारको व्यवस्था गर्नका लागि चाहिँ बोलपत्र आह्वान गर्नुपर्ने, अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर व्यवस्थापन गर्नुपर्ने, ती कुराहरूले गर्दाखेरि चाहिँ त्यसमा समस्या भएको मात्रै हो।
1: अहिले कुनै सरकारी स्वास्थ्य संस्थामा कोही भ्याक्सिनको लागि गयो भनेदेखि चाहिँ उसले सहजै त्यो भ्याक्सिन पाउँछ भन्ने हो तपाईँको भनाइ?
5: मैले यो भनिरहँदाखेरि कुनै अस्पतालमा भ्याक्सिन नभएको अवस्था अथवा कम भएको अवस्था, त्यहाँनिर अलिक बढी खपत हुने अवस्था हुँदाखेरि नजिकको अस्पतालसँग पैँचो लिएर व्यवस्थापन गर्ने व्यवस्थाहरू चाहिँ भएको छ, र आकस्मिक रूपमा अस्पतालले सोझै खरिद गर्ने र हामीले विश्व स्वास्थ्य संगठनसँग पनि माग गरेर आकस्मिक व्यवस्थापन गरेका छौँ। काठमाडौँभित्र हामीसँग सुखराज अस्पतालमा खोप अहिले छ, हामीसँग शून्य भइसकेको अवस्था छैन। अस्पतालले खरिद गरेर व्यवस्थापन गरेको छ भने हामीले विश्व स्वास्थ्य संगठनसँग लिएको खोपहरू आज भोलि नै आइपुग्ने अवस्थामा पनि छप छन्, त्यसले व्यवस्थापन हुन्छ भने अर्को हप्ताबाट हाम्रो नियमित रूपमा जुन हामीले खरिद गर्नेछौँ, वार्षिक रूपमा हामीले 5,00,000 हाराहारी भाइल खोप खरिद गर्छौँ, त्यो खोपहरूको टेन्डरको खोल्ने मिति भनेको 16 गतेलाई छ। हामी त्यतिखेरसम्म त्यो एउटा प्रक्रियामा जान्छ र व्यवस्थापन हुन्छ। कुनै अस्पतालमा अहिले खोप सकिहालेको अवस्था छ भने पनि हामीले पत्लयामा रहेको स्टोरमा, काठमाडौँमा रहेको स्टोरमा केही मात्रामा खोपहरू पनि छन्, त्यसै अनुसार हामीले सहजीकरण गर्छौँ, त्यसै अनुसार उपलब्ध पनि गराउँछौ, र अस्पतालहरूले सोझै खरिद गरेर व्यवस्थापन गर्न सक्ने पनि प्रावधान छ, त्यसमा पनि सहजीकरण गर्छौ, त्यसै अनुसार गरेका छौँ।
1: उनी थिए स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर मणि अधिकारी। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, संयुक्त राष्ट्रसंघको एउटा जाँच आयोगले गाजा स्ट्रीटमा जानाजान प्यालेस्टिनी बालबालिकालाई निशाना बनाएर इजरायलले नरसंहार, मानवता विरूद्धको अपराध र युद्ध अपराध गरेको आरोप लगाएको छ। उक्त नयाँ प्रतिवेदनमा इजरायली अधिकारी र सुरक्षाकर्मीहरूले 10,00,000 बालबालिकालाई मानसिक चोट दिएको र त्यसले अक्टोबरमा भएको युद्ध विरामपछि पनि निरन्तरता पाएको जनाइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणीन्द्र दाहालबाट।
0: उक्त आयोगले गाजामा प्यालेस्टिनीहरूको भविष्य समाप्त पार्ने रणनीति अनुरूप त्यस्तो गरिएको निष्कर्ष निकाल्न भरपर्दो आधार आफूसँग रहेको उल्लेख गरेको छ। इजरायलको विदेश मन्त्रालयले आफूले पूर्ण रूपमा आयोगको प्रतिवेदन अस्वीकार गर्ने भन्दै त्यो झुटो र मानहानी हुने किसिमको रहेको उल्लेख गरेको छ। सन् 2023 अक्टोबर 7 हमासले दक्षिण इजरायलमा गरेको भीषण आक्रमणमा झण्डै 1200 मारिएका थिए भने 251 जना बन्धक बनाइएका थिए। संयुक्त राष्ट्रसंघले पनि विश्वसनीय मान्य गरेको हमासले सञ्चालन गर्ने स्वास्थ्य मन्त्रालयको आँकडा अनुसार त्यस यताको इजरायली आक्रमणमा गाजामा 73,000 भन्दा बढ़ी मारिएका छन्। त्यसमा 21,200 भन्दा बढ़ी बालबालिका छन्। अधीनस्थ प्यालेस्टिनी भूभाग र इजरायल बारेको उक्त स्वतन्त्र जाँच आयोग अन्तर्राष्ट्रिय मानवीय र मानव अधिकार कानून उल्लंघनका आरोपबारे छानबिन गर्न मानव अधिकार परिषदले स्थापना गरेको थियो। उक्त आयोगका विज्ञ सदस्यहरूले औपचारिक रूपमा राष्ट्रसंघको मत व्यक्त गर्दैनन्। अघिल्लो सेप्टेम्बरमा सो आयोगले इजरायलले प्यालेस्टिनीहरू विरूद्ध गाजामा नरसंहार गरिरहेको आरोप लगाएको थियो। एउटा प्रतिवेदनमा आयोगले सन् 1948 नरसंहार सम्बन्धी महासन्धि अन्तर्गत परिभाषित 5 मध्ये 4 नरसंहार इजरायली अधिकारी र सुरक्षा फौजहरूले गरिरहेको औचित्यपूर्ण आधार रहेको जनाएको थियो।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
3: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी।

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।
3: क्योंदि एटीएम मोबाइल दे इंटरनेट बैंकिंग गोप्य विवरण आरी खाई बिले तुई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कॉल पर दिमो चमई न्यो ठगदिल खामो बैंगर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया बैंक दे नील पर दिमो न्यो तानी सतर्क तना ठगदिर क्या बचेना सिद्धार्थ बैंगर क्याले जनहितरी जारी संदेश
4: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो विधि बहिनी 95.2 मेगाहर्ज।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी,
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनाऊ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउ।

0: Extreme energy drink.
1: निकट मा देवी बहिनी, विकट मा देवी बहिनी।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
2: कागज के झिवाई कई पर्सनल नंबर ब्लक ली पर्सनल मोबाइल नंबर मे उन्नी टेलीकमर बाई अफिस तरी आई ब्लक लाई खरखाई
3: अंगरी
2: बैंकरी
3: चर्च
2: तले लगपर्दी
3: समलपति न आफै मोबाइल नम्बर फेर दिया बदेर ब्लक पाए विषय आफै ब्याङ्क देवनी जानकारी तिन पर्यम दे आफै ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी प्रज्ञा सचेत तल पर्यम
2: सतर्क तल ठगी तब्द क्या जोगिना
4: सिद्धार्थ ब्याङ्क क्याले जनहितरी जारी सन्देश
5: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
6: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नया बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै समसाथमा हुनेछौं।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक पाँच बज्यो।

0: समिति हो चौदह के में बोधे लोटी पढ़ी रो बैंक ने विवरण पी भिजा मुई खाता लिख खाई हमरो
1: खाई खाई बहु कोई लोटर भर दिल
2: आगे समीज हो लोटी पढ़ती हूँ छापता ही गुदी
1: बर्दी आ बर्दी लोटर खाले पढ़ बा सही मैसेज व्हाट्सएप फेसबुक वाइबर खाने बने खाई बिसा खाई मई विश्वास आनंद फोन खाले पनी आप ही विवरण खाई मई आपिन खबर बने वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बने आरी
2: सिद्धार्थ बैंक क्यारे जन हेजरी जारी संदेश
3: सिद्धार्थ बैंक संबंध सदै भरी लाई
4: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz
5: एक पटक सोच्नुस् त कतै तपाईँले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन
6: यदि गर्दै हुनुहुन्छ भने तपाईँ अपराध गर्दै हुनुहुन्छ
7: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ
8: सार्वजनिक हितको लागि
9: नेपाल सरकार महिला तथा बाल बालिका ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग कृष्ण नगरपालिका र रेडियो दिदी बहिनीको सहकार्यमा
10: नमस्कार अनि हार्दिक नमस्कार टुक्राउन चाहन्छु श्रद्धाजी आजको हप्ता पनि म आइसकेको छु नयाँ विषयवस्तु नयाँ गतिविधिको बारेमा तपाईँलाई जानकारी दिनका निमित्त तपाईँलाई थाहा नै छ हामी विशेष गरेर तपाईँकै लागि हरेक हप्ता आउने गर्छौं आज पनि आइसकेको छु विशेष त तपाईँ यति बेला रेडियो दिदी बहिनी 95.2 MHz मार्फत www.radiodidibahini.org लगन गएर पनि तपाईँले हामीलाई संसारभर सुन्न सक्नुहुन्छ भने हाम्रो पात्रो नेपाली पात्रो मार्फत पनि तपाईँ हामीलाई सुन्न सक्नुहुन्छ नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग कुष्म नगरपालिका कुष्म पर्वत र रेडियो दिदी बहिनी 95.2 MHz पर्वतको सहकारीमा महिला सचेतना तथा सशक्तिकरण आभास कार्यक्रम मार्फत आज हामी उपस्थित भइसकेका छौं आज चाहिँ हामी विशेषत हरेक हप्ता विभिन्न शीर्षकमा हामी छलफल अनि जानकारीमूलक तपाईँलाई चाहिँ जानकारीमूलक विषयवस्तुका साथमा प्रस्तुत हुने गर्छौं यसै सिलसिलामा चाहिँ आज हामी विशेष गरेर महिला अधिकारको बारेमा तपाईँलाई जानकारी दिनेछौं हामीले धेरै दिदी बहिनीहरूसँग पनि कुराकानी गरेका छौं उहाँहरू पनि विभिन्न समूहहरू बनाएर वा आफै सानो व्यवसाय गरेर पनि अहिले महिलाहरू चाहिँ अघि बढ़िरहेको हामी देख्न सक्छौं र महिलाको अधिकार के हो र के कुरामा चाहिँ ध्यान दिनुपर्छ भन्ने कुरा पनि हामी तपाईँलाई जानकारी दिन सक्छौं तपाईँले के गर्न सक्नुहुन्छ भन्ने कुरा पनि जानकारी दिन्छौं र आगामी हप्ताहरूमा चाहिँ हामी तपाईँले गर्न सक्ने र अहिले समाजमा विभिन्न महिलाहरूले गरिरहनु भएका कामका बारेमा पनि आगामी दिनमा चाहिँ हामी जानकारी दिनेछौं तपाईँका सल्लाह सुझावको हामीलाई खाँचो छ तपाईँले हामीलाई radiodidibahini@gmail.com तपाईँका सुझाव पठाउन सक्नुहुन्छ 0674 91 98 5 73 31 179 वा हामी रेडियो दिदी बहिनी कुष्माको फेसबुक मार्फत पनि तपाईँले हामीलाई चाहिँ सल्लाह सुझाव पठाइरहनु भएको छ तपाईँका सल्लाह सुझावको अझै पनि हामीले अपेक्षा चाहिँ गरिरहेका छौं विशेषत नेपालको संविधानमा चाहिँ महिला अधिकारको पक्षमा चाहिँ संविधानको धारा 38 महिलालाई सम्मान वंशानु हक सुरक्षित मातृत्व प्रजनन स्वास्थ्यको हक राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक दिएको छ महिला भएकै आधारमा कुनै पनि प्रकारको शारीरिक मानसिक वा अन्य हिंसा जन्य कार्य गर्न नपाइने र यसो गरे कानून बमोजिम को दण्ड हुने व्यवस्था पनि नेपालको संविधानमा चाहिँ उल्लेख छ र अंश र वंशमा महिला पुरूषको सरह समान अधिकार सुनिश्चित गरिएको पनि छ विशेष गरेर महिला सचेतनाका चुनौतीहरू पनि अझै पनि हाम्रा ग्रामीण क्षेत्रहरूमा जुन गाउँमा महिलाहरू हुनुहुन्छ सामुदायिकका महिलाहरूमा आफ्नो कानून अधिकार बारे पर्याप्त सचेतनाको चाहिँ कमी छ त्यसैले गर्दा पनि हामीले यो कार्यक्रमलाई विशेष जोड़ छौं। दाइजो प्रथा यस्तै गरी अन्धविश्वास अझै पनि चुनौतीको रूपमा रहेको छ। यिनीहरू चाहिँ चुनौती रहेका छन् महिला सचेतनाका लागि, चुनौती जुन महिलाले चाहिँ जाँच्नु र बुझ्नु अत्यन्तै आवश्यक देखिन्छ। घरायसी कार्यको बोझका कारण पनि महिलाहरू बाहिर सामाजिक वा राजनीतिक क्रियाकलापमा सक्रिय सहभागी हुन कठिनाई भोगिरहेका छन्। घरायसी काम चाहिँ ए मेरो काम छ वा गयो भने त काम बित्छ होला भन्ने सोचाइले पनि महिलाहरू चाहिँ बाहिर थोरै निस्किन चाहिँ आनकानी हुने हाम्रो समाज वा भनौं न यो चाहिँ हामी गाउँमा बरु बढी यस्तो पाइन्छ। विशेष गरेर चाहिँ पालिकामा महिला शाखा स्थापना गर्ने गर्छन्। इन्सान न्यूनीकरण गर्न अधिकारका कुराहरू चाहिँ तपाईँले कुष्म नगरपालिकाको महिला शाखामा पनि अन्य जानकारीहरू चाहिँ लिन सक्नुहुन्छ। अनि तपाईँले कानूनी महिला कानून वा विश्व मञ्च FWSD जस्ता संस्थामा कानूनी उपचार पनि लिन सक्नुहुन्छ भने महिला बाल बालिका ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगले पनि महिला सशक्तिकरणका नीति र कार्यक्रमहरू चाहिँ सञ्चालन गर्दै आइरहेको छ। जस्तै अहिले हामी महिला बाल बालिका र ज्येष्ठ नागरिक मन्त्रालयको सहयोगबाट नै यो कार्यक्रम प्रसारण गरेका छौं। जसले तपाईँलाई पनि थाहा होस् महिलाका अधिकार के हुन्, तपाईँले के अधिकार प्रयोग गर्न सक्नुहुन्छ, यदि तपाईँ हिंसामा पर्नु भएको छ भने त्यसबाट तपाईँ कसरी निस्किन सक्नुहुन्छ भन्ने बारेमा तपाईँलाई जानकारी होस् भन्ने आधारमा पनि हामीले यो कार्यक्रम चाहिँ चलन गरिरहेका छौं। र महिलाका मुख्य अधिकार चाहिँ शिक्षा पाउने अधिकार हुन्छ, स्वास्थ्य सेवा, हिंसा विरूद्ध सुरक्षा पाउने पनि अधिकार हुन्छ भने आर्थिक सहभागितामा पनि महिला पुरूषमा समान अधिकार हुने गर्छ। विशेष गरेर स्थानीय तहको चाहिँ कुरा गर्नुपर्दा कृष्ण नगरपालिकाले चाहिँ विभिन्न कामहरू पहल कदमीहरू गरिरहेकै छ। सिमूलक तालिम जस्तै सिलाई बुलाई ब्युटी पार्लर तालिम, महिलालाई आत्मनिर्भर बनाउने प्रयास, अनि तपाईँहरू समूह महिला समूह गठन जस्तै बचत ऋण समूह, सामूहिक व्यवसाय सञ्चालन, मैले अस्तिका दिदी बहिनीहरूसँग कुराकानी गर्दा पनि उहाँहरू सामूहिक रूपमा चाहिँ यस्तो कार्यक्रममा चाहिँ सहभागी भएको हामीले पाएका छौं। जस्तै हामीसँग कुरा गर्नुभएको थियो कुष्म नगरपालिका ओढा नम्बर 9 कटुवा चौपारीकी सीता पौडेलसँग चाहिँ हामीले कुराकानी गरेका छौं। उहाँले चाहिँ महिला समूह गठन गरेर बचत गरेर थोरै बचत गरेर परिवारमा समेत त्यो बचतको प्रयोग गर्न पाएकी छु र खुशी लागेको छ भन्ने कुरा गर्नुभएको थियो। सुनौ एकैछिन सीता पौडेलसँगको यो कुराकानी।
11: नमस्ते, मेरो नाम सीता पौडेल, मेरो घर कटुवा चौपारी वार्ड नम्बर 9 गियाली।
10: हजुर, कुनै व्यवसाय वा समूहमा आबद्ध हुनुहुन्छ?
11: म एउटा समूहमा छु, अब मेरो तरकारी सरकारी अब खेतीपाती त्यस्तो अब गाउँमा बसेर चाहिँ गाउँले पाराको त्यो छ। अनि हाम्रो एउटा कटुवा चौपारी महिला प्रगतिशील महिला समूह छ, अनि हामी फेरि त्यो कटुवा चौपारी भोरिको महिलाहरूले अनि एउटा सहकारी नै खोलेर सहकारी नै चलाएछौँ। जस्तो महिलाले मात्रै सुरुमा 5,000 सियार राखेर अनि दैनिक बचत गरेर अनि त्यो बचत रकम जम्मा गरेर अनि त्यहीँभित्र अब जुन दिदी बहिनीलाई आवश्यक परेको छ, कसैलाई बाख्रा ल्याउनलाई, अब कसैलाई गाई बस्तु ल्याउनलाई है घर, अनि त्यो अब कसैलाई कृषिजन्य सामग्रीहरू होइन त्यो कृषक अब गर्नलाई, अनि त उहाँहरू जसलाई आवश्यक परेको छ उहाँहरूलाई नै लोन दिने, अनि उहाँहरूले 6-6 महिनामा सामा ब्याज बुझाउने गरी एउटा सहुलियत ब्याजमा, बाहिर भन्दा सहुलियत ब्याजमा।
10: अनि त्यो बचत गर्छु भन्नुभयो, बचत रकम चाहिँ कहाँबाट आउँछ तपाईँले?
11: बचत रकम अब तरकारी लगाएर कहिले तरकारी बेच्ने, अब कोही दिदी बहिनीहरूले गाई भैँसी पाल्नुभएछ उहाँहरूले दुध बेच्नुहुन्छ होइन, अब कसैले खेतीपाती धान चामल अब तरकारी सबैले आफ्नो आफ्नो व्यवसाय होइन आफूले उत्पादन गरेर अनि आफैले 2-4 पैसा आफैले कमाएर अनि आफै जम्मा गर्नुभएछ।
10: समूहबाट नगरपालिकाबाट वा वडाबाट तपाईँहरूलाई केही सहयोग त्यस्तो केही भएको छ?
11: ओडाले बेला बेलामा अब कुनैले अब दिदी बहिनीहरूलाई कृषकहरूलाई कृषि सम्बन्धी तालिम, अब कहिले त्यो बत्तीहरू धुप बत्ती बत्ती बाँध्ने, कहिले दुना टपरी बुन्ने, बत्तीहरू काट्ने, हो त्यो बेला बेलामा दिनुभएको छ।
10: हजुर, अनि आफैले पैसा कमाउँदा चाहिँ कस्तो लाग्दो रहेछ?
11: आफैले आफूले आफ्नो हातमा अब आफ्नो खुट्टामा उभिएर आफूले दुई चार पैसा कमाएर आफै आत्मनिर्भर पर्दा अब आफूलाई अलिकति खुसी लाग्दो रहेछ होइन. आफूले केही गर्नु पर्यो भने सधैँ बुढाहरूसँग मात्रै दिनु न पैसा भनेर माग्न नपर्दो रहेछ. दुईजनाले गर्दा अब जस्तो मेरो श्रीमान बाहिर हुनुहुन्छ भने उहाँले बाहिरबाट पठाएको पैसा दुई चार पैसा जम्मा गरेर आफूले कमाएर घर खर्च चलाउनलाई केही सहुलियत हुँदो रहेछ. त्यो छुट्टै आनन्द लाग्दो रहेछ कि आफूले मेहनत गरेर आफूले कमाएपछि.
10: नगरपालिकाबाट केही अपेक्षा राख्नु भएको छ आगामी दिनहरूमा, जस्तै पछिल्ला दिनहरूमा?
11: पछिल्ला दिनहरूमा अब हामी यही महिलाहरूलाई आत्मनिर्भर हुने अझै राम्रो राम्रो तालिमहरू दिने होइन, अनि अझै अब कृषिको लागि अब कृषि सामग्रीहरू सहुलियत दिने, अब कसैलाई त कृषिबाट त सानो मेलहरू होइन मसला पिस्ने मेलहरू अब धान कुट्ने मेलहरू पनि राख्नुभएछ होइन, कसैलाई अब बाख्रा पाल्न गाई बस्तुलाई त्यो लोनहरू होइन त्यो अझ सहुलियत ब्याज दरमा बाहिरभन्दा दिएर अझ यसलाई अलि बढी फस्टाइदिने. एकपटक अदुवा खेतीको लागि पनि अनुदान आएको थियो होइन, त्यो अदुवा पनि लगाएको. अब कहिले अब यो आलु लाग्ने सिजनमा मल बिउ आलु दिने त्यो भने अझ सहुलियत हुन्थ्यो.
10: हस्
11: धन्यवाद बहिनी.
10: अवश्य पनि तपाईँले सुनिसक्नु भएको छ, हाम्रो श्वेता पौड्यालसँग कुराकानी पनि गरेका थियौं. उहाँ चाहिँ एकजना पात्र मात्रै हुनुहुन्छ जुन कतुवा चौपारी ओडा नम्बर 9 कुष्मनगरपालिकामा बस्नुहुन्छ. उहाँले आफ्ना अनुभव चाहिँ तपाईँहरूलाई सुनाइसक्नु भएको छ. यस्तै गरी महिलालाई नेतृत्वमा ल्याउन ओडा र नगर स्तरमा पनि सहभागी गराउन सकिन्छ. जस्तै कुष्मनगरपालिका साथले महिला समूहलाई सानो व्यवसायको लागि आमदानी बढाउनका लागि विभिन्न तालिम पनि प्रदान गरेको थियो. त्यस्तै गरेर महिला सशक्तिकरणलाई कसरी बुझ्नुहुन्छ, स्थानीय महिलाहरूका मुख्य चुनौती के छन् र के समाधान देखिन्छ, यिनी विषयवस्तुमा पनि हामी आगामी दिनहरूमा चाहिँ जोड्ने नै छौं र तपाईँले पनि यिनी कुराहरूमा चाहिँ ध्यान दिनुहुनेछ. प्रिय दिदी बहिनीहरू, तपाईँ कमजोर होइन, सक्षम हुनुहुन्छ. तपाईँका अधिकार जान्नुहोस्, आफ्नो आवाज उठाउनुहोस्, आत्मनिर्भर पनि बन्नुहोस्. मैले अघि नै पनि तपाईँलाई सानो पात्र चाहिँ को कुराकानी सुनाइसकेको छु, जस्तै उहाँ त एउटा पात्र मात्रै हो. त्यसरी नै तपाईँहरूले समूह बनाएर आफूले सानो सानो रकम पैसा आर्थिक मैले अघि नै हप्ताहरूका कार्यक्रममा पनि भन्ने गर्छु, आर्थिक हिसाबले तपाईँ मजबुत बन्न सक्नुभयो भने कुनै पनि कुरामा चाहिँ तपाईँ पछाडि पर्नु पर्दैन र तपाईँहरू कुनै पनि कुरामा चाहिँ पछि सर्नु पर्दैन भन्ने कुरा चाहिँ हामीले जानकारी तपाईँहरूलाई गराइसकेका छौं र तपाईँहरूलाई पनि थाहा नै छ. विशेष त तपाईँका बारेमा सानो तपाईँले अहिले चाहिँ चटपट व्यवसायदेखि लिएर महिला समूह बनाएर बचत गर्नेदेखि लिएर तरकारी उत्पादन गरी बिक्री गर्नेदेखि लिएर त्यसले पनि आर्थिक सहायता दिन्छ र आर्थिक सहायताको सवालमा चाहिँ महिलाले पनि केही गर्न सक्छन् है त. महिला पनि घरभित्र होइन, घर बाहिर गएर पनि केही गर्न सक्छन् अनि थोपा थोपा भनेर नदी बन्छ. त्यही तपाईँको सानो सहयोगले तपाईँको परिवारलाई ठूलो समस्याबाट वा कुनै पनि पछिका चुनौतीबाट चाहिँ बचाउन सक्छ. महिलाका अधिकार, महिलाले गर्न सक्ने कामहरू र सामूहिक रूपमा चाहिँ महिलाले गर्न सक्ने व्यवसायहरू वा समूह गठन गरेर हुन सक्ने फाइदाका बारेमा पनि हामीले कुष्मनगरपालिका ओडा नम्बर 6 मा बस्ने सावित्री चापागाईसँग पनि हामीले कुराकानी गरेका छौं. सुनौ उहाँको कुरा.
12: नमस्ते दिदी.
13: नमस्कार, मेरो नाम सावित्री चापागाई हो. म कुष्मनगरपालिका 6 बस्दैछु. यहाँ सानो चटपट पसल यसो गरेको छु, 2-3 वर्ष जति भयो.
12: आफूले पैसा कमाउँदा चाहिँ कस्तो लाग्छ तपाईँलाई?
13: आफूले पैसा कमाउँदा अब अलिअलि अब आफूलाई माया निलाउँछ. अब आफूलाई खर्च हर्नलाई अब झिक्नलाई केही अलि अप्ठ्यारो डर केही महसुस लाउँदैन.
12: कुनै समूहमा कुनै संस्थामा आबद्ध हुनुहुन्छ?
13: एउटा सानो पोहोरदेखि एउटा समूह छ, 1500 महिना जम्मा गरिन्छ. अब यसो नगरपालिकाले यसो अलिकमा अब ऊ गरिदिएदेखि आफूले गरिँदो यसो भनेको आश लाग्छ,
12: सहयोग गर्नु पर्यो। अनि समूहमा पैसा जम्मा गर्नुहुन्छ, समूहबाट लगानी गर्ने, पैसा झिक्ने, अनि त्यसपछि व्यवसायलाई लामो समयसम्म निरन्तरता दिने गर्नु भएको छ कि के गर्नु भएको छ?
13: अब ऋण ल्याइएको छ, ब्याज तिरिन्छ महिना महिनामा। अब यहाँ ल्याएपछि अब यताउता केही सानसानो अब ठुलो ठुलो हामी सामान्य मान्छे अब ल्याएर त्यसो वर्ष वर्ष छ महिना ब्याज तिर्ने अनि बुझाउने गरिएको छ।
12: अनि आफूले पैसा कमाएर श्रीमानलाई कहिले दिनु भएको छ?
13: श्रीमानले नै अलिअलि चलाउनुहुन्छ नै, यसो अलिअलि भए अनुसारको।
12: कस्तो लाग्छ अब पहिला पहिला पैसा व्यवसाय तपाईँसँग नहुँदा त तपाईँले पैसा माग्नुहुन्थ्यो नि त श्रीमानसँग, अहिले आफूलाई श्रीमानलाई आफूले पैसा दिँदा के भन्नुहुन्छ?